0: তালে শিশু জন্মাইন।
1: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी रासोभाकै सांसदहरूबाट सरकारको कार्यशैलीमाथि लगातार प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री वारेन्द्र शाह दबावमा परेका छन्। पुननिर्माणको सुस्त गतिदेखि मन्त्रीहरूको कार्यशैली, प्रधानमन्त्रीको सचिवालय र जेएनजी आन्दोलनका मुद्दासम्म आफ्नै सांसदले संसदमै सरकारलाई कडकडामा उभ्याउन थालेका छन्। पछिल्ला केही दिनमा रासोपाका सांसदहरूले भोटेकोशी बाढ़ी पीड़ितहरूको राहत वितरणमा देखिएको उदासीनता, उपभोक्ताले भोगिरहेको समस्या, प्रधानमन्त्री सचिवालयको भूमिका, आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाई तथा मन्त्रीको कार्यशैलीसम्म प्रश्न उठाएका छन्। यी अभिव्यक्तिलाई केवल व्यक्तिगत असन्तुष्टिका रूपमा लिने कि सरकार सञ्चालनमा देखिन थालेका संरचनागत कमजोरीका संकेतका रूपमा बुझ्ने भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ। रासोपाका महामन्त्री विपिन आचार्यले प्रतिनिधि सभाको बैठकमा सिंहदरबार र संसद भवनको पुननिर्माणमा भइरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गरे। भदौ 24 आन्दोलनबाट क्षति पुगेका महाराजगंज र नक्साल क्षेत्रका निजी संरचना छिटो पुननिर्माण भइसकेको उदाहरण दिँदै उनले राज्यका प्रमुख संरचनाको पुननिर्माण भने अपेक्षाकृत सुधार हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। सरकारको कार्य सम्पादनलाई केवल राजनीतिक वा प्रशासनिक विषयमा मात्रै सीमित राखिएको छैन। जनताको दैनिक जीवनसँग जोड़िएका अत्यावश्यक वस्तुको उपलब्धतामाथि समेत सरकार जवाबदेही हुनुपर्ने दबाव समेत दिन प्रतिदिन बढ़िरहेको छ।
0: सांसदहरूको आक्रोशपछि कानून मन्त्रीले मागिन माफी शीर्षकमा खबर छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलन स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति माफी माग्नु भएको छ। राष्ट्रिय सभाको बिहिबारको बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै भन्नुभयो, मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमा प्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु। मन्त्री गौतमले भदौ 23 गतेको कार्यक्रममा राष्ट्रिय सभाले कानून निर्माणका क्रममा असहयोग गरेको आरोप लगाउनु भएको थियो। हिमालय टाइम्समा छापिएको खबर हो यो।
1: लोकसेवा आयोगको परीक्षाप्रति आकर्षण घटेको हो। सरकारी आँकड़ाले भन्छ अघिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी चाकरीका लागि आवेदन दिनेको संख्या झण्डै 80,000 कम छ। जेएनजी आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोकसेवा परीक्षामा युवाहरूको आकर्षण बढ़ने अनुमान गरिएको थियो। तर लोकसेवा आयोगकै आँकड़ाले भने फरक विवरण सार्वजनिक गरेको छ। लोकसेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 3,82,947 आवेदन परे, जबकि आर्थिक वर्ष 2081-82 4,59,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरूषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिएका छन्। लोकसेवा आयोगका विभिन्न विज्ञापनमा देशका 77 जिल्लाबाट आवेदन परेका छन्। तर जिल्लागत रूपमा आवेदनको संख्या भने निकै असमान देखिएको छ। सबैभन्दा बढ़ी आवेदन पर्ने 5 जिल्लामा सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरी रहेका छन्। यसको विपरीत मनाङ, मुस्ताङ, रसुवा, रूकुम पूर्व र डोल्पाबाट सबैभन्दा कम आवेदन परेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोगले जिल्लागत आवेदनको विस्तृत संख्या प्रतिवेदनमा उल्लेख गरे पनि हिमाली तथा दुर्गम जिल्लाबाट लोकसेवामा आकर्षण अझै कमजोर रहेको तथ्याङ्कले देखाएको छ। लोकसेवा परीक्षा दिने घटे शीर्षकमा यो खबर छ।

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर गत भदौ 10 गते आएको भटेकोशी बाढ़ीमा परिहराएका मध्ये हालसम्म 1380 शव फेला परेका छन् पहिचान भएका 102 वटा शव आफन्तलाई बुझाइएको छ 1148 वटा शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ
3: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका र उद्धार गरिएका मध्ये 3,685 जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन् उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्छन् भन्ने अझै टुंगो लागेको छैन पूर्वाधार विकास मन्त्रालय मार्फतको शहरी विकास तथा भवन निर्माण विभागका आवास महाशाखाका सिनियर डिभिजन इन्जिनियर टंक गौतमका अनुसार बिहिबार साँझसम्म काठमाडौँ रसुवा नुवाकोट र धादिङमा राखिएका 37 होल्डिङ सेन्टरमा बाढ़ी पीड़ित बस्दै आएका छनृ
2: गण्डकी प्रदेशमा जलवायु परिवर्तनको असर बहुआयामिक देखिएको छ हिमाली बस्तीमा विपदका कारण बसाई सराईदेखि पहाड़ी क्षेत्रमा पानीका स्रोत घट्नु तराईमा अत्याधिक गर्मीले कृषि उत्पादनमा असर गर्नु र शहरी क्षेत्रमा हरियाली घट्दै अत्याधिक तापक्रम बढ़नु जस्ता बहुक्षेत्रीय असर छन्
3: मधेसको वन क्षेत्रमा हरेक वर्ष करोड़ौं मूल्यका काठ कुहिएर मकिएर डढेलोले नष्ट भइरहेको छ धेरै वन मन्त्री फेरिए कति वन अधिकृतले कार्यभार सम्हाले तर वनमै ढलेको काठ त्यसै खेर जाने समस्या भने दशकौंदेखि जस्ताको त्यस्तै छ रूख ढल्छ सुक्छ किरा लाग्छ आग लागिपर्छ तर त्यसको व्यवस्थापन हुँदैन न समयमै कटान हुन्छ न निलामी न उपयोग
2: विद्यार्थीको बढ़दो विशेष पलायनका कारण पछिल्लो समय नेपालका कलेजहरूमा विद्यार्थी अभाव हुन थालेको छ अन्य विधाका तुलनामा निकै आकर्षक मानिने इन्जिनियरिङमा समेत विद्यार्थी अभाव हुन थालेको छ तथापि कलेज थपिने क्रम भने रोकिएको छैन
3: नवौं नेपाल घर जग्गा तथा निर्माण प्रदर्शनी 2083 आगामी असोज 1-4 गतेसम्म काठमाडौँको भ्रिकुटी मण्डपमा आयोजना हुने भएको छ नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको 75 हीरक जयन्तीको अवसरमा आयोजना गर्न लागि हो
2: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण दूरसंचार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेको रसुवाका प्रभावित क्षेत्रमा डिश मीडिया नेटवर्क लिमिटेड डिश होमले निशुल्क सेटेलाइट इन्टरनेट सेवा शुरू गरेको छ
3: अब शेयर बजार शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार 13.85 अंकले घटेको छ बुधबार 15.43 अंकले घटेर 2545.40 अंकमा बन्द भएको नेप्से बिहिबार पुनः दोहोरो अंकले घटेको छ यस दिन कारोबारमा आएको सबै उपसमूहका परिसूचक घटेपछि समग्र नेप्से पौने 14 अंकले घटेको छ नेप्से घटेपछि समग्र नेप्से 2531.55 अंकमा ओर्लेर बन्द भएको थियो

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास ब्याङ्क लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर फिलिपिन्समा पानी जहाज दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 87 जना बेपत्ता भएका छन् फिलिपिन्सको तटरक्षक बलले यात्रुवाहक उक्त पानी जहाजमा आगलागी भएसँगै दुर्घटनामा परेको बताएका छन्
7: अब खेल खबर नेपाली ओमानलाई पराजित गर्दै एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ मलेसियाको बाईमा सोभल क्रिकेट मैदानमा बिहिबार भएको सेमी फाइनल खेलमा नेपाली ओमानमाथि 87 रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो नेपालले जितका लागि दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 28.1 ओभरमा सबै विकेट गुमाउँदै 60 रनमा समेटिएको थियो
6: अब विचार विश्लेषणको पालो सबैभन्दा पहिले न्यूयोर्कमा नेपालले राख्नुपर्ने जलवायु न्यायको प्रस्ताव शीर्षकमा हरिगोपाल रिसालको विचार कान्तिपुर दैनिकमा छापिएको छ यसलाई लिँदैछौ संयुक्त राष्ट्र महासभामा नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपदको वैज्ञानिक प्रमाण सहित क्षतिको यथार्थ विवरण जलवायु न्यायको कानूनी आधार र लगानीका स्पष्ट योजना प्रस्तुत गर्दै भारत चीन सहित अति कम विकसित पर्वतीय तथा जलवायु जोखिममा रहेका देशको समर्थन जुटाउन आवश्यक छ न्यूयोर्क यात्राको उपलब्धि भाषणको प्रभावले होइन प्राप्त स्रोत प्राविधिक सहयोग कूटनीतिक समर्थन र त्यसलाई नेपालभित्र परिणाममा बदल्ने क्षमताले निर्धारण गर्नेछ
7: अहंकारको आयु लामो हुँदैन शीर्षकमा रमेश प्रसाद तिमल सिन्हाको विचार हिमालय टाइम्समा छापिएको छ दशकौंको राजनैतिक यात्रामा पटक पटक चुनाव जितेका नेताहरू समेत आफूलाई जनताभन्दा माथि राख्ने अधिकार पाउँदैनन् भने पहिलो पटक चुनाव जितेमा कसै अरूलाई लकार्ने अधिकार कहाँबाट आयो चुनाव जित्नु लोकतन्त्रमा गौरवको विषय हो तर जित राजनैतिक श्रेष्ठताको प्रमाणपत्र होइन जनताको मत प्राप्त गर्नु र त्यस मतको अर्थ बुझ्नु दुई फरक कुरा हुन राजनीतिमा चेतना चाहिन्छ तर चेतनाभन्दा ठूलो विनम्रता हो
6: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: रंगबहार रंगबहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ष पेंट।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
6: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल भदौ 26 गते शुक्रबार, सेप्टेम्बर 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको औंसी तिथि, बुवाको मुख हेर्ने दिन। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने, पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, उद्योग मन्त्रीमा दीपक शाह नियुक्त, खाना पकाउने ग्यासको सहज आपूर्ति बनाउने चुनौती।
7: अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार, प्रधानमन्त्रीको भ्रमण मन्त्री परिषदबाट स्वीकृत, जेएनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय तयार, कांग्रेस र नेकपा पुननिर्माणमै।
6: स्वस्थ जनशक्ति उत्पादनका लागि पर्याप्त स्तनपान महत्वपूर्ण, स्तनपान कक्षको व्यवस्था गर्न कामकाजी महिलाहरूको माग, कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज।
7: चीन र कंगोमा भएका आगलागीका घटनामा 44 जनाको मृत्यु, अस्ट्रेलियाका 2,50,000 समुद्री तटीय क्षेत्रका घर बाढ़ीको जोखिममा, अमेरिकी युवालाई $5,000 दिने ट्रम्पको घोषणा,
6: र नेपाल भलिबल लीगको शीर्ष स्थानमा रहँदै अन्नपूर्ण फाइनलमा एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग खेल्ने, 20 एसियाडमा 211 सदस्यीय नेपाली टोली सहभागी।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने पूर्वानुमान गरिएको प्रसंग।
7: गत 10 भदौमा तिब्बत हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षति, पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7.25 खर्ब रूपियाँ चाहिने आकलन गरिएको छ। सरकारले गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि 7.23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको हो। हालसम्म 1,377 जनाको ज्यान गएको छ भने रसुवा, नुवाकोट, धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याइएको छ। विनाशकारी बाढ़ीले सर्वसाधारणका घर, खेत, व्यवसाय, सड़क, पुल, सुखा बन्दरगाह, मालवाहक कन्टेनर नाकामा पुर्याइएका सवारी साधन लगायत बगाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलनले यस्तो बताए। जनाएको हो। सो प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्रमा पुनरुत्थानका लागि 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका

0: मीटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 33 वटा मोटरेबल पुल भगेका छन् भने 4 वटा आंशिक क्षति पुगेको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 वटा झोलुङ्गे पुल मध्ये 53 वटामा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ लाग्ने अनुमान गरिएको छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा 7,570 वटा निजी घरमा क्षति पुगेको छ। यसबाहेक 48 वटा सार्वजनिक भवन, 18 वटा विद्यालय, 7 वटा स्वास्थ्य संस्था र 30 वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,03,54,79,00,000 रूपियाँ बजेट आवश्यक पर्नेछ।
1: यसैबीच भोटेकोशीको हिमबाढ़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफलाइन पुनः सञ्चालनमा ल्याएको हो। तादी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट त्रिशुली हुँदै मैलुङ स्याप्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण हिमबाढ़ीले रसुवातर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो। सीआईएनसँग कुराकानी गर्दै विपद व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत,
2: 13-13 करोड़ स्टक चाहिँ फेला परेको छ। त्यसमा 5,000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेटहरू जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्रै हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। त्यहाँ अस्तिदेखि यो एक्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज सुचारू भएको छ। अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
1: नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको नम्बर 14 वाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सड़क विभाग तथा स्थानीय तहसंघको समन्वयमा तादी खोलामा 57.9 मिटर लामो र 5.5 मिटर चौडा एक्रो ब्रिज निर्माण गरेको हो। कुल 60 टन भार वहन क्षमता रहेको पुल हिजोदेखि सवारी साधनका लागि समेत सञ्चालनमा ल्याइएको छ। सेनाले भदौ 20 गतेबाट उक्त पुल निर्माण कार्य शुरू गरी 72 घण्टामै तयार गरी स्थानीय तह र आयोजनालाई पुल हस्तान्तरण समेत गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ। यसैबीच नुवाकोट बेत्रावतीको चण्डिका श्रेष्ठ रसुवा बाढ़ीमा परि बेपत्ता हुनुभयो। भदौ 10 गतेको बाढ़ीसँगै बेपत्ता श्रेष्ठ 8 दिनसम्म नभेटिएपछि परिवारले कुशको शव बनाएर दाह संस्कार गरिसकेका थिए, तर क्रिया बसेको 4 दिनमा उहाँ सकुशल भेटिनुभयो। सशस्त्र प्रहरी बल 11 नम्बर गुल्मबाट खटिएको टोलीले 64 वर्षीय श्रेष्ठलाई घरको 4th तलाबाट उद्धार गरेको थियो। अस्पतालले आईसीयूमा उपचार भइरहेको उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ।
0: प्रभावित भइरहेका बेला नागरिकले खाना पकाउने एलपी ग्यासको समस्या झेलिरहेको भन्दै वितरण प्रणाली चुस्त बनाउन तथा बजार अनुगमनका लागि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभामा आकस्मिक सुन्ने तथा विशेष समयमा सांसदहरूले ग्यास अभावसँगै रसुवा हिमबाढ़ी पछिको उद्धार तथा पुनर्निर्माण प्रभावकारी रूपमा अगाडि बढ़ाउन माग गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका महामन्त्री समेत रहनुभएका विपिन कुमार आचार्यले रसुवाबाढ़ी पछिको पुननिर्माण शीघ्र अगाडि बढ़ाउन माग गर्नुभयो। आचार्यले गत वर्षको जेएनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा भइरहेको ढिलाइमा पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यसैबीच विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ी पछिको उद्धार, राहत र पुनरुत्थानका लागि सरकारले आवश्यक प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम पर्याप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष रहेको छ। काँग्रेसकी प्रमुख सचेतक
3: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौँ। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने कामहरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुदे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढ़ाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
1: अब प्रधानमन्त्रीको अमेरिका भ्रमणको प्रसंग प्रधानमन्त्री बालेन्द्र शाह

0: नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएससीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको पनि बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पर्याप्त पोषणका लागि स्तनपानको महत्व।
3: अब बच्चा हामीले ढिलो गर्यौं भने विस्तारै शिशुमा चाहिँ रगतको चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्थ हुँदै जान्छ अनि पछि हामीले सुरु गराउँदा त शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ।
0: पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार जेएनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय तयार कांग्रेस र नेकपा पुनर्निर्माणमै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं। छोरा छोरीको सपना जोगाऊ। शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री छ असोजमा न्यूयोर्क जाने, भोटेकोसी विपदलाई विश्व मंचमा उठाउन विज्ञ र कूटनीतिज्ञ को सुझाव शीर्षकमा खबर प्रकाशित छ भने साढे पाँच महिनामै दुई मन्त्रीको राजीनामा, उद्योग मन्त्रीमा शाह नियुक्त शीर्षकको अर्को खबर प्रकाशित छ। झण्डै दुई तिहाई बहुमतको सरकार गठन भएको साढे पाँच महिनामै अर्को मन्त्रीले पनि राजीनामा दिनुभएको छ। हिजो मात्रै संसदीय समितिमा ग्यास उद्योग बुधबार मात्रै संसदीय समितिमा ग्यास उद्योगीहरूको पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएकी उद्योग वाणिज्य तथा प्रतिमन्त्री गौरी कुमारी यादवले हिजो राजीनामा दिनुभयो। उहाँको ठाउँमा हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी चारबाट निर्वाचित दीपक कुमार शाहलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। ओलीको प्रतिरक्षा गर्दै बादलले लेखे चुनाव समीक्षा र पुनर्गठन सम्बन्धी छुट्टै प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। महासचिव शंकर पोखरेलमाथि आरोप, पार्टीमा अन्तध्वंस मचाउन खोजिँदैछ भन्ने विषय पनि प्रकाशित छ भने तर विपन्न बबिताहरू सड़कमै बच्चा जन्माउन विवश शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोसी बारीको पुननिर्माणका लागि सवा सात खर्ब चाहिने शीर्षकको खबर छ। छोटो पूर्वाधार आयोजनाको मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। तीन महिनाभित्र मुद्दा किनारा लाग्नुपर्ने, पुनरावेदनका लागि सर्वोच्चले विज्ञ न्यायाधीश राखेर विशेष इजलास बनाउनुपर्ने व्यवस्था सहितको विधेयकको मसौदाको तयारी भइरहेको छ। आजको नागरिक दैनिकको पहिलो पृष्ठमा चुरे उदिन्दा संकटमा मधेस शीर्षकमा उपेन्द्र यादवले बाह्रबाट खबर लेख्नु भएको छ। त्यस्तै उद्धार र राहतमा समन्वय अभाव शीर्षकमा पनि खबर छ भने यीआई मैत्री बन्द स्थानीय सरकार शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको भित्री पृष्ठमा हानि तथा नोक्सानी कोषमा नेपाललाई सहयोग गर्न विकल्प खोजिँदै शीर्षकको खबर छ। साढे तीन हजार बाढ़ी पीड़ित होल्डिङ सेन्टरमा शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। भदौ दस गते आएको भोटेकोसी बारीबाट घरबार विहीन भएका र उद्धार भएका मध्ये 3,685 जना अझै पनि विभिन्न स्थानको होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य भएका छन्।
0: गोर्खापत्र दैनिकको भित्री पन्नामा कृष्ण भीरको दीर्घकालीन समाधान टनेल शीर्षकमा नारायणगढ़बाट लेखिएको खबर छापिएको छ। देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा देखिएको पहिरो र सड़क भासिने समस्याको दीर्घकालीन समाधानको खोजी भइरहेको छ। राजमार्ग भन्दा तल त्रिशुली नदीको कटान र त्यसको माथिल्लो भागमा देखिएको चिराका कारण कृष्ण भीरमा पहिरोको जोखिम बढ़ेको उल्लेख गरिएको छ। पूर्व सांसद तामाङलाई साढे पाँच वर्ष कैद शीर्षकमा अर्को खबर छ। जिल्ला अदालत काठमाडौँले सिभिल सहकारी ठगी प्रकरणमा संविधान सभा सदस्य समेत रहेका इच्छाराज तामाङलाई पाँच वर्ष छ महिना कैद सजाय सुनाएको छ। सरकारसँग हातेमालो गर्दै राजनैतिक दल शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा पुराना दलहरू तेइस भदौको कुरा गर्दैनन्, सरकार चौबीस भदौबारे बोल्दैन शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ। पुराना राजनैतिक दलहरू चौबीस भदौको विध्वंसले आन्दोलनको वैधतामाथि प्रश्न उठाउँछन् भने अहिलेको सरकार र राष्ट्रपा नेताहरू तेइस भदौको दमनमाथि जोड़ दिँदै पुरानो राजनैतिक व्यवस्थाको असफलता र त्यसपछिको परिवर्तनको औचित्य स्थापित गर्न चाहन्छन्। अस्पताललाई तिर्न बाह्र सय रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी शीर्षकमा विद्यानन्द रामले राजविराजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अरू खबर छापिएको छ। जेएनजी सहितका शालिगको काम सकिँदै अनावरणमा हतारो, मूर्तिकारकै थिएन सहमति शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक शीर्षकमा लेखिएको छ भने कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज, प्राधिकरणको निर्णय अझै आएन शीर्षकमा सजना बरालले लेख्नु भएको छ। नवीकरण शुल्क र बकौता रकम नबुझाएपछि युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र कानूनी रूपमा स्वत खारेज भएको हो। यूटीएलको लाइसेन्स नवीकरण म्याद उन्नाइस भदौमा सकिए पनि नियामक नेपाल दूरसंचार प्राधिकरणले यसबारे कुनै आधिकारिक निर्णय वा सार्वजनिक सूचना प्रकाशन गर्न नसकेको उल्लेख गरिएको छ। नेप्सीमा बिहीबार पनि दोहोरो अंकको गिरावट शीर्षकमा अर्को खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा बाढ़ी पीड़ितको साझा चिन्ता अब कहाँ बस्ने शीर्षकमा स्थलगत रूपमा लेखिएको रिपोर्ट छ। सरस्वती ढकालले लेख्नु भएको हो, बेत्रावतीबाट जीवनको कमाई लगाएर बनाएको घर बाढ़ीले बगाइदिएको छ। बाल बच्चाको पठन पाठन कसरी अगाडि बढ़ाउने, छानो कसरी कहाँ र कस्तो हाल्ने, सरकारले हामीलाई के गर्छ, कसरी बाँकी जीवन चलाउने, प्राय त्यो बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूको साझा विचार र समस्या रहेको खबरमा उल्लेख गरिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। चीनको पूर्वी बन्दरगाह शहर छिन्दाओमा मरमतका लागि राखिएको विदेशी मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार जहाजमा कुल 42 जना रहेका थिए, तीमध्ये 12 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यसैबीच कंगोको विद्रोही नियन्त्रणमा रहेको पूर्वी शहरमा भीषण आगलागीमा कम्तीमा 24 बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। लागिमा दुईवटा विद्यालय ध्वस्त हुनका साथै 300 काठले बनेका घर जलेर नष्ट भएका छन्। मृत्यु हुनेमा 19 छात्रा र 5 छात्रा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। समुद्रको सतह निरन्तर बढ़ेको कारण सन् 2100सम्ममा 2,50,000 भन्दा बढ़ी तटीय क्षेत्रका अस्ट्रेलियन घर बाढ़ीको जोखिममा हुने एक अध्ययनले बताएको छ। प्रतिवेदनमा बढ़दो समुद्री सतह र आँधी बेहरीले 21औं शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई 8.55 अर्ब अस्ट्रेलियन डलर बराबरको क्षति हुने पनि प्रतिवेदनले उल्लेख गरेको हो। प्रतिवेदनले सन् 2100सम्ममा बाढ़ीले 2,76,000 तटीय क्षेत्रमा रहेका घर र 2,00,000 हेक्टर बढ़ी भूमिका साथै उत्तरी क्षेत्रका महत्वपूर्ण पूर्वाधारलाई क्षति पुर्याउने जोखिम रहेको समेत अध्ययनले देखाएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधिक निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राख्ने प्रत्येक वयस्क अमेरिकी नागरिकलाई 5,000 अमेरिकी डलर दिने घोषणा गर्नुभएको छ। एक कार्यक्रममा वहाँले रकमलाई ट्रम्प लाभांशको संज्ञा दिँदै रिपब्लिकन विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ लिने समेत दावी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कपको उपाधि भिडन्तमा तेस्रो पटक यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। मलेसियामा चलिरहेको प्रतियोगिता अन्तर्गत बिहिबार भएका दुईवटै सेमी फाइनलमा नेपाल र यूएई विजयी हुँदै उपाधिका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन्। एसीसी प्रिमियर कपको शनिबार हुने फाइनलमा विजयी हुने राष्ट्रले आगामी एसिया कपमा छनौट हुनेछ। नेपाल र यूएईले दोस्रो पटक एसिया कपमा स्थान बनाउने योजनामा छन्। यूएई लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यका साथ नेपाल विरूद्ध प्रतिस्पर्धा गर्नेछ। गत संस्करणको फाइनलमा नेपाललाई हराउँदै यूएई पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। सन् 2023 मूलपानी माथिल्लो मैदानमा भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल पहिलो पटक एसिया कपमा पुगेको थियो। अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएलमा हिजो फाइनलमा प्रवेश गरेको छ। अन्नपूर्णले लीगमा 12 अंकका शीर्ष स्थानमा रहँदै अन्तिम दुई स्थान पक्का गरेको हो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। कर्णालीले लीगमा हिजो मधेसलाई 3-1 सेटमा हराउँदै प्ले अफमा स्थान सुरक्षित गरेको छ। 20औं एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपालबाट आधिकारिक रूपमा 211 सदस्यीय टोलीको सहभागिता रहने भएको छ। आगामी 3-18 असोजसम्म जापानको नागोया र आइचीमा हुने एसियाडमा नेपालले 22 खेलमा भाग लिन लागेको छ। र संस्कृति इन्टरनेशनल स्कूल र प्रिमियर इन्टरनेशनल आईवी वर्ल्ड स्कूल प्रथम आईडब्ल्यूएस बास्केटबल प्रतियोगितामा हिजो फाइनलमा प्रवेश गरेका छन्।
7: स्तनपानका लागि नीतिगत र व्यवहारगत व्यवस्थामा सुधारको आवश्यकता, रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352, 5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब स्तनपान र यसको प्रभावको कुरा। शिशु जन्मिने बित्तिकै आमाको दूध खुवाउन शुरू गर्नु महत्वपूर्ण मानिन्छ। यसका लागि सरकारले नीतिगत र व्यवहारगत व्यवस्था गरे पनि पर्याप्त स्तनपानका लागि सबै चुनौती हटिसकेका छैनन्। पर्याप्त स्तनपानको महत्व र यसका लागि गरिएका प्रयास प्रभावकारी हुँदै गएका छन्।
17: शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर विभिन्न समस्याले नियमित स्तनपान गराउन नसक्ने अवस्था महिलाहरूले भोग्नु परेको छ। कामकाजी महिलाहरूले स्तनपान गराउन कठिनाई भोगिरहेका छन्। रेडियो गुरुबाबा बर्दियाबाट बिन्दु चौधरीको रिपोर्ट।
18: बर्दिया बाँसकडीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
19: बोतलको दूध खुवाऊ अनि एक हप्ता पछि धीरे धीरे आए लागल।
18: बाँसकडीकै सिर्जना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
20: बच्चालाई यही ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ।
18: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
17: जन्मेको पहिलो 6 महिनासम्म शिशुलाई आमाको दूध बाहेक अन्य पानी वा आहार केही नदिकन केवल स्तनपान गराउनुलाई पूर्ण स्तनपान मानिन्छ। यसले शिशुको शारीरिक तथा मानसिक विकास गराउँछ, रोगबाट बचाउँछ र आमाको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ। स्तनपान बारेमा आमाहरू सचेत बन्दै हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ भन्ने सवालहरू उठ्दै कार्यान्वयनमा समेत आउन थालेको छ। रेडियो टीकापुरबाट दुर्गा देवकोटाको रिपोर्ट।
21: आमा र बच्चाको निरोगी स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
22: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
21: टीकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टीकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ।
17: यदि जन्मेदेखि 23 महिनासम्मका सबै बालबालिकालाई राम्ररी स्तनपान गराउन सक्ने हो भने उनीहरूको बौद्धिक क्षमतामा सुधार, विद्यालयमा उपस्थिति बढ्नुका साथै वयस्क उमेरमा उच्च आमदानी गर्न सक्छन्, निरोगी हुन्छन्। डाक्टर कल्पना उपाध्याय सुवेदी एक प्रमुख बालरोग विशेषज्ञ पनि हुनुहुन्छ, जसले नेपालमा पहिलो ह्युमन मिल्क बैंक अमृत कोष स्थापनामा नेतृत्वदायी भूमिका खेल्नुभयो।
3: जन्मिने बित्तिकै चाहिँ शिशु रुन्छ, त्यति बेला चाहिँ बच्चा एकदम एक्टिभ हुन्छ, चलिरहेको हुन्छ। त्यति बेला हामीले दुध खुवाउन सक्यौँ भने उसले दुध जुन दुध निस्किन आमाको दुध निस्किनलाई पनि बच्चाले जति तान्यो त्यति निस्किने हो नि। त्यो बेला चाहिँ बच्चा एकदमै एक्टिभ हुन्छ, उसले तान्यो भने आमाको दुध बन्दै जान्छ र अनिखेर पछिलाई पनि सजिलो हुन्छ। अब बच्चा हामीले ढिलो गऱ्यौँ भने बिस्तारै शिशुमा चाहिँ रगतको त्यो चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ अनि पछि हामीले सुरु गराउँदा चाहिँ शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ।
17: पूर्ण स्तनपानका लागि सचेतनाका साथै नवजात शिशुलाई स्तनपान गर्ने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्दछ। स्तनपान सम्बन्धी भ्रमहरू छन् भने त्यसलाई हटाउने काम संचार माध्यमले गर्नुपर्दछ। दीपक आचार्य, CIN, काठमाडौँ।
0: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेको सिबारी पछिको पुननिर्माण र 7 खर्ब 23 अर्ब लाग्ने पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी। उद्योग मन्त्रीमा दीपक शाह नियुक्त। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउने चुनौती।
0: अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार। प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत। जेएनजी आन्दोलनपछि कांग्रेस र नेकपा कार्यालय पुनर्निर्माणकै क्रममा।
2: स्वस्थ जनशक्ति उत्पादनका लागि पर्याप्त स्तनपान महत्वपूर्ण। स्तनपान कक्षको व्यवस्थापन गर्न कामकाजी महिलाको माग। कानूनी रूपमा युटेलको लाइसेन्स खारेज।
0: चीन र कंगोमा भएका आगलागीका घटनामा 44 जनाको मृत्यु। अस्ट्रेलियाका 2,50,000 समुद्री तटीय क्षेत्रका घर बाढ़ीको जोखिममा।
2: र नेपाल भलिबल लीगको शीर्ष स्थानमा रहँदै अन्नपूर्ण फाइनलमा। एसएससी प्रिमियर कपको उपाधिका लागि नेपालले युएसँग खेल्ने। विश्व एसियाडमा 211 सदस्य नेपाली टोली सहभागी।
0: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ उद्योग मन्त्रीको अस्थिको अभिव्यक्ति। सोही अभिव्यक्तिका कारण अघिल्लो मन्त्रीले राजीनामा दिनुपरेको र नयाँ मन्त्री नियुक्त भएको अवस्था छ। र सामाजिक सञ्जाल होस् या विभिन्न क्षेत्रमा पुग्दा अझै पनि खाना पकाउने ग्यासको सिलिण्डर नपाएको भनेर विभिन्न प्रकारका असन्तुष्टिहरू आउने क्रम रोकिएको छैन। एउटा खुल्ला ठाउँ जस्तो देखिन्छ। त्यसको ठिक मुनिपट्टि भित्तामा अडिस लगाएर एकजना व्यक्ति त्यहाँ बसेका छन् र पछाडिपट्टि सिलिण्डर छ जो खाली जस्तो देखिन्छ। त्यसैमा अडिस लगाउँदै गरेका एकजना व्यक्तिले मोबाइलमा केही हेर्दैछन् र भन्दैछन्। माथि यस्तो लेखिएको छ,
1: टाइट ग्यास आयो कि भनेको त राजीनामा पो रहेछ।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लिटप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौं। शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
2: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्। घर पुरिया छन्, त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अठाउँ छ भने ती घर बसेका छन्। त्यस्तो
3: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन्? उहाँले
2: धारिमो पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नु पर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
3: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
2: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन। होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु है कि। अब बच्चा बच्चीहरूको पढाइ लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
3: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
2: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
3: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
2: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो पनि। अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने चाम परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
3: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राजसभाको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
2: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन। अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
3: बोलेको कुराहरू
2: त्यहाँ बोल्न होइन, बोल्न त बोलो, तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
3: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसकस आउने त तपाईँलाई हो नि त जनताले, होइन जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी
2: होइन जनता सामु त भनिराखेका छौँ हामीले त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
4: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
5: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
7: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
5: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष।
2: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
8: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
6: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिने छन् तपाईँका सवालहरू।
9: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पुग्रला अखन त हाम्रो खेती।
5: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
6: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
5: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
3: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
2: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
3: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
2: अब नीति निर्माण र कानुन निर्माण तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू अन्य किसिमका ऐन कानुनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्ने नमान्ने त सरकार पक्षको भूमिका हुन्छ। अब 2/3 सरकार छ, अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन। जायज कुरा भनेको कुरो कुनै न कुनै त लागू नगरी सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागू गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ। फेरि
3: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्, तिनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
2: संसदको चाहिँ त्यहाँ आएका ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरूमा मिल्दैन, होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरा त त्यो सामान्य कुराहरू हो, त्यो लिइनै हालिन्छ। विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
3: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ, होइन? संसदलाई साँच्चीकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने, थलो बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
2: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद। संसद त्यहाँ दुई तिहाई भा हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त। प्रतिपक्षीको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइदिने नै हो। त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझाएको छन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो। त्यसमा यो अहिले तपाईँसँग कुरा गर्दै गर्दै अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाइने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
3: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
2: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले, होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु, अनि जनताको आवश्यकता हिजो म जुन बेला यहाँ काठमाडौँ एसएचजी दिने काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त, उस्ता कहाँ उस्ता उस्तै छ। अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो त्यो कुरो। त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
1: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ी पछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
10: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, पब्लिक अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छँदै थिए, यो चुनौतीका बावजुद अहिले चाहिँ नीतिगतली तदिलको रेस्क्यु कामहरू भइरहेका छन्, हरेक दिन प्रोग्रेस छ, त्यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू विचरा अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। रातको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सड़क सञ्जाल टुटेको छ। पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मार्करमा 580 जना चाहिँ हुनुहुन्छ।
11: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
10: म दुईचोटि गइसकेँ।
11: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
10: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं, होइन, मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट योबाट योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचको जर्नी गरेको छु। किनभने मैले बुझे अनुसार मैले कसो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो, जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्ष्मी मैलिङ साउदेशीको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिन चरणमै पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोले यो विषयमा मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति संविधानकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफ आफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भागहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
11: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
10: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो, कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
11: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
10: यसो छ, खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो, यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ त्यो कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचघ चाहिँ हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छौँ। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या पर्दा काममा सरकारी कागजहरू काम कारवाहीहरू अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु। होइन मैले त्यही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस्, मैले संविधानकारी भूमिका गर्नुपर्ने पुरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहेको पनि छु र भोलि पनि गर्छु।
11: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मार्फतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
10: होइन यस्तो छ हजुर, जे भए पनि म रसद जिल्लाको जनप्रतिनिधि हो, अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु भने मैले कसरी मेरो जनतालाई राहत पुग्ने, उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो। होइन उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान, उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुरा रहेन, नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यसो सोच्नुहुन्न भन्ने भावना साथ जति जे जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचघाउने कुरा र उहाँ हामीले संविधानकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेको छु।
11: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षत विक्षत अवस्थामा छ, होइन ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
10: रसगुलको भूजल जहाँ कनेक्सन गर्न सकिन्छ, अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छ, हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट संघीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले संघको संघको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामी निरन्तर लागिरहेछौँ। मेरो वर्षको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
4: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
5: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
7: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
5: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
2: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
8: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
6: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
9: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिग्रेर अखन त यहाँ खेती पानी।
5: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
6: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
5: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
10: सांसद तपाईँले जुन कुरा अहिले बाटो उठाउनु भयो,
11: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही ओडा देखेलाई पनि भेटेका थियौँ।
10: हजुर, होइन लच्याङदेखि उठ्दा ओडा सचिव नै आफै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
11: थियो, हामीले पनि देखिदिएन चाहिँ।
10: यस यस, होइन अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने, यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास इनतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको रसुवाको एउटा पाटो छ, सरमगरीको पाटो, त्यो बजेट विनियोजन पनि भएको छ। हामी पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले, यी सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ, ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्रे नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रेहरू हुन्। त्यसले गर्दा हामीले बनाउने क्रममा नेपालको अब बजेटको साइज, पुँजीगत खर्च गर्न सक्ने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि, कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पर्यो। त्यो भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे कन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा पाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा पाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भने पनि ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, रातिकै धर्मै बजेट विनियोजन भएर बसिसकेका छ। अब कानुनी प्रक्रिया के अरे तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा भइहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सँगै सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ। देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
11: हुन त अब अहिले बाढीको कारणले 1000+ व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन, त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने, बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो। हामीले के सिक्यौं यो अहिलेको विपदबाट सड़कको सन्दर्भमा?
10: सड़क सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफ साइन्ससँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने, स्पेसली हाम्रो पहाडी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जस्तो लाग्छ हाम्रो अब जगले जति गरे नि यो भर्खरै बिग्रिएको कुरा नै, यो सुधार्ने पनि धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन्, मैले सम्बन्धित निकायलाई यो भनेको छु, जति पनि पूर्वाधार छन्, अब यस्ता यस्ता किसिमका हिमतालगढ पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यस्ताले नै अप्ठ्यारो पर्नु नबिग्रिने खालका पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्झिन निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्नुपर्छ। यो विषयमा म सचेत छु। त्यही अनुसारले संघीय सरकार प्रदेश सरकारलाई मेरो तहबाट घचघराउने विषय गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
1: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली कांग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: ಸಾಮಾಜಿಕ ರೂಪಾಂತರಣಕ್ಕಾಗಿ ಯೋಹೋ ಸಾಮುದಾಯಿಕ ಸೂಚನಾ ನೆಟ್ವರ್ಕ್ ಸಿಐಎನ್.
1: ಹಜುರ್ಕೋ ರೇಡಿಯೋ 102.1 ಮೆಗಾ
2: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
3: पानीको प्रत्येक थपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
4: सहयोगका लागि हार्दिक अपील. रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ. 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ. उहाँलाई अहिले समस्या परिरहेको छ. उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ. बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ. आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ. सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ. आफूले सकेको सहयोग गरिदिनुहोला. थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969. 9740269969.

0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
1: मिति 2083 साल भदौ 27 गते। स्थान एजीएस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदेऊ। लामखुट्टे बढ्न नदेऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दशहर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: रंगबहार रंगबहार
4: वर्ज संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियर
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्ज फेन्स।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा।
1: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692065998।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
8: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
10: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
11: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
10: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
11: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
10: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430098 0485430098
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: अहिले बिहानको 8 बजे
5: हजुरको रेडियो 102.1 मेगा।
6: पशु पंक्षीमा रोग तथा संक्रमणको महामारी फैलिन सक्ने चुनौती छ। यसै विषयमा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। उहाँ सहितको टोली बाढ़ी लगत्तै प्रभावित क्षेत्रमा खटिएको थियो। कुराकानीको शुरूमा मैले डाक्टर शर्मालाई सोधेको छु, तपाई पुगेको क्षेत्रमा प्रारम्भिक अवस्था कस्तो थियो?
7: शुरूमा हामी भोलिपल्टै बाढ़ी जुन भदौ 10 गते गएको थियो, हामी 11 गते फिल्डमा खटिएका थियौं। दुईवटा टिममा खटिएका थियौं, एकजना एउटा टिम रसुवामा गएको थियो र दोस्रो टिम नुवाकोटमा गएको थियो। र हामी नुवाकोट गएको टिमले त्यहाँ जिल्ला प्रशासन कार्यालयसित समन्वय गर्ने क्रममा त्यहाँ मान्छेको जुन अवस्था, जुन दर्दनाक अवस्था, जुन हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीको जुन अवस्था थियो, त्यो अवस्थामा हामीले पशुको विषयमा त्यति धेरै जोडबलले चाहिँ विषय उठान गर्न नसकेको अवस्था हो, किनभने मानव नै कम्प्रोमाइज भएको अवस्था थियो। त्यो भएर हामीले लिएका राहत सामग्रीहरू, हामीले उपचार, पशु उपचारका केही सामग्रीहरू चाहिँ त्यहाँ जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गर्यौं र हाम्रो आफ्नो कुराहरू, हाम्रो जुन प्रतिनिधि, जुन सरकारको प्रतिनिधि छ, हामी उपस्थित भएको कुरा उहाँहरूलाई जानकारी गरायौं।
6: भनेको सरकार यो काममा पनि क्रियाशील छ भनेर एउटा प्रतिनिधि उदाहरण चाहिँ त्यहाँ पेश भयो। बाढीको अर्को दिन भनेको भदौको 11 गते टोली पुग्यो, विशेष गरी रसुवा अनि नुवाकोटका चाहिँ क्षेत्रमा चाहिँ। तर त्यति बेला तपाईँहरूले पशु पंक्षी पनि बाढीबाट चाहिँ प्रभावित छन्, संक्रमित छन्, घाइते छन् भन्ने अवस्थालाई चाहिँ देख्नुभयो कि देख्नु भएन?
7: त्यतिखेर कस्तो थियो भने अवस्था बुझ्दाखेरि हामीले जुन घटना पनि घट्यो हामीले हेरिराखेका थियौँ, जति पशुहरू चाहिँ नि जुन त्यो आसपासमा, जुन करिडोरको आसपासमा हुनुहुन्थ्यो, त्यो किसानहरूको पशुहरू सबै बगेको अवस्था, बगाइसकेको अवस्था थियो भने त्यस्तो घाइते पशुहरूको त्यस्तो हाम्रो रिपोर्टिङ आएन, किनभने त्यहाँ पालिकामा र हाम्रो पशु सेवा कार्यालय, हाम्रो प्रदेश स्थित पशु सेवा कार्यालय पनि छ र उहाँहरूको रिपोर्टिङको आधारमा चाहिँ तत्काल हाम्रो त्यस्तो उपचार गर्ने, उद्धार गर्नु पनि खासै पशु पशुहरूको चाहिँ रिपोर्ट नआएको भेटियो। तर कस्तो थियो भने जति पशु थिए ती चाहिँ कस्तो पनि बगाएर गयो, किन गोठमा कसैले फुकाउने अवस्था भएन, इभन मान्छेले पनि भाग्न सक्ने अवस्था नभएको कारणले गर्दाखेरि पशुहरूलाई सम्पूर्ण, जति पशु त्यहाँ त्यो बाढीले भेट्यो ती सम्पूर्ण पशुहरू चाहिँ बगाइसकेको अवस्था थियो र रहेका पशुहरूमा त्यस्तो घाइते उपचार गर्नु पनि पशुहरू हामीले त्यति भेटेनौँ।
6: त्यति बेला चाहिँ तत्कालीन अवस्थामा पशु पंक्षीमा चाहिँ प्राथमिक उपचार भन्ने अवस्था रहेन। यो चाहिँ त्यहाँको तथ्यगत अवस्था हो।
7: एकदम
6: आज चाहिँ बाढीको 17 दिन पुगिसकेको अवस्था छ। यो अवस्थासँग आइपुग्दाखेरि तपाईँहरूले तथ्य तथ्याङ्क लिनुभयो होला, मरेका पनि भेट्नुभयो होला अथवा तिनको व्यवस्थापन पनि भयो होला, त्यस्तो केही तथ्य तथ्याङ्कमा आएको छ?
7: यसमा घाइते पशुको हकमा खासै त्यो हजुरले जोड्नु खोज्नु भएको छ, त्यसमा घाइते पशुहरूको उपचार गर्ने भन्ने हामी आफ्नो हिसाबले तयारी गरे तापनि त्यस्तो पशुहरूको रिपोर्टिङ हामीलाई भएन र जे जति क्षति भएको छ, खोर, गोठ र पशु यो तिनटै चाहिँ हजुरले बगाएर गएको छ र पछि जब त्यो बाढी अलि साम्य भयो त्यो नदीले किनार किनारमा छोडेका केही पशुका शवहरू थिए ती शवहरूको व्यवस्थापनको काम चाहिँ हामीले हामी विभाग भयो त्यसपछि गएर केही हाम्रा
6: विभाग भनेको पशु सेवा विभाग
7: पशु सेवा विभाग र योसँग सम्बन्धित पशु सेवासँग काम गर्ने विभिन्न वेलफेयर अर्गनाइजेसनहरू पनि छन् उहाँहरूसित समन्वयमा
6: वेलफेयर संघ संस्था भनेको पशु कल्याणसँग जोडिने त्यो क्षेत्रमा काम गर्ने
7: ती संस्थाहरूसित जोडिएर चाहिँ हामीले त्यो म्यानेजमेन्टको पाटोमा चाहिँ व्यवस्थापनको पाटोमा काम गरेका छौँ।
6: काम गर्दै गर्दाखेरि पशु सेवा विभागले एउटा सूचना पनि जारी गरेको थियो, मरेका चाहिँ पशुहरू हुन सक्छन्, पंक्षीहरू हुन सक्छन्, तिनको व्यवस्थापनको पाटो महत्वपूर्ण छ र केही आवश्यक परेमा चाहिँ 1159 नम्बर भनेर एउटा सूचना मार्फत पनि त्यति बेला किसानहरूलाई भनिएको थियो। भलै त्यति बेला अब किसानहरूले त्यो सोधी खोजी गर्ने अवस्था चाहिँ रहेन। अब अहिले चाहिँ के छ?
7: अहिले पनि त्यो नम्बर त एक्टिभेटै छ। त्यसमा चाहिँ हाम्रो यो प्रोफेसनल अर्गनाइजेसनको त्योबाट एक्टिभेसन भएको नम्बर हो 1159। त्यसमा हामी भेटनेरी डाक्टरहरूको चाहिँ रोस्टर हुन्छ र किसानले अथवा कुनै प्राविधिकले पनि त्यसमा सोध्नु भयो भने कुनै उपचारसँग सम्बन्धित विषयमा प्राविधिक सेवा दिनको लागि चाहिँ त्यो हरदम त्यो टेलिफोन सम्पर्क भइहाल्छ। र विशेष गरी विभागले जुन जारी गरेको जुन पशु सप व्यवस्थापन छ आजको सबैभन्दा टटकारो अवस्था त्यो हाम्रो आवश्यकता भनेको चाहिँ यही नै हो। किनभने त्यो जब पशु हजुर सप चाहिँ अहिले पनि त्यो नम्बर त एक्टिभेटै छ। त्यसमा चाहिँ हाम्रो यो प्रोफेसनल अर्गनाइजेसनको त्योबाट एक्टिभेसन भएको नम्बर हो 1159। त्यसमा हामी भेटनेरी डाक्टरहरूको चाहिँ रोस्टर हुन्छ र

0: रोगहरू, पशुमा लाग्ने महामारीजन्य रोगहरू र मानिसमा सर्ने जुनोटिक रोगहरूको लागि चाहिँ त्यो अलिकति खतरनाक हुन सक्छ। त्यो कारणले गर्दाखेरि हामीले मानव स्वास्थ्यलाई पनि प्राथमिकता दिँदै गर्दाखेरि त्यो पशुको स्वास्थ्य र पशुबाट सर्न सक्ने मानव स्वास्थ्यलाई पनि ध्यान दिनको लागि चाहिँ हामीले पशुको वैज्ञानिक व्यवस्थापन गर्ने, सबको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने जरुरी हुन्छ। र त्यसै सिलसिलामा पशु सेवा विभागले यो एउटा विधि, जुन कार्यविधि भनौँ यसलाई, त्यो विधि चाहिँ जारी गरेको छ।
1: तपाईँले चाहिँ व्यवस्थापन चाहिँ महत्वपूर्ण पाटो छ, मानिसको खोज उद्धार जति महत्वपूर्ण हो त्यति नै अहिले बाढ़ी प्रभावित क्षेत्रमा चाहिँ मरेका पशु चौपाया पंक्षी लगायतको पनि व्यवस्थापन हुन सक्यो भने अर्को एउटा जोखिमबाट हामी जोगिन सक्छौ भनेर जोड्नुभयो। खास गरी पशु पंक्षी पशु चौपायाको चाहिँ विवरण तपाईँहरूसँग छ कि छैन? अहिलेसम्म चाहिँ कति चाहिँ त्यस्ता व्यवस्थापनको पाटो भए अथवा त्यहाँको पालिकाहरूसँग कसरी सम्पर्कमा चाहिँ काम भइरहेछ, केही छ त्यस्तो विवरणहरू?
0: तथ्याङ्कको हिसाबमा हामी प्रारम्भिक, किनभने अहिले पशु प्राविधिकहरू पनि डाइरेक्टली हजुरको तुरन्तै फिल्डमा जाने अवस्था त त्यति सुरुमा अवस्थामा थिएन, र बिस्तारै पालिकाहरूबाट र हाम्रो चाहिँ जिल्ला पशु सेवा कार्यालयबाट प्राप्त केही तथ्याङ्कहरूको आधारमा चाहिँ हामीले केही कति चाहिँ पशुहरूको क्षति भएको छ त, रसुवा नुवाकोट धादिङ जिल्लाका आसपासका पशुहरूमा क्षति भएको छ भन्ने कुरा आएको छ। यसमा मैले समग्रमा जोड्दाखेरि गाई भैँसीमा हजुरको 1600 जति गाई भैँसीहरू चाहिँ यो पशु बगाएको छ भने, त्यस्तै गरी बाख्रामा 3000, कुकुरमा त्यही 60 जति कुकुरहरू चाहिँ बगाएको छ, त्यस्तै गरी कुखुरामा चाहिँ अलिकति धेरै 1,30,00,000 जतिको चाहिँ क्षति भएको छ, र बङ्गुरहरूमा 1700 हारिमा बङ्गुरहरूको बगाएर लगेको छ। र यी सँगै यी बसेका जुन आश्रय स्थल थियो, जुन गोठ खोरहरू थियो, त्यो खोरहरू पनि नष्ट भएको अवस्था छ, त्यसको पनि हामीसित रेकर्डहरू छ, होइन? अब टेन्टेटिभ हामीले निकाल्नुपर्ने हुन्छ, बिस्तारै त्यसको रेकर्ड आउँदै जान्छ, र यो मोटामोटी पशुको चाहिँ यति क्षति भयो भने प्रारम्भिक तथ्याङ्कले बताउँछ।
1: हो, तपाईँले यो तथ्याङ्क राख्नुभयो, अब गाई भैँसीको अनि बाख्राको कुखुराको बङ्गुरको अब माछाको पनि कतिपय अवस्थामा फार्महरू थिए होला, ती बगेका होलान्, यो चाहिँ बाढीबाट बगे, कतिपय माटोले चाहिँ ल्याएको भेलबाढीबाट चाहिँ पुरिए, तपाईँले भन्नुभयो खोर गोठ पनि पुरिए, अवस्था चाहिँ जटिल हो, चुनौतीपूर्ण हो। तर प्राकृतिक विपदहरू जुन छन् नि, भूकम्प पहिरो र अहिलेको चाहिँ यो बाढी, यी एक आपसमा चाहिँ विपद त विपद नै हुन्, तर जोखिम र कठिनाईको हिसाबले चाहिँ कति फरक हुन सक्छ त?
0: एकदमै यसमा चाहिँ कस्तो हुन्छ भने, भूकम्प र पहिरोको केसमा के हुन्छ भने हजुरको बिल्डिङ्सहरू भत्किन्छ, गोठहरू खोरहरू भत्किन्छ, त्यस्तोमा चाहिँ घाइते पशुहरूको संख्या एकदमै तीव्र हुन्छ, धेरै हुन्छ। त्यो बेलामा हामीले प्राथमिक उपचारदेखि लिएर अरू उपचारका विधि कामहरू गर्नुपर्ने हुन्छ। र यो बाढीको केसमा के हुन्छ भने, धेरैजसो पशुहरू बगाउने, होइन, डुबेर मर्ने, धेरै मर्छ, बाँच्नेको हकमा खासै केही फरक पर्दैन भने मर्नेको हकमा चाहिँ त्यो मरेर नै जाने भयो, त्यो हजुरले बगाएपछि त मर्ने भयो, र बाँच्नेको हकमा चाहिँ के हुँदो रहेछ भने, त्यसले जुन मार्ग छ नि, जुन सडकको मार्गलाई हटाउने भएको भएर त्यसले दाना आहारा, जस्तो हजुरलाई एउटा कुखुराको इक्जाम्पल दिउँ, एउटा फार्म खोर छ भने त्यहाँ चाहिँ हजुरको दिनमा अब टनका टन चाहिँ दानाहरू लानुपर्ने हुन्छ, यदि त्यो बाटो अवरुद्ध भयो भने हामी लान सक्दैनौँ। त्यो कारणले गर्दाखेरि यदि कोरिडोरमा नदीको छेउछाउमा हाम्रो बाटो, हाम्रो चाहिँ नेपालको संरचनामा त्यसरी छ, त्यो कारणले गर्दा बाढीले यदि त्यो जुन कोरिडोर छ बाटोलाई हानि गर्दाखेरि ऊ चाहिँ एनिमलमा जुन दानाहरू पुर्याउन सकिँदैन, होइन, त्यसलाई रासनको हिसाबले चाहिँ त्यहाँ अलिकति गाह्रो हुन्छ भने, पशुलाई प्राथमिक उपचार गर्ने कुराहरू चाहिँ यसमा त्यति हुँदैन, पशु बाढीले बगाएको मर्ने नै हुन्छ, अरू बाँचेको चाहिँ बाँच्ने हुँदो रहेछ।
1: यो प्राथमिक उपचारको कुरा जोड्नुभयो, अब बाढीमा चाहिँ अहिले जटिल भयो, तपाईँ आफै पनि भोग्नुभयो त्यस क्षेत्रमा पुगेर हेर्दा, अरू विपदका कुरा गर्दाखेरि पनि यो प्राथमिक उपचार हामीले जानिराख्दा चाहिँ गर्नुपर्ने के हुन्थ्यो होला विपद आइलाग्दाखेरि?
0: प्राथमिक उपचारमा चाहिँ कस्तो हुन्छ भने, अब मैले भने नि, गोठखोरहरू भत्किँदाखेरि उसको फ्र्याक्चरको केसहरू हुनसक्छ, एउटा चोटपटक लागेको हुनसक्छ, चोटपटकलाई घाउहरू छ भने त्यस्तो आलो घाउहरूलाई सुचार गर्ने, सिलाउने, होइन, अनि त्यसपछि गएर कतिपय अवस्थामा हजुरले अघि पनि जोड्नु भएको थियो, बाढीमा जस्तो पानीको कमी भएर डिहाइड्रेसन भएर पनि गएको बेलामा हामीले स्लाइनहरू चढाउने, अलिकति थोरै चाहिँ खाद्यान्न आहाराको अभावको कारणले गर्दा पनि अलिकति स्ट्रेसमा आउँछ, स्ट्रेसमा भएको कन्डिसनमा हामीले चाहिँ बिस्तारै त्यसलाई अरू स्ट्रेस कम गराउने कुराहरू हामीले दिन सक्छौँ कि त्यतिखेर, किनभने ऊ बढी उलाई वातावरणीय हिसाबले उलाई अलिकति कठिन अवस्था हुन्छ नि त, त्यो बेलामा हामीले चाहिँ शरीरलाई ब्यालेन्स गर्नको लागि चाहिँ हामी स्ट्रेसको म्यानेजमेन्टको तिर लाग्छौँ र केही चोटपटकहरूको घाउहरूकोलाई चाहिँ उपचार गर्ने त्यसरी गरिन्छ।
1: यस्तो विगतमा कहीँ कुनै क्षेत्रमा चाहिँ किसानहरूले भोगेर हामीले त्यस्तो गरेको अभ्यास थियो कि थिएन?
0: विगतमा पनि हाम्रो जस्तो बाढी प्रभावित क्षेत्रमा हामी

0: र त्यसरी उपचार गरेको हाम्रो रेकर्ड छ. हामी तराईमा पनि एकचोटि बाढी गएको थियो त्यतिखेर मलाई याद भएको चाहिँ बाढीको हकमा चाहिँ हामी त्यसरी नै भेटनेरीको टोली नै गएर त्यहाँ सेवा गरेको अवस्था छ. त्यस्तै गरी हाम्रो योभन्दा अगाडि काठमाडौँ उपत्यका पनि डुबान भएको थियो. त्यो बेलामा पनि हामीले चाहिँ त्यतिखेर प्राथमिक उपचारदेखि लिएर केही राहतको केही निसंक्रमणका उहरू लिएर गएका थियौँ. हामीले
1: भनेको कतिपय अवस्थामा केही घाइते पशु चौपायाहरू पशु पक्षीहरू जोगाउन सकिने पनि अवस्था हुँदो रहेछ.
0: एकदमै बिल्कुलै हुन्छ, किनभने किसानको लागि त्यो धेरै ठूलो सम्पत्ति हो. एउटा गाई एउटा भैँसी हामीले अहिले हजुरलाई डेटा दिँदाखेरि एउटा गाई एउटा भैँसी भनेका छौँ, तर त्यो किसानको सम्पूर्ण धरोहर आर्थिक धरोहर नै त्यो एउटा गाई एउटा भैँसी रहेको हुन्छ. त्यो कारणले गर्दाखेरि उहाँहरू धेरै मर्मायित हुनुहुन्छ. एउटा पशुको पनि एउटा मनोभावना हुन्छ है, त्यो किसानसँग जोडिएको मनोभावना. त्यसले पनि कतिपय किसानहरूसित हामीले अहिले सुन्न सक्ने अवस्था पनि भएन, किनभने उहाँहरूको आफ्नो परिवार पनि सदस्य पनि जानुभएको र यतापट्टि आफ्नो गोठखोरमा पालेका गाईहरू पनि गएको अवस्था थियो. त्योबाट तथ्याङ्क लिनलाई पनि हामीलाई अलिक गाह्रो अवस्था भइरहेको अवस्था छ.
1: भनेको त्यो अवस्था अहिले पनि उस्तै जस्तो छ, तर भलै अलि हामी सुधार उन्मुख चाहिँ छौँ भनेर भन्न सक्छौँ. आज बाढीको 17 दिन पुगिसकेको छ. कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा. हामीले विशेष गरी बाढी प्रभावित भदौ 10 गते जुन भोटेकोसी बाढीले चाहिँ निम्त्याएको अवस्था छ, त्यहाँ खोज उद्धारका काम सँगसँगै पशु पंक्षीको चाहिँ अवस्था के हो र त्यहाँ संक्रमण जोखिम महामारी जोखिमको विषय अहिले उठिरहेको छ, यो अवस्था के हो भनेर कुराकानी जोड्दैछौ. तपाईँले अघि थोरै चाहिँ कुरा जोड्नुभयो रोगहरू त्यसै गरी महामारीको चाहिँ हुन सक्छ भनेर. बाढीपछि पशु पंक्षी जुन मरे बगे त्यो एउटा अवस्था हो, अब त्यसपछिको आउन सक्ने अवस्थाहरू चाहिँ सिलसिला चरणबद्ध चाहिँ के हुन सक्छन् त?
0: यसमा चाहिँ नि जुन पशुको जुन सब छ त्यो सब यदि त्यत्तिकै बाहिरै ओपन भयो भने के हुन्छ, खुल्ला क्षेत्रमा त्यो रह्यो भने चाहिँ त्यसले एउटा सबैभन्दा पहिला दुर्गन्ध वरिपरिको क्षेत्रमा दुर्गन्ध निम्त्याउँछ. दोस्रो कुरो त्यो पानीको स्रोत नजिकै त्यो सब मरेको छ भने त्यो सब जुन सर्दाखेरि त्यसको शरीरमा भएका किटाणुहरू हुन्छन्, जस्तो इकोलाई साल्मोनेला जस्ता किटाणुहरू हुन्छ, त्यो पानीको स्रोतमा मिसिन गयो भने त्यसले हैजा जुन मान्छेमा हजुरहरूले सुनिराख्नु भएको छ हैजा भन्ने चाहिँ जुन कोलेरा त्यो हैजासँग संक्रमण हुन सक्ने, टाइफाइड हुन सक्ने, मान्छेमा त्यस्ता किसिमका रोगहरू संक्रमण हुन सक्ने अवस्था रहन्छ. तेस्रो भनेको पशुबाट पशुमै सर्ने रोगहरू पनि हुन्छन्, जस्तो खोरेतका कुराहरू छन्, रेबिजका कुराहरू छन्, ती चाहिँ मान्छेमा पनि सर्छन्, तर खोरेत हजुरको चाहिँ यो भ्याकुते रोगहरू यस्ता रोगहरू चाहिँ के हुन सक्छ भने त्यो पशुबाट अर्को पशुमा स्वस्थ पशुमा सर्न सक्ने सम्भावना हुन्छ. त्यो भएर सबको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्न सकिएन भने त्यसले मानिस लगायत चाहिँ पशुमा ठूलो समस्या निम्त्याउन सक्छ.
1: त्यो भनेको मरेका पशुको पनि सबकै हिसाबमा चाहिँ व्यवस्थापन हुनु पर्यो.
0: एकदमै त्यो सब चाहिँ बाहिर ओपन छोडियो भने कतिपय रोगहरू हजुरलाई म भन्छु, जस्तो मानव कुखुराको चाहिँ सब त्यसरी बसेको छ, यदि बर्ड फ्लूको चाहिँ यदि त्यसमा भेटियो भने कागहरूले त्यो कुखुराको लाई जुन सबलाई चाहिँ जुन खान्छ नि त्यसरी खाएर जाँदाखेरि अर्को ठाउँमा सर्न सक्यो नि त. भनेपछि बर्ड फ्लूका कुराहरू छन् होइन, पन्छीमा हुने कुराहरू, त्यसपछि गएर रेबिजका कुराहरू भए, भ्याकुतेका कुराहरू अर्का यी गाईवस्तुहरूमा हुने भए, खोरेतका कुराहरू छन्, बाख्राहरू होइन बङ्गुरहरूमा हुन सक्ने सम्भावना. त्यो भएर हाम्रा स्वस्थ पशुहरूमा पनि ती सबका कारणबाट रोगहरू सर्न सक्ने अवस्था रहन्छ र मानिसमा पनि त्यो रोग सर्ने सम्भावना उत्तिकै रहन्छ.
1: त्यसो भए त अहिलेसम्म जति व्यवस्थापन भइसके अझै पनि व्यवस्थापन हुन बाँकीलाई त्यही तपाईँले भनेको जस्तै अवशेष व्यवस्थापनको रूपमा चाहिँ व्यवस्थापन गर्न सकिने अवस्था अहिले प्रभावित क्षेत्रमा हो कि होइन?
0: एकदमै प्रभावित क्षेत्रमा हामीले के गरेका छौँ, अहिले हाम्रो फोकस पनि कस्तो भइरहेको छ भने हामीले रात पहिला चाहिँ हामी उपचारकोतिर बढी केन्द्रित थियौँ भने अहिले पछिल्लो अवस्थामा हामीले सब व्यवस्थापनलाई केन्द्रित गरेर हामीले पशु विभागमा पनि स्टेक होल्डर मिटिङ पनि गऱ्यौँ, सरकारवालासँग छलफल पनि गऱ्यौँ र हामीले अहिले हामीले जुन सामान पठाउनु पर्ने छ नि त्यो सामान चाहिँ सबै निसंक्रमणसँग सम्बन्धित छ र हामीले पालिकालाई पनि यो जुन पशुहरूको सब छ त्यो सब व्यवस्थापनको लागि चाहिँ अलिकति एक्टिभली लाग्नपर्छ भनेर उहाँहरूलाई हामीले जागरूक पनि गराएका छौँ. हामीले सामान पनि निसंक्रमणकै सामानहरू दिएका छौँ. सब व्यवस्थापनको लागि एउटा विधि पनि तयार गरेर उहाँहरूलाई सेयर गरिसकेका छौँ र अहिले चाहिँ फोकस कस्तो भएको छ भने हजुरहरूलाई एउटा जानकारी गराइहालौँ. अहिले चाहिँ यो विशेष गरी यताबाट नुवाकोट र रसुवाबाट भगाएका ती पशुहरू चाहिँ हाम्रो चितवन जिल्लामा विशेष गरी अलि पछाडि भेटमा चाहिँ त्यहाँ गएर लासहरू के अरे पशुका शवहरू चाहिँ सर्वप्रष्ट अवस्थामा थिए,
1: मानिसका लासहरू पनि त्यही क्षेत्रमा बढी भेटिएको,
0: त्यही क्षेत्र बढी भेटिया छ। त्यो भएर त्यही क्षेत्रमा चाहिँ बढी फोकस गरेर अहिले भरतपुर महानगरपालिका र त्यहाँको पशु सेवा कार्यालय अनि त्यहाँ हाम्रो केन्द्रीय पन्छीरोग अन्वेषण प्रयोगशालाको समन्वयमा ती सम्पूर्ण शवहरूको व्यवस्थापन गर्ने कामहरू तीव्र गतिमा भइरहेको छ।
1: तपाईँले एउटा व्यवस्थापनको चाहिँ विषय र विधि बुझाएका छौँ भनेर भन्नुभयो नि,
0: हजुर
1: त्यो त अरू बेला पनि हामीलाई खाँचो परिरहला, त्यो विधि भने चाहिँ कस्तो हो?
0: एकदमै सरले एकदम राम्रो प्रश्न गरिदिनु भयो। त्यो शवलाई चाहिँ हामीले व्यवस्थापन गर्नुभन्दा अगाडि हामीले जुन त्यसमा स्रोत साधनहरू जुटाउनु पर्ने हुन्छ, त्यसमा विशेष गरी मैले ठ्याक्कै भन्दाखेरि हामीले जुन जो मान्छे हामी अगाडि फ्रन्ट लाइनमा बसेर काम गर्छौँ उहाँहरूले लगाउने एउटा पीपीई भन्ने हुन्छ, जुन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट भन्छ,
1: त्यो भनेको कोरोना कालमा चाहिँ धेरैले लगाएको पनि हो कि?
0: एकदमै, त्यो सेतो लुगा, सेतो लुगा हजुरले जुन देख्नुहुन्थ्यो नि त्यो सेतो लुगा हजुरको सबै शरीर छोपिने गरी सेतो लुगा लगाउनुपर्छ, र टाउकोमा यो आँखालाई छोप्ने होइन त्यो मास्क गगल्स भन्छ त्यो चस्मा पनि लगाउने, अनि त्यसपछि गएर त्यो पशुको शवलाई हातले डाइरेक्ट नछुने, कसैले पनि नछुने, र त्यहाँ हामीसँग डोजर एक्सकाभेटर ठुल्ठुलो पशुको लागि त अब ठुलो डोजर एक्सकाभेटर पनि चाहिन्छ, र हामीले मिनिमम पनि कम्तीमा पनि हजुरको 3 फिट गहिरो, 3-4-5 फिट भएर धेरै राम्रो 3 फिट गहिरो खाडल खन्नुपर्छ। त्यो खाडल चाहिँ कहाँ हुनुपर्छ त भन्दाखेरि बस्तीबाट टाढा, पानीको स्रोतबाट टाढा, र यो डब्ल्युएचओको प्रोटोकलमा के भन्छ भने कम्तीमा पनि 30 मिटर टाढा चाहिँ त्यो पानीको स्रोतबाट त्यो खाल्टो चाहिँ हुनुपर्छ भन्छ, र हामीले त्यो सब त्यसपछि त्यहाँ पुर्न पर्यो, सब पुरिसकेपछि भित्र राखिसकेपछि त्यो बाहिर माटो के अरे हजुरको नुन राख्नु पर्यो, नुन राखिसकेपछि माटोले पुरेर माटो त्यो जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पन्छीले चाहिँ त्यसलाई खोस्रन नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ, र त्यो हामीले सब जहाँनिर गाडेका छौँ त्यो गाडेको ठाउँमा कुनै हामीले चिन्ह लाएर राख्नुपर्ने हुन्छ, ताकि भोलि हामीलाई थाहा होस् यहाँनिर यो पशुको सब गाडिएको छ
1: भनेको। यो एउटा विधि हो
0: हजुर,
1: तपाईँले बाढी प्रभावित क्षेत्रमा अहिले भइरहेका गतिविधि जुन पशु चौपायासँग सम्बन्धित सब व्यवस्थापनको पाटो बुझाउनुभयो
0: हजुर।
1: तर एउटा हाम्रो विगतको अभ्यास हेर्ने हो भने, हाम्रै बाबुबाजेको चाहिँ अभ्यास विगतको हेर्ने हो भने, घरमा एउटा ठूलो भैँसी बच्चा पाउन नसकेर मर्यो मानौ, अलि नजिकै लगेर चाहिँ भिरबाट त्यसलाई चाहिँ
0: खसालिदिने
1: अभ्यास थियो, र अहिले पनि अब त्यहाँ जुन बाढी प्रभावित क्षेत्रमा त मानिसहरू जम्मा भएर त्यो व्यवस्थापन गर्न सक्ने अवस्था छैन, अभ्यास त त्यस्ता पनि हुन सक्लान्
0: हजुर,
1: यहाँनिर चाहिँ कमी कमजोरी भयो भने के हुन्छ?
0: एकदमै हजुरले कति राम्रो प्रश्न गरिदिनु भयो। त्यो पशुको जुन सब छ त्यसलाई हामीले नदीको यदि पानीमा पार्यौँ भने त हामीले त्योभन्दा ठूलो अपराध जिन्दगीमा गर्दैनौँ होला, किनभने त्यो पानीको स्रोत कहाँ कहाँ पुग्छ त हेर्नु त, त्यो बगेर त्यो सब बगाउँदै जाँदाखेरि त्यो सबमा भएका सबको भित्र यस्तो हुन्छ सर, त्यो सबभित्र नै विभिन्न ब्याक्टेरिया भाइरसहरू हुन्छ कि,
1: त्यो गर्दाखेरि आफैमा चाहिँ त्यहाँ ब्याक्टेरियाको
0: संक्रमणको ब्याक्टेरियाको स्रोत हो त्यो। भनेपछि मैले अघि हजुरलाई जनाएको थिएँ हैजा, जुन हैजा भने हजुरले सुनिराख्नु भएको छ, यो यस्तै यस्तै हाम्रो यो कतिपय एवेरनेस जनचेतनाको कमीले गर्दाखेरि भएको चिज हो। हामीले कतिपय चिजहरू नदीको स्रोतहरूमा फाल्छौँ है, फोहोरहरू त्यहाँ फाल्छौँ भनेपछि हामीले त धेरै ठूलो संक्रमणको जोखिम निम्तायौँ। त्यो भएर हामीले त्यसलाई वैज्ञानिक हिसाबले त्यो सब व्यवस्थापन गर्यौँ भने चाहिँ, र पानीका स्रोत अघि नै मैले हजुरलाई अनुरोध गरेको कारण किन हो भने, पानीका स्रोतबाटै हामी धेरै जस्ता रोगहरू चाहिँ पानीको स्रोतबाटै हुने गरेको कारणले गर्दाखेरि यो, अनि अर्को बाढी भनेको पानीसँगै रिलेटेड कुरा भयो, त्यो भएर धेरै छिटो संक्रमण फैलिन सक्छ भन्ने हिसाबले हामीले त्यसलाई वैज्ञानिक हिसाबले चाहिँ सब व्यवस्थापन गर्नु पर्यो।
1: भनेको सब भनेर हामीले अहिले बुझ्नुपर्ने चाहिँ पशु चौपायाकै कुरालाई चाहिँ जोडिरहेछौँ।
0: कृषि
1: विशेष कार्यक्रम बदलिदो नेपालमा वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले दूषित पानी र अहिले बाढी प्रभावित क्षेत्रको चाहिँ हिलो माटो, हिलो क्षेत्रको चाहिँ कुरा जोड्नु भएको छ, यी दुई कारणले, एउटा दूषित पानी, एउटा चाहिँ हिलो, यो कारणले चाहिँ ठ्याक्कै फैलिन सक्ने र एकदमै पशु पंक्षीमा फैलिन सक्ने, अर्को चाहिँ मानिसमा फैलिन सक्ने रोगहरू चाहिँ के हुन् त?
0: यसमा चाहिँ किटानै गर्दाखेरि विशेष गरी मान्छेमा हुने भनेको चाहिँ त्यो हैजा र टाइफाइड नै हो मुख्य रूपमा, किनभने त्यो पशुमा हुने त्यो जुन किटाणु छ त्यो मान्छेमा हुने किटाणुसँग मिल्छ यो, त्यो कारणले गर्दाखेरि हैजा र टाइफाइड नै एकदम प्रमुख रूपमा रहन्छ। र अर्को अप्रत्यक्ष रूपमा जस्तो गाई भैँसीमा त्यही रोग लागेको पशु यदि बगाएको रहेछ भने, पशु बगेको छ भने त्यो रोग लागेको पशुलाई जुन रोग लागेको छ त्यो रोगको किटाणु चाहिँ स्वस्थ पशुमा सर्न सक्ने भयो। त्यस्ता रोगहरूमा अहिले यो सिजनमा चाहिँ हुन सक्ने भनेको चाहिँ भ्याकुते, चर्चरे, अहिलेको चाहिँ भ्याकुते, चर्चरे, खोरेत, एकदमै सबैभन्दा अझ खोरेतको चाहिँ के हुन्छ भने गाई बस्तु मात्रै होइन बाख्रा मात्रै होइन बङ्गुरमा पनि सर्छ यो तिनवटा चाहिँ हजुरको स्पेसिसमा चाहिँ एकदमै यो जातमा चाहिँ सर्न सक्ने भएको भएर खोरेसँग एकदमै सजग रहनुपर्छ अर्को चाहिँ रेबिज रेबिज भने अघि मैले हजुरलाई कुकुरको पनि एउटा डाटा भनेको थिएँ साठीवटा जति कुकुरहरू भनेपछि त्यो कुकुरसँग त के हुन्छ भन्दाखेरि त्यो रेबिजको कीटाणु हुनसक्छ त्यसले गर्दा मान्छेमा पनि सर्न सक्यो र पशुमा पनि त्यो रेबिज फैलिन सक्यो अनि यी रोगहरूबाट चाहिँ हामी सतर्क रहनुपर्छ जस्तो लाग्छ
1: हो तपाईँले सतर्क रहनुपर्छ भनेर भन्नु यहीँनिर जोडिहालिदिनुहोस् न सतर्क रहन चाहिँ गर्नुपर्ने के हो विस्तृतमा त हामी पछाडि पनि कुरा जोडौँला ठ्याक्कै यही जोखिम छ हामी सतर्क रहनुपर्छ रहनुपर्छ भने के गर्ने त
0: यसमा चाहिँ सतर्क रहनको लागि हामीले जुन पानी जस्तो पशुलाई खुवाउने पानी पनि भयो मान्छेले खाने पानी पनि पानीको स्रोत सफा हुनु पर्यो त्यसलाई उमालेर पानी खान पर्यो होइन त्यो सब चाहिँ हजुरको पानीको स्रोतबाट टाढा गाड्न पर्यो तेस्रो भनेको कतिपय रोगहरूको भ्याक्सिन छ है त्यो खोप लगाउन सकिन्छ मान्छेमा नि खोप हुन्छ र पशुमा पनि खोप हुन्छ र जस्तो मैले हजुरलाई भन्नै पर्छ लम्पी स्किका खोरेदका खोपहरू हामीले अहिले डिस्ट्रिब्युसन गरिसकेका छ पशु विभागले चाहिँ पठाइसकेको छ किन गरेको छ भन्दा त्यो पूर्व तयारीको रूपमा यदि भोलि त्यो रोग फैलिने सम्भावना भयो भने त्यसलाई धेरैमा चाहिँ त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने हिसाबले केही भ्याक्सिनहरू हामीले पठाइसकेका छौँ रेबिजको भ्याक्सिन लम्पीको र खोरेदको भ्याक्सिन चाहिँ हामीले नुवाकोट जिल्लामा पठाइसकेका छौँ र रुवासोमा पनि पठाइसकेका छौँ र अरूमा पनि चितवन जिल्लामा पनि गइसकेको छ भनेपछि यी खोपहरू चाहिँ सुरक्षित भण्डारण गर्नु पर्यो पूर्व तयारीमा बस्नु पर्यो एउटा जनशक्ति परिचालनको लागि चाहिँ एउटा चाहिँ रोड म्याप तयार गरेर राख्नु पर्यो त्यसको कार्ययोजना भोलि यदि भइहाल्यो भने आपत्ति विपद आइसक्यो भने को कहाँ कहाँ खटिने भन्ने कुरा चाहिँ पूर्व तयारी गरेर राख्नुपर्ने हुन्छ यसो गर्न सक्यो भने हामीले चाहिँ विलयमा यी रोगहरूबाट बस्न सक्छौँ
1: हो त्यो पूर्व तयारीको चाहिँ कार्ययोजना सम्भावित कस्तो चाहिँ खाका हो के हो गर्नुपर्ने चाहिँ
0: यसमा चाहिँ हामी अब जनशक्ति कति छ होइन जस्तो विशेष गरी यसमा स्थानीय तहको विशेष रोल हुन्छ यदि उहाँहरूलाई त्यो जनशक्ति कति चाहिन्छ भन्ने हिसाबले जस्तो प्राविधिकको संख्या हुनुपर्छ भ्याक्सिन लगाउनु पर्ने हुन्छ हामीले अहिले कस्तो छ भने यो विभिन्न अर्गनाइज यो संस्था सङ्घ संस्थाहरूबाट पनि हामीलाई यदि हामीलाई प्राविधिक सहयोग मानिसको जुन जनशक्तिको सहयोग चाहिएको छ भने हामी एकदमै तम तयार छौँ भन्ने कुरा राख्नु भएको छ त्यसलाई परिचालन गर्न विभागले एकीकृत रूपमा पालिकासित समन्वय गरेर पालिकाको माग अनुसार त्यो क्षेत्रमा कति जनशक्ति परिचालन गर्ने भन्ने सहयोग गर्न सक्छ र उहाँहरूले आफूले नै किनभने पशुको संख्या कति छ कहाँ कति के तथ्याङ्क त उहाँहरूलाई थाहा हुन्छ त्यो भएर उहाँहरूले नै त्यसमा चाहिँ सामान्य गृह कार्य गरेर त्यसमा फेसिलिटेसन त हामीले सङ्घ सरकारले गर्छ नै प्रदेश सरकार छ सङ्घ सरकार छ र उहाँहरूले गर्नुभएको तयारीमा हामीले सपोर्ट गर्ने काम
1: कुराकानीमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा उहाँ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँमा चाहिँ कार्यरत हुनुहुन्छ र विशेष गरी बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट धादिङ ती जुन जिल्लाहरू प्रभावित छन् त्यहाँनिरको अवस्था पनि उहाँ जानकार हुनुहुन्छ र त्यो क्षेत्रमा खटिएर काम पनि गरेको अहिलेको चाहिँ उहाँको अनुभव रहेको छ खास गरी अहिले प्रभावित क्षेत्रका चाहिँ धेरैजसो मानिसहरूलाई सरकारले अस्थायी आवास र व्यवस्थापनको पाटोमा राखेर व्यवस्थापन गरिरहेको भनेर चाहिँ भनेको छ तर मान्छेहरू जति अस्थायी आवासमा आएर बस्नुभयो यो राम्रो कुरा छ अहिलेको लागि अवस्था अनुसार अब पशु चौपाया पशु पक्षी फेरि पनि छुटे अब कतिपय बग्नी बगे मर्नी मरे कतिपय छुटेका पनि हुन सक्लान् तिनीहरूको व्यवस्थापनको पाटोलाई हामीले कति ध्यान दिनुपर्ने हो यो विषय कति संवेदनशील हो त
0: एकदमै सरले उठाउनु भएको कुरामा के छ भने पशुको पनि एउटा चाहिँ बाँच्न पाउने अधिकार हुन्छ उसलाई पनि यो जुन जुन अहिले जुन बाढीको कहरले गर्दाखेरि जति मानवलाई जति क्षति भएको छ पशुमा पनि यो कस्तो भने इम्युनो कम्प्रोमाइज भन्छ कि उसको रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ किनभने उसलाई दाना छैन आहारा छैन र बस्ने बास छैन यदि यो भयो भने के हुन्छ भने यस्तो बेलामा पनि ऊ तपाईँको वातावरण पनि अहिले कस्तो छ भने गर्मी छ एकदम हुप्प गर्मी भएको अवस्था छ पानी परिरहेको छ बर्खाको समयमा के हुन्छ भने कन्डिसन चाहिँ एकदम विक हुन्छ यो बेलामा यदि उसलाई राम्रो आश्रयस्थल पाएन उसले राम्रो खाना पाएन होइन ओत लाउने ठाउँ भएन भने झन रोग फैलिने सम्भावना अझै बढी हुन्छ
1: भनेको शारीरिक रूपमा पनि कमजोरकै अवस्था हो पशु चौपायाको पनि पशु पक्षीको पनि दुईटै कुरा जोड्दा
0: हजुर हो त्यो अवस्था भयो भने के हुन्छ भने त्यसले झन् अझै रोग महामारी फैलिन सक्ने सम्भावना बढी हुन्छ त्यो भएर हामीले बेलैमा उसलाई बस्ने वासस्थानको विषयमा हामीले तिरपालहरू कतिपय संस्थाहरूबाट हामीले तिरपाल पनि सहयोगको रूपमा दिनुभएको छ पालिकासित समन्वय गरेर त्यो पठाइराखेका छौँ तिरपालहरू लाउन सकिन्छ त्यसपछि त्यसलाई दाना आहाराको व्यवस्थापन गर्न सकिन्छ यसमा चाहिँ अब अहिले बिस्तारै रोडको वे नेटवर्क खोल्दाखेरि बिस्तारै काम भइराखेको छ र त्यसलाई चाहिँ कस्तो भयो भने पशुलाई त्यो स्ट्रेसबाट बचाउनको लागि हामीले त्यो किसिमको पुनर्स्थापनाका कार्यक्रमहरू हामीले लानै पर्छ र अहिले तत्कालै त्यो नभए पनि केही आपतकालीन केही बजेटको माध्यमबाट भए पनि त्यो किसानलाई पुनर्स्थापनाको लागि होइन गोठहरू निर्माण गर्नको लागि खोरहरू निर्माण गर्नको लागि चाहिँ हामीले केही न केही राहतको प्याकेजहरू अनुदानको मार्फतबाट दिनुपर्ने हुन्छ र अर्को चाहिँ नि जुन कतिपय कृषकहरूले त बिमा गर्नु भएको छ नि त त्यो बिमा गरेको कृषकहरूलाई छिटो बिमाको रकम चाहिँ उपलब्ध गराउनको लागि चाहिँ नेपाल सरकारले नै प्रयास गर्नुपर्छ अहिलेको कन्टेक्स्टमा मलाई त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट देखेको चाहिँ बिमा गरिरहेको बिमाको क्लेम पनि छ नि त त्यो कारणले गर्दा उहाँलाई त्यो राहत पुग्छ र राज्यले पनि विशेष गरी अब प्रदेश सरकार छ स्थानीय सरकार छ र संघ सरकार छ यो तीनवटै सरकारले एकद्वार प्रणालीबाट किसानलाई पुनर्स्थापनाको लागि गोठहरू खोरहरू निर्माण गर्नको लागि उहाँलाई जति सक्दो छिटो यसलाई व्यवस्थापन गर्नुपर्ने जस्तो लाग्छ मलाई।
1: डाक्टर शर्माज्यू तपाईँले जोडेको चाहिँ एउटा तनाव व्यवस्थापनको पाटो थियो जो मानिसको त आफ्नो छँदैछ पशु चौपायामा पनि त्यो खालको तनाव चाहिँ यो विपदका बेला हुन्छ प्राकृतिक प्रकोपका बेला हुन्छ भन्ने हो त्यस्तो केही लक्षणहरू पशु पंक्षीले चाहिँ तनाव भोग्यो
0: हजुर
1: पशु चौपायाले चाहिँ तनाव भोग्यो अथवा गाईले भैँसीले यो चाहिँ तनावमा छ है भनेर बुझ्न सक्ने त्यस्ता लक्षणहरू हुन सक्छ
0: एकदमै किनभने तनाव अघि हजुरले जोड्नु भएको थियो कतिपय कृषकहरू नै हुनुहुन्न कृषकै नभइसकेपछि उसले आफ्नो के भन्छ ओनर हुन्छ जुन पाल्ने मान्छे हुनुहुन्छ उहाँ नै हुनुहुन्न त्यस्तो बेलामा पशुको पनि मन हुन्छ हेर्नुहोस् दिल हुन्छ उसको पनि र उसले जब आफ्नो हेरचाह गर्ने मान्छे हुँदैन पक्कै पनि उ तनावमै हुन्छ हेर्नुहोस् है त्यो एउटा अवस्था छ दोस्रो अवस्था के छ भने उसले आहार दाना पानी नपाइरहेको अवस्था छ त्यो बेलामा के हुन्छ भने सबै यो कस्तो भने पशुको र मान्छेको जुन शरीरभित्रको एउटा सिस्टम छ नि फिजियोलोजी त्यो फिजियोलोजी एउटै नै हो त्यो कारणले गर्दाखेरि उसले दाना हामीले खाना नपाउँदाखेरि जस्तो स्ट्रेस हुन्छ हामीले चाहिँ बढी घाममा बस्दाखेरि जस्तो स्ट्रेस हुन्छ यो पशुलाई पनि त्यस्तै नै स्ट्रेस हुन्छ अघि मैले त्रिपालको कुरा गरेँ यदि त्यो पशु बाहिरै घाममा होइन तपाईँको चर्को घाममा बस्ने चर्को वर्षामा बस्यो भने पनि उसले के हुन्छ भने तनाव बढी हुन्छ तनाव बढी भइसकेपछि ऊ विभिन्न किसिमका रोगहरू भित्रैबाट आउँछ सर त्यो भ्याकुते रोग भन्ने चाहिँ यो तनावकै कारणले गर्दाखेरि हुने रोग हो भित्रकै शरीरभित्रकै कीटाणुको कारणले गर्दाखेरि त्यसलाई त्यो तनाव हुन्छ स्ट्रेस भइसकेपछि उसले लड्न सक्दैन र त्यो ब्याक्टेरियाले गएर देखाउने रोग हो भनेपछि त्यस्तै अरू रोगहरूबाट पनि ऊ चाहिँ संक्रमित हो उसको चाहिँ आनी बानी व्यवहारबाट पनि थाहा हुन्छ उसले पानी नखाने उसको जुन अरू बेलाको हावभाव हुन्छ त्यो नै चेन्ज हुन्छ कि त्यो कारणले गर्दाखेरि पक्कै पनि हामी देख्न सक्छौँ महसुस गर्न सक्छौँ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। भोटेकोशीको बाढ़ी प्रभावित जिल्लामा पशुधनको क्षति सम्भावित महामारी र व्यवस्थापन बारे केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँग गरिएको थप कुराकानी बाँकी नै छ।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले भोटे कोशीको बाढ़ी प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापनबारे वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँग कुराकानी गरिरहेका छौं। बाढ़ीले प्रभावित जिल्लामा जमिन पुरियो, बाली छैन, पशुधनमा क्षति भएको छ, शुद्ध र सुरक्षित पानीको समेत अभाव छ। यस्तो बेला पशु पंक्षीका लागि सुरक्षित पानी कसरी व्यवस्थापन गर्न सकिन्छ?
2: एकदमै सर, त्यसमा के हुन्छ भने पानीको स्रोत पक्कै पनि यो बेलामा अलिकति धेरै स्रोतहरू दूषित भएकै छ। त्यसलाई एउटा निसंक्रमण गर्ने विधि छ।
1: निसंक्रमण?
2: हजुर, त्यो चाहिँ हामीले क्लोरिन भनेर जुन हामीले सुनिरहेका छौँ नि, क्लोरिन ट्याब्लेट हुन्छ
1: भनेको त्यो गाई भैँसीलाई नै दिन हुने गरी मानिसले मात्रै पिउने कुरा रहेन कि?
2: एकदमै सर,
1: सबैलाई
2: एकदमै हामीले गर्ने नै यही हो। यदि हामीसित पानीको स्रोत अब जस्तो रिभर्स अस्मोसिस गरेर ल्याएको पानीको स्रोत यदि जारको पानी छैन भने त्यस्तो बेलामा हामीले जुन पानीको मुहान स्रोत छ त्यो पानीको स्रोतमा क्लोरिन ट्याब्लेट हालेर क्लोरिन ट्याब्लेटलाई हजुरको त्यसले काम गर्ने भनेको त 20 सेकेन्ड होइन 20-25 सेकेन्डमा त्यो काम गर्छ। हामी त्यो ट्याब्लेट राख्छौँ, त्यसपछि त्यो आफै त्यो हराएर जान्छ, त्यसले चाहिँ निसंक्रमण गर्छ र त्यसको असर चाहिँ कम हुन्छ। हामीले चाहिँ लगभग आधा घन्टापछि त्यो ट्याब्लेट राखेको आधा घन्टापछि पशुलाई दियो भने कुनै पनि त्यसको हानि हुँदैन र त्यसले सम्पूर्ण ब्याक्टेरियाबाट चाहिँ जति ब्याक्टेरिया भाइरसहरू छ सबै मारिदिन्छ र हामीले त्यसरी नै युज गर्नुपर्ने हुन्छ।
1: जमिन पुरियो, बाली पुरियो, खेतीयोग्य क्षेत्र छैन, पशुधन सकियो, यो चाहिँ अहिले विस्थापित क्षेत्र, बाढ़ी प्रभावित क्षेत्रको चाहिँ अवस्था हो। महामारी फैलिन नदिन हामीले अघिदेखि विभिन्न रोगमा चाहिँ खोप लगाउने भनेर भनेका छौँ। अब त्यो ठाउँमा केही पनि छैन, तपाईँले भने जस्तै स्रोत साधनहरू राहतका रूपमा चाहिँ पुग्दैछन्, औषधि लगायतका कुराहरू, औषधि जो अलिकति बचे खुचेका पशुधन छन् तिनको चाहिँ औषधि र सँगसँगै अबको व्यवस्थापनका लागि राहतसँग के सामग्री पुगिरहेको छ र खोपको अवस्था चाहिँ के छ?
2: यसमा अहिले हामीले सुरुमा चाहिँ उपचारसँग सम्बन्धित केही राहत सामग्रीहरू वितरण गर्यौं, हस्तान्तरण गरिसकेको अवस्था छ। पशु सेवा कार्यालय मार्फत र कोही प्रशासन कार्यालय मार्फत पनि गइरहेछ भने पालिका क्षेत्रमा पनि गइरहेछ। र अर्को पछिल्लो हामी जाँदाखेरि चाहिँ हामीले सब व्यवस्थापनको लागि चाहिने ग्लोभ्सहरू भयो, मास्क भयो, त्यसपछि चुना भयो, विशेष गरी सबैभन्दा अहिले युज गर्न सकिने भने चुनाले पनि धेरै निसंक्रमण गर्न सकिन्छ। त्यस्तै गरी निसंक्रमणको अर्को एउटा भिर्कोन भन्ने हुन्छ, भिर्कोन एउटा कम्पनीको नाम नजाओस् यस्ता धेरैले बुझ्नुहुन्छ यो भाषा। त्यस्तै गरी टिएसपो भिर्कोन जस्ता निसंक्रमणका औषधिहरू हुन्छ, त्यो चाहिँ हामी स्प्रेयरको माध्यमबाट छर्नलाई भने स्प्रेयर, त्यो निसंक्रमण औषधि, त्यसपछि गएर सबैभन्दा सपलाई छिटो गलाउनको लागि काम लाग्ने नुन। हेर्नुहोस्, हाम्रो सिम्पल छ नि त कुरा, एकदमै साधारण छ, तर हामी नुनको अभावले पनि त्यो सप गर्न सकिरह हुँदैनौँ। त्यो भएर नुन पनि हामी पठाउँछौँ, चुना पठाउँछौँ, स्प्रेयर पठाउँछौँ, त्यसरी पठाइसकेका छौँ, दुई तिन क्षेत्रमा पठाइसकेका छौँ र पालिकाबाट डिमान्ड हुने भएपछि फेरि त्यता पनि पठाउँछौँ। र अब अहिले पछिल्लो अवस्थामा हजुरले भ्याक्सिनको कुरा जोड्नु भयो, भ्याक्सिन लगाउनको लागि अहिले यो बर्खाको समय र एकदमै यो ह्युमिडिटी आर्द्रता बढी भएको समय भनेको चाहिँ आफैमा पशु कम्प्रोमाइज कन्डिसनमा हुन्छ, अघि मैले जानकारी गराइसकेँ। त्यो भएर अलिकति मौसम अलिकति राम्रो भएको, एनिमलको चाहिँ नि स्ट्रेसको कन्डिसन अलिकति तनाव चाहिँ अलिकति कम भएको अवस्थामा मात्रै त्यो भ्याक्सिन लगाउनु मिल्छ। तर हामी पूर्व तयारीमा बस्न पर्यो, त्यसको लागि एउटा पूर्व तयारीमा बस्न पर्यो, अर्को चाहिँ खोप भण्डारको लागि उपयुक्त त्यहाँ व्यवस्था छ कि छैन। जस्तो पालिकामा कतिपय अवस्थामा त्यो खोप भण्डारण गर्न सक्ने सुविधा नहुन सक्छ, त्यस्तो बेलामा चाहिँ हामी तुरन्तै आपतकालीन रूपमा हामी त्यसमा पशु सेवा कार्यालय मार्फत चाहिँ हामी पठाउँछौँ। जहाँ त्यो भण्डारण गर्ने उपयुक्त क्षेत्र ठाउँ छ त्यो ठाउँ भएको ठाउँमा चाहिँ जुन भ्याक्सिन स्टोर गर्न सक्ने भण्डारण गर्ने ठाउँ भएको ठाउँमा चाहिँ हामीले भ्याक्सिन तुरन्तै पठाइसकेको अवस्था पनि छ र उहाँहरूलाई यो भ्याक्सिन लगाउनको लागि जहाँ यदि महामारी फैलिहाल्यो भने चाहिँ लगाइहाल्ने भन्ने हिसाबले तयारीमा पूर्व तयारीमा छौँ। र हामीले एउटा कुरा ख्याल गर्नुपर्ने, यदि पशु तनावमा छ भने त्यो बेलामा चाहिँ भ्याक्सिन लगाउनु हुँदैन, यो चाहिँ म्यासेज चाहिँ सबै हाम्रो प्राविधिक साथीहरूलाई पनि यो बुझ्न पनि जरुरी छ। भ्याक्सिन यदि तपाईँले त्यही लगाएको भ्याक्सिनले यदि पशु तनावमा छ भने त्यही लगाएको भ्याक्सिनले रोग निम्त्याउन सक्छ।
1: यो बाटोतर्फ चाहिँ सबैले ध्यान दिनुपर्ने खाँचो रह्यो
2: एकदम
1: केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ र अहिले बाढ़ी प्रभावित जिल्ला नुवाकोटको कुरा गर्ने हो भने त्यहाँ विगतमा चाहिँ महामारीको रूप लिएको लम्पी स्किन भन्ने संक्रमण रोग संक्रमण चाहिँ देखिन थालेको भन्ने कुरा आएको छ यो के हो
2: यो नुवाकोटको विदुर नगरपालिकामा हाम्रो त्यहाँ डाक्टर साहबले चाहिँ गरिसक्नु भएको छ त्यहाँ लम्बीको दुई चारवटा केस देखिसकेका थियो तुरन्तै मलाई त्यो फोन आइसकेपछि पशु सेवा विभाग मार्फत पशु सेवा कार्यालय नुवाकोटमा भ्याक्सिन लैजानको लागि अनुरोध गरेर त्यो भ्याक्सिन पुगिसकेको अवस्था छ अहिले विदुर नगरपालिकामा त्यो भ्याक्सिन भण्डारण गरी अब लगाउने चरणमा हुनुहुन्छ उहाँहरूले र त्यसमा प्राविधिक सहयोगको लागि केही चाहिन्छ भने हामी चाहिँ सहयोग गर्न तयार छौँ हामीसँग टिम छ हामीसँग अरू संघ संस्थाहरू हुनुहुन्छ कृपया हामीलाई फोन गरिदिनु होला भनेर भनिसकेका छौँ र त्यो एकदम पूर्व तयारीको अवस्थामा छ र उहाँले भ्याक्सिन लगाउनको लागि अब शुरू गर्छौँ भन्ने कुरा गरिसक्नु भएको छ
1: अहिले नुवाकोटको विदुर भनेर जोड्नुभयो त्यहाँ यो लम्पी स्किन देखिनुको कारण चाहिँ अहिलेको बाढी हो कि अथवा अरू विगतको चाहिँ रोगसँगको चाहिँ अवशेषहरूको कारण हो त के सम्बन्ध चाहिँ के छ
2: यो कस्तो छ भने यो अगाडि हामीले जुन लम्पी स्किनको जुन रोगको जुन भ्याक्सिन लगायौँ त्यसको चाहिँ अवधि जुन भ्याक्सिनको काम गर्ने अवधि एक वर्षको हुन्छ एक वर्ष नपुग्दै एक वर्ष पुग्नुभन्दा अलिकति अगाडि त्यो भ्याक्सिन लगाइसकेको हुनुपर्छ यदि त्यो किसानले त्यो भ्याक्सिन लगाउनु भएको छैन भने त्यो संक्रमण जतिखेर पनि फैलिन सक्छ त्यो कारणले गर्दाखेरि अहिले हाम्रो चाहिँ त्यो बाढीको कारणले माथिल्लो भेगको पशु त्रिशुली भन्दा माथिल्लो भेगका पशुहरूबाट यता सरेको भन्न त म ठ्याक्कै सक्दिनँ अर्को कारण के हो भने भ्याक्सिन नलगाएको र अर्को जुन तनाव पशुमा जुन तनाव भयो नि त्यो तनावको कारणले गर्दा र भ्याक्सिनको चाहिँ समयावधि सकिएको कारणले गर्दाखेरि यो चाहिँ संक्रमण फैलिएको हो जस्तो लाग्छ
1: यो अझै थप फैलिने जोखिम चाहिँ कति हो तपाईँले पूर्व तयारी चाहिँ भइरहेछ र कामहरू गरिरहेछौ भनेर भन्नुभयो फेरि तनावको बेला चाहिँ खोप नलगाउने भनेर पनि भन्नुभएको छ यहाँनिर अलिकति कुरा क्लियर हजुर पारिदिन सक्नुहुन्छ कि यसलाई स्पष्ट पार्दा
2: यसमा चाहिँ कस्तो छ भने यसको पनि विभिन्न भ्याक्सिन लगाउने विधिहरू छन् तरिकाहरू छन् यसमा चाहिँ के गर्नुपर्छ भने जस्तो जहाँ संक्रमण फैलिएको छ त्यो संक्रमण फैलिएको क्षेत्रलाई केही सीमित
1: उदाहरण विदुर
2: विदुर विदुरको एकदम नजिकको त्यहीँ हजुरको एउटा गाउँ अथवा एउटा वडाको एउटा क्षेत्रलाई तोकेर त्यहाँ जति संक्रमण फैलिएको छ तिनीहरूलाई आइसोलेसनमा राख्ने छुट्टै राख्ने नसरेकोलाई अनि जुन त्योभन्दा बाहेककोलाई चाहिँ घेराबन्दीमा गोलो घेरामा रिङ भ्याक्सिनेसन भन्छ हामी होइन त्यो घेराबन्दीमा त्यसको वरिपरिको क्षेत्रमा चाहिँ त्यो भ्याक्सिन लगाउनु पर्ने हुन्छ र त्यो भ्याक्सिन लगाउँदै गर्दाखेरि पनि हामीले कुनलाई छोड्न पर्यो भन्दाखेरि जुन साना बच्चाहरू छन् जहाँ राम्रो आरा बिआर पुगेको छैन जहाँ रोगी पशुहरू छन् अलिकति कम्प्रोमाइज स्टेजमा भएका पशुहरूलाई झेलाउनु भएन अरू ठिकठाक अवस्थामा भएका दाना आहारा खाइरहेका त्यस्ता पशुहरूलाई चाहिँ आजै अहिले तुरन्तै लगाइहाल्नुपर्छ हामीले त्यही हिसाबको चाहिँ कुराकानी उहाँ हाम्रो डाक्टर साहबहरूसित उहाँ कुरा गरिसकेका छौँ
1: तपाईँहरू लगाउनुपर्छ भनेर चाहिँ पूर्व तयारीमा छौँ भन्नुभयो मानिसहरू चाहिँ घरबार विहीन घर नभएर चाहिँ अस्थायी आवासमा बस्नु भएको छ सरकारको तथ्याङ्क हेर्दाखेरि सबै चाहिँ त्यसो हुनुहुन्छ प्रभावित क्षेत्रमा चाहिँ पशु चौपाया छन् अब त्यो व्यवस्थापन चाहिँ कसले गरिदिन्छ त
2: हामी सँगसँगै छौँ सर हामी संघीय सरकारबाट जस्तो भ्याक्सिनको वितरणको भयो त्यसपछि गएर यदि चाहिने प्राविधिक जनशक्ति छ भने हजुरलाई हामीले के भनेको छौँ भने स्थानीय पालिकाको जसले लिड गरिराख्नु भएको छ पशु सेवा शाखा त्यो पशु सेवा शाखा लिड गर्ने सरहरूलाई हामीले के भनेको छौँ भने जनशक्ति चाहियो जनशक्ति भ्याक्सिन चाहियो भ्याक्सिन हामी कुनै पनि अवस्थामा कुनै पनि बेलामा हामी तम तयार छौँ र हामीलाई पशु सेवा विभागलाई जुन संघ संस्थाहरू हुनुहुन्छ उहाँहरूले पनि के भन्नुभएको छ भने जनशक्ति चाहियो अथवा के सहयोग चाहियो हामी चाहिँ हामी सहयोग गर्न तयार छौँ सर भनेर हामीलाई पटक पटक भनिराख्नु भएको अवस्था छ भनेपछि हामी दुईटै क्षेत्रमा समन्वयकारी भूमिका खेलिराखेका छौँ उहाँहरूले भनिसकेपछि प्राविधिक साथीहरूले भनिसक्नु भएपछि हामी गएर हामीले आफ्नो क्षेत्रबाट कसरी समन्वय गरेर हामी त्यो छिटो छरितो रूपमा पशुको भ्याक्सिनेसन गर्न सक्छौँ त्यसमा हामी लागिरहेका छौँ
1: भनेपछि विगतमा त किसानहरूले भोग्नु भएको हो लम्पी स्किन चाहिँ कति जोखिमयुक्त कति संक्रमणयुक्त रोग हो पशु चौपायो पशु पंक्षी पशु चौपायाका लागि भनेर तर अब अहिले विदुरबाट चाहिँ त्यो देखिएको छ भन्ने हो भने यसको फैलावट यो चाहिँ भोलिको चाहिँ जोखिम कति आकलन गर्न सकिन्छ अथवा त्यो अवस्था चाहिँ के छ पूर्वानुमानको कुरा एउटा
2: एकदमै सर अब अहिले जुन लम्पीको त्यहाँ देखियो नि हामीले तुरन्तै इमिडिएट रेस्पोन्स यति छिटो रेस्पोन्स पहिला भयो कि भएन थाहा भएन हामीले अहिले चाहिँ त्यसको रेस्पोन्स एकदम इमिडिएट रेस्पोन्स गरेका छौँ इभन हजुरको यो खोरेतको पनि खरिद रोग पनि फैलिन सक्ने सम्भावना हुन्छ. त्यसको लागि भनेर मैले अघिले हजुरलाई जाहेर गरिसकेको कुरा छ, भ्याक्सिनहरू तन्तयार अवस्थामा राख्ने सम्पूर्ण पालिकाहरूलाई, जुन प्रभावित बाढी प्रभावित क्षेत्रसँग जोडिएका पालिकाहरू है, ती पालिका 15-16 पालिकाहरू हुनुहुन्छ नि, उहाँहरूसित सम्पर्कमा निरन्तर
1: 15 पालिका प्रभावित भनेर सरकारले भनेको छ, तपाईँले जोड्न खोजेको त्यही
2: हो. त्यो पालिकासँग सम्बन्धित पशु सेवा शाखामा काम गर्ने प्राविधिक डाक्टर साथीहरूसित कुरा भइराखेको छ, र उहाँहरूले कतिपय उसमा चाहिँ हाम्रो जिल्ला पशु सेवा कार्यालय चितवनमा होइन अनि नुवाकोटमा हामीले पठाइसकिसकेपछि उहाँहरूबाट पनि कोअर्डिनेसन, किनभने अब तीन तहको सरकारले आफ्नो च्यानलबाट काम गर्नुपर्ने हुन्छ र पशु सेवा विभागबाट भ्याक्सिन पठाउनको लागि गर्नको लागि एकदम तन्तयार अवस्थामा छ. र अघि मैले हजुरलाई जाहेर गरे जस्तै कर्मचारी जनशक्तिको व्यवस्थापनमा पनि हाम्रो तर्फबाट हुने सहयोगको लागि उहाँलाई भनिसकेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ.
1: हामीसँग आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा. हामीले विशेष गरी अहिले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, त्यसै गरी कम प्रभावित चितवन, गोर्खा लगायतका जिल्लामा चाहिँ पशु चौपायामा चाहिँ हुन सक्ने संक्रमण, त्यसै गरी त्यहाँका पशु पंक्षीको अवस्था र अबको व्यवस्थापनको पाटोबारे कुराकानी जोडिरहेका छौं. तपाईँले अघि जोडेका चाहिँ अब रोग र संक्रमणको चाहिँ महामारी हुन सक्ने भनेर जुन जोड्नु भएको छ, लम्पी स्किन अहिले देखिएका ठाउँमा चाहिँ काम भइरहेछ, ब्यागुते, त्यसै गरी अर्को रेबिज, यी कुराहरू चाहिँ जोड्नु भएको छ, यी हाम्रो विगतका पनि रोग र संक्रमण देखिरहेका र त्यसलाई हामीले निराकरण पनि गर्दै आएका हुन्. अबको अहिले बाढ़ी प्रभावित क्षेत्रमा चाहिँ पशु पंक्षीमा, पशु चौपायामा नयाँ रोग, नयाँ महामारी देखिने सम्भावना, फैलिने सम्भावना त्यस्तो हुन्छ कि हुँदैन?
2: यसमा अहिले तत्काल है त्यस्तो अवस्था त छैन, किनभने अरू क्षेत्रबाट कतिपय रोगहरू त्यही उत्पत्ति हुने कुरा छ नि त. त्यो बाढ़ी प्रभावित क्षेत्रबाट यो शवहरूको कारणबाट होइन, मान्छेको शव होला अथवा पशुको शव होला, यसको कारणबाट हुन सक्ने सम्भावित रोगहरू यिनै नै हुन् हामीसँग भएका. कतिपय अवस्थामा हामीले जोड्दाखेरि जस्तो रोगहरू त हाम्रो क्षेत्रमा भएका वन्यजन्तुमा भएका रोग पनि यिनै नै छन् के है, बाहिरपट्टि अरू हामी जंगली जनावरमा हुने रोगहरू भनेर अर्कै पढ्छौँ. तर हाम्रो नेपालको परिवेशमा, हाम्रो क्षेत्रमा, भूगोलमा भएका रोगहरू यिनै नै हुन्. त्यो कारणले गर्दाखेरि त्यस्तो नयाँ रोगहरू चाहिँ अहिले तत्कालै आउन सक्ने सम्भावना छैन. र अर्को कतिपय रोगहरू चाहिँ हाम्रो यो हाम्रो बोर्डर एरियाबाट,
1: सीमा क्षेत्रबाट
2: चाहिँ त्यसरी भित्रिने केही, अब अफ्रिकन स्वाइन फिभर हजुरले सुनिराख्नु भएको छ होइन, त्यसपछि बर्ड फ्लू पनि पुरानै रोग हो, अफ्रिकन स्वाइन फिभर पनि भर्खरै आएको, लम्पी स्किन पनि धेरै भएको छैन होइन, धेरै 3-4 वर्ष त भयो होइन. त्यो कारणले गर्दाखेरि यी रोगहरूभन्दा बाहेकको रोगहरू आउने सम्भावना त छैन. तर यसैमा हामीले द्रुत प्रतिकारको कार्यलाई चाहिँ एकदमै महत्त्व दिएर काम गर्नुपर्ने देखिन्छ, किसानको विशेष गरी पशुलाई सुरक्षण गर्नको लागि.
1: पशुको सुरक्षण गर्नका लागि तपाईँले द्रुत रूपमा चाहिँ काम गर्नुपर्छ भनेर भन्नुभयो. पशुको चाहिँ तनावग्रस्त अवस्था एउटा तपाईँले अघि बुझाइसक्नु भएको छ, अब चाहिँ पोषणको कमी निकै ठूलो जोखिमको अवस्था चाहिँ देख्न सकिन्छ एउटा कुरा, किन भन्दा चर्ने ठाउँ छैन, खाने र सुरक्षित रूपमा बस्ने आश्रय स्थल छैन, मानिसकै छैन, पशु चौपायकालाई हुने तत्कालै हुने कुरै रहेन, उपचारको पहुँच पनि अब कति पुग्यो कति पुगेन त्यो लेखाजोखाकै विषय रहला. यी यस्ता समस्याले गर्दाखेरि अबको अवस्था के पूर्वानुमान गर्न सकिन्छ र तपाईँले भने जस्तै संघ संस्था होलान्, निकटका पालिका होलान्, अरू सरोकारवाला निकाय होलान्, तपाईँहरू आफै पनि होला, गर्नुहुन्छ के पहिला अवस्था त्यसपछि चाहिँ गर्नुहुन्छ के?
2: यसमा चाहिँ अहिले हजुरले उठाउनु भएको विषयमा कतिपय अवस्थामा दाना आहारको कमीको कारणले गर्दाखेरि पशुको उत्पादन घट्ने छ,
1: त्यो एउटा समस्या त हो नि.
2: एकदमै यसले के जनाउँछ हजुरको, पशु उत्पादन घट्नु पनि त एउटा समस्या हो, किनभने हिजो आर्थिक रूपमा एउटा समान उसले पैसा के आर्थिक रूपमा उत्पादन गरेको थियो, किसानको चाहिँ जीवनस्तर चाहिँ खस्कियो, उपभोक्ताले स्वस्थ होइन अब पशुबाट हुने उत्पादनहरू चाहिँ खान पाइराख्नु भएको थियो,
1: मासु नै नपाउने, अन्डा नै नपाउने समस्या हुन सक्ला
2: होइन, किनभने धेरै चाहिँ नुवाकोट त हजुरको कुखुराको एकदमै राम्रो
1: समावेश
2: भनिन्छ, त्यो धेरै कुखुरा चाहिँ नाश भएको छ त्यहाँनिर है, इभन प्यारेन्ट फर्महरू, त्यसको चाहिँ प्यारेन्ट फर्महरू पनि क्षति भएको अवस्था छ,
1: चल्ला निकाल्ने फार्महरू
2: चल्ला निकाल्ने फार्महरू हजुर. अनि अर्को चाहिँ सबैभन्दा अहिले जुन बाटोको जुन सड़कको सञ्जाल छ, त्यो सड़कको सञ्जालमा भएको क्षतिको कारणले गर्दाखेरि त्यसले आहाराको लागि विशेष गरी कुखुरा र बङ्गुरको लागि एकदमै बढी समस्या देखिएको छ. र अहिले त व्यावसायिक रूपमा पाल्ने गाई भैँसी पाल्ने पनि कृषकहरू हुनुहुन्छ, र त्यो भेगमा चाहिँ खासै व्यावसायिक गाई भैँसीको कृषक नभए तापनि उहाँहरूले यो तयारी दानाहरू खुवाउनुहुन्छ, तयारी दाना खुवाएर पाल्ने पशुहरूको लागि चाहिँ यो सडक सञ्जालमा भएको जुन डिस्कनेक्सनले गर्दाखेरि धेरै समस्या हुन सक्छ कि भन्ने देखिएको छ एउटा उत्पादन उत्पादकत्वमा र अर्को चाहिँ नि हामीले अलिकति आकलन गर्न पनि सकिने विषय के हो भने यो थुनेलोको समस्या पनि बढ्न सक्छ कि किनभने त्यो जुन पानीको स्रोतबाट होइन अनि तपाईँको खोर गोठहरू राम्रो नहुँदाखेरि उनीहरू बाहिरै बस्दाखेरि चाहिँ त्यहाँनिर थुनेलोको कारणले पनि धेरै चाहिँ समस्या सिर्जना हुन सक्छ जस्तो देखिन्छ
1: भनेको यी चुनौतीहरू
2: छन्
1: अब चाहिँ मैले अघि नै भन्दै थिएँ चुनौतीहरू छन् गर्नुपर्ने निकायहरूले चाहिँ के चाहिँ गर्लान् र गर्नुपर्ने के हो भन्ने पनि चासो थियो
2: एकदम यसमा चाहिँ कस्तो भने हामीले सडक सञ्जालको लागि है तीव्र रूपमा यसमा चाहिँ सडक विभाग हाम्रो नेपाल सरकार
1: पहिला चाहिँ सडक सञ्जाल अलि छिटो जोडिदिनु पर्यो भन्ने
2: हो यो किसानको लागि उपभोक्ताको लागि देशको आर्थिक स्थिति सुधार गर्नको लागि मेरुदण्डको रूपमा रहेको सडक सञ्जाल यदि विस्तार भयो भने धेरै कुरा चाहिँ हदसम्म चाहिँ समाधान हुन्छ त्यो भएर सडक सञ्जाललाई पहिलो प्राथमिकता दिनुपर्छ दोस्रो प्राथमिकता भनेको हामीले पुनर्स्थापना भनेको एउटा मानसिक मात्रै पुनर्स्थापना होइन पशुको पनि पुनर्स्थापना गर्नुपर्ने हुन्छ यसको लागि अघि मैले जाहेर गरिसकेका छु संघ प्रदेश र स्थानीय तहबाट गोठ र खोर निर्माणको लागि अनुदानको कार्यक्रमहरू ल्याउनु पर्यो किनभने त्यो मैले अघि रोगसँग पनि जोडेँ उनीहरूको तनाव व्यवस्थापनसँग जोडेँ उनीहरूको स्वास्थ्यतासँग सम्बन्धित कुराहरू पनि जोडेँ त्यसको उत्पादन उत्पादकत्वलाई चाहिँ कायम गर्नको लागि त्यो काम पनि गर्नुपर्ने देखिन्छ अहिले तत्काल रूपमा
1: केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ भोटेकोसी बाढी र त्यसपछि उत्पन्न जोखिमका विषयमा केन्द्रित रहेर हामी कुराकानीमा छौं र यो जोखिम कृषि पशुपालन र व्यवसायसँग चाहिँ सम्बन्धित जहाँनिर अब चाहिँ मरेका पशु चौपायाबाट पशु पंक्षीबाट चाहिँ अर्को महामारीको जुन शंका गरिएको छ महामारी हुन सक्छ भनिएको छ त्यसको चाहिँ अहिलेको अवस्था के हो र हुन सक्ने सम्भावित महामारीको चाहिँ न्यूनीकरण जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरालाई हामीले यो कार्यक्रममा आज जोडिरहेका छौं तपाईँले विपद व्यवस्थापन नीतिको कुरा गर्नुभयो त्यसै गरी पशु पंक्षीको चाहिँ सुरक्षित व्यवस्थापनको चाहिँ एउटा विधि प्रक्रियाको चाहिँ कुरा पनि जोड्नुभयो र किसानलाई अबको पुनर्स्थापनामा जोड्नुपर्छ भनेर पनि भन्नुभयो कुराहरू चाहिँ यिनै अब चाहिँ अहिले ध्यान दिनुपर्ने विषय हो नि यो तपाईँहरू भदौ दशको बाढी पछाडि 11 गते चाहिँ प्रभावित क्षेत्रमा चाहिँ खटिनुभयो तर फर्किनुभयो अलिक त्यहाँ अवस्था देखेर चाहिँ फर्किनुभयो अबका दिनमा चाहिँ त्यस्ता विपद पर्दाखेरि फर्किनै नपर्ने तत्कालका तत्काल चाहिँ जे सेवा दिनुपर्ने हो त्यो सेवा पुर्याउन सक्ने गरी खास गरी यही पशु पंक्षी र यो क्षतिको सन्दर्भमा चाहिँ पूर्व तयारी के गर्नुपर्ने रहेछ त अहिले के खड्कियो तपाईँहरूलाई
2: हामीले चाहिँ कस्तो भयो भने यो जस्तो बाढीको प्रकोप एक खालको हुँदोरहेछ पहिरोको प्रकोप अर्को हुँदोरहेछ भूकम्पको प्रकोप अर्को हुँदोरहेछ यसले पशुमा गराउने क्षतिको प्रकार अलिकति फरक र भिन्न हुँदोरहेछ त्यो कारणले गर्दाखेरि अब अहिले हामीसँग ती आबद्ध संस्थाहरू जुन विभागसँग जोडिनुभएका आबद्ध संस्थाहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि त्यो व्यवस्थापकीय हिसाबले हामी के गर्नुपर्छ भन्ने कुरा एउटा चाहिँ सिकाइ भयो किनभने हामी उहाँहरूसित सरकारवालासित मिटिङ पनि बस्यौँ र यस भोलि विपद आयो भने कसरी जाने जस्तो एउटै पालिकामा सबैजना एकैचोटि जानुभन्दा विभिन्न पालिकामा प्रभावित क्षेत्रमा विभिन्न जनशक्तिहरू परिचालन गर्न सकियो भने सबै क्षेत्रतिर समन्वयकारी हिसाबले र समानुपातिक हिसाबले चाहिँ सेवा प्रवाह गर्न सकिन्छ भन्ने हिसाबको अहिले हामीलाई त्यो एउटा खड्किएको छ त्यो व्यवस्थामा भोलिको दिनमा हुन्छ र प्रकोपको विपदको प्रकृति अनुसार चाहिँ हामीले व्यवस्थापकीय पाटोलाई जस्तो राहतको हाम्रो विभागमा पनि त्यस्तो किसिमको विपद व्यवस्थापन भन्ने हाम्रो कोष पनि छ त्यो कोषकै हाम्रो कार्यक्रमबाट पनि हामीले त्यो व्यवस्था अहिले व्यवस्थापन गरेका हौँ त्यसमा चाहिँ कस्तो भयो भने अहिलेको कन्टेक्स्टमा हामी जाँदाखेरि जुन फर्क्यौँ भने जुन हजुरलाई भन्यौँ हामी त त्यहाँ कस्तो भने पशुपकारले नै आधा क्षति छ हजुरको रसुवाका पशु सेवा शाखा नै बगाएको छ प्राविधिकहरू धन्न धन्न बाँच्नु भएको अवस्था छ कतिपय भाग्नुभयो कतिपय हाम्रो प्राविधिकहरू पनि धन्न हाम्रो जनको क्षति त भएन हाम्रो प्राविधिकहरूको तर सबै
1: प्रभावित
2: हुनुभयो होइन अनि उहाँले गएर उहाँको पशु सेवा शाखामा भएका औषधिहरू पनि बगाएर लयो पशु सेवा कार्यालयमा भएका औषधि सामग्रीहरू पनि बगाएर लयो उहाँहरू आफै बस्न सक्ने अवस्था भएन उहाँहरू होटेलमा बास बस्नुपर्ने अवस्था आयो भनेपछि बिचरा त्यो किसिमको कोही काठमाडौँमा घर नजिक भएको मान्छे त काठमाडौँमा त्यही राति पनि फर्कनु पर्ने अवस्था आयो त्यो कारणले गर्दाखेरि विपदको लागि एउटा पूर्व तयारी गर्नु एकदमै जरुरी छ त्यसको लागि यो गर्छौँ भने एउटा चाहिँ प्रोटोकल बनाएर जानु जरुरी देखिन्छ हामीले त्यो अनुसारको गऱ्यौँ भने कतिपय अवस्थामा गऱ्यौँ र कतिपय अवस्था हामीले सोचेको भन्दा बाहिर हुँदो रहेछ जति हामीले सोच्छौँ त्यो अब अहिले चाहिँ हाम्रो भोगाई भयो, प्रत्यक्ष भोगाएको कारणले गर्दाखेरि धेरै कुराहरू हामीले यही यो भोगाईको आधारमा चाहिँ यसलाई अलिकति छोट्याउन सकिने मात्रै हो हामीले काम चाहिँ फेरि आफ्नो हिसाबले कसरी मूल्याङ्कन गर्नुहुन्छ उहाँहरूको विषय भयो, किसानको मूल्याङ्कनको विषय भयो, तर हामीले आफ्नो हिसाबले चाहिँ हामीसँग भएको स्रोत साधनलाई परिचालन गर्न कमी गरेका छैनौँ भन्ने लाग्छ। र हजुरले भन्नुभएको जस्तो केही न केही पाठ सिकेर अलिक छिटो र प्रभावकारी ढङ्गले चाहिँ हामी भोलिको दिनमा अवश्य अगाडि बढ्छौँ, काम गर्ने जमर्को गर्छौँ।
1: यो तपाईँले राख्नुभयो डाक्टर प्रवेश शर्माज्यू, तपाईँ आफै कुनै एउटा चाहिँ जिल्लाको चाहिँ बाढी प्रभावित किसानका रूपमा हुनुहुन्थ्यो यो उदाहरणका लागि मानौ हामी कुराकानी जोड्दै गर्दा, र यसै गरी समस्या भोग्नु पर्थ्यो भने तपाईँको सरकारतिर फर्केर संघ संस्थातिर फर्केर स्थानीय तहसँग फर्केर अपेक्षा के हुन्थ्यो?
2: सबभन्दा पहिला त म यदि कृषक यदि हुन्थे भने मेरो गोठमा भएको कति खेती भयो होइन, सरकारबाट त्यो तथ्याङ्क संकलन यथाशीघ्र होस् एउटा। दोस्रो कुरो मेरो पशु उपचार चाहिएको छ कि पशु नै बगाएर लयो भने कति क्षतिपूर्ति पाउने हो, त्यो क्षतिपूर्तिको व्यवस्था राज्यले गरोस्, यथासक्य छिटो गरोस्, मैले बिमा गरेको छु भने बिमा रकम मैले दावी गरेको रकम मैले प्राप्त गर्न पाऊँ भन्ने विषयमा चाहिँ म यदि किसान भएको भए त्यही नै हुन्थ्यो होला मेरो अपेक्षा,
1: त्यो अपेक्षा हुन्थ्यो। उसो भए त ती बाढी प्रभावित क्षेत्रबाट धेरै चाहिँ युवा किसान, युवा व्यवसायी र भइरहेका किसानहरू पनि अब चाहिँ हामी यो पेसातर्फ, यो कामतर्फ, कृषि कर्मतिर, पशुपालनतर्फ चाहिँ फर्किन सकिन्नौ कि भन्ने एउटा निराशा उत्पन्न होला, त्यसले चाहिँ पलायनबाट चाहिँ अर्को संकट निम्त्याउला। तपाईँले विशेष गरी रोग संक्रमणका कुराहरू हेर्नुहुन्छ, क्षतिका कुरा तपाईँले त्यो प्रभावित क्षेत्रमै पुगेर हेर्नुभयो भनेपछि अब यहाँबाट ती किसान, ती युवा भोलि चाहिँ त्यही पेसामा चाहिँ फर्किनलाई हामीले लैजानुपर्ने कार्यक्रम चाहिँ कस्ता हुनु पर्ला?
2: यसमा विशेष गरी युवा लक्षित जुन कार्यक्रमहरू पनि छ नेपाल सरकारले लगेकै छ, त्यसमा चाहिँ विशेष गरी पशुपन्छी क्षेत्रमा काम गर्नको लागि युवाहरूलाई चाहिँ
1: यो तपाईँ हाम्रो अनुभव, तपाईँ फिल्डमा खटिएको हुनाले, प्रभावित क्षेत्रमा खटिएको हुनाले मैले राखेको चासो हो यो
2: एकदम। यसमा चाहिँ कतिपय अवस्थामा किसानले जस्तो दानाकै कुरामा अस्ति हामीले सुन्नमा आयो, नुवाकोट जिल्लामा दाना पुर्याउँदाखेरि दानाको लानीको जो भाडा छ नि त्यस्तो भाडा चाहिँ अब 25,000-30,000 लाग्यो भन्ने कुरा आयो सडकको कारणले गर्दाखेरि। त्यस्तो बेलामा चाहिँ कस्तो हुन्छ भने किसानले त्यो दाना त हजुरको जति हो त्यसको मूल्य किसानले किन्दाखेरि त्यति नै हुनु पर्यो। त्यस्तो क्षेत्रमा जस्तो त्यो गाडीकै भाडामा ट्रान्सपोर्टेसनको लागि होइन हजुरको पैथारी गर्दाखेरि लाग्ने खर्च त सरकारले बिहोर्दियो भने त किसानले त्यही पैसामा चाहिँ उनले प्राप्त गर्न सक्छ।
1: यस्तो बेला सरकार चाहिन्छ,
2: हो यस्तो बेला सरकार चाहिन्छ, सरकारले गर्ने काम यो हो। किसानले धेरै ठुलो कुरा माग गर्नुहुन्न कि, किसानले सानो कुराबाट सोल्युसन माग्नुहुन्छ। अर्को कुरो के हो भने एउटा ग्यारेन्टी, क्षतिपूर्तिको ग्यारेन्टी, जस्तो एउटा बिमाको मार्फतबाट एउटा क्षतिपूर्तिको ग्यारेन्टी हुन्छ भने अर्को भनेको चाहिँ के हो भने जसले बिमा गर्नु भएको छैन उहाँ त कृषकै हुनुहुन्छ नि, उहाँले त गाई भैँसी नै पाल्नुभएको, उहाँले कुखुरै पाल्नुभएको, उहाँहरूको बिमा नगरे पनि राज्यले उहाँहरूलाई उचित क्षतिपूर्ति दिएर उहाँहरूलाई चाहिँ एउटा भोलि मनोबल, भोलि मैले यो व्यवसाय गरेँ भने पनि यस्तो विपत्ति आयो भने त मेरो जान्छ भनेर त्यो पलायन हुने अवस्था नआओस्, यस्तो यसको लागि चाहिँ तुरन्त क्षतिपूर्तिको व्यवस्था राज्यले लिनुपर्छ, जिम्मा लिनुपर्छ। उहाँ कृषक भनेको चाहिँ हजुरको उहाँले आफ्नो व्यवसाय मात्रै गर्नुभयो भने उहाँ त जीवनदाता, उहाँले उत्पादन गरेका पशु उत्पादन सामग्री, उहाँले उत्पादन गरेका कृषिका कुराहरू होइन धान मकै खाएर नै हामी बाँचिरहेका छौँ भनेपछि किसान भनेको भगवान् हुन्। त्यो कारणले गर्दा किसानलाई भगवान्को दर्जा दिएर राज्यले चाहिँ संरक्षण गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ, र जुनसुकै विभिन्न माध्यम हुन सक्छन् उहाँहरूलाई चाहिँ पुनर्स्थापना गर्ने त्यो कुरामा राज्य अग्रसर भएर लाग्नुपर्छ जस्तो मलाई लाग्छ।
1: अब हुन त आफै पनि ती 15 पालिका प्रभावित क्षेत्रमा छँदैछन्, प्रभावित पालिकाहरू हुन्, जनप्रतिनिधिले पनि कति गर्न सक्ने कति नसक्ने भन्ने कुरा रहला। ठ्याक्कै अब यही पुनर्स्थापनामा चाहिँ र महामारी थप फैलिन नदिन त्यहाँ तत्काल गर्न सक्ने केही उपायहरू छन्?
2: पुनर्स्थापनाको लागि चाहिँ हामीले अहिले नै त्यस्तो कुनै आकस्मिक बजेटहरू छ भने हामीले तुरन्तै गोठ खोरहरू, गोठ होइन उसको लागि गाई भैँसीको लागि गोठहरू, खोरहरू बनाइदिन सकिन्छ। तर त्यो ठाउँ हेरेर है यसमा चाहिँ कतिपय चिजमा कस्तो छ भने अब घरै हजुरको नदीको किनारमा छ, पहिलाको जमानामा घर अलि माथि राख्ने नदीको किनारमा खेतीबारी गर्ने भन्ने थियो, तर हाम्रो सडकको पहुँचको कारणले गर्दाखेरि चाहिँ त्यो हुन सकिराखेको छैन। तथापि यदि हामीले त्यो गाई भैँसीको गोठ पनि अलिक सुरक्षित स्थानमा बनाउन सकियो भने त क्षति कम गर्न सकिन्थ्यो नि त, जस्तो कुखुराको फार्महरू होइन हाम्रो डाँडामा राख्न सकिन्छ, त्यहाँ बाटोको सुविधा गरेर होइन, किनभने एउटै कुखुरा फार्मबाट धेरै मासु चाहिँ नि उत्पादन हुन सक्छ अनि त्यसले गर्दा हाम्रो हाम्रो पोषण जुन मानवको पोषण छ त्यसलाई बचाइराखेको हुन्छ. त्यो हिसाबले गोठहरू बनाउँदाखेरि प्राविधिक रूपमा उहाँलाई सहयोग गर्नु पनि देखिन्छ. र भ्याक्सिनेसनको कुरा अहिले मैले गरिसकेँ. पशु चपाईलाई बचाउनको लागि रेगुलर रूपमा नेपाल सरकारले आफ्नो हिसाबले गरिराखेका छ र त्यसमा अझै पनि अझै लाग्नुपर्छ जस्तो लाग्छ मलाई.
1: उहाँ हुनुहुन्थ्यो केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर परवेश शर्मा. कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ. उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु. नमस्कार.

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको खेती
1: हजुरको रेडियो 102.1 MHz
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864-1404 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
4: अहिले बिहानको 9 बज्यो।
1: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज कुशी औंसी वैदिक सनातन धर्मावलम्बीले बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा मनाउँदै राष्ट्र विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण 5 जिल्लाका 15 पालिकामा 16,000 भन्दा बढ़ी घरधुरी प्रभावित। यही भदौ 23 गते मुस्ताङको लोमाथाङको केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पनले लोमाथाङकोमा भूकम्पबाट 30 घरमा क्षति। यमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह शहर मोखामाथि नियन्त्रण गरेपछि सुरक्षा परिषदमा छलफल र एनभीएलमा काठमाडौँले खप्तरलाई 3-2 हरायो। प्लेअफमा आज कर्णालीसँग खेल्ने।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्ताग तपाईँ छैन हुँदैन र
5: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। वैदिक सनातन धर्मावलम्बीले आज कुशी औंसी पर्व मनाउँदैछन्। हरेक वर्ष भदौ कृष्ण औंसीका दिन मनाइने यस पर्वमा वर्षभरि
5: कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

महत्व घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ। आजका दिन उखेलिएको कुश वर्षभरि देव कार्य र पितृ कार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औंसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ। बाबु दिवंगत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गर्ने र सिद्धदान गर्ने गर्छन्। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अमावस्या पर्व मनाइँदैछ। भदौ औसीका दिन मनाइने यस पर्वमा मैथिल समुदायले वैदिक मन्त्र उच्चारण सहित धार्मिक विधिबाट कुश संग्रह गरी घरमा राख्ने परम्परा छ। मैथिल परम्परामा आज संग्रह गरिएको कुशलाई वर्षभरि गरिने पितृकार्य शुभ कार्य तथा विभिन्न धार्मिक कर्मकाण्डमा प्रयोग गरिन्छ। कर्मकाण्डका ज्ञाताहरूका अनुसार कुश बिना हिन्दू परम्पराका अधिकांश धार्मिक कार्य सम्पन्न नहुने मान्यता छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1923 भदौ कृष्ण कुशी औंसीका दिन जन्मेर विक्रम सम्वत 1953 भदौ कृष्ण कुशी औंसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत भित्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज विभिन्न 6 संसदीय समितिको बैठक पनि बस्दैछन्। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति भवन शीतल निवासमा हिजो बेलुकी भएको समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको। शाह सुनसरी क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ। यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहनुभएकी गौरी कुमारी यादवले हिजो नै पदबाट राजीनामा दिनुभएको थियो। काठमाडौँ उपत्यकामा लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला अस्ति संसदीय समितिको बैठकमा ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिपछि यादव आलोचनामा पर्नु भएको थियो। उद्योग समितिको बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीको भूमिकामाथि प्रश्न उठाउँदै कड़ा अभिव्यक्ति दिनुभएको थियो। राजीनामापछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी शाहलाई दिएको हो। शपथ लिए लगत्तै मन्त्री शाहले मन्त्रालय पुगेर पदभार समेत ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै उहाँले विगतका काम र प्रगतिको जानकारी लिएर मन्त्रालयको काम अघि बढ़ाउने बताउनु भएको छ। ग्यास आपूर्तिका विषयमा भने मन्त्रालयभित्र छलफल गरेर नागरिकको आवश्यकता अनुसार काम गर्ने उहाँको भनाइ छ। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य डाक्टर राजन भट्टराईले बिहान 11 बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभएको छ। बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको पार्टी सुदृढीकरण रूपान्तरण र पुनर्जागरण सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा बादलले पुनर्लेखन सहित पेश गर्ने बताइएको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा एमाले बिहोरेको लजास्पद पराजयपछि जेठ पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बादलको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले विभिन्न प्रदेश र विभागहरूबाट राय संकलन गरेपछि प्रतिवेदन लेखनको जिम्मा सदस्य सचिव समेत रहेका महासचिव पोखरेललाई दिएको थियो। तर पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदामा चुनावी पराजयको सम्पूर्ण दोष नेतृत्वमाथि थोपर्दै नेतृत्व हस्तान्तरण र पुनर्गठनको वकालत गरिएपछि अध्यक्ष ओली क्रुद्ध बन्नुभएको थियो।

0: ओलीले उक्त मस्यौदालाई अस्वीकृत गर्दै संयोजक बादललाई नै नेतृत्वको प्रतिरक्षा हुने गरी प्रतिवेदन पुनर्लेखन गर्न लगाउनु भएको हो। यही भदौ 10 गते रसुवाको भटेकोसी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङ र हेडवर्समा फँसेकाहरूको खोजी भइरहेको छ। नेपाली सुरक्षाकर्मी सहित भारत, चीन, दक्षिण कोरिया सहितका देशबाट आएका विज्ञहरू खोजीमा सक्रिय छन्। माथिल्लो त्रिशुली 1, चिलिमे त्रिशुली 3B र लाङटाङ खोला जलविद्युत आयोजनाबाट सम्पर्कविहीन भएकाहरूको खोजी जारी भइरहेको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अनुसार हिजो माथिल्लो त्रिशुली 1 थप 1 सब फेला परेको छ। यस्तै चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्र केही ग्याप देखिएको र आवाज दिँदा ईको आएको उद्धार टोलीले जनाएको छ। त्रिशुली 3B जलविद्युत आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन गर्दा अहिलेसम्म केही फेला पर्न नसकेको इपानले जानकारी दिएको छ। भटेकोसी बाढ़ीले 11 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ भने अझै 900 भन्दा धेरै सम्पर्कविहीन छन्। यही भदौ 10 गते रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछिको पुनर्निर्माणका लागि सरकारले 7,23,31,52,00,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहयोगको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ। बाढ़ीबाट 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसैगरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 33 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रूपियाँ लाग्ने देखिन्छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घर क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था, 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,54,49,00,000 रूपियाँ बजेट आवश्यक छ। यस्तै गरी व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानका लागि 50,77,49,00,000 रूपियाँ लाग्ने आकलन छ। उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बाली, 17 बैंक शाखा र 4,800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। 5 जिल्लाका प्रभावित 15 पालिका मध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि 94,75,31,00,000 र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51,54,00,000 रूपियाँ आवश्यक पर्ने प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदनले पुनर्निर्माणलाई 2 चरणमा विभाजन गरेको छ। आउँदो महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,50,00,000 र दीर्घकालीन पुनर्निर्माणका लागि 7,14,58,02,00,000 रूपियाँ खर्च हुने अनुमान छ। रसुवाको भटेकोसी नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण 5 जिल्लाका 15 पालिकामा ठूलो संख्यामा घरधुरी तथा जनसंख्या प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढ़ीबाट 16,110 घरधुरीका 64,335 प्रभावित भएका छन्। प्रत्यक्ष रूपमा बाढ़ीबाट 7,570 घरधुरी प्रभावित भएका छन्। प्रभावित जनसंख्या मध्ये 16,769 पुरूष र 16,192 महिला रहेका छन्। रसुवामा 4 पालिकाका 16 वडा बाढ़ीबाट प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 1, 2, 3, 5 र 6 प्रभावित भएका छन्। त्यहाँ बाढ़ीका कारण 1303 घर तथा भवनमा क्षति पुगेको छ। ती क्षेत्रमा रहेका 1444 घरधुरीका 5743 जना प्रभावित भएका छन्। कालिका गाउँपालिका वडा नम्बर 1 प्रभावित भएको छ। त्यहाँ 114 भवनमा क्षति पुगेको छ भने 119 घरधुरीका 491 जना प्रभावित भएका छन्। त्यस्तै आमा छोदिङमो गाउँपालिकाका वडा नम्बर 1, 2, 4 र 5 प्रभावित भएका छन्। त्यहाँ 76 भवनमा क्षति पुगेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्राम विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692695998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। सशस्त्र प्रहरी बल नेपाल एपीएफले एकैसाथ 666 जनाका लागि आवेदन खुलाएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विभाग हलचोकले एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदपूर्तिका लागि जवान र विभिन्न ट्रेडका परिचर गरी 666 पदका लागि नयाँ आवेदन खुलाएको, जसमा सशस्त्र प्रहरी जवान पदका लागि मात्रै 604 जना माग गरिएको छ। यसै गरी खुलातर्फ 326 जना, आदिवासी जनजातितर्फ 85, मधेसीतर्फ 74, महिलातर्फ 53, दलिततर्फ 40, पिछड़िएको क्षेत्रतर्फ 14 र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि 12 सीट सुरक्षित गरिएको छ। त्यसै गरी साधारण उपसमूहतर्फ विभिन्न 6 ट्रेडका 62 जना सशस्त्र प्रहरी परिचरका लागि पनि आवेदन खुलाइएको छ, जस अन्तर्गत 500 तर्फ 38 जना, कुचिकारतर्फ 8 जना, केशकर्तकतर्फ 7 जना, सूचीकारतर्फ 6 जना, चर्मकर्मीतर्फ 2 जना र माली पदका लागि 1 जनाको माग गरिएको छ। यी पदहरूमा पनि खुला र समावेशी कोटा निर्धारण गरिएको छ। दरखास्त फारम भदौ 30 गतेदेखि असोज 28 गतेसम्म बुझाइसक्नुपर्नेछ। ओखलढुङ्गाको जन्तरखानी ठाडे क्षेत्रमा उत्पादन हुँदै आएको रैथाने बुङ आलुको प्रमाणीकरणपछि जिल्ला सदरमुकाममा बिक्री शुरू गरिएको छ। सिद्धिचरण नगरपालिका छ स्थित सेतीदेवी अगुवा आलु खेती कृषक समूहमा आबद्ध किसानले पहिलो पटक सदरमुकाममा लाग्ने हटियामा प्याकेजिङ र लेबलिङ सहित बुङ आलुको औपचारिक बिक्री शुरू गरेका हुन्। बुधबार सदरमुकामको हटियामा छुट्टै स्टल राखेर बुङ आलु बिक्रीमा राखिएको स्थानीय उत्पादनलाई व्यवस्थित बजारीकरण गर्दै जिल्लाकै पहिचान र ब्रान्डका रूपमा विकास गर्ने उद्देश्यले बिक्री शुरू गरिएको कृषक समूहले जनाएको छ। खाना पकाउने ग्यासमा कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सूर्य विनायक नगरपालिका तीन स्थित ब्रह्मनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्ने 25 वर्षीय उमेश शाह र भक्तपुर नगरपालिका दुई इटा छेमा सगर ग्यास बेच्दै आएका 41 वर्षीय राजेश कर्मचारी छन्। उनीहरू बिहिबार साँझ पक्राउ परेका हुन्। शाहले उपभोक्तालाई प्रति सिलिण्डर 2800 ग्यास बेच्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। उपत्यका अपराध सन्दन कार्यालयबाट खटिएको टोलीले 75 थान भरिएको हिमाल ग्यास र 14 थान सगर ग्यास बरामद गरेको छ। आरोपीहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ। यही भदौ 23 गते मुस्ताङको लोमाथाङको केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पनले नेपाल चीन उत्तरी कोरला नाकासँग जोडिएको लोमाथाङको गाउँपालिकाका लोमाथाङका गाउँपालिकाका विभिन्न ठाउँमा 30 भन्दा बढ़ी घर पुनरूपमा क्षति भएका छन्। लोमाथाङका गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार लोमाथाङ गाउँपालिका अन्तर्गत लोमाथाङका 5 बाहेक अन्य ओडामा भूकम्पले धेरै घरमा क्षति पुगेको छ। अध्यक्ष गुरूङ र उपाध्यक्ष छुमी विष्ट सहितका जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी इलाका प्रहरी कार्यालय लोमाथाङका छोसेर प्रहरी चौकी सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपी र एक्याप लोमाथाङका प्रतिनिधिहरूले लोमाथाङका क्षेत्रमा गएको भूकम्पको क्षति विवरण संकलन गर्न थालेका हुन्। गाउँपालिकाका गुरूङले अहिलेसम्म लोमाथाङका गाउँपालिका अन्तर्गत वडा नम्बर 3 को नामगाल फुवा र ठिंगर, वडा नम्बर 4 अन्तर्गत किमलिङ चुमजुङ र नामडोक तथा वडा नम्बर 1 को छोसेर क्षेत्रमा भूकम्पको क्षति विवरण संकलन भएको बताउनु भएको छ। लोमाथाङको वडा नम्बर 3, 4 र वडा नम्बर 1 छोसेर गाउँको आधा क्षति विवरण संकलन हुँदा झण्डै 30 घर भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनेको अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ। लोमाथाङका गाउँपालिका 2 छोसेर र वडा नम्बर 5 को लोमाथाङमा क्षति विवरण संकलन हुन बाँकी छ। भूकम्पको क्षति विवरण संकलन गर्ने क्रममा लोमाथाङ 5 बाहेक सबै वडामा भूकम्पको असरले स्थानीय अधिकांश घरमा आंशिक चिरा परेको र भत्किने खतरा रहेको उहाँले उल्लेख गर्नुभएको छ। भरतपुर महानगरपालिका 9 वसन्त चोकमा विद्युतीय कारमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ। आज बिहान करिब 6 बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बाप्र 01030655 नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनसाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगो नियन्त्रणमा लिएपछि कारभित्र हालसम्म नाम थर र ठेगाना नखुलेका एकजना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मौसम समाचार अहिले कोशी बागमती मधेस र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टामा सङ्खुवासभामा 14 मिलिमिटर वर्षा मापन भएको छ। पूर्वी क्षेत्रको तुलनामा कर्णाली र सुदूरपश्चिममा वर्षा निकै कम भएको छ। गैराती लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पछिल्लो 6 घण्टामा गुल्मीमा 65.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ। काठमाडौँ उपत्यकामा पनि आज बिहान केही समय ठूलो वर्षा भए पनि अहिले वर्षाको मात्रा केही कम भएको छ। महाशाखाका अनुसार आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो वर्षा हुने क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार यमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह शहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा यमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। हुथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मोखा बाब एल मन्देबबाट झण्डै 80 किलोमिटरको दूरीमा रहेको छ। यमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका हानिस द्वीपतर्फ समेत अघि बढ़ेका छन्। हुथीलेको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ़ाएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। राष्ट्रसंघमा भएको छलफलमा यमनमा पछिल्लो समय बढ़ेको सैन्य गतिविधि, हुथीका आक्रमण र त्यसबाट सर्वसाधारण तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ। काठमाडौँ रेड्सले नेपाल भलिबल लीग एनभीएलको लीग चरणको खेलमा खप्तड फाल्कन्सलाई 3-2 सेटमा पराजित गरेको छ। काठमाडौँले खप्तड विरूद्ध पहिलो सेट 19-25 गुमाए पनि दोस्रो सेटमा 25-18 जित निकाल्दै खेल बराबरीमा ल्याएको थियो। तेस्रो सेट 20-25 खप्तडले जितेपछि काठमाडौँ दबावमा परेको थियो, तर चौथो सेटमा काठमाडौँले 25-19 जित निकाल्दै खेल पाँचौं तथा निर्णायक सेटमा पुर्यायो। निर्णायक सेटमा काठमाडौँले 15-13 जित निकाल्दै 3-2 जित हात पारेको हो। यो जितसँगै काठमाडौँले लीग चरणमा 10 अङ्क जोडेको छ। काठमाडौँ यसअघि नै प्लेअफमा पुगिसकेको थियो। यसअघि हिजो भएको खेलमा कर्णाली शिवराजले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गरेको छ। कर्णाली पनि प्लेअफमा पुगिसकेको छ। हिजै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्मार्ट्सलाई 3-1 सेटमा पराजित गर्दै 12 अङ्कसहित लीग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ। लगातार तेस्रो हार बिहोरेसँगै सगरमाथा स्मार्ट्स प्रतियोगिताबाट बाहिरिएको छ। अब फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच आज बेलुका 6 बजे प्लेअफ खेल हुनेछ। लीग चरणमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने प्रावधान अनुसार यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। एनभीएलको फाइनल खेल भने भोलि शनिबार हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपालमा पहिलो पटक आयोजना भएको हो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज कुशी अवस्थी वैदिक सनातन धर्मावलम्बीले बुबाको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा मनाउँदै राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै र सुवाको भटिकोष नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण 5 जिल्लाका 15 पालिकामा 16,000 भन्दा बढ़ी घरधुरी प्रभावित। यही भदौ 23 गते मुस्ताङको लमाथाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पनले लमाथाङकमा 30 घरमा क्षति। यमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह शहर मोखामाथि नियन्त्रण गरेपछि सुरक्षा परिषदमा छलफल र एनभीएलमा काठमाडौँले खप्तरलाई 3-2 हरायो। प्लेअफमा आज कर्णालीसँग खेल्ने। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Bărbănul nu culagi rog, ciment, josta pata, taine, cabată la uniulă. Periu mântăli mă testura vradul cu păsăl ce cau la bătit.
1: Caca, tin la etini tha chaina? Aba hamrei mântăli mă Deepjyoti Hardware and Suppliers khulia ni caca?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
8: हुर्केकै गिरिराज चल्ला 150
9: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
9: विराज किसानको साथी
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
9: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
11: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
12: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
11: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
12: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
11: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
11: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषय विषादी, प्राङ्गरिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड पोली स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेसाप मिटसप एण्ड कोल स्टोर रामेसाप अस्पताल जाने रोड रामेसाप बजार रामेसाप
7: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
7: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
5: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यातको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस चिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईसँग रहेर सहयात्रा गर्छौं। आज शुक्रबारको बसाई छ, तपाईँले स्थानीय गीत रोज्न पाउनुहुन्छ। विशेष गरी त्यसकै गीत पनि स्थानीय गीत धेरै छन्, त्यही भएर तपाईँले आजको बसाईमा चाहिँ स्थानीय कलाकारका त्यसका गीतहरूलाई स्थान दिन सक्नुहुन्छ। 0440 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौताई गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं, कार्यक्रममा मिठा रमाइला गीतहरू राख्दै अगाडि बढ़नेछौ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, साथै कमेन्ट पनि पठाउन सक्नुहुन्छ। हामी तपाईँका फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरूलाई पनि वाचन गर्नेछौ। तपाईँको लागि आज के गर्ने भन्ने कुरा मैले तपाईँलाई जानकारी गराइसकेको छु भने यति बेला प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। फटाफट तपाईँले फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। विशेष गरी आज कुशी औँसी अर्थात बुबाको मुख हेर्ने दिन पनि भएको छ। आज विशेष गरी हाम्रो धेरै भन्दा नि सबैजना दाई भाइ दिदी बहिनीहरूले चाहिँ आफ्नो बुबाको लागि खुसी दिन होइन मिठा परिकारहरू खुवाउँदै आज मुख हेरिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। सबैजना घरतिर हुनुहुन्छ होला आजको बसाईमा भन्ने पनि लाग्छ। बुबालाई चाहिँ मिठा परिकार खान दिएर साथसाथै नयाँ वस्त्रहरू लगाउन दिएर बुबालाई आजको दिनमा एकदमै खुसी पारेर चाहिँ तपाईँले सँगै बसेर आजको समय बिताउनु हुन्छ होला भन्ने लाग्छ। बाँकी कुरा म एकैछिनमा गर्नेछु यो विषयमा तपाईँसँग पनि जोडिनेछ यो विषय यो कुराहरू। यति बेला चाहिँ हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो गीत रहेको छ। रातो सारी क्रिम घसेर सानो के सिरामरी भन्जारी रविन कुमार श्रेष्ठ दिमा अनुरागीको आवाजमा रहेको यो गीत कार्यक्रममा बस्छ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम कार्यक्रमको शुरूआतमा राखेमा हामीले रातो सारे किरिमग सेरो भने बोलको गीत एकदमै मिठो गीत कार्यक्रममा बजिसकेको छ। अब भने पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउनु पर्छ र तपाईँकै रोजाईका गीतहरू बज्छ आजको बसाईमा। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, गुड मर्निङ हजुर, निर्मलाजी बोल्दै हुनुहुन्छ, के छ खबर ल भन्नुहोस्। मेरो पनि एकदम ठिक ठाक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। खाना खानु भयो कि छैन कि? खाना बाँकी नै छ। आज बाबाको मुख हेर्नु भयो त? आज बाबाको मुख हेर्नु भयो त? छैन। किन त यति बेलासम्म? अब त 11 बज्ने बेला, अब त 10 त बजिसकेको छ। सँगै हुनुहुन्न हो निर्मला
1: चाहिँ?
0: ल ठिकै छ, अब यहाँले हेरिदिनु भन्नुभएको छ कि के हो? मैले कुरा बुझिन जस्तो लाग्यो निर्मला
1: चाहिँ,
0: मैले कुरा बुझिन के जस्तो लाग्यो हो?
1: होइन कि आज अब मेरो बाबा यहाँ नेपालमै हुनुहुन्न, अनि कहाँ हेर्न जानु?
0: भिडियो कल गरेर हेरिदिनुहोस् न, अहिले त अब के छ र?
1: हजुर,
0: अहिले त भिडियो कल गरेर हेर्न मिल्छ नि त, अब नजिक भए पो।

0: मिठा परिकार खुवाउने, नयाँ लुगाहरू दिने, शुभकामना दिने। अब टाढा भइसकेपछि त हामीले भिडियो कल मार्फत नै आफ्नो बाबाको मुख हेर्ने, साथै बाबाको लागि शुभकामना सन्देश छोड्न सकिन्छ नि त। विदेशतिर हुनुहुन्छ हो? ल त्यसो भए मैले कुरा गरिनँ, ल ठिकै छ, म त यहाँ हुनुहुन्न भन्नु, त्यही भएर नेपालमा चाहिँ हुनुहुन्न भन्ने बुझेँ कि मैले। ल ठिकै छ, मैले हाम्रो निर्मलाजीलाई सम्झाएँ, ठिकै छ, केही छैन। अरू के छ ल भन्नुहोस्, त्यतातिर नजाउँ अब।
1: अरू ठिकै छ, अब घाम बिहान चाहिँ घाम मजाले लागेको थियो, अहिले चाहिँ घाम लागेको छैन, पानी पर्ला पर्ला जस्तो लाग्छ, ठिकै भनौँ न।
0: ठिकै छ अहिले, ल अब त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ, किनकि आज धेरै साथीको गीत बजाउनु पर्ने हुन्छ। आज कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? यसपालि त आइना आमा डर खाना, अनि हाम्रो साथी निर्मलाजी काठमाडौँमा गएर तिज मनाउने भन्दै हुनुहुन्थ्यो, के भयो तपाईँको योजना? अझै छ त, एक दुई दिन बाँकी छ त अझै।
1: होइन त, अब आधीभरि नै जानुपर्ने खासमा, अब पानी पर्ला पर्ला जस्तो भएको छ, बाटो पनि अब जेठ होला, बाटोमा गयो भने भनेर अब क्यान्सल भनौँ न, अब आइतबार पानी यही गाउँतिरै मनाइन्छ।
0: ल गाउँतिर मनाउने भने यतै आउनुहोस्, यतैको गाउँतिर मनाउला।
1: हुन्छ, आउनुहोस् न तपाईँ बोले यता सुबेलतिर
0: म कि तपाईँ आउने त, अब म चाहिँ अब ठेगान छैन
1: मेरो, पर्सि आइतबार बेलुका टक्क आउने दर्शाने गरी मम्माले दर्पका राख्छु, अनि टक्का दिदीबहिनी खाउँला, अनि भोलिपल्ट अनि मन्दिर जाउँला, मन्दिर भएर आएर मजाले अनि नाच गान गरौँ
0: ल। ठिक छ, मिलिन्छ भने आउँछु, यदि मिलिनछ भने चाहिँ निर्मलाजीले चित्त नदुखाउनु होला है। ल ठिक छ, यहाँले रोज्नु भएको गीत हामी कार्यक्रममा राख्छौँ। तर निर्मलाजी, यो गीत चाहिँ हामीले अब आज स्थानीय गीत भनिरहेका थियौँ, अब यो गीत चाहिँ कसको आवाजमा छ नि? यसपालि त आइनामा दर खाना भन्ने बोलको गीत भन्नुभएको होइन? ठिकै छ, त्यसो भए त्यसकै गीत हामी राख्छौँ नि त। अब त्यसका गीतहरू अन्य त बजिरहेका छन्, शुक्रबार चाहिँ त्यसकै गीत चाहिँ स्थानीय कलाकारका गीतलाई चाहिँ स्थान दिउँ कि भन्ने मेरो उद्देश्य छ। ठिकै छ, अब त्यो भएन भने पनि त्यसका गीत सङ्गीत कार्यक्रममा बस्छ। ठिक छ, साथीहरूलाई सम्झनुहोस्।
1: हुन्छ, विशेष गरेर दिदीहरूको है भन्न चाहन्छु, अब यो भन्दा पछि फोन लाग्ला नलाग्ला, अनि ह्याप्पी चिज पनि भन्न चाहन्छु, अनि अब हजुर अलिक फाल्नुको लागि भन्न चाहन्छु, अनि परिवार सम्पूर्णको लागि मेरो प्यारी छोरी पछि सपोर्टरलाई भन्न चाहन्छु, अनि मेरो काठमाडौँ हुने दाई भाउजूलाई पनि सम्झिरहेको छु, म आउन पाइनँ भन्न चाहन्छु, अनि पुरानो गाउँ हुने मेरो दिदी भन्ने हजुरको लागि पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि बहिनी अति दिदीको लागि सरकारगिरीको लागि पनि सम्झिरहेको छु बहिनीहरू भन्न चाहन्छु, अनि प्यारो दाइहरू पानीलाई पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी देश नजिक छ है रुकासिनालाई, असिना पसिनालाई, नहिनाको लागि उडिमला मगरलाई, अनि सिपा सुरक्षकलाई, अनि सिधा अधिकारी बहिनी तामाङलाई पनि सम्झिरहेको छु, आज काठमाडौँ आएर अहिले यति कार्यक्रम सुनिरहेको भए मलाई कल गर्नु भन्न चाहन्छु, र यति भन्दै
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी, सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँले, त्यसको गीत चाहिँ भन्नुभयो। हामी सम्भवत अर्को साथी आउनुहुन्छ भने अर्को साथीले गीत रोज्नु हुन्छ होइन, यदि भएन भने पनि निर्मलाजीले भन्नुभयो कि गीत कार्यक्रममा हामीले राख्नेछौ। आजको बसाइ तपाईँसँग रहेर सहयात्रा गर्दै तपाईँको रोजाइका स्थानीय गीतहरूलाई हामीले स्थान दिइरहेका छौं। 048-40-0026 को नम्बर खुला छ, यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्कार।
0: नमस्ते, नमस्कार देवजी, सन्चै आरामै हुनुहुन्छ?
2: हजुर एकदम आरामै छु, कुशलै छु भन्नुपर्छ है त, दिदी हजुरहरू पनि आरामै हुनुहुन्छ भन्ने आशा गर्छु है।
0: ल हामी पनि एकदम सन्चै आरामै छौँ भन्नुपर्छ, के गर्दै हुनुहुन्छ अहिले?
2: हजुर एकदम कार्यक्रम लिएर बसिरहेको छु, अनि एउटा कुरा हेप्पी फादर्स डे पनि भन्न चाहन्छु है आज दिदी हजुरहरूलाई।
0: ल त्यस अब देवजीले बाबाको मुख हेरिसक्नु भयो कि के हो त त्यसपछि म मेरो बारेमा बताउँछु
2: हजुर हजुर
0: बाबाको मुख हेरिसक्नु भयो कि छैन भने
2: मेरो त बाबा मम्मी नै हुनुहुन्न नि दिदी हजुर
0: ल ठिकै छ त्यसो भए यहाँसँग पनि अब यस्तो छ अब हुनुहुन्न भने पनि आफूले सम्झनु होला होइन अब हुनेहरूले त सँगै बसेर मनाउनुहुन्छ खुसी साटासाट गर्नुहुन्छ नहुनेहरूले पनि अब हुनुहुन्थ्यो होइन अब अहिले हुनुहुन्न चित्त बुझाउनु पर्ने भयो
2: पक्कै पनि
0: ल अब त्यसपछि चाहिँ मैले कुरा गरिनँ देवजी अब किनकि यो खुसीको पलहरूमा अलिकति दुखित कुराहरू सुन्दाखेरि चाहिँ के बोल्ने भने जस्तो हुन्छ कि अन्त्य हुँदाखेरि म कार्यक्रममा चाहिँ अन्त्य मोडेँ है त फेरि
2: हजुर अब यति बोल्दा पनि एकदम अब खुसी लाग्छ भन्नुपर्छ दिदीहरूसँग बोल्नु पाइरहेको छु म होइन अब गीत सङ्गीत बस्छ अनि यसमै रमाउने यसै अब यसरी नै चित्त बुझाउनु पर्छ भनेर नि अब दिदी हजुरहरूसँग खुलिएर बोलिरहेको छु भन्नुपर्छ है त कुरा गरिरहेको छु नि त दिदी हजुर
0: ल ठिक छ अब आफ्नो बुबाहरू नभए पनि होइन पितृलाई सम्झनु होला आजको दिन अब यही भने मैले चाहिँ अब हुनेहरूले सबै माया दिएर खुसी साटासाट गरेर सबैले मनाइराख्नु भएको छ अब म पनि जान त पाइनँ बिहानै बाबालाई भिडियो कल गरेर भिडियो कल मार्फत नै खुसी दिएँ साथसाथै उहाँलाई मिठा परिकार त खाना दिन सकिनँ होइन फोनबाट उहाँलाई खुसी माया दिएँ यिनी भने मैले भने है त देवजी ल कार्यक्रममा हाम्रो निर्मलाजीले गीत चाहिँ भन्नुभयो तर त्यो गीत चाहिँ स्थानीय गीत होइन कि जस्तो लागेको छ यहाँलाई कुनै चिजको गीत चाहिँ स्थानीय गीत सुन्न मन छ
2: हजुर दिदी आज अब सम्भव स्थानीय गीतै स्थानीय कलाकारकै गीत सुन्नुपर्ने हो उहाँ निर्मलाले चाहिँ साथी निर्मलाले चाहिँ गीत उसलाई गीतको बोल नआएर उसले चाहिँ भन्नु चाहिँ अलिक कन्फ्युज भएको हो के अरे त्यो आइना आमा है यो चिजैमा आइना आमा है यो चिजैमा भन्ने विष्णुमाझीको आवाजमा रहेको गीत उसले चाहिँ रोज्नु खोजिरहेको थियो त्यो गीत उसलाई अलिक कन्फ्युज भएर उसले के रोज्नु उसले भन्न नसकेको मैले पनि त्यही नै रोज्नु खोजिरहेको छु है दिदी हजुर यो गीत बजाइदिनु होला हामी दुवैजनाको लागि है त
0: ल ठिक छ आइना आमा भन्ने गीत भन्नुभयो तर उहाँले आइना आमा दर्खानु भन्नुभएको थियो त्यही भएर चाहिँ कुन चाहिँ गीत रहेछ भन्नु खोजेको थियो देवजी
2: हजुर हजुर त्यो गीत निस्केको पनि छैन त्यो गीत तर हुन त होला अब त्यो अर्कै कति कुन चाहिँ कलाकारले चाहिँ गाउनु भएको गीतमा होला सधैँ निस्केको होला तर सुनेको जस्तो लागेको छैन उसले भन्न सकेको थिएन आमा हो यो चिजैमा भन्ने गीत हो होइन मेरो पनि एउटा मात्रै दिदी हुनुहुन्छ दिदी आउनु पनि पाउनुहुन्न पनि आउँदै पनि आउनुहुन्न भन्न चाहन्छु अनि मलाई पनि त्यही गीत सुन्न अनि सुनाउनु भन्नुभएको छ है त दिदी
0: ल हुन्छ यो गीत कार्यक्रममा बज्छ यहाँले साथीहरूलाई छोटो नै सम्झनुहोस्
2: हुन्छ विशेष गरी अघि भर्खरै कल गर्ने साथी निर्मला पौडेलको लागि पनि भन्न चाहन्छु त्यही लागि भन्नु अनि मेरो घर परिवारमा छोरीहरू ममता अस्मिताको लागि भन्न चाहन्छु अनि सम्भवत दिदी हजुरकै लागि सर्वप्रथम त भन्न चाहन्छु अनि प्राविधिकमा हुनुहुने दाई श्रीराज महतको लागि अनि दिदी सञ्जना खर्जीको लागि पनि ह्याप्पी फादर्स डे है दिदी भन्न चाहन्छु धेरै धेरै शुभकामना है खुसी आउँछ सिको भन्न चाहन्छु र अनि विभिन्न साथीहरू हेरेर बाबाको मुख हेर्दै हुनुहुन्छ बाबा हुनेहरू बाबा मम्मी हुनेहरू राम्रोसँग खुसियाली मनाउनु होला खुसी साथ ह्याप्पी फादर्स डे साथीहरू भन्न चाहन्छु साथी ध्रुव पाण्डेलाई पनि मिठो सम्झना छ है भन्न चाहन्छु लगायत उर्मिला थापा मगर रोशनी थापा मगर बहिनीहरूलाई पनि सम्झना छ है ह्याप्पी फादर्स डे भन्न चाहन्छु र अनि जति पनि साथीहरू सुन्दै हुनुहुन्छ सबै सबैको लागि भन्दै छुट्टिन्छु नमस्ते बाई
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी उहाँले पनि हाम्रो निर्मलाजीले भन्नुभयो कि गीतलाई समर्थन जनाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पुगे तपाईँ यो समय विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ होला विशेष गरी आज बुबाको मुख हेर्ने दिन साथसाथै खुसी औँसी पनि भएको छ आजको दिनमा चाहिँ घरमा कुश ल्याएर राखियो भने चाहिँ पवित्र मानिन्छ होइन साथसाथै त्यसलाई चाहिँ धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ भन्ने खालको चाहिँ पहिलेदेखि हामीले धार्मिक रूपमा मान्दै आएका अथवा कुशलाई चाहिँ हामीले होइन घरमा लगाउने हामीले रुद्री पूजा सत्यनारायणको पूजाहरूमा पनि प्रयोग गर्ने हुँदाखेरि चाहिँ यसलाई एकदमै धार्मिक कार्यमा प्रयोग गर्नुको साथसाथै पवित्र वनस्पतिको रूपमा पनि लिने गरिन्छ। घरमा राख्दा पवित्र सुफलताको चाहिँ प्रति पनि मानिने गरिन्छ। घरमा पूजा श्रद्धा तथा धार्मिक संस्कारमा चाहिँ कुशको बढ़ी प्रयोग हुने गर्दाखेरि पनि आजको दिनमा चाहिँ विशेष गरी ब्राह्मणहरूले घरमा चाहिँ सबैको घर घरमा लगेर कुश ल्याउने अथवा राखिदिने प्रचलन छ र कतिपय चाहिँ आफ्नै घरकै व्यक्तिले पनि नुहाई धुवाई गरेर चाहिँ ल्याएर आफ्नै घरमा राख्ने प्रचलनहरू पनि भएको छ। आजको दिनमा कुशे औंसी मनाउँदै साथसाथै कुशको महत्व फाइदाहरूलाई पनि राम्रो हुन्छ, घरमा पवित्रता हुन्छ, खुशी हुन्छ, उमङ्ग साटिन्छ भन्ने खालका कुराहरू संस्कारहरू पनि रहेका छन्। साथसाथै बुबाको मुख हेर्दैनुहुन्छ होला, टाढा रहनुभएका दिदीबहिनीहरू बुबालाई भेट्नको लागि साथसाथै दिदीसँगै बनाउन गइराख्नु भएको छ होला भन्ने लाग्छ। यात्रा गर्दै हुनुहुन्छ होला, जानुहोला। सबै नेपाली बुबाहरूको लागि चाहिँ स्वस्थ रहनुहोला, खुशी रहनुहोला। हाम्रो घरको सबैभन्दा ठूलो र महत्वपूर्ण अनि घरको पिल्लर भनेकै हाम्रो बुबा हुनुहुन्छ। त्यही भएर चाहिँ सबै बुबाहरूलाई स्वस्थ खुशी रहनुको लागि शुभकामना मैले पनि व्यक्त गर्न चाहन्छु। यति बेला चाहिँ कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो, गुड मर्निङ, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: काठमाडौँबाट भूमिका राई।
0: भूमिका जी, के छ काठमाडौँतिरको मौसम?
1: यता मजाले घाम लागिरहेछ बिहानदेखि नै भन्नुपर्छ है त।
0: अनि यता त पानी पर्ला पर्ला जस्तो भएको छ त भूमिकाजी, सधैँ आरामै हुनुहुन्छ?
1: हजुर, म ठिक छु। हिजो त यता पनि एकदमै ठुलो पानी परिरहेको थियो, आज चाहिँ बिहानदेखि नै घाम लागिरहेछ।
0: ल, आज घाम लागिरहेको छ भन्दै हुनुहुन्छ, यता नि कहिले घाम कहिले बादल छ, न पानी पर्छ न घाम लाग्छ, थाहै छैन। हेर्नुहोस् न।
1: हजुर हजुर, अब बिस्तारै पानी त अब पर्दैन होला भन्ने हो। अब त हुनु त अब भदौरी भेल भन्ने कुरा अब पहिलादेखि भनी आएको भदौरी भेल हुने भेल भन्छन् नि त, त्यसै हो। अब बिस्तारै बिस्तारै रोकिँदै जान्छ होला।
0: अब सायद पके पनि बिस्तारै बिस्तारै पानी पर्दै गर्छ रहँदै गर्छ भन्ने पनि छ। अब आजदेखि चाहिँ उभिन्छ कि भन्ने लाग्छ, फेरि आकाशमा बादल टम्म लाग्दाखेरि चाहिँ न फेरि ठुलो पानी पर्ने हो कि भने जस्तो नै लाग्छ कि भूमिका चाहिँ।
1: हजुर हजुर,
0: ड्युटीतिरै हुनुहुन्छ?
1: हजुर, म ड्युटीमा छु। हजुर, के छ खबर?
0: हाम्रो एकदम ठिकठाक छ भन्नुपर्छ। अनि खाना खाइसक्नु भयो?
1: खाना मेरो त भइसक्यो भन्नु थियो, ड्युटी जानुपर्छ, त्यसैले अब रुच्यो नि नरुच्यो नि यहाँ खाएर हिँड्नु परिहाल्यो होइन। त्यसै गरी त आज कुशे औँसी बुवाको मुख्य दिन, हजुरले त बुवालाई हेरिसक्नु भयो, भेटिसक्नु भयो होला।
0: मैले फोन मार्फत भेटेँ भूमिका चाहिँ।
1: हजुर, होइन अब फोन मार्फत जसत दिएर मात्रै लाउन दियो, खाना दिए मात्रै बुवा हुँदैन नि त, आफन्त हुँदैन नि त, त्यो त सबैभन्दा मनैदेखि सम्झिने माया गरेपछि त भइहाल्यो नि।
0: अनि हाम्रो भूमिका चाहिँ बाबाको लागि के के भन्नुभयो, के सन्देश सुन्नुभयो त आज? ल भन्नुहोस्।
1: मेरो बाबा त अब हुनुहुन्न, अब धेरै वर्ष भइसक्यो, 17-18-19 वर्ष नै भइसक्नु भयो, र पनि अब पहिला त खासै थिएन कि क्या हो जस्तो लाग्थ्यो। गाउँ घरमा हुँदाखेरि पिसे औँसी बुवाको मुखले नै आमा खुवाउने औँसी बाउ खुवाउने औँसी भनेर त्यति धेरै मलाई याद त भएन गाउँमा बुवा हुँदाखेरि चाहिँ बुवामा। अब अहिले अब देउस अहिले चाहिँ ठाउँमा अब काठमाडौँको ठाउँमा चाहिँ सबै कुरा मान्नु पर्ने रहेछ गर्नुपर्ने रहेछ भनेर चाहिँ बुवाको एकदमै धेरै माया त पहिलादेखि नै लागिरहेछ। मेरो पनि बुवा भएको अरूले दिएको खाएको भेट्न जाँदाखेरि चाहिँ मेरो पनि भइदिएको भए भेट्न जान्थे होला गर्थे होला जस्तो त लाग्छ। र पनि अब हुनुहुन्न भए पनि मनैदेखि एकदमै धेरै सम्झेको छु भन्दा है त।
0: ल हुन्छ भूमिकाजी, अब योभन्दा अगाडि कुरा गरेर साथीहरूले पनि सबैले त्यस्तै भन्नु भन्दै हुनुहुन्थ्यो, भूमिकाजीले पनि त्यस्तै भन्दै हुनुहुन्छ। ठिक छ, नभए तापनि श्रद्धा सुमनका साथमा यहाँहरूले सम्झनु भएको छ आजको दिनमा आफ्नो कुलपितृलाई सम्झनु होला। कुलपितृ भनेकै हाम्रो विधिको पलहरू हुन्छन् होइन, त्यही नै भन्यो मैले चाहिँ। ठिकै छ, कार्यक्रम आउनु भएको छ, एकदमै मिठो गीत साथीले रोजाइमा पारिसक्नु भएको छ, साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न।
1: विशेष गरी त हजुरको लागि नै शुभ दिन, एकचोटि त्यहाँ परिवारको लागि शुभ दिनको कामना गरे, त्यसै गरी अब तिज पनि आइसक्यो, तिज पनि धेरै धेरै शुभकामना सम्पूर्ण दिदी बहिनी आमाहरूमा, अनि साथीहरू नेतापुर भेरिस राई, आशिष नाइन बस्ने, रोबी शिरिष मगर, लक्ष्मी छेत्री, अनि ढकाल धर्मराज, सिबी अल्का बान्ता, निसिङ रेवर, राज घले मगर, सुबेली अन्जान आयु,
0: नमस्ते। भर्खर सम्पर्कमा हुनुहुन्थ्यो भूमिका राई काठमाडौँबाट। यति बेला चाहिँ हामी निर्मलाजीले रोज्नु भएको एकदमै मिठो रमाइलो गीत छ, तिजको गीत आइना आमा यो तिजमा विष्णु माझीको आवाजमा रहेको गीत, त्यसपछि हामी विश्रामतर्फ जान्छौं, विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युकेशीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोस्।

0: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854145775, 9841906669, 9864147188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज फेंस।
6: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
7: होइन। ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869242544।
9: 9840378093। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै छुने।

0: आम्मामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: कार्यक्रम लोकौशलीमा राखिएको एकदमै मिठो अनि रमाइलो गीत गीत पछि हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्राम पछि फेरि पनि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँको रोचाइका मिठा रमाइला गीतहरूलाई राखिरहेका छौं। 0848 40 00 26 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्छ? झन्डै जानुभयो त नि।
1: हजुर,
0: झन्डै झन्डै जानुभएको थियो।
1: तपाईँको
0: आवाज त यहाँ केही पनि आएको थिएन। गुरु चरो कराउला, तपाईँको आवाज आएको थिएन।
1: सायद मैले न्युटमा राखेको थिएँ, न्युट खोल्दा ओर्दा होइन,
0: त्यही भएर त्यही भएर त्यहाँ चरा कराएको पनि आवाज।
1: छिटो छिटो बोलिसक्नु भयो, म त हतार हतार न्युट खोलेँ। अनि
0: रेडियो चाहिँ सुन्दै हुनुहुन्थ्यो?
1: हजुर, एकदमै सुन्दै थिए भन्दा पनि अहिले त बारीतिर पो छु हो, आज सुन्नै पो पाएको छैन।
0: ल, आज सुन्न पाउनु भएन, फेरि म छिटो छिटो बोलेको भनेर कसरी थाहा पाउनु भयो त?
1: हजुर, मैले यसो सुनिरहेको थिएँ अनि यहाँ आवाज आइरहन्छ नि त मोबाइलमा, अनि अन्युटमा चाहिँ हल्लाहरू जान्छ भनेर म यहाँ काम गर्दै थिएँ, अनि त्यही भएर हल्ला जान्छ भनेर अनि न्युटमा राखेर चाहिँ म काम गर्दै थिएँ, अनि हजुरले बोलाउनु भयो, अनि हतार हतार न्युट खोल्दाखेरि दुई पक्का बोलिसक्नु भयो।
0: ल ठिक छ, त्यही भएर झन्डै झन्डै अब साथी भोडमा बस्दै हुनुहुन्थ्यो, जानुभएछ भनेर पिर लागिरहेको थियो, हुनुहुँदो रहेछ।
1: गएको छैन।
0: ल, अब
1: हजुर एकदमै ठिकै छ। दिदी हजुरको के छ?
0: मेरो यस्तै छ, ठिकै छ। दिनचर्या बितिरहेको छ, बित्दैछ। कहिले घर जाने बेलामा पानी पर्छ, कहिले रेडियो आउने बेलामा पानी पर्छ, यस्तै यस्तै छ भन्नुपर्छ।
1: हजुर, पानी आजभोलि पानी परेको परेछ है रामेछापतिर पनि?
0: परेको परेकै छ, हेर्नुहोस् न, पानी मात्रै पर्छ, बाटो हिँड्दा हिलो छ, फेरि घाम लाग्छ, धुलो हुन्छ, जे गरे पनि सुख छैन।
1: हजुर, हो नि, एकदमै यता पनि पानी परेको परे, आज राति त झन् एकदमै हुरी बतास सँगसँगै पानी पनि परिरहेको थियो, एकदमै न यतातिर पनि अब विनाशकारै हुने हो के हो, अनि कस्तो डर डर लागिरहेको थियो है, तर बिहानसम्म अब हामीले हेर्न पायौँ।
0: यता पनि त्यस्तै नै थियो, लगभग 2:30 त्यस्तै बजेको थियो, तर हावाहुरी बेसरी चल्दै पानी पनि परिरहेको थियो होइन, तर एकछिनमा पानी भयो, ठिकै छ। अब सबै ठाउँमा फेरि प्रकृतिले सबै ठाउँमा विनाश मात्रै गरिरह्यो भने त फेरि पृथ्वीमा मान्छेको फेरि अभाव कमी हुन्छ, सबै ठाउँमा विनाश गर्नुहुन्न भन्ने लाग्छ मलाई चाहिँ होइन। अब यता पनि विनाश, उता पनि विनाश भएपछि त अनि न प्रकृतिमा हरियाली हुन्छ, न मानव बस्ती हुन्छ, सबै सकिन्छ त फेरि।
1: हो नि, एकदमै आजभोलि त एकदमै डर छ, राति पनि अब घरमा छौँ भनेर पनि नहुने रहेछ, अब कहिले के हुन्छ त्यो थाहा नै हुँदैन।
0: त्यही त,
1: एकातिर भूकम्पको पनि डर हुन्छ, एकातिर हुरी बतास सँगै अब भनौँ न अब रुख अब घरमै पनि अब त्यस्तो हुन सक्छ, एकदमै डर पनि छ है।
0: डर छ, अब कहीँ अब भूकम्प गइरहेको छ, कहिले रातिको समयमा हावाहुरी चल्छ, गाह्रो छ नि।
1: हजुर हजुर, एकदमै ख्याल गरेर हिँड्नु होला, रामेछाप डाँडातिर अब ठाउँ कस्तो छ, अब होसियार हिँड्नु होला, आफ्नो केयर गर्नु होला पनि भन्न चाहन्छु है हजुरहरूलाई।
0: ल हुन्छ, हामी त सतर्क नै रहन्छौँ, अब रामेछाप जाँडामा त्यति धेरै अब अलिकति भूकम्पको चाहिँ डर हुन सक्छ, अब खुला बाढीहरू भनेको खास त्यस्तो छैन होइन, त्यो हुँदाखेरि भूकम्प आयो भने चाहिँ डर हुने हो, अब त्यस्तो छैन। अब तपाईँहरूको गाउँ बस्ती के छ, तपाईँको घरहरू कस्तो ठाउँमा छन्, त्यो परिस्थितिहरूलाई चाहिँ हेर्नु होला। अब जस्तो यहाँले रातको समयमा चाहिँ डर लाग्छ, यस्तो हुन्छ भन्नुभयो, प्रकृति साँच्चै कति बेला कहाँ केही भएर आउँछ थाहा हुँदैन, त्यही भएर अब खोला छेउछाउ घर बनाउने साथीहरूले अब भिरपाखातिर पनि धेरै पानी परिरहेको छ, बर्खायामको समयमा जमिनहरू गलेका छन्, सामान्यतया एक घण्टा अलि बढी पानी पर्यो भने पहिरोहरू जान सक्छ, त्यही भएर हरेक ठाउँमा बस्ने हरेक व्यक्तिहरूले चाहिँ खुला नाला बाढी पहिरो के छ त्यो अवस्था हेरेर बुझेर सतर्क भएर चाहिँ रातको समय पनि बस्नुपर्ने हुन्छ। अब
1: एकदम हो नि दिदी, अब आजभोलि चाहिँ एकदमै अस्ति उदो अब असर साउनको भन्दा पनि अहिले त एकदमै जोखिम नै छ भनौँ न। पानी परेपछि एकदमै गलेको हो नि, पहिरो भत्किने पहिरो जाने सम्भावना धेरै छ भन्नुपर्छ है।
0: ल ख्याल गर्नुहोस्, साथसाथै उनले आफ्नो गाउँ बस्तीका मानिसहरूलाई पनि यसो जानकारी गराउनु होला कि छ कस्तो छ, सल्लाह सुझाव दिनु होला। धनुजले बुझ्नु भएको छ। हामी अब कार्यक्रमतर्फै लागौं।
1: ओके हुन्छ।
0: आज कुन चाहिँ गीत सुन्न मन छ?
1: आज मलाई रामे छापसाङ गुटार बिर्स्यौ क्यारे मायाले हातसम्मै घुमेको रामे छापसाङ गुटार भन्ने एउटा गीत थियो है। सुरुको बोल चाहिँ बिर्सिहाले, अब त्यही थियो बधाइदिनु भेट्नु भयो भने, नभए भेट्नु भयो भने अब हजुरहरूको रोजाइमा बधाइदिनु न है।
0: ल रामे छापसाङ गुटार भन्नुभएको छ, अनि त्यसपछि हात
1: रामे छापको मन्थली साँगुटार है, मन्थली साँगुटार रामे छापको मन्थली साँगुटार भन्ने भागका थिए त,
0: रामे छापको मन्थली साँगुटार।
1: हजुर
0: ल ठिक छ, यो गीत हामी राख्ने प्रयास गर्छौँ, यदि भएन भने अर्को गीत बस्छु। यहाँले छोटो मिठोमा साथीहरूलाई सम्झनुहोस् न त। अब
1: हुन्छ, फर्स्टमालाई नै भन्न चाहे अनि प्राविधिकमा सपोर्ट गरिरहनु हुने श्री दाईलाई पनि, सम्झना दिदी राजन दाईलाई पनि भन्न चाहन्छु, दाई दमिन दाईलाई पनि धेरै धेरै सम्झना। आज हिजो भनेको थियो आज पढ्नु भएको रहेछ, हिजो चाहिँ अभिषेक मात्रै जन्मदिन रहेछ, आज चाहिँ शङ्खालाल दाई हाम्रो सिन्धुलीको दाई हुनुहुन्छ, एकदमै माया गर्ने, एकदमै एउटा दिदी बहिनीको रूपमा एकदमै माया गर्ने दाई हुनुहुन्छ शङ्खालाल तामाङ दाईको जन्मदिन परे। जन्मदिनको अवसरमा हामी केही दिन नसके तापनि यही कार्यक्रम मार्फत दाईलाई ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु, धेरै धेरै शुभकामना जन्मदिनको, सधैँ खुसी रहनु हाँसिरहनु दादा पनि भन्न चाहन्छु, सम्झना छ बहिनीले सम्झिरहेको छु पनि भन्न चाहन्छु। अनि त्यसै गरी सुन्दै हुनुहुन्छ एकदमै प्यारी साथी अनु लङ्गेली मगरलाई भन्न चाहे, अनि आज चाहिँ अब खुसी औँसी, अब सम्पूर्ण बुबाहरूलाई चाहिँ औँसीको शुभकामना, विशेष मेरो बुबालाई पनि धेरै धेरै सम्झना, यो बस्ने गीत मार्फत सम्झन जान्छु मम्मीलाई लगायत, अनि लगायत दाईहरू सुन्दै हुनुहुन्छ होला, देव माझी, ध्रुवा पाण्डे सुन्दै हुनुहुन्छ होला, नरागी सिंह दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, साथी हुनुहुन्छ कृष्ण सुनवार, कुमार श्रेष्ठ, शिला अधिकारीलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु। धेरैको नाम लिएर अब कम अन्तिम भयो होला, सबैजनालाई विशेष नाम छुटेको साथीहरूलाई र साथी वीरेन्द्र विष्ट, ईश्वर बस्नेतलाई पनि धेरै सम्झना भन्दै जान्छु ल। नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले अब गीत चाहिँ बज्नु भएको छ, रामे छापको मन्थली साँगुटार भन्ने बोलको गीत भन्नुभएको छ। सम्भवतः यो गीत भएन भने हामी रामे छापसँग सम्बन्धित रहेका जुनसुकै एउटा गीत कार्यक्रममा राखिदिनेछौं भन्दै, यति बेला अर्को साथी आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी हुनुहुन्छ, कार्यक्रमको लगभग समय पनि सकिन लागिसकेको छ, को साथी हुनुहुन्छ स्वागत गर्छु। हेलो,
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, फोन लागेपछि त फटाफट लाग्ने रहेछ त।
2: हाई
0: भनेको के छ अनुजको खबर ल भन्नुहोस्।
2: मेरो खबर सबै ठिकै छ, रमाइलै पो छ त हो, आज पानी परेको छैन, घाम लागिरहेछ, ठिक छ। अनि हजुरको के छ?
0: मेरो पनि त्यस्तै छ, बिहान पख चाहिँ पानी परेको थियो, अब अहिले पानी परेको छैन, मलाई नि रमाइलो लाग्दैछ।
2: हाम्रोतिर नि बिहान त 6-7 बजीसम्म पानी परेको थियो, अहिले त पानी रहेर मजाले घाम लागिरहेछ त भनौँ न। अनि खाना खानुभयो तपाईँले?
0: मैले खाइसकेँ।
2: ए हो र,

0: अनुजी
1: हजुर
0: सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ ल, ठिक छ। त्यता नि रमाइलो घमाइलो छ भन्दै हुनुहुन्छ, रमाइलो घमाइलोको साथमा बस्नुहोला, हामीलाई पनि सुन्नुहोला। आजको दिनमा चाहिँ बाबाको मुख हेर्नुभयो कि छैन ल, अन्तिममा सोधे मैले।
1: बाबाको मुख त खासै हेरेन भन्नुपर्छ, बाबा काठमाडौँतिर हुनुहुन्छ।
0: ए भनेपछि आज हेर्नु भएन?
1: हेर्न चाहिँ हेरेनौँ, बिहान फोन चाहिँ गरियो, त्यति हो भनौँ न।
0: ल, आवाज सुनेर आवाज मार्फत नै यहाँले बाबालाई चाहिँ आजको दिनको शुभकामना दिनुभयो, खुसी लाग्यो कार्यक्रममा आउनुभएको छ। मैले कार्यक्रमको अन्त्यमा आज कुरा गर्न धेरै मन थियो, धेरै समय हुँदैन होइन। नमजीले गीत रोजिसक्नु भएको छ, गीत बस्छ साथीहरूलाई छोटो मिठोमा सम्झिहाल्नुहोस् न त अब।
1: हस् हुन्छ, फर्स्टमा एकदमै चार्जमा प्रोग्राम चलाउनुहुन्छ, विशेष गरी तपाईँको लागि, अनि हाम्रो टेक्निसियनमा रहनुहुने दाई लगेत हजुर स्टाफको लागि, अनि विशेष गरी आज जन्मदिन मनाउनु हुने हाम्रो सिन्धुलीको साथी शङ्खलाल तामाङलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना ल भन्न चाहन्छु। अनि हिजो मात्रै जन्मदिन मनाउनु हुने साथी डाक्टर जवि लिम्बुलाई पनि धेरै सम्झना ढिलाइ भए पनि जन्मदिनको धेरै शुभकामना ल भन्छु। अनि विशेष त भर्खरै कल गर्नुहुने प्यारी साथी धनु गजमेललाई नै उसकै सम्झना, अनि साथी निशा श्रेष्ठ हुनुहुन्छ, जेन्सा श्रेष्ठ लगेत साथीहरू त धेरैजना हुनुहुन्छ जतिले पनि प्रोग्राम सुन्दै हुनुहुन्छ, सबै सबैको लागि र विशेष त आज बाबालाई चाहिँ खुसी औँसीको धेरै धेरै शुभकामना ल भन्दै जान्छु। नमस्कार।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनुलुङ्गेले मगर चाहिँ बिग्रु भएको छ, अब चाहिँ म फोन लिँदिन। धेरै साथीको फेसबुक कमेन्टहरू छन्, साथीहरूको कमेन्टहरूलाई वाचन गर्दै म बिदा हुनुपर्ने बेला भइसकेको छ। सम्भवत सबै साथीको कमेन्ट वाचन गर्न नै भ्याउँदैन कि जस्तो लाग्छ, साथीको रोजाइको गीत पनि बजाउनु पर्ने हुन्छ। पेम शेर्पाजीले सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँले रामेछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्डबाट भन्नुभएको छ। त्यसै गरी मेनुकाल लिम्बु तामाङजीले पनि सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँले चाहिँ बाबालाई चाहिँ हेप्पी फादर्स डे भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी श्रेष्ठ सञ्जीवजीले पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु हाल चाहिँ काठमाडौँबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ विनोद बरवालजी, उहाँले पनि काठमाडौँबाट सुनेको जानकारी गराउनु भएको छ। सत्यकुलाई सहाराजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सुनिम राईले पनि सबैलाई शुभ बिहानी भन्नुभएको छ। कुमार प्रजाजीले पनि सुन्दैछु ल भन्नुभएको छ। त्यसै गरी सुरेन्द्र भानियाजीले पनि कार्यक्रम सुन्दैछु है भक्तपुरबाट, हाल चाहिँ भरतपुर चितवनबाट भन्नुभएको छ। त्यसै गरी राई पीके राईजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट भन्नुभएको छ। पौडेल एमपीजीले पनि नमस्ते भन्नुभएको छ। फिकल आर्यन गाउँलेजीले पनि नमस्कार भन्नुभएको छ। विनिता दाहाल सुवेदीजीले पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट भन्नुभएको छ, ह्याप्पी फादर्स डे भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ छेत्री आयुषी, उहाँ पनि सबैलाई सम्झेको छु है भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि साउदी अरबबाट सुन्दैछु, मेरो घर चाहिँ उखलढुङ्गा भन्नुभएको छ। त्यसै गरी सीता सुनवारजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु प्युठानबाट भन्नुभएको छ। त्यसै गरी मेरो प्यारो बुढा भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु उखलढुङ्गाको चरनालुबाट निवास शेर्पा भन्दै हुनुहुन्छ। त्यसै गरी मनकुमारी कान्छी कुलुङजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। सागर गिरीजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ अर्को साथी ब तपाईँ धेरै साथीहरूको फेसबुक कमेन्टहरू चाहिँ वाचन गर्दैछु। सम्झना प्रधानजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सुभाष कामछाजीले पनि सुन्दैछु ल भन्नुभएको छ। सुबिन श्रेष्ठजीले नमस्ते भन्नुभएको छ। सन्देशजीले पनि, सन्देश तोलाङ्गीजीले के छ खबर भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिक छ। त्यसै गरी हफिज बबरजीले पनि गुड मर्निङ हाई, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी लक्ष्मण मगरजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट भन्नुभएको छ। तिम्रो माया भन्ने आइडी छ, उहाँले पनि मुकलढुङ्गाको चरनालुबाट भन्दै हुनुहुन्छ। त्यसै गरी पेङ शेर्पाजीले पनि सुन्दैछु ल भन्नुभएको छ। मेनुका लिम्बु तामाङजीले पनि सुन्दैछु भन्नुभएको छ। त्यसै गरी सन्दीपजीले पनि सुन्दैछु भन्ने हुनुहुन्छ। उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिसकेको छ, साथसाथै तपाईँका आइटिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई मैले वाचन गरेर सघाइसकेको छु भन्दै तपाईँले हामीलाई आइटिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबै साथीलाई मनदेखि एकमुष्ट रूपमा फेरि पनि विशेष धन्यवाद। आजको बसाइमा यदि तपाईँको कमेन्टहरू छुटेको छ भने हामी भोलिका बसाइमा तपाईँका कमेन्टहरूलाई वाचन गर्छौं, किनकि आज कार्यक्रमको समय पनि अलिकति अभाव कमै थियो। त्यो हुँदा मैले सबै साथीको कमेन्टलाई स्थान दिन सकिनँ कि जस्तो पनि लाग्छ। साथीको रोजाइको गीत पनि राख्नुपर्छ भन्दै कार्यक्रममा बजेका मिठा गीतका सर्जक अनि श्रष्टालाई विशेष धन्यवाद। साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा मन्थली झरेर भन्ने बोलको गीत रहेको छ, एकदमै मिठो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम लोकोशैलीको वेबसाइटबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ मैले रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामेको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटिकोसीमा आएको बाढ़ीपछि जारी खोज उद्धार राहत तथा पुनर्स्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकको खोजीका लागि भइरहेको प्रयासबारे न्यूजील्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। उहाँले 5 जना न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक सहयोगको लागि हार्दिक अनुरोध गर्नुभएको छ। सो क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढ़ीप्रति न्यूजील्याण्ड सरकार तथा जनताको तर्फबाट हार्दिक संवेदना र एकबद्धता व्यक्त गर्नुभएको थियो। नेकपा एमालेको पुनर्गठन कार्यदलको बैठक आज बस्नेछ। बैठक बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। गत जेठ गतेको सचिवालय बैठकले गत जेठ दश गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पुनर्गठनका लागि सुझाव र चुनावको समीक्षा गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले तल्ला तहका सुझाव लिएका प्रतिवेदन तयार पारिसकेको छ। पार्टी महासचिव शंकर पोखरेलले मस्यौदा तयार गरे तापनि बैठक बस्न सकेको थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म 48 जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ। राप्रपाले भदौमा सान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको छ। बाँकी जिल्लाको अधिवेशनका लागि अधिकांशको मिति टुङ्गो लागेर तयारी भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज महोत्तरीको जिल्ला अधिवेशन हुँदैछ। राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ। त्यसअनुसार पार्टीले भदौमा सान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले नुवाकोटको विदुर र बेलकोट गढ़ी नगरपालिका जोड्ने देवीघाटको तान्दी खोलाको पुल बगाएपछि नेपाली सेनाले 5 दिनमै नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण शुरू गरेको पुलमा हिजो बेलुकादेखि सबै प्रकारका गाड़ी सञ्चालन हुन थालेको छ। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घण्टाभन्दा कम कार्य अवधिमा पुल तयार पारेको जनाएको छ। पुलको भारवहन क्षमता 60 टन रहेको छ। पुल सञ्चालनमा आएपछि विदुर बेलकोट गढ़ी हुँदै धादिङ र रसुवा सँगको सड़क सम्पर्क पुनः जोड़िएको छ। पुल नहुँदा घुमाउरो बाटोबाट यात्रा गर्नुपर्ने स्थानीयलाई अहिले आवत जावत सहज भएको छ। नेपाली सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा एक्रो ब्रिज देवीघाटमा ल्याएर जडान गरेको हो। जिल्ला प्रशासन कार्यालय मधेपुर ब्याङ्कोटमा राखिएका 60 वटा ग्यास सिलिण्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको नेतृत्वमा बिहिबार साँझको अनुगमनमा 30 सिलिण्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्कोट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहिबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिएका छन्। यसैबीच जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा 2 जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 2 इटासेबाट 14 वटा सगर ग्यास सिलिण्डर सहित 41 वर्षीय राजेश कर्मचारी र सूर्यविनायक नगरपालिका 3 ब्रह्मनगर स्थित सरलाई जनरल स्टोरका सञ्चालक 25 वर्षीय उमेश शाहलाई पक्राउ गरिएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुतकोशी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभएको छ। उहाँको अनुसार करिब 40 मिटरसम्म पानी जमेपछि अहिले पानी
बग्न थालेको छ तर थुनियाको ड्याम भत्कियो भने बाढ़ी आउने जोखिम कायमै रहेको उहाँले बताउनु भएको छ। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशीमा नदीमा मिसिन्छ, त्यसैले हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता रहन भनेको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर, भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ। यसबीच चिनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उदयमान तथा विकासोन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनैतिक, व्यापारिक, वित्तीय प्रविधि र बहुपक्षीय सहकार्य बढ़ाउने अन्तर सरकारी समूह अहिले ब्रिक्समा 11 सदस्य राष्ट्र छ। महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै

क्लब पोखराले आयोजन गरेको 25औं आहारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताबाट 3,21,839 रूपियाँ बचत भएको छ। क्लबका अध्यक्ष केशव थापाले शुक्रबार आयोजन गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनमा 1,30,01,646 रूपियाँ खर्च भएको जानकारी दिनुभएको छ। प्रतियोगिताबाट 1,33,23,450 रूपियाँ 37 पैसा आमदानी भएको पनि बताइएको छ। प्रतियोगितामा टिकट शुल्कबाट 8,00,000 रूपियाँ संकलन भएको अध्यक्ष थापाले प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रणालीबाट 30,00,000 प्राप्त भएको बताउनु भएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: Горбан онукула гидрат, симент, джоста пата, тайны, кабата леунула, перью мантали матестурам радюльку посылте каула батит.
1: Кака, тимла этини тачайна, аба хамрай мантали ма дипжоти адвар энд сапплайерс хуляни кака.
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्केकिने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने भुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 047-590-466 98692-65998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के कुटे

0: छन्। हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97-40-26-69-97-40-26-69-99।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
7: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
7: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
7: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि गरेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
7: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्ने तथा मांसपेशी दुख्नु,
7: वाक वाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
7: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोतामणहरूलाई कार्यक्रम टपअप दि पपमा म कार्यक्रम प्रस्तुता श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथसाथै फोन गर्न सक्नुहुन्छ भने म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ नम्बर 0440 40026 रहेको छ भने होइन अब कार्यक्रममा अप्रत्यक्ष रूपमा सहभागी हुन्छु भन्ने इच्छा छ भने हजुरको रेडियो नेपालीमा सर्च गर्नुपर्ने हुन्छ तपाईँले फेसबुकमा त्यहाँ अडियोलाई भेटाउन सक्नुहुन्छ त्यसमा तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु आज तपाईँसँग कुराकानी गर्छौँ सदा झैँ तपाईँले पठाउनुभएको म्यासेजहरू वाचन पनि हुन्छन् प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने मैले नम्बर भनिसकेको छु 0440 40026 रहेको छ आउन सक्नुहुन्छ तपाईँकै रोजाइका नेपाली पप गीतहरू हामी तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भने आफूले चाहेको होइन पप गीतहरू पनि सुन्न सक्नुहुन्छ साथीभाइ आफन्तलाई पनि सुनाउन सक्नुहुन्छ आजको बसाइमा पनि भन्न चाहन्छु आउनुहोला नम्बर चाहिँ 0440 40026 रहेको छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको एफएम 95 MHz सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यम थुप्रै छन् यति बेला ती माध्यमबाट देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ यति बेला तपाईँको माझमा शिव परियारको आवाजमा गीत राखेर शुरूआत गर्छौँ कार्यक्रम त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुलाई फोन म्यासेज गर्दै गर्नुलाई त

0: यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाज नमस्ते राजमा छु, प्राविधिक पाटोमा मललाई साथ दिइराख्नु भएको छ ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, समेत साथ दिनुहोला भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0 48 40 76 26 रहेको छ। तपाईँकै रोजाइका नेपाली पप गीतहरू हामी तपाईँको माझमा राख्छौँ, सर्टेन सिटमा कुराकानी गर्छौँ, सकभर र धेरै साथीहरूलाई समेट्ने कोसिस हाम्रो रहन्छ कार्यक्रममा। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्ते नमस्कार, ध्रुवजी स्वागत छ कार्यक्रममा।
1: धन्यवाद सर।
0: के गर्दै हुनुहुन्छ, खाना भयो? मेरो पनि भइसक्यो, खाना खाएर उपस्थित भएको छु। रेडियो सुन्दै हुनुहुन्छ भनेपछि ओके ल ठिक छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। मौसम कस्तो छ?
1: मौसम आज धम्मधम्म गरेर हिजोको ठुलो पानी परिरहेको छ, अब चाहिँ अब परेको छैन, धम्मधम्म भइरहेको छ।
0: त्यही त, पानीले पनि कहिले कहिले काहीँ त अत्ताउँछ हो, के हो कसरी आउँछ आउँछ एक्कासी है?
1: हजुर हजुर
0: ठिक छ, ख्याल गर्नुहोला भन्न चाहे। अनि कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको बसाइमा?
1: हजुर मलाई अङ्गालो बोलको गीत बजाइदिनु।
0: अङ्गालो?
1: हजुर
0: हजुर। त्यो त चलचित्र पो होला, त्यो अङ्गालो भरिको माया भन्ने त म त झन् अङ्गालो। ओके, हामी गीत राख्छौँ, साथी आफन्तलाई सम्झिदिनुहोस् न।
1: हजुर विशेष हजुर लगायत हजुरको रिहाउनु पर्यो मेरो घरबाट, मलाई जति पनि साथीहरू यो बेला हजुरको रेडियो सुनेर बसिरहनु भएको छ, सबैले सबैलाई माता पिता विशेष शुभकामना
0: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ध्रुव पाण्डे हुनुहुन्थ्यो, सर्ट एन्ड सुटमा कुराकानी गरेँ उहाँसँग मैले, तपाईँसँग पनि सर्ट एन्ड सुटमै कुराकानी हुनेछ, गीत पनि सर्ट एन्ड सुटमा राख्ने कोसिस गर्नेछौँ। आउन सक्नुहुन्छ, नम्बर 0 48 40 76 26 रहेको छ, 0 48 40 76 26 को माध्यमबाट आउन सक्नुहुन्छ। मिठो गीत रोजाइमा पार्नु भएको छ, मलाई पनि मनपर्ने गीत छ, त्यहाँमाथि झन् विवास जेकेको त औधी मनपर्छ गीतहरू, राम्रो राम्रो गीतहरू रहेका छन् उहाँका गीतहरू। यति बेला कोही हुनुहुन्छ, कामले नमस्ते नमस्कार अनुजी, स्वागत छ कार्यक्रममा।
2: थ्याङ्क यू।
0: खाना भयो?
2: खाना खाइसके तपाईँले खानु?
0: हामीहरू पनि भइसकेको छ। के गर्दै हुनुहुन्छ यति बेला?
2: बसिरहेको।
0: बस्दै हुनुहुन्छ, मौसम कस्तो छ?
2: घाम लागिरहेको छ यतातिर त, अनि तपाईँहरूकोतिर
0: घमाइलो छ भनेपछि यता पनि यता चाहिँ खै हुसु लाग्यो जस्तो पनि गर्छ, घाम लाग्यो जस्तो पनि गर्छ, धुमधाम छ। मिल्ने भएको भए त म हटाउँथेँ, पानीलाई नै रोक्थ्यो होला, होइन? अब के गर्नु, मिल्दैन, सकिँदैन,
2: मिलिहाल्छ नि।
0: कसरी?
2: मैले त रोकिदिएको छ त नि अहिले भर्खर।
0: यस्तो यो हावा गफ गरेर के हुन्थ्यो गाँठ जिन्दगीमा, म कता कता भेलबाडी आइसकेँ, रोक्न मिल्ने भए त रोक्न सकिहाल्थ्यो नि खै। हामीले धेरै गफ हान्नु लाग्यो
2: त्यो, मैले नरोकेर मात्रै हो कि, त्यहाँ भलबाडी विभिन्न भएको चाहिँ नरोकेरै हो।
0: तपाईँलाई लिन आउँछन् है मान्छेले, यसो भन्नु भने यो अनिहारमा हुनुहुन्छ, टक्क लगाएर तपाईँलाई खोजी खोजी लिन आउँछन्, फेरि कस्तो को चाहिँ मान्छे हुनुहुँदो रहेछ, ल रोक दिनु पर्यो भनेर आउनुहुन्न सक्छ फेरि।
2: हाम्रोतिर त त्यही भएर मैले रोकिदिएको छ, अहिलेसम्म पानी आएको छैन, तपाईँहरूकोतिर पनि रोक्न आउनु पर्ने हो। म
0: आउनुहोस् बेला बेलामा, यस्तो आउनुपर्छ, बेला बेलामा तर्साउने गरी पानी आउँछ कि,
2: त्यही भएर फेरि मैले पानी रोकिदिनु पर्यो भने त फेरि अनु पानी नै छोडिदिनु न भन्नु पर्ला।
0: खै अब त्यो त के भन्नु, मैले ठिकै छ, यस्तै हो अब। रेडियो चाहिँ सुन्न पाउनु भएको छ छैन अनु?
2: हजुर
0: रेडियो चाहिँ सुन्न पाउनु भएको छ कि छैन?
2: सुनेको छैन रेडियो
0: सुन्न भन्नुहुन्छ, फेसबुकतिर यसो लाइभ छौँ हामी, नेट भएतिर त
2: फेसबुकमा आएर के गर्नु अनि, न त हामी फेसबुक चलाउने, न त हामी के गर्ने, यत्तिकै फेसबुकमा आएर मात्र त।
0: अब त्यो मोबाइलमा पनि रेडियो बज्ने मोबाइल हुन्छ कि,
2: अनि रेडियो बज्ने मोबाइल त हुन्छ, तर त्यसलाई त्यो लहरा सहरा चाहिएन, त्यो हुनु पर्यो
0: लहरा सहरा। गीत सुन्नलाई चाहिँ लहरा सहरा हालेर पनि हुन्छ, हेडफोन के हालेर हुन्छ, रेडियो एफएम सुन्ने बेलामा चाहिँ त्यहाँ के सुन्नु भन्ने खालको है क्या।
2: म त अहिलेसम्म जिन्दगीमा यत्रो भयो त्यो हेडफोन केही पनि लगाउँदैन, काम गर्नु थियो के को इयरफोन न सेयरफोन
0: त्यो पनि राम्रो भनियो त्यसलाई कानलाई असर गर्छ धेरै लाउनुहुन्न एकछिन लाए त ठिकै
2: तपाईँले जसै कत्रो कानै छोप्ने ड्याममा लाउनु पर्यो
0: के भन्नु ठिक छ त्यो यसले पनि असर गर्छ ठिक भन्नुभयो तपाईँले नलाएको राम्रो हो असर गर्छ यसले धेरै बेर लगाइराख्यो भने कानलाई दिमागले असर गर्छ ठिक छ अङ्गालो विवश के को गीत रोजाइन पार्नु भएको छ देव भन्दा पनि हाम्रो मन्थलीको साथी हुनुहुन्थ्यो ठ्याक्राकै मैले त्यो
2: अब मैले चाहिँ के साथी सम्झिनु पर्यो
0: साथी सम्झिनुहोस् त
2: भन्नु पर्दैन क्या मलाई
0: सम्झिनुहोस् न
2: हुन्छ फर्स्टमा चाहिँ तपाईँलाई
0: धन्यवाद
2: अनि हाम्रो टेक्निसियनमा को हुनुहुन्छ उहाँको लागि अनि मेरो घर फ्यामिली मेम्बर बाबा मम्मी अनि दिदी सलना र सुनुलाई धेरै सम्झना दिदी सङ्गीता लुङ्गीले अनि सुजना सुनुवालाई पनि फेरि सम्झना उर्मिला थापा मगरलाई पनि सम्झिरहेको छु ल भन्न चाहन्छु विशेष त आज जन्मदिन मनाउनु हुने साथी शङ्खालाल तामाङलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना अनि हिजो मात्र जन्मदिन मनाउनु हुने साथी अभिष लिम्बुलाई पनि जन्मदिन धेरै धेरै शुभकामना ल ढिलाइ भए पनि भन्न चाहन्छु अनि प्यारिस साथी धनु कश्मीर हुनुहुन्छ रोल्पातिर हुनुहुन्छ दिदी मनसा छेत्री अनि साथी हिमाली छेत्रीलाई पनि धेरै सम्झना अनि हाम्रो सुर्खेततिर हुनुहुन्छ दिदी रचना भण्डारी अनि साथी निशा मगरलाई पनि धेरै सम्झना मदन भण्डारीलाई पनि धेरै सम्झना ल भन्न चाहन्छु अनि त्यसपछि त साथीहरू त धेरै धेरै हुनुहुन्छ जतिले यतिखेर प्रोग्राम सुन्दै हुनुहुन्छ दाई सन्देश केसी भरत विश्वकर्मा अनि हाम्रो रुकुमतिर हुनुहुन्छ साथी विकास केसी दाई विकास गिरीलाई पनि धेरै सम्झना अनि विशेष त बाबा मम्मीलाई धेरै सम्झना भन्दै जान्छु ल नमस्कार
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला ध्रुवजीले रोजाइन पार्नुभएको गीत तपाईँको माझमा राख्छौँ विवश देखेको आवाज मेरो गीत छ अङ्गालो त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई फोन म्यासेज गर्दै गर्नलाई त

0: यो मिठो गीत तपाईँको माझमा राख्यो दुर्गाजीले रजाइ पार्नु भएको थियो भने अनुजीले समर्थन जनाउनु भएको सुनिहाल्नुभयो। मिठो गीत थियो, रमाइलो गीत थियो। विवास जेकेका प्राय गीतहरू रमाइला रमाइला गीतहरू हुन्छन्। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ, उहाँलाई पनि कार्यक्रममा सहभागी गराइहाल्छु म। हजुर नमस्कार, हेलो हेलो, हस् धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कोही हुनुहुन्थ्यो होलमा भन्दै हुनुहुन्थ्यो, उहाँ बाहिर सक्नु भएको छ। पालो तपाईँको 3840-0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार,
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ निर्मलाजी, स्वागत छ कार्यक्रममा। के गर्दै हुनुहुन्छ? खाना भयो?
1: थ्याङ्क यू, खाना भइसक्यो नि त आजको भए त।
0: मेरो पनि भइसकेको छ। ओके, रेडियो सुन्नुहुन्छ?
1: एकदम सुनिरहेको छु, भन्नुहोस् न।
0: ठिक छ, सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। अनि मौसम कस्तो छ?
1: मौसम भन्नुपर्दा आज घाम पनि लागेको छैन, पानी पनि परेको छैन, पानी पर्ला पर्ला धुमो धुमो भएर राम्रै छ भनौँ न।
0: ओके ल, ठिक छ। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: अब एउटा जुन भयो भने बजाइदिनु बाइकेर जाइन।
0: ओके, राख्छौँ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस्।
1: हुन्छ, विशेष गरेर दाई हजुरको लागि भन्न चाहन्छु, त्यो नेटको लागि हजुरलाई मेरो घर पुऱ्याएको छु, नाचलाई नेट तयार फेरि प्रतीक्षा पुरेलाई भन्न चाहन्छु। अनि मेरो माइती रामी सब पुरानो गाउँ माइती पुरै छ, उनीहरूको लागि काठमाडौँ हुने दाई भाउजू बहिनी भाइको लागि भन्न चाहन्छु, अनि पुरानो गाउँ हुने दिदी भिनाजीको लागि भन्छु, अनि बहिनी आफ्नो काजगिरी अनि अहिले भर्खर फोन गर्ने दाई धेरै भन्नेको लागि पनि सुनिरहेको छु दादा भन्न चाहन्छु। अनि साथी गेट माझीलाई, रिता सुनालाई, असुन्दर सुनलाई, नविनाको लागि, रिङ्गा मगनलाई, सीता श्रेष्ठको लागि, शिला अधिकारीको लागि, अनि शिला तामाङको लागि भन्दै बिदा हुन्छ। नमस्ते,
0: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 3840-0026 रहेको छ। 3840-0026 माध्यमबाट आउन सक्नुहुन्छ, सस्तै मेसेजहरू पनि पठाउनु होला भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ? हजुर नमस्कार, नमस्ते, नमस्कार हजुर, अनिताजी आवाज सानो आइराखेको छ, त्यही भएर पनि म कन्फ्युज भए। स्वागत छ कार्यक्रममा।
2: हजुर हजुर,
0: खाना भयो?
2: हजुर, मेरो खाना भइसक्यो, अनि हजुरले खानुभयो?
0: मेरो पनि भइसकेको छ, खाना खाएर उपस्थित भएको छु। रेडियो सुन्नुहुन्छ?
2: हजुर, एकदम सुन्दै र फोन ट्राई गरेको, फोन पनि एकैतालमा लाग्यो, एकदम खुसी छु भन्नु सक्छ है दाजु।
0: ओके ल, ठिक छ, खुसी लाग्यो छ सुनेर साथ दिँदै हुनुहुँदो रहेछ, माया गर्नुहुन्छ, खुसी लाग्छ। यो माया चाहिँ रहिरहोस् पनि भन्न चाहे। अनि साथसाथै कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको बसाइमा?
2: साथी रोजी सक्नु भएको होइन र गीत त?
0: पप गीत हाम्रै रोजाइमा राखिदिनुहोस् न भन्नुहुन्थ्यो, अब तपाईँलाई कुनै इच्छा छ कि भन्ने हो?
2: हजुर, अब खै दाई हजुरले पनि बजाइदिनुहोस् न है, अब मैले पनि खासै त्यति अब गीत रोप्छु भनेर त अब म फोन ट्राई गरेको त होइन, तर पनि अब साथीले अब भनिसक्नु भएको छ, फोन ट्राई गरेको चाहिँ एकै सालमा लागिहाल्यो, एकदम खुसी छु भन्नुपर्छ है।
0: ओके, हामी राख्छौँ त्यसो भए। सुशान्त केसीको नयाँ गीत निक्लेको छ, त्यो गीत राख्नेछौँ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: कार्यक्रम सञ्चालनको हुन्छ, त्यसैबाट दाईहरूको लागि भन्न चाहन्छु, अनि त्यसै गरी जाति हुने जातिक दिदीको लागि भन्न चाहन्छु, हजुरको रेडियो होल परिवारको लागि, मेरो घरको सम्पूर्णको लागि, साथीहरू हुनु पर्दाखेरि चाहिँ निश श्रेष्ठ तामाङको लागि भन्न चाहन्छु, अनि सपना सुनाको लागि भन्न चाहन्छु, कृष्ण सुनाको लागि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि त्यसै गरी सङ्गीता ठकुरीको लागि र त्यसै गरी अनिल थापाको लागि भन्दै सोचिन्छु भाइ।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे। यति बेला हामी सुशान्त केसीको आवाजमा गीत राख्छौँ, नयाँ गीत छ, भर्खर बजारमा उपलब्ध भएको गयो त गयो गीत रहेको छ यति बेला तपाईँको माझमा।

0: यो गीत तपाईँकोमा आवाजमा राख्यो, सुशान्त केसीको आवाजमा गीत थियो, भर्खर बजारमा प्रभावित गीत हो। कार्यक्रम टप अफ द पप अनिहरू भइराखेको छ, तपाईँसँग कुराकानी गर्ने कोसिस गरिरहेका छौँ, आउन सक्नुहुन्छ, नम्बर 0440 40 76 26 रहेको छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार दाई, हजुर ह्याप्पी फादर्स डे है त।
0: नमस्ते नमस्कार, ह्याप्पी फादर्स डे देवजी होइन?
1: हजुर
0: देवजी, कसै खबर के गर्दै हुनुहुन्छ?
1: खबर एकदम ठिकै छ दाई हजुर, खाना खाएर भर्खर कार्यक्रम सुन्दै बसिरहेको छु कोठामा है त।
0: ओके ल ठिक छ, हजुर खुसी लाग्यो हामीलाई सुन्दै हुनुहुँदो रहेछ। मौसम कस्तो छ?
1: मौसम धुमधुम नै रहेको छ भन्नुपर्छ है, घाम लागेको छ भन्नुपर्छ, मन्द मन्द घाम लागेको छ, गर्मी हुन्छ एकछिनै हावा चल्छ, शीतल शीतल हुन्छ, त्यस्तै छ भन्नुपर्छ।
0: ओके ठिक छ, अनि अरू सुनाउनुहोस्?
1: अरू सबै ठिकै छ, त्यही अब दिनभरिमा अब अरू केही भएछ भने त नयाँ नौलो सुनाइहाल्छु नै भन्नुपर्छ, अहिलेसम्म सबै ठिकै छ भन्नुपर्छ है त।
0: ओके ल ठिक छ, खुसी लाग्यो। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: सानो निगोलको है, कुन रङ्गको कमी थियो र सानो नि मेरो पछोरीमा भन्ने गीत बजाइदिनुहोस् दाइ।
0: ओके, कुन रङ्गको कमी थियो र यो गीत राख्छु, साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
1: साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि भन्न चाहन्छु, अनि मिडिया प्रेमी बहिनीहरू उर्मिला थापा मगर, उर्मिला जोशी थापा मगरको लागि भन्न चाहन्छु, बहिनी निर्मला मगरको लागि, निर्मला लामाको लागि भन्न चाहन्छु, सबै सबै साथीहरूलाई ह्याप्पी फादर्स डे खुसी औँसीको शुभकामना पनि भन्न चाहन्छु, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई खुसी औँसीको शुभकामना पनि भन्न चाहन्छु, र अनि आउँदै गरेको हरितालिका तिजको पनि सम्पूर्ण नारी दिदीबहिनीहरूको लागि पनि तिजको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अस्ति त डर खाने दिन हो क्यारे, अब सबै ठाउँमा हाम्रो यता पनि डर कार्यक्रम पनि हुँदैछ, सबै सबैलाई तिजको पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु, र लगायत जतिले पनि रेडियो सुन्दैछ र सबै सबैको लागि सम्झना प्रधानलाई पनि ह्याप्पी फादर्स डे बहिनी भन्न भन्दै छुट्टिन चाहन्छु, अनि धनुगढ मेरोको लागि पनि भन्दै
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिले तपाईँको 0440 40 76 26 माध्यमबाट आउन सक्नुहुन्छ, 0440 40 76 26 माध्यमबाट आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कामरेको हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, कामरेको बोल्दै हुनुहुन्छ? के भन्नुभयो? प्रदीप रेडियो सुन्नुहुन्छ? हजुर ठिक छ, सुनेर साथी मलाई आवाज चाहिँ सानो आएको छ है तपाईँको। खाना खानुभयो? हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भले तपाईँको 0440 40 76 रहेको छ, आउन सक्नुहुन्छ सक्नुहुन्छ, अनि तपाईँसँग कुराकानी गर्छौँ। मैले भनिरहेको छु, म्यासेजहरू पनि वाचन हुनेछन् पनि हुन चाहन्छु, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्नेछु। यति बेला म्यासेजहरूमा वाचन गर्न चाहन्छु, निमाया सुलाम हुनुहुन्छ, खलडुङ्गा चरणाले बाटो कार्यक्रम सुन्दैछ, सञ्जना शर्मा भन्नुहुन्छ, डमर ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ, मन्थली कठेजर घरबाई दिल्लीबाट भन्नुहुन्छ, साथीहरू सम्झनु भएको छ उहाँले, शोभा थापा रोली राई, सुमित सुमार किरात, सम्झना नेवा खड्की, तिम्रो दिलको राजा, तिम्रो कान्छी निरोज निरोज कार्की, त्यस्तो सन्तोष छेत्री, युनिसा थापा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, मम्मी बाबालाई पनि सम्झना छ है भन्नुहुन्छ। टेकबहादुर पुमा हुनुहुन्छ, उदयपुर चौधनी नगरपालिका 8 बेल्टा राई टोलजोगबाट कार्यक्रम सुन्दैछु, सम्झना सबै भन्नुहुन्छ। शुक्र राज रसाले निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। पाँच थरी ल्याङ सात घर भइहाल्छ, फिदिङ सात डब्लु चोकबाट सम्झना सबै भन्नुहुन्छ उहाँले पनि। जीवन सयात्री कमला रसाली, प्रेमकला आचार्य, डिकेन्द्र सम्भाम्फे, अरूणा सम्भाम्फे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरो थिमे, सुमी लिम्बू लगायत सबै सम्झना छ भन्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कामरेको हुनुहुन्छ? हजुर नमस्कार। हेलो हेलो हजुर नमस्कार, हस् धन्यवाद, अब चाहिँ टेलिफोनमा कुराकानी नगरौँ, लगभग कार्यक्रमको समाप्त सकिन लागिसकेको छ। मोक्तान कान्छा हुनुहुन्छ, सबै गीत बजाउन मिल्ने रहेछ दाई, बैरागी मोक्तानको गीत राखिदिनुहोस् ल ल भन्नुहुन्छ। हामी पप गीतहरू मात्र राखिरहेका छौँ, भन्न चाहे मुक्तान कान्छी विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेसेजको लागि चाहिँ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ सुजन भुजेल खोटाङ्गी भाइ हुनुहुन्छ, मिसिवाल भन्नुहुन्छ, विनोद बरुवाल हुनुहुन्छ, सालु घर भाइ आज काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर बाबुराम मगर हुनुहुन्छ ओखलढुङ्गा पोकाली घर भाइ आज रियादबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नु चाहे। र बहादुर लकाई हुनुहुन्छ बुटवलबाट सुन्दैछु, सञ्जना सबै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अब छुट्नुपर्छ। तिनजलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिक बाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। फोन गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद भन्दै अन्तिममा एउटा मिठो गीत तपाईँको माझमा राख्दै राख्दै म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि आजको बसाइबाट छुट्न चाहन्छु। हवस् त, नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699।
3: अहिले 12 बजे
4: हजुरको रेडियो 102.1 MHz
5: रहेको उहाँले बताउनुभयो। हुङ्गा खोला, महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। त्यसैले ढुङ्गा हुङ्गा तथा दूधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दूधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अप्नाउन भनेको छ। यसैबीच आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुर का साथै रामेछाप, दोलखा, काभ्रे, काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ़न सक्ने सम्भावना छ। त्यसै गरी रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान छ। यी जिल्लामा बाढ़ीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको तिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी पनि शुरू गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा 3,400 रूपियाँले बढ़ेर 3,05,800 रूपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रूपियाँले घटेर 3,02,400 रूपियाँमा कारोबार भयो। मंगलबार सुन तोलामा 3,500 रूपियाँले बढ़ेर 3,05,400 रूपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाउ तोलामा 2,400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रूपियाँले घटेर 3,04,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको भाव तोलामा 255 रूपियाँले घटेर 4,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रूपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाईमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रूपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1,116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्यूजील्याण्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5424।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोसी बाढ़ीपछि खोज उद्धार राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू।

0: प्रधानमन्त्रीले लक्षणप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्षणले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्यूजील्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकलता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका नौको पूर्व पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030559 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर। चीनको पूर्वी तटीय शहर छिङताओको पानी जहाज मरमत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठूलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै 11:15 चाइना स्टेट सिपिङ कर्पोरेशन छिङताओ बिहाई सिपिङमा मरमतका लागि राखिएको जहाजमा आगलागी भएको हो। आगलागी हुँदा जहाजमा 42 जना चढ़ेका थिए। घटना लगत्तै आपतकालीन व्यवस्थापन दमकल प्रहरी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको र उद्धार टोलीले 12 जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते 5 जनालाई अस्पताल पुर्याएको थियो। उनीहरूको अवस्था स्थिर र खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे शुरू हुनेछ। लीग चरणमा 5-5 खेल जितेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरूष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना भएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, आज 40 भन्दा बढ़ी जिल्लामा बाढ़ीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो, सुनतोलाको 3,01,000 रूपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगा।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकी

0: भएका बाली वस्तु
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
0: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
0: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: हार्दिक श्रद्धाञ्जली राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
3: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
0: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
4: रंगबहार रंगबहार
5: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: वर्ष पेंट से घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: वर्ष पेंट।
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
0: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू
0: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
0: संस्था एकीकरण सम्बन्धमा,
3: ऋण अपलेखन सम्बन्धमा,
0: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
0: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
0: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
0: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
1: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
0: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
0: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: क्वालिटीमा नम्बर वान, दाममा सबैभन्दा कम।
4: ओ, प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामे छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेले दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
5: चन्नै पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998 0845403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
11: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: अहिले दिउँसोको 1 बज्यो।

0: there in 2 hours from now. Yeah, I'll call you back.
1: Hazurko Radio, 102.1 MHz.
2: रक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ, चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845401043 9863023422

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692665998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: रंग बहार
5: वर्ज संगे उपहार बम्परमा यामाहा रेजियर।
4: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वर्ज पेन्स।
6: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 79।
7: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्स 2 थोप्लेक्मेगाहर्ज साथै तामाको सेफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्र विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाईमा पर्न थालेको हो। आर्थिक वर्ष 2082-83 विदेशी उद्योगी तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1116 वटा परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। त्यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 वटा परियोजना रहेका छन्। यसले नेपालमा सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको रूचि उल्लेख्य रूपमा बढ़ेको देखाएको छ। विभागका अनुसार सो अवधिमा उत्पादनमूलक क्षेत्रमा 62, उत्पादन क्षेत्रमा 63, ऊर्जामूलक क्षेत्रमा 4, कृषिमूलक क्षेत्रमा 18, पर्यटन क्षेत्रमा 227, खनिज क्षेत्रमा 4, सेवामूलक क्षेत्रमा 71 र पूर्वाधारमूलक क्षेत्रमा 2 वटा परियोजनाका लागि विदेशी लगानीकर्ताको प्रतिबद्धता आएको हो। परियोजनाको संख्याका आधारमा हेर्दा सूचना प्रविधि क्षेत्र अन्य क्षेत्रभन्दा निकै अगाडि देखिएको छ। नेपालमा 10 जनशक्ति उपलब्ध हुनु सूचना प्रविधिमा आधारित सेवा तथा व्यवसायको विस्तार हुनु र तुलनात्मक रूपमा कम पूर्वाधारबाट पनि सूचना प्रविधि सम्बन्धी व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यो क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ़ेको पाइएको हो। यसअघि आर्थिक वर्ष 2081-82 विभिन्न 842 वटा परियोजनाका लागि 64 अर्ब रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा लगानी प्रतिबद्धताको कुल रकम केही घटे पनि परियोजनाको संख्या भने उल्लेखनीय रूपमा बढ़ेको देखिन्छ। उद्योग विभागका अनुसार नेपालमा राजनीतिक स्थायित्व लगानीकर्ताको सुरक्षा र सरल नीतिगत व्यवस्थाका लागि विदेशी लगानीकर्ताको विश्वास बढ़दै गएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री वीरेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै वहाँले यस्तो आरोप लगाउनु भएको हो। वहाँले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखिएको टिप्पणी गर्नुभएको छ। वहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने त्यसतर्फ ध्यान जान नसकेको पनि बताउनु भएको छ। वहाँले दुग्ध विकास, संस्थान हेटौड़ा, कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ। सभापति थापाले सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्ने जोड़ दिनुभएको छ। वहाँले 2046 सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले खुल्ला उद्धार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्ने भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने पनि बताउनु भएको हो। तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दावी छ। सरकारले निजी क्षेत्रको लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा सभापति थापाले जोड़ दिनुभएको छ। सरकारले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक बल डीएपीको बिक्री वितरण स्थगित गरेको छ। नजिकै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको
छ मन्त्रालयले कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले 16 भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ड ट्रेडिङ कर्पोरेशनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। मन्त्रालयका माटो विज्ञ रत्नेश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल अमेरिका र इरान बीचको युद्धका कारण हर्मुज नामका नाकाबन्द भएको उल्लेख गर्नुभएको छ। सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा अवरोध आए फोर्स मेजरको अवस्था सिर्जना भएको मन्त्रालयको दावी छ। खरिद सम्झौता भइरहेको डीएपी मल समयमै आपूर्ति गर्ने अवस्था कमजोर देखिएको हुँदा कहुँ बाली खुलागे डीएपी मलको कमी हुन सक्ने अवस्थालाई मध्यनजर गरी हाललाई डीएपी मलको बिक्री वितरण स्थगित गर्ने निर्णय भएको छ। मन्त्रालयले पठाएको पत्रमा यो सूचना उल्लेख गरिएको छ। 15 भदौको मन्त्री स्तरको निर्णय अनुसार हाललाई डीएपीको बिक्री वितरण रोकिएको हो। मल बिक्री वितरण रोक्ने यस कदमलाई कार्यान्वयन गर्न मन्त्रालयले मल वितरण व्यवस्थापन कार्यविधि 2082 दफा 12 उपदफा 6 भएको व्यवस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन समेत गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक संचालक विष्णु प्रसाद पोखरेलले धानबारीलाई अहिले यूरिया मल मात्र आवश्यक पर्ने भएकाले डीएपी मल गहुँको लागि जोगाएर राखिएको दावी गर्नुभएको हो। चितवनको भरतपुर महानगरपालिका 9 पूर्व पश्चिम राजमार्गमा कारमा आग लागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान 2301030559 नम्बरको कारमा अचानक आग लागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आग लागि नपरे कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेको कारण तत्काल पहिचान खोल्न सकेको छैन। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अहिलेसम्म खोल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेखनीय बढ़ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ पाँचथर तेह्रथुम सुनकुवासुबा धनकुटा इलाम झापा मोरङ सुनसरी सप्तरी उदयपुरका साथै रामेछाप दुलका गाभ्रे फलाञ्चोक काठमाडौँ उपत्यका सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा मकवानपुर चितवन र नवलपुर आस्ते पूर्व तथा पश्चिमका सुस्ताना नदीमा बहाव बढ़ने सम्भावना रहेको छ। यस्तै रूपन्देही पाल्पा तनहु स्याङ्जा लमजुङ कास्की पर्वत गुल्मी बागलुङ म्याग्दी तथा कर्णाली र सुदूरपश्चिमका मुगु जस्ता कालीकोट बाजुरा हुम्ला बजाङ दार्चुला बैतडी डडेलधुरा र डोटी आसपासका सोसाना नदी तथा खोलामा पनि बहाव। उदयपुरका साथै रामेछाप दोलखा गाभ्रे फलाञ्चोक काठमाडौँ उपत्यका सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा मकवानपुर चितवन र नवलपुर आस्ते पूर्व तथा पश्चिमका सोसाना नदीमा बहाव बढ्ने

गरिएको छ। वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह अचानक बढ़न सक्ने भएकाले खोला तर्दै नदी किनारमा जाने तथा बाढ़ीको जोखिम रहेको स्थानमा आवतजावत गर्दा सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरिने, नदीको निगरानी शुरू गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रूपियाँले घटेको छ। नेपाल सुनसारी व्यवसायी महासंघका अनुसार आज तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 3,400 रूपियाँले बढ़ेर 3,05,800 रूपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रूपियाँले घटेर 3,02,400 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुन तोलामा 3,500 रूपियाँले बढ़ेर 3,05,400 रूपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको थियो भने यस्तै पहिलो दिन आइतबार सुन तोलामा 3,101,000 रूपियाँले घटेर 3,04,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार चाँदीको भाव तोलामा 255 रूपियाँले घटेर 4,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रूपियाँ रहेको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। ट्रम्प प्रशासनले अमेरिकामा जागिर गुमेपछि नयाँ जागिर वा नयाँ स्पन्सर खोज्न पाइने 60 दिनको छोटो सुविधा हटाउने प्रस्ताव गरेको छ। यस प्रस्तावमा S1B भिसामा काम गर्ने दक्ष कर्मचारीहरू पनि समेटिएका छन्। बिहिबार अनलाइन सार्वजनिक गरिएको एक सरकारी सूचनामा यो जानकारी दिएको छ। अमेरिकी होमल्याण्ड सेक्युरिटीले फेडरल रजिस्टरमा प्रकाशित गरेको प्रस्तावित नियम अनुसार एसएबी र अन्य अस्थायी वर्क भिसा होल्डरहरूले जागिर सकिने बित्तिकै अमेरिका छाड्नुपर्नेछ। यस कदमले ठूलो संख्यामा विदेशी कर्मचारीहरूमा निर्भर रहेका ठूला अमेरिकी टेक कम्पनीहरूलाई असर पर्न सक्छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामी साप खबरमा हुने नै छ। त्यो दिनजेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ

0: सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 मा सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4076 2669 यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

Hazırlık Ravaz, Hazırlık Saati, Hazırlık Radio, XAD, Tablet, Megahertz, Namaskar. Hazırlık Radio, XAD, Tablet, Megahertz, Kuprasthati, Karikram, Rozai, Tapaiko, Parhamaran, Vaika, Vasna, Vaika, Tapai, Tamam, Tamam. Adarani, Srata, Manurama, Spagat, Karna, Sahanshu, Makarikram, Prasthita, Tapaike, Dukha, Sukha, Kaswa, Yatri. मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम छिटो श्रीराजमा उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाई आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक बाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ आज के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा मलाई भन्दा बेसी तपाईँलाई थाहा छ होइन त्यही पनि भन्न चाहन्छु आजको बसाइमा हामी तपाईँकै आवाजमा आधुनिक गीत सुन्नेछौँ आउन सक्नुहुन्छ नम्बर 0840404026 रहेको छ साथसाथै म्यासेजहरू पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु पनि भन्न चाहे भन्दै अब ढिला नगरिकन कार्यक्रमको शुरूआत गरिहाल्छौँ तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला है त

यदि तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्री राज महत्सु, प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी। उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0 48 40 00 26 रहेको छ। तपाईँकै आवाजमा हामी आधुनिक गीत सुन्छौँ होइन। तपाईँलाई इच्छा छ, मन छ भने आउन सक्नुहुन्छ। नम्बर 0 48 40 00 26 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। हामी गाउँछौँ नि त हो गीत, आधुनिक गीतहरू, लोकदोरी गीतहरू, तर यो कार्यक्रममा चाहिँ लोकदोरी गीतहरू गाउन पाइँदैन, आधुनिक गीतहरू मात्र गाउनुपर्छ होइन। अब गीत गाउनमा हामी सौखिन छौँ, स्वर जस्तो सुकै होस् न होइन। हामी गाउँछौँ के, आउन सक्नुहुन्छ। अब मलाई इच्छा भइसक्यो अहिले,

Ajá. De recorrer nuestra ciudad, ciudad más, ciudad, ciudad. देख्दा पनि मलाई म त कति ह्यान्डसम हो गाठे कति मेरो स्वर कति राम्रो जस्तो लाग्छ अब तपाईँलाई पनि इच्छा लाग्न सक्छ होइन ओहो मैले त गीत गाएँ म के गाउँदिनँ होला र मेरो आवाज पक्का पनि म सुनाउन चाहन्छु भन्ने इच्छा भइराखेको हुनसक्छ आउन सक्नुहुन्छ नम्बर 0448 40 0026 रहेको छ होइन अनि छिनछिन मै हाँस्न मन लाग्छ भन्न पनि मन लागेको छ होला छिनछिनमा रुन मन लाग्छ भनेर पनि गीत गाउन मन लागेको छ होला खै आउन सक्नुहुन्छ नम्बर 0448 40 0026 रहेको छ इच्छा चाह छ भने है गीत गाउने इच्छा चाह हुन सक्छ त्यो भएर पनि हो यति बेला म केही म्यासेजहरू वाचन गर्न चाहन्छु बेली अछामी हुनुहुन्छ सञ्जना सबैमा भन्दिनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दामोदर ग्यावाली हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्दिनुहुन्छ रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट कार्यक्रम मजाले सुन्दैछु भन्दिनुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्दिनुहुन्छ अनि सिम्पल सरिना हुनुहुन्छ मोरङ काली पोखरीबाट सुन्दैछु सम्झना सबैमा भन्दिनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद विनोद बरुवाले हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सम्झना सबैमा शुभरात्रि भनेर त भन्नुभएको छैन मैले भन्न खोजेको थिएँ होइन काठमाडौँबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ घर सालु हो भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला रूपसना योगी हुनुहुन्छ कार्यक्रम सिन्धुलीको ढुङ्ग्रेवासबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रूपसना योगी हेपी फादर्स डे स्वर्गीय बाबा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कस्तो गीत गाउन गाउन मन लागिरहेको थियो मलाई म आफै गीत गाउँछु अहिले सबै गीत म आफै गाउँछु अहिले गाजलुती अचम्म छ भाइ होइन गीत गाउनु पर्यो भने कसले साथ दिएन यसो भइसकेपछि अब ठिक छ अब स्वरले साथ नदिएपछि तपाईँलाई एउटा गीत राख्न चाहन्छु म एउटा गीत छ मलाई पनि मनपर्ने गीत छ होइन तपाईँलाई पनि मन पर्न सक्छ यति बेलाको समयमा यो समयमा म राख्न चाहन्छु हामी राख्न चाहन्छौँ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ गीत तिमी तपाईँको मेरो स्वरले आज बहुत एकदम मिठो साथ दिइरहेको छ यति बेला म गीत राख्छु धेरै बोल्दिनँ म जगदीश समालको आवाजमा गीत छ तिमी मसँग भइदिए यो गीत राख्छौँ त्यसपछि हामी सर्ट एन्ड स्विफ्टमा कमर्सियल ब्रेकतर्फ जान्छौँ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुलाई फोन म्यासेज गर्दै गर्नलाई त

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पाल्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए, हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दे त
4: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
6: कति रे? 9854 अनि
4: 9854040239। फोन नम्बर चाहिँ 0848540239।
6: 0848540239।
7: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: विराज किसानको साथी।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
12: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
11: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
12: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
11: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
12: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
11: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
12: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
11: रैथाने बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
12: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
11: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
12: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-4148 र 9841-35-59-57। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
12: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
12: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्ने तथा मांसपेशी दुख्नु,
12: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
12: डेङ्गु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
12: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
12: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
12: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
12: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
12: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
12: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
12: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
12: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

यो सटन सुटका मार्सल ब्रेक बसे पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाई तपाईँकोमा कार्यक्रम रोजाई तपाईँको अनिहार भइराखेको छ. प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा म उपस्थित भएको छु तपाईँको माझमा. तपाईँसँग रम्दैछु भनौँ न, तपाईँलाई चाहिँ कतिको मजा आइराखेको छ, रमाइलो लागिराखेको छ. तर म सुन्दैछु सुन्दैछु भन्दा पनि रमाउँदैछु होइन कार्यक्रम मार्फत. त्यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. तपाईँको तपाईँले पठाउनु भएको म्यासेजहरू वाचन गर्छु. हिराबहादुर लकै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु बुटलबाट भन्नुहुन्छ. पवन आलुजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है. सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद. राज कालीकोट हुनुहुन्छ, झापाली हिरो राज कालीकोटे हो भन्नुहुन्छ, उहाँले पनि सुन्दैछु है भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर छेत्री आयुष हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई शर्मिला आयु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सुन्दलीबाट. सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. कल्पना तामाङ हुनुहुन्छ, सरी कल्पना साम्पाङ हुनुहुन्छ, भोजपुर घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. मामु अञ्जना त्रिपारी साम्पाङलाई अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ. प्यारो मान्छे दुलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने बाबा विनोद साम्पाङ अनि मनिषा बान्तोराज, सोना कन्दुङ, रञ्जित राई, रमला साम्पाङ, अरू चिन्ने नचिन्ने घृणा गर्ने सम्झने बिर्सिने सबैमा सम्झना छ भन्नुहुन्छ. यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, अञ्जु पन्तको आवाजमा गीत. त्यसपछि आउँछौ

एकै सेन्टिमी टाढा हुँदा यो गीत तपाईँको माझमा राख्यौ। कार्यक्रम रोजाई तपाईँको अनियर भइराखेको छ। आवाजमा म श्रीराज महत छु। प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, साथ दिइराख्नु भएको छ, साथमा तपाईँ हुनुहुन्छ भन्ने आशा छ। देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, होइन? फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz, तामाकुसी एफएम 95 MHz अनि अनलाइनका अन्य थुप्रै माध्यमबाट पनि यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि म्यासेजहरू पनि केही प्राप्त भइरहेका छन्, म्यासेजहरू पनि वाचन गरिरहेको छु भने साथमा आधुनिक गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ़िरहेका छौ। अब चाहिँ लगभग कार्यक्रमको समयावधि पनि सकिन सकिन लागिसकेको छ, केही समय मात्र बाँकी छ। कार्यक्रम के कस्तो लाग्दैछ होइन भन्न सक्नुहुन्छ, तपाईँले सरसल्लाह सुझावहरू दिन सक्नुहुन्छ कार्यक्रमको बारेमा पनि भन्न चाहे, अनि यसो बेला बेलामा सरसल्लाह सुझावहरू चाहिँ चाहिन्छ। कार्यक्रमलाई कसरी अगाडि बढाउँदाखेरि राम्रो हुन्छ, के गर्दाखेरि राम्रो हुन्छ, होइन, कुन शैलीमा कार्यक्रम अगाडि बढाउने, कसो गर्नेहरू भन्ने कुराहरू चाहिँ इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ, होइन? कार्यक्रमलाई यसरी अगाडि लानुपर्छ, यस्ता यस्ता खालको गीतहरू यसरी राख्नुभयो भने अझ राम्रो हुन्छ भनेर केही सरसल्लाह सुझावहरू प्राप्त भयो भने अझ राम्रो हुन्छ जस्तो लागिरहेको छ भन्ने भन्न चाहन्छु। सरसल्लाह सुझावहरूको खाँचो छ। अनि अर्को कुरा भन्नुपर्दाखेरिमा, मौसमको कुराकानी गर्नुपर्दाखेरिमा, मौसम तलमाथि भइराखेको छ अहिले। विभिन्न खालकाहरू घटनाहरू घटिरहेका छन् भनौँ न, न्युजहरू तपाईँले यदि डेली अपडेट गरिराख्नु भएको छ, सुनिराख्नु भएको छ भने, होइन, प्राय जस्तो खोला थुनिने, बाढी पहिरो आउने, भिर पाखाहरू, होइन, यी विभिन्न चिजहरू भइराखेका छन्। यसले गर्दाखेरि तपाईँ बस्ने ठाउँ कस्तो छ, भौगोलिक अवस्था कस्तो छ तपाईँ बस्ने ठाउँको, त्यसमा चाहिँ ध्यान दिनुहोला भनेर हामीले भनिरहेका हुन्छौँ। आफू बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ त्यसमा ध्यान दिनुहोला, अनि साथसाथै यात्रा गर्दाखेरि पनि, यात्रामा निस्कनु अगाडि पनि मौसमको बारेमा यात्रामा भनौँ जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला, बाटोको बारेमा पनि जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। बाटो कस्तो छ, मौसम कस्तो छ, यो जानेर मात्र यात्रा गर्नुहोला पनि भन्न चाहन्छु। भने अर्को कुरा भन्नुपर्दाखेरिमा, यो बेला छ खोला खाल्सीतर्फ नजानुहोला, होइन, भिर पाखातर्फ पनि नजानुहोला पनि भन्न चाहे, अनि न्युज अपडेटमा गरिरहनुहोला अथवा हामीलाई सुनिराख्नुहोला, होइन, न्युज बुलेटिनहरू अपडेट भइराख्नुपर्छ, के भइराखेको छ त, कहाँ के भइराखेको छ, कस्तो समाचार आइराखेको छ, होइन, मौसम कस्तो छ भन्ने जानकारी लिइराख्नुहोला भन्न चाहे। भन्दै यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साधनमा विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म्यासेज गरेर साधनमा विशेष रूपमा धन्यवाद। सुनिताजी हुनुहुन्छ, सुन्दैछु सम्झना सबै हुनुहुन्छ, सुजन दाहाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सम्झना सबै हुनुहुन्छ, अभागी भुवन श्रेष्ठ पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, रामेछापबाट अभागी भुवन श्रेष्ठ हो भन्नुहुन्छ। नयाँ साथीको लागि नम्बर छोड्नु भएको छ, 9763498003 रहेको छ, 9763498003 नम्बर रहेको छ, एसएमएस कल गर्न सक्नुहुन्छ भन्नुहुन्छ अभागी भुवन श्रेष्ठजीले। साथी बन्नको लागि नम्बर छन् भएको छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भन्दै अब चाहिँ छुटिनुपर्छ। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद, म्यासेज गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै अब हाम्रो भेट राति 10 बजेपछि हुनेछ। कार्यक्रम एसएमएस दोहोरीमा रातको समयमा मिठा मिठा रमाइला कुराकानी गर्नको लागि उपस्थित हुने बाचासहित म कार्यक्रम प्रस्तुता श्रीराज म चाहिँ यस कार्यक्रम रोजाई तपाईँको बसाइबाट छुटिन चाहन्छु। अन्तिममा तिमी बिनाको जीवन नरेन्द्र प्यासीको आवाजमा गीत राख्दै राख्दै आजको बसाइबाट छुटे हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98-64-14-0-449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
5: अहिले दिउँसोको 3 बज्यो।
0: हजुरको रेडियो 102.1 MHz।
6: चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंल्याण्डका रुइस हलले न्यूक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढ़ीबाट प्रभावित सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसका सांसद रेणुका काउसा र जयपति रोकायले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रम क्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। बाँकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्छै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढ़ी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रमा महिला बाल बालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रेलिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। नेपाली काङ्पन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री

0: मन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाई छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै दुई घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासूसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग बढ़ाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट संचालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरूद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेण्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इंग्ल्याण्डका 22 वर्षीय खेलाड़ी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023 चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्झेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढ़ी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण। बाढ़ी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह, निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायीबीच छलफल। चीन र इरानले जासूसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंग्ल्याण्डका लुइस हलले न्यूक्यासलसँग सन् 2031 लागि नयाँ सम्झौता गरे।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954-0145775, 0941-96-0669, 0964-1417-88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भने कि छे, जाउँ त।

0: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: बुहारी, रामेछाप मिर्छाप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिर्छाप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
0: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्छाप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका, वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280-6156 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740-26-69-99।
7: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
4: कृ
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणिक प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
7: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
7: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
7: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
7: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
7: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
7: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
7: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
7: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
7: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: घर बनाउनु को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
7: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्नी
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-40-114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
10: सम्पर्क नम्बर 048-45-143 98-63-023-422
11: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: 2 त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
12: पानीको मुहान वरिपरि रुख रोपौ भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ
9: मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
10: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
13: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
9: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
13: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
9: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
13: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
9: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
13: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
9: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
13: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 49 40 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
14: रंग बहार रंग बहार
15: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
14: वर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
14: वर्जर पेंस।
9: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
13: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
9: अचानक उच्च ज्वरो आउनु,
13: टाउको दुख्नु,
9: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
13: हार जोड्नी तथा मांसपेशी दुख्नु,
9: वाक वाकी लाग्नु, बान्ता हुनु,
13: शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू।
13: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
13: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
9: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
13: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपास काछिमके जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकुश एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछाप उद्योग वाणिज्य संघले बीपी राजमार्गको सिन्धुली खुर्कोट सड़क खण्डबाट रामेछापतर्फ आउने मालवाहक साधनहरूलाई दिउँसोको समयमा पनि सञ्चालन गर्नका लागि माग गरेको छ। सिन्धुली प्रशासनले उक्त सड़क खण्डबाट रामेछापतर्फ जाने ढुवानीका साधनहरूलाई साँझ 6 बजेपछि रातको समयमा मात्रै सञ्चालन गर्न दिने गरी निर्णय गरेपछि संघले उक्त निर्णय सच्याएर दिउँसोको समयमा पनि ढुवानीको साधन सञ्चालन गर्न दिने व्यवस्थाको माग गरेको छ। सोही मार्गबाट काठमाडौँतर्फ जाने ढुवानीका साधनहरूलाई भने रोकावट नभएको तर रामेछापतर्फ जाने साधनहरूलाई रोकेको निर्णयप्रति गुनासो गर्दै संघले समान व्यवहारको अपेक्षा गरेको छ। आज रामेछापका प्रमुख जिल्लाधिकारी विनु भद्राचार्य कुँवरलाई संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले उक्त मागपत्र बुझाउनु भएको छ। रातको समयमा सो मार्ग भएर दोलखासम्म पुग्नुपर्ने भएकोले सवारी दुर्घटना र सुरक्षाको विषय उठाउँदै पत्रमा दिउँसो ढुवानीको साधन बन्द गर्दा दूध ग्यास लगायत चाडबाड लक्षित दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीहरूको ढुवानी र भण्डारणमा समेत असर पर्ने उल्लेख गरिएको छ। रामेछाप उद्योग वाणिज्य संघको मागपत्र बुझ्दै प्रमुख जिल्लाधिकारी कुँवरले सिन्धुली प्रशासनसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ। यसअघि बिहिबार उद्योग वाणिज्य संघ दोलखाले समेत सोही विषयलाई लिएर दोलखाका प्रमुख जिल्लाधिकारीलाई ध्यानकर्षण पत्र बुझाएको थियो। दोलखामा तराई क्षेत्रबाटै तरकारी खाद्यान्न र निर्माण सामग्री लगायतका सामानहरू ढुवानी हुने गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रामेछापमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका 5 स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक सन्तुलाल प्रसाद जेसवारको कमाण्डमा खटेको प्रहरी टोलीले विद्यालयमा आत्महत्या रोकथाम मानसिक तनाव व्यवस्थापन तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको छ। कार्यक्रमको क्रममा आत्महत्याको जोखिममा संकेत पहिचान गर्ने समस्या तथा तनावमा रहेका व्यक्तिहरूसँग सकारात्मक व्यवहार गर्ने र आवश्यक परेमा सम्बन्धित निकायबाट सहयोग लिने जस्ता विषयमा समेत जानकारी गराएको प्रहरीले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा समुदायका व्यक्तिहरूलाई आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक पर्चा पम्पलेट पनि वितरण गरिएको थियो। विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर 10 तारीकमा मनाइन्छ। आत्महत्या रोकथामको लागि जनचेतना वृद्धि गर्ने मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्ने वातावरण बनाउने र समस्यामा परेका व्यक्तिहरूलाई सहयोग तथा साथ प्रदान गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजन गरिँदै आएका छन्। रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले भदौ 10 गते भोटेपछिमा आएको बाढ़ीबाट पुगेको क्षतिको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 लाख रूपियाँ सहयोग गरेको छ। गाउँपालिकाले पालिकाभित्र कार्यरत कर्मचारी र शिक्षकहरूको तलब समेत उक्त कोषमा समावेश जम्मा हुने गरी थप सहयोग गर्ने निर्णय गरेको छ। उक्त निर्णय अनुसार अधिकृत स्तरका कर्मचारी शिक्षकको 7 दिनको तलब सहायक प्रथम स्तरका कर्मचारीहरूको 6 दिनको तलब सहायक चौथो स्तरका कर्मचारीबाट 5 दिनको तलब र श्रेणीविहीनबाट 2 दिनको तलब बराबरको रकम कटाएर उक्त कोषमा जम्मा गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष मैन कुमार मुक्तानको अध्यक्षतामा भएको कार्यपालिकाको बैठकले दोरम्बा सैलुङ गाउँपालिकाभित्रका नागरिक उक्त बाढ़ीमा परेर मृत्यु भएकाको हकमा प्रति मृतक परिवार 50,000 रूपियाँ काजक्रिया खर्च उपलब्ध गराउने निर्णय समेत गाउँपालिकाले गरेको छ। तामाङ समाज युए अबुधाबीले रामेछापको खाँडादेवी गाउँपालिका 8 गागल स्थित महाकाली जनज्योति सामुदायिक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि एक थान प्रोजेक्टर सहयोग गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जंगलाल तामाङ र तामाङ समाज युए अबुधाबीका महासचिव जयराम वाइबाका अभिभावक विचारलाल तामाङले संयुक्त रूपमा प्रोजेक्टर विद्यालयलाई स्थानान्तरण गरेका छन्। प्रोजेक्टरले विद्यार्थीको सिकाइलाई प्रविधि मैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ। यसबाट विद्यार्थीको डिजिटल ज्ञान सृजनात्मक क्षमता खोज तथा अनुसन्धान र व्यावहारिक सिकाइमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारी कर्मचारीलाई हन्ट्र्यापमा पारी रकम असुलेको आरोपमा पक्राउ परेकी रामेछापकी युवती कारागार चलन भएकी छन्। उच्च तहका सरकारी कर्मचारीलाई हन्ट्र्यापमा पारी 27 लाख रकम असुलेको आरोपमा रामेछाप घर भएकी 32 वर्षीय कुसुम गुबाजु कारागार पुगेकी छन्। उनको ठेगाना रामेछाप भनिए पनि कुन पालिका र ओडा भन्ने खुलेको छैन। गत साउन 27 गते पक्राउ परेकी गुबाजुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेल गिजलासले बुधबार पूर्वपक्षको लागि कारागार चलन गर्न आदेश दिएको छ। अदालतको आदेशपछि प्रहरीले उनलाई कारागार चलन गरेको बताइएको छ। गुबाजुले एक सरकारी कर्मचारीलाई हनीट्र्यापमा पारेर आपराधिक लाभ लिएको आरोप छ। पटक पटक रकम माग्दै नदिए फसाउने धम्की दिएको भन्दै ती कर्मचारीले जिल्ला प्रहरी परिसर भद्रकालीमा आपराधिक लाभ र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उजुरी दिएका थिए। सो उजुरीपछि प्रहरीले गत साउन 27 मा गुबाजुलाई पक्राउ गरेको थियो। ती सरकारी कर्मचारीले निरन्तर धम्की आएपछि आफूले पटक पटक गरी 27 लाख दिएको र धम्की दिने क्रम नरोकिएपछि प्रहरीमा जानु परेको बताएका छन्। तर युवतीले भने ती आरोपको खण्डन गरेकी छन्। गुबाजु विरूद्ध मुलुकी अपराध संहिता 2074 को दफा 253 को आपराधिक लाभ लिन नहुने कसुर र विद्युतीय कारोबार ऐन 2063 को दफा 47 को विद्युतीय स्वरूपमा गैर कानूनी कुरा प्रकाशन गर्न नहुने कसुर गरी 2 वटा कसुरमा मुद्दा चलाइएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 5 बन्देपुरका किसानहरूले साझेदारीमा सञ्चालन गरिएको व्यावसायिक तरकारी खेतीबाट मनग्ञ आमदानी लिन थालेका छन्। बागमती प्रदेश सरकार, सुनकोशी गाउँपालिका र स्थानीय कृषकको संयुक्त पहलमा गाउँमा व्यावसायिक तरकारी उत्पादन शुरू भएपछि किसानको आय आर्जनमा सुधार आउन थालेको छ। स्थानीय तह, प्रदेश सरकार र किसान बीचको सहकार्यमा सञ्चालन गरिएको कृषि कार्यक्रम अन्तर्गत बन्देपुर क्षेत्रमा ठूलो संख्यामा प्लास्टिक टनेल निर्माण गरिएको छ। गाउँमा निर्माण गरिएको करिब 180 भन्दा बढ़ी प्लास्टिक टनेलमा अहिले विभिन्न किसिमका तरकारी लटरम्म फलेका छन्। टनेलभित्र टमाटर, काँक्रा, खुर्सानी र काउली लगायतका तरकारी उत्पादन भइरहेको छ। परम्परागत कृषि प्रणालीमा निर्भर रहेका किसानले आधुनिक प्रविधिको प्रयोग गर्दै वर्षभरि तरकारी उत्पादन गर्ने अवसर पनि पाएका छन्। प्लास्टिक टनेलको कारण प्रतिकूल मौसममा समेत बाली संरक्षण गर्न सहज भएको छ। यसबाट उत्पादनमा वृद्धि हुनुका साथै किसानले बजारको माग अनुसार तरकारी उत्पादन गर्न सक्ने अवस्था बनेको छ। बन्दीपुरका खेतबारीहरूमा अहिले टमाटरका बोटमा फल झुलेका छन् भने काँक्रा, खुर्सानी र काउलीले टनेल क्षेत्र हराभरा बनेको छ। गाउँमै तरकारी खेतीको विस्तार भएपछि त्यहाँका किसानलाई रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता केही हदसम्म घटेको स्थानीयहरूको भनाइ छ। उत्पादन बिक्रीबाट प्राप्त आमदानीले घरायसी खर्च व्यवस्थापन गर्न तथा कृषि क्षेत्रमा पुनः लगानी गर्न सहयोग पुगेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पूरै थुनिएको खोला अहिले बग्न थालेको छ। महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुधकोशी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले दिनुभएको जानकारी अनुसार करिब 40 मिटरसम्म पानी जमेपछि अहिले पानी बग्न थालेको छ। तर थुनिएको ड्याम भत्कियो भने बाढ़ी आउने जोखिम कायमै रहेको बताइएको छ। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। त्यसैले हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अप्नाउन त्यहाँको स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अप्नाउन भनेको छ। र जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्मिन मगर चयन हुनुभएको छ। सल्लेरीमा भएको जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा चेतबहादुर मगर र सुमित्री राई, महासचिवमा प्रेम कुमार बस्नेत तथा कोषाध्यक्षमा करिना राई चयन भएका छन्। यस्तै सदस्यहरूमा आनन्द राई, दिनेश केसी, अमृत थुलुङ, ताराबहादुर खत्री, दीपक किराती र चुडामणि केसी चयन भएका छन्। नवनिर्वाचित कार्य समितिको कार्यावधि 4 वर्षको रहने जिल्ला भलिबल संघले जनाएको छ। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
1: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।

सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याचको निवासी नावा भिन्जु पाखिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको ग्रामीण साफ खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज शुक्रबारको व्यवसायमा रहेर हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई वाचन गर्छौं, साथसाथै हामीले तपाईँको टेलिफोनलाई पनि लिन्छौं। तपाईँले 0840400026 सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्जाङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि प्रतीक्षा गर्ने सम्पूर्ण श्रोता मित्रको लागि पनि प्रतीक्षाको घडी सकिसकेको छ। कार्यक्रममा मिठा रमाइला तीजका गीतहरू बज्नेछ र तपाईँले सहभागिता पनि जनाउनुहोस्। आफ्ना आफन्तजन साथीसँगलाई सम्झन सक्नुहुन्छ भने फेसबुक लाइभबाट तपाईँले आजको विषयमा कमेन्ट बाँच्नुहुन्छ। विशेष गरी तपाईँको लेख रचना सहितका कमेन्टहरू पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। साथै तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको यात्रामाको सीएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम उकाली उराली तपाईँलाई के कस्तो लाग्छ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबार सम्म भने तपाईँले एक दिन शनिबार चाहिँ सुन्न पाउनुहुन्न, अन्य दिन तपाईँले सुन्दै आइराख्नु भएको छ। 6 दिन कार्यक्रम के आउँछ भन्ने कुरा पनि तपाईँ नियमित सुन्ने साथीलाई थाहा भइसकेको छ। आजको विषयमा के गर्ने भन्ने कुरा भनिसकेको छु मैले, फटाफट सहभागिता जनाउनुहोला। तपाईँलाई जुन माध्यम सहज हुन्छ सही माध्यम लगिन गर्दै तपाईँ आउन सक्नुहुन्छ भने यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छ म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो तीजको गीत बज्छ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं एकदमै मिठो गीत पशुपति शर्मा त्यसै गरी रहेको छ गीतमा आवाज टेका पुन्द्र कोपिला गौतमको लय शब्द पशुपति शर्माकै रहेको छ यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरेका छौं पोखरा फिवाताल भन्ने बोलको गीत रहेको थियो भने अब चाहिँ तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ यति बेला चाहिँ कोही साथी सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हरियो
1: हेलो दिदी
0: नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ के मगर भन्नु
1: भयो
0: लीलाजीको खबर के छ ल सुनाउनुहोस् न त
1: एकदम ठिक छ भन्नुपर्छ दिदी हजुरको
0: मेरो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ हिजो आज भन्नुहोस् न
1: हामीलाई
0: सुन्दै हुनुहुन्छ सुन्न त सुन्न थियो भन्नुभयो त्यो खास मतलब के हो लीलाजी सुन्न त
1: सुनेको
0: ल भर्खरै भर्खरै बाटो हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रम पनि भर्खरै सुरु भएको छ कार्यक्रमको सुरुवातमा पहिलो गीत मात्रै बजेको छ हामी धेरै अगाडि त पुगेका छैनौँ है
1: हजुर
0: अनि लीलाजीले खाजा खानुभयो भन्नुभयो कि छैन म त हाँसेर बिर्सेँ त
1: खाना मेरो भइसक्यो दिदी हजुरको भयो कि पाकिने छ
0: खाना नै खाइसक्नु भयो म त लीलाजीले किन आज त छिटै 4:30 खाना खाइसक्नु भएछ आज कुनै त्यस्तो
1: दिदी खाजा भनेको
0: ल ठिक छ खाजामा चाहिँ के खानुभयो त गाउँघरतिर फलेको ताजा ताजा चिज खानुभयो होला नि त
1: हजुर
0: के खानुभयो त भन्नु मिल्छ
1: भात खानुपर्छ दिदी हजुर
0: खाना खानुभयो बिहानकै खाना हो सम्पर्कमा लीला मगरजी हुनुहुन्थ्यो सिन्धुलीको बितिजुर बाटो भन्दै हुनुहुन्थ्यो उहाँसँग कुरा गर्दा गर्दै उहाँको टेलिफोन सम्पर्क गरिदिएको छ ठिकै छ लीलाजीको फोन लाग्छ भने फेरि पनि प्रयास गर्नु मलाई सिन्धुलीको बितिजुर बाटो लीला मगर भनेर जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैलाई चाहिँ सम्झनु भएको छ है त किनकि उहाँको फोन कटेको छ उहाँले साथीहरू कसैलाई पनि सम्झन पाउनु भएको छैन त्यही भएर मैले भनिदिइसकेको छु पालो तपाईँको रहेको छ फटाफट फोन गर्नुहोस् सहभागिता जनाउनुहोस् 0840 40 0026 नम्बर खुल्ला छ कार्यक्रम उघाली उरालीको बुझाइमा छौं मिठा रमाइला पुराना पुराना तिजका गीतहरू पनि बजिरहेका छन् अब साथसाथै यो भदौ महिनाको अन्तिम सँगसँगै तीज आउँछ त्यसपछि सकिन्छ पनि यो तीजको अगाडिसम्म चाहिँ तीजका गीतहरू राख्दै तपाईँलाई मनोरञ्जन दिँदै हामी अगाडि बढिरहेका छौँ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
1: हेलो दिदी नमस्ते
0: फेरि लाग्यो त मैले त साथीहरू सबैलाई सम्झिनु भएको छ अहिले लाजीले भनिदिएको थिएँ त ल साथीहरूलाई सम्झनुहोस् फेरि पनि फोन काट्न सक्छ
1: हस् हुन्छ फर्स्ट अफ अल त दिदी हजुरको लागि हजुरको दिदीको होल युनिटको लागि मेरो घरमा हुने मम्मी बाबा दिदी दाई छोरा सन्दीप
0: थापा मैले भन्दै थिएँ साथीहरू आदि सम्झन्थे फेरि पनि लाजीको फोन काट्यो होइन ल जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि पालो तपाईँहरूको फटाफट फोन गर्नुहोस् आजको विषयमा हामी धेरै साथीहरूलाई कार्यक्रममा समर्थन जनाउँछौ अर्थात समेट्छौ र तपाईँका फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरू पनि वाचन गर्ने दिन छ आज शुक्रबारको बसाईमा अब फेसबुक लाइभबाट सुन्दै गरिराख्नु भएको अर्थात यति बेला सुनिराख्नु भएको साथीहरूले हामीलाई कमेन्टहरू पठाइराख्नु भएको छ तपाईँका कमेन्ट पक्कै वाचन हुन्छ हजुरको रेडियोको फेसबुक पेज चाहिँ तपाईँले नेपालीमा सर्च गर्नुभयो भने पक्कै भेटाउनुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो नमस्कार हजुर काठमाडौँदेखि हो
2: हजुर
0: ल के छ कृष्णजीको खबर सुनाउनुहोस् न
2: मेरो एकदम ठिक छ, केही छ भन्नुभएछ खबर त ठिकै छ नि तपाईँहरू के छ?
0: हाम्रो पनि यता एकदम ठिक छ, आज चाहिँ मजाले घाम लागेको छ यतिखेरसम्म, हिजो चाहिँ लगभग यति बेला पानी पर्ने तर्खर हुन्थ्यो होइन, आज चाहिँ मजाले घाम लागेको छ, घमाइलो छ। केही साथीले गर्मी छ भन्दै हुनुहुन्छ, केही साथीहरूलाई जाडो छ, मलाई चाहिँ जाडो जाडो लागेको थियो, अब बिस्तारै बिस्तारै लगभग भदौ महिना सकेर असोजदेखि त चिसो पनि सुरु हुन्छ होइन।
2: हजुर अब त जाडो महिना नै सुरु हुन हुन लाग्यो के रे,
0: पक्कै त्यही भएर पनि होला मलाई चाहिँ जाडो भएको महसुस गर्छु बिहान बेलुका, विशेष गरी झन् नआउने क्रम हुन्छ नि त कृष्णजी, त्यति बेला चाहिँ झन् बढी चिसो हो कि भन्ने लाग्छ कि।
2: अब हुन त अब बिहान बेलुका त अलिक चिसो चिसो नै छ, दिउँसो त अब घामले गर्दा गर्मी नै हुन्छ, बेलुका त चिसो चिसो नै छ है, त्यही काठमाडौँतिर पनि अब त्यस्तै नै हो एउटा।
0: ल ठिक छ, अब समग्रमा सबै ठाउँतिर अब एकै पटक एकै छुट्टी नै सायद चिसो बढ्छ होला, अनि खाजा खानु भएको बाँकी छ त नि?
2: मेरो त खाजा भइसक्यो, अनि तपाईँहरूको भयो त?
0: हाम्रो पनि भइसकेको छ। ल ठिक छ, अरू त ठिकै छ होला, विशेष गरी काठमाडौँतिर अब तिज चाहिँ कति लाग्दैछ, चहल पहल होला, अब यता संघ संस्थाहरू लगायत साथीभाइ आफ्ना आफन्त छिमेकीमा दर खाने कार्यक्रममा दिदीबहिनीहरू चिनी च्याट्न परेर हिँड्नु भएको पनि देख्नु भएको छ होला कृष्णजीले, के कस्तो छ अवस्था बताउनुहोस् न।
2: अब काठमाडौँतिरको त यो दर खाने त अब महिला दिदीहरूको त धेरै नै बढेको छ, अब भनौँ न अब साडी चोलो लगाएर दर खाना ग्रुप बनेर हिँडेका छन्, अब आफू त हेरेको हेरेको हेरे क्या, अब छोरी मान्छेहरू रक्त लगाएर हिँड्ने होइन, आफू त हेरे हेरे।
0: यस्तो छ कृष्णजी, अब यो ती चाहिँ विशेष गरी दिदी बहिनी आमाहरूको लागि भयो, त्यही भएर चाहिँ कृष्णजीले हेर्ने मात्रै भयो, अब जस्तो कि अब सबैले दाई भाइ दिदी बहिनी आमा बुबा सबैजना मिलेर बस्ने मनाउने पर्व चाहिँ अब दसैँ तिहार आउँदैछ होइन, अहिलेको लागि चाहिँ अब दाई भाइले अब हेर्ने बस्ने दिदी बहिनीहरूको अथवा आमाहरूको चाहिँ रमाइलोमा खुसी हुने दिन।
2: हजुर हजुर त्यही भएर अब छोरीहरू छोरी मान्छेहरूको रमाइलो गर्ने बेला नै यही हो, हामी चाहिँ अब हेरेर बस्ने।
0: ठिक छ ठिक छ कृष्णजी, केही छैन, फेरि तिहारमा दाई दाईहरू देउसी भैलो खेल्न हिँड्नुहुन्छ, त्यति बेला हामीले हेर्ने हो नि त, अब हिँड्ने दिदी बहिनीहरू त हिँड्नु होला, नहिँड्नेहरू त फेरि घरमा बस्ने, अरूले नाचेको हेर्ने त हो नि होइन। पक्कै त्यस्तै हो भन्छु म पनि। अनि कृष्णजीले आफ्नो दिदी बहिनीहरूको लागि चाहिँ बोलाउनु भएको छ कि छैन त, निमन्त्रणा गर्नुभयो?
2: अब मेरो त दिदी बहिनीहरू सबै काठमाडौँतिरै हुनुहुन्छ, अब यतैतिर हुनुहुन्छ, अब यतैतिर सबैलाई निमन्त्रणा गरेको छु, अब तपाईँहरू पनि आउनुहोस् है यता काठमाडौँतिर, तपाईँ अनि सम्झना दिदी अब आउनुहोस् है त यतातिर तिज मनाउनलाई दर खाना।
0: अब दर खाने कार्यक्रम भत्ताभर हुँदैछ यतातिर त, हाम्रो त अरूको त छ होला सायद, अब मेरो चाहिँ अहिलेसम्म दर खाने कार्यक्रमदेखि लिएर कहीँ केही कुनै तयारी छैन है कृष्णजी, तिजको लागि विशेष भन्नुपर्दा। ठिकै छ, यस्तै छ, अब दिदी बहिनी भनेर हाम्रो कृष्णजीले हामीलाई निमन्त्रणा दिनुभएको छ, अब आउन नसकिँदा पनि हामीलाई सम्झेर जुन मायाले बोलाइदिनु भयो त्यो शब्द नै मेरो लागि खुसीको पल हुन्छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। ल अब चाहिँ म कार्यक्रम तर्फै लाग्छु, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
2: हुन्छ साथीहरू सम्झिनु पर्दा फर्स्ट अफ अल हजुरलाई अनि जो हुनुहुन्छ उहाँलाई अनि साथीहरू सम्झिनु पर्दा कविता मगर, धनुवर्धन, संगीता ठकुरी अनि सिन्धुली साथी अनिता तामाङ अनि ज जसले मलाई कृष्ण कुमार भनेर चिन्नुहुन्छ सम्पूर्णलाई भन्दै सिकिन्छु हस् नमस्कार है।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कृष्ण सुनवारजी, काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ, फटाफट हामी साथीहरूलाई लिने छौ, कार्यक्रममा गीत संगीतहरू पनि बजिनिरहेको छ। यति बेला हामीलाई फेसबुक लाइभबाट सुमित्र सुनवार किरातजी लेख्नुहुन्छ, नमस्कार साई दिदी, म काठमाडौँको बौद्ध चुरपाटीबाट सुमित सुनवार किरात कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बच्ने गीत हजुरको लागि, मेरो घर परिवार लगायत मलाई जति पनि साथीहरूले सुमित्र सुनवार किरात भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। सुमितजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहे भने विनोद बरुवालजी पनि लेख्नुहुन्छ, हिलो हजुर नमस्ते, है म पनि कार्यक्रम सुन्दैछु सालुबाट, हाल चाहिँ काठमाडौँबाट, है अब भजन गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। त्यस्तै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, धर्मराजजीको उहाँ लेख्नुहुन्छ, नमस्ते म ढोकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, मलाई चाहिँ एम सेन्चुरीको मेरो माया नमाराई काले बोलको गीत बजाइदिनु होला भन्दै हुनुहुन्छ। ठिकै छ, हामी प्रयास गर्नेछौँ है त, एम सेन्चुरीको मेरो माया नमाराई काले भन्ने बोलको गीत भन्दै हुनुहुन्छ, सकेसम्म बजाउने प्रयत्न गर्छौ। साथी आज कुशी औंसी तथा बुबाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण बुबाहरूलाई हार्दिक नमन, बुबाको माया त्याग र आशीर्वाद नै हाम्रो जीवनको सबैभन्दा ठूलो शान्ति हो, सबै बुबाहरू साथी सधैँ स्वस्थ खुशी र दीर्घायु रहन हार्दिक शुभकामना, सबैमा मिठो माया सम्झना शुभफल भन्नुभएको छ। धर्मराजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो साथी हुनुहुन्थ्यो गइसक्नु भयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेलाको विषयमा भने हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं, गीतपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा लेख्दैमा मिटेर भाइलो गीत राख्यौं। गीतपछि हामी फेरि पनि आइसकेका छौं। लगभग अब चाहिँ कार्यक्रमको समय सकिन लागिसकेको छ भन्दा नि सकिसकेको छ। साथसाथै तपाईँको यतिसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु। अब चाहिँ हामीले पक्कै कार्यक्रमबाट विदा माग्नै पर्ने हुन्छ। आजको कार्यक्रममा सहभागी हुनुभएको थियो लीला मगरजी, त्यसै गरी कृष्ण सुनवारजी हुनुहुन्थ्यो काठमाडौँबाट। उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता भइदिनु भएकोमा। साथै कार्यक्रम उकाली उराली अवधिभर बजेका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा यसपालि नै खानेदार सुनिता दुलालको आवाजमा रहेको यो एकदमै मिठो रमाइलो त्यसको गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हामी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
4: रंगबहार रंगबहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
4: वर्ज पेंस।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सखर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
5: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146301098 91 41 2597 र 98 41 25 59

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तर बेच्न समय छैन नगरपालिकाले के गर्ने चिर्सीले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
3: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै छैन
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
5: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
6: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: त्यसै प्रकारमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर टमाटर ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देख्नु किसान पूर्वमा लाग्यो भने देख्नुको लाग्दैन
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री दिए तपाईँ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्पेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर रेडियो कावसते 102.6 MHz कावसते नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102 थोप्लो रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर रेडियो कावसते 102.6 MHz कावसते नवलपुर दाउन्ने एफएम 100

0: मेलौली बैचडी र बैचडीमै रहेको रेडियो बैचडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
1: आजको श्रृंखलामा हामीले केही दिन अगाडि उठाएको विषयलाई अलिकति टेक्निकल रूपमा हामीले सबल र सफल बनाउन के गर्नुपर्छ भन्ने खालको विषयलाई उच्च महत्व दिने प्रयास गरेका छौं। नेपालमा याक चौरीको चाहिँ इतिहास हेर्ने भने चाहिँ परापूर्व कालदेखि नै निर्वाहमुखी रूपमा पाल्दै र विशेष गरी हिमाली क्षेत्रको उच्च पहाड़ी तथा हिमाली क्षेत्रको बढ़ियो आमदानीको स्रोतको रूपमा रहँदै गरेको याक चौरीलाई हामीले अझै वृहत्तर बनाउन सके खण्डमा चाहिँ यसबाट आउने समृद्ध र यसबाट आउन सक्ने सम्भावित रोजगारका कुराहरूलाई हामी सँगसँगै जोड्ने प्रयास गरेका छौं। आज हामीले टेक्निकल रूपमा अझै प्राविधिक कुराहरू चाहिँ यसमा हामीले ध्यान दिनुपर्ने कुराहरूमा अगाडि बढ्यो भने चाहिँ अथवा चाहिँ वास्तवमा प्राविधिक कुराहरूलाई समेत हामीले बुझेर चाहिँ अगाडि बढियो भने यसबाट पाउने प्रतिफल छँदै नै छ भन्ने खालको महत्वपूर्ण सन्देशलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं। आज हामीसँग यसकै जानकार व्यक्ति पनि हुनुहुन्छ, पटक पटक विभिन्न यसै विषयमा चाहिँ आलेख समेत लेख्दै अन्य एउटा प्रेरित गर्दै आउनुभएका व्यक्तित्व वासुदेवनाथ आज हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग विशेष संवाद गर्छौं यो अर्थमा कि अझै प्राविधिक रूपमा चाहिँ किसानले ध्यान दिनुपर्ने अथवा चाहिँ याक चौरी पाल्दै गर्दा चाहिँ हामीले सबल र सफल कसरी बन्न सकिन्छ भन्ने खालका लगायतका विषयमा आज हामी छलफल गर्ने प्रयास पनि गरेका छौं। यसै अनुरूप आजका अतिथि अर्थात वासुदेवनाथ उहाँ चाहिँ विशेष गरी यो क्षेत्रका विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ र पटक पटक विभिन्न आलेखहरूमा पनि अन्यहरूलाई अवेरनेस गर्ने काममा पनि लाग्नु भएको छ। उहाँ चाहिँ निमित्त वरिष्ठ तालिम अधिकृत हुनुहुन्छ, पशु सेवा तालिम केन्द्रमा समेत आबद्ध हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ यिनै विषयमा रहेर सवाल जवाफ गर्नेछौं र उहाँलाई स्वागत गर्नुभन्दा अगाडि हामीले याक चौरीको सम्भाव्यता र सरकारले चाहिँ यहाँनिर लगानी गर्नुपर्ने लगायतका विषयमा चाहिँ हामीले एउटा महत्वपूर्ण विशेष रिपोर्ट पनि तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्टभन्दा पछाडि हाम्रा अतिथिलाई स्वागत गर्दै यिनै विषयमा संवाद गर्नेछौं। हामी सबै रहनुहोला।
0: नेपालमा याक चौरी पालनको सम्भावना, अवसर र चुनौती। याक सुन्दर र बहुउपयोगी जनावर भएकाले हिमाली क्षेत्रको मणिको रूपमा लिने गरिन्छ। यसबाट उत्पादित याक फाइबर, याक चमर, याक चीज, याक घिउ, याक छुर्पी, याक स्टिक आदि विश्व बजारमा प्रसिद्ध ट्रेडमार्कको रूपमा समेत रहेका छन्। यिनको उत्पादन गरी उचित बजारीकरण गर्न सकेमा स्वरोजगार प्रवर्धन हुनुको साथै विदेशी मुद्रा आर्जनको राम्रो अवसर प्राप्त हुँदै कृषि पर्यटन प्रवर्धन मार्फत समृद्ध राष्ट्र निर्माणमा टेवा पुग्न जानेछ। चौरी याक र गाईको वर्णसंकर हो। याक नाग बिना चौरीको कल्पना गर्न सकिँदैन। चौरीबाट चौरी जन्मदिन। नागको दूध उत्पादन निकै कम हुने भएकाले दूध उत्पादनको लागि चौरी पालनमा जानै पर्छ। हरेक व्यवसाय गर्नुभन्दा अगाडि सुट एनालाइसिस गर्न आवश्यक छ। हामीले गर्न खोजेको व्यवसायको बारेमा अध्ययन, अवलोकन, त्यसपछि मात्र अभ्यास गर्नुपर्छ। चौरी पालनमा विविध समस्याहरू देखा परेका छन्। ती समस्याहरूको पहिचान गरी चौरी पालनको व्यवसायीकरण, आधुनिकीकरण र विविधीकरण गर्न सकेमा युवाहरूको आकर्षण बढ्ने र स्वरोजगार प्रबन्धन हुन सक्ने प्रशस्तै आधार देखिन्छ। वृहत चौरी विकास कार्यक्रमलाई पुनः प्रभावकारी रूपमा चौरी पालन गरिरहेका सबै जिल्लाहरूमा अभियानको रूपमा सञ्चालन गर्न आवश्यक छ। यसका लागि सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको अथक प्रयास एवं हातेमालो हुनु पनि त्यत्तिकै आवश्यक र अपरिहार्य देखिन्छ। याक नाग शुद्ध नस्ल हुन् भने चौरी भनेको याक र चौरी गाई वा नाग र औले बहर बीच क्रस गराएर उत्पादन हुने बाछी हो। चौरीको भालीलाई झोपा भनिन्छ जुन नपुसक हुन्छ भने चौरीको पछिलाई झुमा भनिन्छ जुन उत्पादनशील हुन्छ। नेपालमा स्थानीय गाई निकै संख्यामा रहेकाले तिनलाई याकसँग क्रस गराएर व्यापक रूपमा चौरी उत्पादन गर्न सकिने प्रबल सम्भावना रहेको छ। याक पालन समुद्री सतहदेखि 3000 देखि 4500 मिटरसम्म र चौरी पालन 2500 देखि 3000 मिटरसम्मको उचाइमा भौगोलिक हावा पनि उपयुक्त हुने भएकाले यहाँ प्रशस्त सम्भावना रहेका छन्। नेपालको 28 जिल्लामा याक चौरी पालन भइरहेकाले त्यहाँ अझै याक चौरी पालन विकास गर्न सकिने सम्भावना रहेको छ। नेपालमा उच्च पहाड़ र हिमाली भेग याक चौरी पालनको लागि उपयुक्त हुनु र अधिकांश भूभाग उच्च पहाड़ र हिमाली क्षेत्रमा पर्नुले पनि यसको सम्भावना उच्च मानिन्छ। याक चौरी पालन व्यवसाय उच्च पहाड़ र हिमाली क्षेत्रका बासिन्दाहरूको लागि परम्परागत ज्ञान र सिपमा आधारित उपयुक्त पेसा हुनाले पनि यसको सम्भावना प्रबल छ। याक चौरी पालन चरणमा आधारित भएकाले उत्पादन लागत कम गराउन सक्ने सम्भावना प्रशस्त रहेको छ। याक चौरी पालन आनुवांशिक स्रोत संरचना गरी उत्पादन र उत्पादकत्व बढाउन सकिने प्रशस्त आधार रहेकाले पनि यसको प्रबल सम्भावना रहेको छ। याक चौरी पालन जिल्लामा याक चौरीको पकेट क्षेत्र पहिचान भएको छ। चरण खर्गहरू सुधार गर्न सकेमा याक चौरी पालन बृहत्तर रूपमा गर्न सकिन्छ। याक चौरी जन्य उत्पादनको बजार समस्या रहित हुनाले पनि यसको सम्भावना प्रबल मान्न सकिन्छ। नेपालमा यसको अवसर। याक चौरी पालन नेपालीहरूको परम्परागत पेसा भएकाले पालनमा समस्या नहुनु, याक चौरी पालन क्षेत्रमा यातायात, बिजुली, पिउने पानी, सुविधायुक्त होटल लगायतका पूर्वाधार विकासमा सरकारले जोड़ दिनु, याक चौरी जति उत्पादनका लागि उद्योग स्थापना गरी युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकिने भएकाले पनि यसको प्रबल सम्भावना छ। याक चौरी पालनलाई पर्यटन प्रबन्धनसँग जोडेर सुविधायुक्त बोट स्टे सञ्चालन गरी विदेशी तथा स्वदेशी पर्यटकहरूबाट मुद्रा आर्जन गर्न सकिन्छ। परम्परागत

0: ग्यानशिपको संरक्षण एवं प्रबन्धन गरी याक चौरी पालन कृषकहरूको आय आर्जन बढ़ाउन सकिने साथै विदेशी पर्यटकहरूको पहिलो प्राथमिकतामा उच्च पहाड़ी तथा हिमाली क्षेत्र पर्नाले पनि यसको सम्भावना प्रबल छ। याक चौरी गर्ने उत्पादन विदेशी पर्यटकहरूको पहिलो रोजाईमा पर्नुले पनि नेपालमा यसको सम्भावना र अवसर प्रशस्तै रहेको छ। यसका चुनौतीहरू युवा जनशक्तिलाई यस पेसामा अड्याएर राख्न नसक्नु, गुणस्तरीय एवं प्रभावकारी प्राविधिक सेवा उपलब्ध गराउन नसक्नु, विभिन्न नयाँ नयाँ रोग व्याधिहरूको रोकथाम तथा नियन्त्रण गर्न नसक्नु, शुद्ध नस्लका याक र नागको संख्यामा उल्लेख मात्रामा वृद्धि गर्न नसक्नु, चरण क्षेत्र घट्दै गएको अवस्थामा चरणको उचित प्रबन्ध मिलाउन नसक्नु, विकसित प्रविधिको अधिकतम उपयोग गर्न नसक्नु, चौरी पालनलाई कृषि पर्यटनसँग जोड्न नसक्नु, चौरी जन्य उत्पादनलाई समय सापेक्ष उद्योगको रूपमा विकास गर्न नसक्नु, नेपाली चौरी र चौरी जन्य उत्पादनहरूको भने यस्तो ट्रेडमार्क स्थापना गराउन नसक्नु, चौरी जन्य उत्पादनको बजारीकरण एवं स्तरीकरण गर्न नसक्नु र अन्य पेसा व्यवसायसँग प्रतिस्पर्धा गर्न समेत चुनौती रहेकाले चुनौती पनि देखिन्छ। यद्यपि यसलाई हामीले व्यवस्थित र केही सबलीकरण गर्न सकेको खण्डमा याक चौरी पालन व्यवसाय उच्च पहाड़ र हिमाली क्षेत्रका बासिन्दाहरूको भरपर्दो आमदानीको दिगो स्रोत पनि बन्न सक्छ। हामीले यो रिपोर्ट वरिष्ठ पशु विकास अधिकृत वासुदेव नाथको आलेखबाट तयार गरेका थियौं।
1: हजुर, रिपोर्ट सँगै कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनेका छौं याक चौरीको सम्भाव्यता भवसागर छ र यसलाई अझै हामीले बृहत्तर बनाउन सक्ने सम्भावना प्रशस्त छन् भन्ने खालको महत्व विषयलाई उठाउँदैछौ। हामीसँग रहनुभएको अतिथिलाई हामी स्वागत गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ। निकै व्यस्त पनि हुनुहुन्थ्यो है?
2: व्यस्त त अहिले त त्यति धेरै छैन, अब हामी कार्यक्रमको सुरुवात नै छौँ।
1: यो आर्थिक वर्षको सुरुवात
2: सुरुवात नै छौँ र
1: अहिले चाहिँ यहाँहरूको तालिम केन्द्र चाहिँ
2: पशु सेवा तालिम केन्द्र बागमती प्रदेशको लगनखेल ललितपुरमा
1: प्रदेश सरकार अन्तर्गत नै गर्छ नि।
2: प्रदेश सरकारको बागमती प्रदेश सरकारको अन्तर्गतको तालिम कार्यालय हो यसले। अब हाम्रो 13 जिल्लाको कार्यक्षेत्र तालिमको भएकोले हामीले बढी गरेर खास गरेर किसानहरूलाई, उद्यमीहरूलाई, त्यसै गरेर कर्मचारी सहायक स्तरको अधिकृत स्तरको कर्मचारीहरूलाई पनि हामी विभिन्न विषयगत तालिमहरू चाहिँ सञ्चालन गर्छौँ तिनीहरूको लागि। र अहिले पनि अब यो तालिमलाई अझै कसरी व्यवहारिक गर्न सकिन्छ, कसरी चाहिँ प्रविधिलाई किसानको खेत कोर्ससम्म पुर्याउन सकिन्छ भन्ने उसले अब हामीले विभिन्न तालिमको पाटो एउटा रह्यो। त्यसपछि विभिन्न किसिमका हामीले पुस्तिकाहरू, विभिन्न लेखहरू, ब्रोसरहरू यसको माध्यमबाट पनि हामीले एउटा किसानहरूलाई सम्बद्ध सरकारवालाहरूलाई सुसूचित गर्ने मुख्य कार्यक्रम
1: निकै महत्त्वपूर्ण छ। यहाँहरूले गर्दै गर्नुभएका कार्यहरूलाई हामी पछिल्ला श्रृङ्खलाहरूमा पक्कै पनि जोड दिनेछौँ, किनकि सरकारी संयन्त्रले गरेका कामहरू चाहिँ धेरै प्रभावकारी भएन भन्दै गर्दा चाहिँ काम गरेका कुराहरू पनि प्रसार नहुँदा अथवा जानकारी नहुँदा किसानहरूको माझमा पुग्न नसकेका कुराहरूलाई हामीले पनि उठाउँला, यसमा आपत्ति रहेन। अब अलिकति आजको विषयवस्तुतर्फ नै प्रवेश गर्न चाहन्छु। नेपालमा याक चौरीको इतिहासदेखि आजसम्म कसरी गुज्रिया छ, कसरी व्यावसायिक रूपमा अगाडि आएको छ, अहिलेसम्म ठ्याक्कै आउँदै गर्दा चाहिँ यसलाई अलिक सम्भाव्यताको हिसाबले र हामी अहिले कसरी आइराखेका छौँ र हामीले गर्नुपर्ने के छ, मैले एकैचोटि सोधेँ यहाँलाई।
2: अब यो नेपालमा याक चौरीको के भने यो अहिले पनि परम्परागतै छ, परापूर्वकालदेखि होइन, कहिलेदेखि अब हाम्रो हिमाली क्षेत्रमा उच्च पहाडमा याक चौरी भन्ने भन्दाखेरि हामीले हिमाल उच्च पहाडलाई नै बुझ्छौँ र त्यहाँ जहिलेदेखि बसोबास भयो त्यहीदेखि नै यो पेसा त्यहाँका मानिसहरूले त्यहाँका बासिन्दाहरूले यो पेसा अपनाउँदै आएका हुन् र यो अब परापूर्वकालदेखि कहिले देखियो भन्ने कुरा त होइन, त्यो ठाउँमा कहिले बसे भन्ने त होइन, हामीलाई यति त थाहा नभयो भने तिनीहरूको सबैभन्दा जनजीविकाको पेसा नै, मुख्य पेसा नै अब याक चौरी पालनै हो। र अब अझै पनि कस्तो छ भने यो याक र चौरी भन्ने कुरा एउटै हो कि या फरक हो कि भन्ने कतिपय होइन मानिसहरूलाई अझै स्पष्ट छैनन्। त्यो याकलाई पनि चौरी नै भन्छन्, अब चौरी त चौरी नै भइहाल्यो। अब धेरै जस्तो कस्तो छ भने अहिले अब हेर्नु अहिलेभन्दा 30 अगाडिको तथ्याङ्कहरू हेर्ने भने 2,00,000 बढी याक चौरीहरू थियो हाम्रोमा नेपालमा
1: आजभन्दा 30 अगाडि
2: 30 अगाडि हेर्नुहोस् त होइन, अहिले हेर्ने हो भने अब हामी करिब 50,000 हाराहारीमा पुगेका छौँ
1: भनेपछि
2: घटेको अहिले अब
1: धेरै
2: घटेको अहिले करिब 50-60,000 उसमा हामी रेन्जमा चाहिँ आएका छौँ होइन। यो दिन प्रतिदिन घटिरहेछ। अब कस्तो छ भने याक भनेको त अब शुद्ध होइन नस्लको याक भालेलाई याक पोथीलाई माग भन्छौँ हामी होइन. पहिला पहिला त अब यो सबैभन्दा पहिला त तिब्बत मा यो देखा परेको होइन. अहिले पनि त 90% त विश्वमा भएका याकहरूमध्ये 90% त तिब्बती चिनमै होइन, चिनको तिब्बतमा छ. र हामी चाहिँ वास्तवमा नेपालको एकदमै पहिचान, हामी नेपालीहरूको पहिचान अनि हाम्रो सगरमाथाको पहिचान वास्तवमा किनभने सगरमाथाको देश होइन, हाम्रो हिमाली देश, हिमालको देश यो एकदमै पहिचान हो. जुन कि यसको सम्बन्ध भनेको हिमालसँग हुन्छ, हिमालको सम्बन्ध मान्छेको जीवनसँग छ. किनभने भोलि चाहिँ अहिले पनि हामी हिमालतिर गयो भने ती डाँडाहरू चाहिँ पुरा एकदम काला पहाडहरू भइरहेछन् होइन. त्यतातिर अब एउटा हाम्रो ध्यान हामीले दिन सकेका छैनौँ. त्यसले गर्दाखेरि त्यहाँको मुख्य भनेको के हो भने यो आज चौरीको कुरा गर्नुभयो, चौरीबाट चौरी जन्मदैन भन्छ हामी. चौरीबाट चौरी जन्मदैन भनेको के हो भने याक नाक चाहिन्छ, याक नाक बिना चौरीको कल्पना पनि गर्न सकिँदैन. अब हामीले पहिला त याक याक र नाक भनेको त शुद्ध भयो होइन. याक र नाकको अहिले याक चिज भनेर जुन आउँछ नि त बजारमा, याक चिज भनेको एउटा ब्रान्ड भयो होइन. तर भालेलाई याक, पोथीलाई नाक, त्यसको पोथीलाई हामी नाक भन्छौँ. यागले नागले नै दुध दिन्छ. तर अब के भने दुध उत्पादन कम हुन्छ नाकको, नाकको दुध उत्पादन धेरै कम हुने भएकोले अब दिनमा 1.5 लिटर मात्र दुध दिएर त हामी त्यो दुधले चाहिँ धेरै चिजहरू गर्न सकिँदैन, धेरै उत्पादन लिन सकिँदैन. त्यसले गर्दाखेरि अहिले खास गरेर दुई किसिमको चौरी दुई प्रकारको हामी उत्पादन गर्छौँ दुई प्रकारले. एउटा त के छ भने हामी माथि चाहिँ अब होइन अब याक भनेको त 3000 होइन करिब करिब 6000 मिटरसम्मलाई होइन को रेन्जमा हुने भयो. र 2500-3000 रेन्ज भनेको चौरी पालनको लागि हामी भन्छौँ. त्यसले गर्दाखेरि त्यो माथिल्लो भेगमा हुने हामी पहाडी गाई भनौँ न, पहाडी गाई भन्दा अब तिर्खो पनि भन्छन्, पहाडी गाईमा याकलाई होइन भाले जुन याक छ त्यसलाई चाहिँ लगाएर क्रस गराएर चाहिँ निस्क्यो भने उराङ निस्किन्छ, उराङ चौरी भन्छौँ हामी त्यसलाई. तलको हाम्रो औली गाई, औली गाईलाई औली वा पहाडी गाई तिर्खो के भन्छ होइन, अब आफ्नो ठाउँ अनुसार भन्छन्. पहाडी गाई भन्दा बुझ्दा हुन्छ कि पहाडी गाईमा हाम्रो चाहिँ भाले यागलाई चाहिँ लगायो भने त्योबाट निक्लेकोलाई चाहिँ उराङ चौरी भन्छौँ. त्यो उराङ चौरीमा कस्तो हुन्छ भने त्यो जुन चाहिँ त्यसबाट जन्मेको बाछी हुन्छ त्यो चाहिँ उत्पादनशील हुन्छ. जुन चाहिँ भाले हुन्छ नि बहर हुन्छ नि त्यो चाहिँ नपुसक हुन्छ
1: हेर्नुहोस्
2: है, त्यो नपुसक हुन्छ. अब भने अब यो उराङले चाहिँ दुध उत्पादन अब उराङ चाहिँ तल आएसम्म पनि तल 2000 मिटरसम्म आएर पनि चर्न सक्छ. 2000 मिटर हामीले 2500 भने तलसम्म आएर पनि चर्न सक्छ. त्यो
1: चाहिँ
2: अब घट्नुको कारणहरू त अब के छ भने सबैभन्दा पहिला त अब अहिले यो हरेक पेसाहरू के हरेक पेसालाई कस्तो छ भने प्रतिस्पर्धी बनाउन सक्नुपर्छ. प्रतिस्पर्धी आजको दिनमा तपाईँ याक पाल्नुहोस् भनेर त पाल्नेवाला त कसैले छैन हो त. क्या त हामीले त्यो पाल्नको लागि त के गर्यौँ त होइन, हामीले के व्यवस्थापन गर्दाखेरि के उनलाई सहयोग गर्दाखेरि होइन उनीहरूले याक पालोस्. अब त्यहाँ जाने हो भने हामीले त्यहाँको स्थिति हजुर अब पुग्नु भएको छ कि छैन है, त्यहाँको चाहिँ जुन त्यहाँको हावापानीका कुराहरू छन्, त्यहाँको बस्ने बसोबासका कुराहरू छन्, त्यहाँको सबै व्यवस्थाहरू हेर्दै हेर्ने हो भने त्यहाँ पनि त उनीहरूको पनि त एउटा जीवन छ, उनीहरू पनि मानिसहरू हो, उनीहरूको पनि बच्चाहरू हुन्छ होइन. बच्चा त जन्म्यो, बच्चा जन्म ल अब 3-4-5 वर्षमा त स्कुल त लाउनु पऱ्यो नि, कहाँ पठाउने स्कुल होइन. त्यो अहिले हरेकको के त्यस्तो छ नि त. अब भनौँ न स्कुल, बच्चा स्कुल जाने भयो अनि आफतै गोठालो भयो शिक्ष, अब गाई होइन चौरी पालेरै बस्यो होइन गोठमै बस्यो, भोलि बच्चाहरू मान्छेहरूले हेर्ने त्यहाँ हुन्छ क्या. उनीहरूको लागि हामीले घुम्ती किसिमको स्कुलहरूको व्यवस्थापन गरिदिने अहिले अब त्यहाँ चाहिँ अति अहिले पनि अधिकांश ठाउँमा रोडहरू पुगेको छैन, यातायातको सुविधाहरू हुने, त्यहाँ चाहिँ पानीको खाने पानी पिउने पानी को व्यवस्थापन हुने, बिजुली बत्तीको व्यवस्थापनहरू यस्तो किसिमको सुविधाहरू, भौतिक सुविधाहरू, भौतिक पूर्वाधारहरू विकास गरिदिने हो भने होइन त्यहाँ जाने, अनि त्यहाँ फेरि उद्योगहरू पनि हामीले जसरी चिज उद्योगहरू खोलिदिनु पर्यो, नभए भने त के हो भने अहिले जसरी यो त छुर्पी बनाउने, मलाई लाग्छ छुर्पी बनाउने त पहिलो देशमध्ये नेपालमा नेपालै होला कि जस्तो लाग्छ। किनभने अब दुध भनेको यस्तो चिज हो कि दुधलाई हामी अमृत भन्छौँ, होइन दुध अमृत पनि हो। दुधलाई चाहिँ त्यो अमृतको रूपमा राख्नको लागि त दुध दुहिसकेको 2 घन्टाभित्र व्यवस्थापन गर्न सक्नु, यदि 2 घन्टाभित्र व्यवस्थापन गर्न सकेन भने त दुध त बिग्रिन्छ, होइन। त्यसले हाम्रो पुर्खाहरूले भन्ने एउटा भने छ नि त, होइन, अन्नको ए त जाड हुन्छ, दुधको ए त नर्कै हुन्छ भने अब दुध चाहिँ बिग्रिसकेपछि त केही पनि हुँदैन। त्यसले गर्दाखेरि हामीले त्यो ठाउँमा होइन दुध उद्योगहरू, दुधको कलेक्सन सेन्टरहरू, दुधको चिलिङ सेन्टरहरू गर्ने होइन वा दुध उद्योगहरू स्थापना गरिदिने हो भने होइन र यो व्यवसाय चाहिँ नराम्रो व्यवसाय होइन र त्यसलाई त्यति मात्र होइन फेरि के हो भने मैले अघि पनि भने त्यो त विज्ञान हो भने त्यहाँ चाहिँ अहिले के गरिदिनु पर्यो भने त दुध आउनुको लागि त आहारा चाहियो, पेटभरि पोसिला घाँसहरू खान पायो भने पो दुध दिने हो नि त। अहिले यो सिजनमा अहिले जाने भने पर्याप्त चाहिँ उनीहरूले चर्न पाउँछन्, हरियो घाँस खान पाउँछन्, प्राकृतिक रूपमै परे उम्रेका घाँसहरू। अब हिउँदमा हामीले जब चाहिँ पुष माघतिर जाने भने के पनि के खाएर बाँचलान् यी चौरी गाईहरू भन्ने हुन्छ, के खाएर बाँचिरह होला। वास्तवमा यो जीवन कति कष्टकर छ होइन, अलिकति अब उनीहरूले नल हुन्छ नि, कोदोको नलहरू भयो, कुनौरो भयो, अब ढोडहरू भए, पराल होइन, यस्तो चिजहरू तलबाट लगेर अब खुवाइराखेको हुन्छ। अब त्यस्तो खुवाउँदाखेरि त के हो भने त्यो त पेट भर्ने नल, ढोड, पराल, भुसा, कुनौरो, यस्ता यी चिजहरू भनेको त पेट भर्ने मात्र हो, त्यसले चाहिँ दुध उत्पादन हुनुको साथ चाहिँ घट्छ। यता अब त्यस त्यहाँ प्रविधि पनि पुगाउनु पर्यो, त्यस्तो अवस्थामा हो या साइलेज भयो हेहरू बनाएर राख्ने, साइलेजहरू चाहिँ को व्यवस्थापन गरिदिने, अनि अलिक उन्नत नस्ल उन्नत जातका पुसिला घाँसहरू अब त्यहाँ चाहिँ विकासहरू गर्ने, खर्क सुधार, सबैभन्दा के हो भने खर्क सुधार उनीहरू भनेको त्यो गाई, यो चौरी गाई पाल्ने भने आज वास्तवमा साँच्चै भन्नुपर्दा हेर्नुहोस् होइन यो
1: यहाँले अगाडि अफेयरमा पनि भन्नु भएको थियो
2: यो कुरा, होइन यो चाहिँ साँच्चीकै यसलाई चाहिँ राम्रो व्यवस्थापन गर्न सक्यो दुध मात्र दुने। मैले देखेको त म पनि करिगरी 2 दशकदेखि करिगरी होइन म यो पछिल्लो समयमा 1 दशकभन्दा बढी त म चौरीमै धेरै चाहिँ फोकस पनि धेरै अध्ययन पनि गरेँ होइन म आफू पनि। अब यो बागमती प्रदेशमा त हामीले चाहिँ प्रत्येक जिल्लामा अब हाम्रो सबै जम्मा 4-5 वटा जिल्लामा 5-6 वटा जिल्लामा मात्र चौरी छ, त्यसले अहिले हामीले चौरीको लागि के गरेका छौँ भने बागमती प्रदेश होइन अन्तर्गतका जहाँ जहाँ चौरी पालन छ, जसरी हामीले दोलखाको कालिम्चोकमै गएर चौरी घरकोमै हामीले तालिम दियौँ, त्यसै गरेर अर्को गत अघिल्लो वर्ष चाहिँ हामीले रामेछापको सेलुङ दोरम्बा गाउँपालिकाको सेलुङ चाहिँ नै गएर हामीले तालिम दियौँ। अब गत वर्ष मात्र पनि हामीले रसुवाको धुन्चेमा त्यस्तै गरेर भने यी 1 हप्ताको तालिम त्यहाँ सम्पन्न गर्यो भने चौरी पालन 3 दिने मागमा आधारित तालिम हामीले उमाकुण्ड गाउँपालिका रामेछापको देउरालीमै गएर गऱ्यौँ। अब यसो हेर्दाखेरि के हो भने त्यहाँ हेर्ने हो भने बुझ्दा बुझ्ने हो भने साँच्चै के भन्नुपर्दा त दुध मात्र दुहुने व्यवसाय हो क्या यो, किसानलाई धेरै लोड छैन,
1: धेरै मेहनत पनि गर्नु पर्छ,
2: धेरै मेहनत गर्नु पर्दैन, तर त्यसको लागि के गरिदिनु पर्यो भने आहारा हाम्रो खर्क चरण, किनभने यिनीहरू त गोठमा पाल्ने चिज होइन, बिहान दुयो छोडिदियो दिनभरि चर्छ, बेलुका आउँछ दुध दुयो, बिहान चाहिँ दुध दिएर छोड्ने भने दिनभरि चर्छ, त चरेर चाहिँ पालन पोषण हुने गर्ने पशुहरू हो। अब यति पनि हामीले व्यवस्थापन गर्नको लागि हामीले त्यो चरन खर्कको अवस्था के छ, त्यहाँ चाहिँ उन्नत जातका घाँसहरू को विकास गर्ने, त्यहाँ जाने स्थानीय जातका घाँसहरू पनि त हाम्रा पोसिला घाँसहरू छन्, कति घाँसहरू नासिसके ती स्थानीय घाँसहरूको संरक्षण सम्वर्धन गर्ने त्यहाँ जाने पानीको व्यवस्थापन गरिदिने, सिँचाइ गरिदिने, स्प्रिङ्कलरहरू ठाउँ ठाउँमा राखिदिने, राम्रो राम्रो ठुल्ठुलो पाटनहरू छ, त्यहाँ जाने पानी सिँचाइ गरिदिने हो भने त हरियाली सधैँ भइरहेको छ, अलि हरियो भयो भने पानी भयो भने त घाम्रो पानी भयो भने त उत्पादन घाँस उत्पादन भइरहेको छ, सधैँ चर्छ होइन, राम्रो चरणको विकास गर्न सकिन्छ एउटा कुरा त्यो भयो। दोस्रो गर्नुपर्ने कुरा के हो भने कतिपय ठाउँमा हाम्रो बाटोहरू छैन होइन, ती बाटोहरू बनाउने एक चरणदेखि अर्को चरण सम्म जानको लागि होइन ती बाटाघाटाहरू छन्, त्यो बाटोहरू बनाइदिने उनीहरूलाई, त्यसपछि अर्को त्यहाँ पानीको व्यवस्थापन, पिउने पानी सफा शुद्ध पिउने पानी को व्यवस्थापन त्यहाँ गरिदिने, तेस्रो कुरा त्यहाँ चाहिँ चरण खर्कमा हामीले ठाउँ ठाउँमा चाहिँ यो छाप्रोहरू क्या त्यस्तो चाहिँ होइन टहराहरू है बनाइदिने हो भने त्यहाँ चाहिँ धेरै चिजहरू त गर्नु पर्दैन। र हामीले प्राविधिक सेवा टेवाहरू होइन कतिपय कुरा के हुन्छ भने बिरामी पर्यो हेर्नुहोस् न, बिरामी पर्यो भने उपचार त गर्नु पर्यो नि त, उपचार गर्दाखेरि त्यहाँ प्राविधिक सेवाको एउटा ग्यारेन्टी भइदिने हो भने अब गरेका छ होइन पालेको छ अब ब्याउन सक्दैन होइन, अनि के गर्ने आफूलाई थाहा छैन, अब प्राविधिक धेरै टाढा हुन्छ, अब प्राविधिकले चाहिँ त्यहाँ गएर चाहिँ उपचार गर्न पनि कठिनै हुन्छ किनभने हाई अल्टिच्युडको समस्या हुन्छ, आज प्राविधिक बोलाएर आजै चाहिँ एकैचोटि 3000 मिटर चाहिँ 3500-4000 मिटरमा गएर त्यो गर्न सक्ने अवस्था पनि त्यो सबैलाई गाह्रो हुन्छ।
1: यहाँले भन्दै गर्दा अब सरकारी क्षेत्रको अनुसन्धान र यतातिर प्राविधिक पाटोलाई चाहिँ केही लगानी गर्नु पर्यो देखियो है,
2: सबैभन्दा त त्यही हो होइन, सबैभन्दा
1: हुन त तालिमको क्षेत्रमा यहाँ आफै एउटा निकायमा पनि बस्नु भएको छ,
2: अब हामीले कस्तो छ भने सबैभन्दा पहिला त हामीले चाहिँ शुद्ध नस्लका याक र नाक उत्पादन गर्नु पर्यो, याक नाकमा पनि कस्तो छ भने अहिले चाहिँ धेरै हामीले चाहिँ यो हाड नाता प्रजनन इनब्रिडिङ भन्छौँ कि होइन, हाड नाता प्रजनन भएका याक नाकहरू भयो भने त राम्रो बिउ भए पो राम्रो खेती हुन्छ नि त, राम्रो बिउ भयो भने राम्रो खेती, हाम्रो भनाइ पनि होइन भन्छ नि बुढापाकाहरूले कुलका छोराछोरी मूलको पानी भन्ने पनि भन्छ नि, कुलका छोराछोरी मूलको पानी भनेकै यही हो क्या, राम्रो चाहिँ होइन हामीले शुद्ध नस्लका कतै हाड नातामा प्रजनन नभएर जन्मेका याक र नागबाट जन्मिएका ती बाछा बाछी वा बहरलाई ल्याएर अनि हाम्रो चाहिँ ती गाईहरूमा या औले गाईहरूमा चाहिँ प्रजनन गराउँदा पो राम्रो चाहिँ गुणस्तरको चौरी निस्किन्छ नि त, त्यसले गर्दाखेरि हाम्रो तलको पनि त्यो गाईहरू पनि जुन छ नि त ती पनि त्यस्तै हो फेरि, अब त्यो माथि नाकमा लगाउँदाखेरि त तलका हाम्रो जुन पहाडी गाई र बहरहरू छन् त्यो बहर चाहिँ शुद्ध नस्लको हुनु पर्यो, जुन ब्रिडको हो त्योहरू हुनु पर्यो, त्यो पनि हाड नाताबाट जन्मेको हुनु भएन, तर हाड नाताबाट जन्मेको भयो भने के हुन्छ भने जति खुवाए पनि राम्रो होइन उत्पादन नदिने, ख्याउटे हुने, रोगी भइराख्ने होइन, त्यसको राम्रा गुणहरू दबिन्छन् नराम्रा गुणहरू मात्र देखिन्छन्, यसले गर्दाखेरि होइन यो हाड नाता प्रजनन
1: एकदमै महत्वपूर्ण विषय छ। हामी अन्तिम खण्डमा छौँ, अब केही सन्देश दिन चाहनुहुन्छ आम किसान वर्ग,
2: याक चौरी पालक किसानहरूलाई चाहिँ अब म सबैभन्दा पहिला त के भन्न चाहन्छु भने हाम्रो बागमती प्रदेश सरकार विशेषता पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय निर्देशनालयले यो अहिले चाहिँ यो यही महिनाको हाम्रो साउन 25 देखि 31 गतेसम्मको लागि सप्ताहव्यापी लम्पी स्किन रोग विरुद्धको खोप अभियान सञ्चालन गरेको छ, यो अहिले हाम्रो बागमती प्रदेशभरि नै अनि यो छ, र हाम्रा चौरी पाल्ने किसान याक चौरी पाल्ने किसान दाजुभाइहरूलाई पनि म होइन यही यहाँहरूको मिडियाबाट विनम्र अनुरोध गर्दछु, किनभने सबैभन्दा गत अघिल्लो वर्ष यो 79-80 जुन सुरुमा यो लम्पी स्किन देखियो यसले धेरै क्षति भनेको याक चौरीहरूलाई गर्यो,
1: धेरै अत्यधिक मात्रामा
2: अत्यधिक क्षति भयो, यो क्षति रोक्नको लागि हामीले चाहिँ आफ्ना पशुहरूलाई खोप लगाएर निशुल्क अहिले चाहिँ निशुल्क खोप छ, उहाँहरूले चाहिँ सम्पर्क गर्नु पर्यो आफ्नो हरेक आफ्नो आफ्नो जिल्लाको हाम्रो पशु कार्यालयहरूमा सम्पर्क गर्ने, आफ्नो पालिकाहरूमा आफ्नो सम्बन्धित होइन पालिकाको पशु शाखामा सम्पर्क गरेर एउटा चाहिँ यो खोपको लागि चाहिँ मैले अनुरोध गर्दछु, र त्यसको साथसाथै होइन हामीले चाहिँ पालन गर्दाखेरि शुद्ध नस्लका पशु पालन गरौँ एउटा कुरा, शुद्ध नस्ल भनेको हाड नाता प्रजनन बिनाका होइन, एउटा नस्ल राम्रो हुनु पर्यो, नस्ल मात्र राम्रो भएर भएन, त्यसपछि उसलाई आहार राम्रो गर्नु पर्यो, ओजन अनुसारको भोजन उत्पादन अनुसारको पोषण भन्ने गर्छौँ हामीले। पशु चाहिँ 400 किलोको छ भने त अब त्यो अनुसारकै चाहिँ आहार दिनु पर्यो नि त, दुई किलो 4 किलो घाँस खुवाएर मात्र त हुँदैन नि त, उसलाई पेटभरि पोसिला घाँसहरू खुवाउनु पर्यो, त्यसपछि पर्याप्त मात्रामा पानी को 24 घण्टा पानी त पशुलाई 24 घण्टा चाहिँ उपलब्ध गराउनु पर्छ। पशु कल्याण प्रवर्धनका कुरा भन्छौँ अहिले आएर, हामी पशु कल्याणमा चाहिँ जोड दिनुपर्छ, पशुहरूलाई चाहिँ रोग व्याधिबाट जोगाउने, उसलाई माया गर्ने, उसलाई चाहिँ हरेक किसिमको सुविधाहरू के गोठमा आरामदायी ढङ्गले बस्न पाउने, आफ्ना क्रियाकलापहरू गर्न पाउने, जति जति पशुलाई हामीले पशु कल्याण वृद्धि गर्दै जान्छौँ त्यति उत्पादन उत्पादकत्व बढ्दै जान्छ, जति जति हामीले उसको चाहिँ पशु कल्याणमा चाहिँ हामीले कम गर्छौँ उत्पादन र उत्पादकत्व पनि गर्छ। पशु मात्र यस्तो वस्तु हो हेर्नुहोस्, जति इनपुट लगाउँछौँ त्यसको आउटपुट कम्प्लिट रूपमा दिन्छ, त्यही अनुसारको त्यही अनुपातमा दिन्छ, त्यसले गर्दाखेरि हामी पशुलाई अनि कुट्ने पिट्ने अभद्र व्यवहारहरू अनि गर्नु हुँदैन, उसले बोक्ने भारी बोक्ने पनि चौरीहरू त्यो अहिले पनि त त्यो झोपा र झुमा भन्छौँ हामी होइन, झोपाहरू अहिले पनि के छ भने भारी बोक्नको लागि होइन प्रयोग गरिन्छ, जुन भाले होइन अहिले पनि आयो नि त, ती तिनीहरूलाई चाहिँ अब उसले बोक्न सक्ने भारी बोकाऊ नि त होइन, बोक्न सक्ने भारी अब ओभरलोड गरेर होइन बोक्नु भएन, अब भारी बोक्ने बेलामा पनि त्यसलाई थप आहाराको आवश्यकता पर्छ, हाम्रै पशुहरू जोत्ने गोरु राँगाहरूलाई पनि जोत्ने बेला अलिक थप चाहिने आहाराहरू दिनुपर्छ, जोत्दाखेरि पनि हामीले त्यसलाई जसरी हामी 8 घण्टा आराम मान्छेलाई चाहिँ 8 घण्टा काम 8 घण्टा आराम 8 घण्टा मनोरञ्जन भन्छ नि त, हो त्यस्तै हो क्या उनीहरूलाई पनि त हामीले त्योभन्दा बढी होइन त्यस्तै गरेर होइन अनि पुरै चाहिँ हामी होइन एक दिन शनिबार बिदा हुन्छ भने तिनीहरूको पनि त्यस्तै किसिमको हरेकलाई चाहिँ त्यसरी होइन एउटा माया पशुलाई चाहिँ माया गरौँ एउटा यो पाटो भयो भने, दोस्रो कुरा व्यवस्थापन नै है व्यवस्थापनका कुराहरू छन्, यो असल चौरी पालन अभ्यास अब भनेको असल चौरी पालन अभ्यासमा जानुपर्छ, अब असल चौरी पालन अभ्यास भनेको उनीहरूको नस्लका कुरा एउटा आयो, गोठ व्यवस्थापन, खर्क व्यवस्थापन, उनलाई पानीको व्यवस्थापन, त्यहाँ चाहिँ हरेक चाहिँ उनीहरूलाई चाहिँ स्वास्थ्यका कुराहरू छन्, यी कुराहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ।
1: हुन्छ, यहाँप्रति हामी धेरै कृतज्ञ छौँ, समय अभाव कारणले गर्दा आज कुराकानी यहाँ टुङ्ग्याउन चाहन्छौँ, हामी बाँकी कुनै दिन फेरि श्रृङ्खलामा चाहिँ त्यो असल चौरी पालन अभ्यासको विषयमा हामी थप कुराकानी गरौँला भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ गर्दै बिदा गर्न चाहन्छु।
2: धन्यवाद यहाँहरूलाई पनि, धन्यवाद यो तपाईँहरूको मिडियालाई पनि, धेरै धेरै धन्यवाद।
1: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले विशेष गरी याक चौरीको नेपालमा सम्भाव्यता प्राविधिक रूपमा ध्यान दिनुपर्ने कुरा लगायत चाहिँ पशु क्षेत्रमा हुँदै गरेका टेक्निकल कुराहरूमा हामीले ध्यान दियौँ भने चाहिँ त्यसबाट पाउने प्रतिफल लगायतका कुराहरूमा अझ विशेष गरी हामी आहारमा पनि केन्द्रित हुँदै छलफल गर्दै थियौँ। आजको श्रृङ्खलामा जुट्नुभएका अतिथिलाई फेरि पनि आभार गर्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा अथवा प्राविधिक कुराहरू भयो भने अथवा गुनासाहरू रह्यो भने हामी सम्बन्धित विज्ञ सम्बन्धित निकायसम्म पुरै दिने काममा प्रतिबद्ध हुन्छौँ कटिबद्ध हुन्छौँ भन्दै असीम सापबाट यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू:
4: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
4: संस्था एकीकरण सम्बन्धमा,
3: ऋण अपलेखन सम्बन्धमा,
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
4: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
4: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
4: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्। तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप
4: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
5: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9054501575 9841690669 9064147188
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: हजुरको रेडियो 102.1 मेगा।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848 543 398 0848 543 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
4: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662 98692965998।
10: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
7: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
10: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
11: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
12: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
13: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
11: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
13: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट
0: साँझको 6 बजे हजुरको रेडियो 102।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। भदौ 10 गते रसुवाको भटेकोशीमा आएको बाढ़ीपछि बेपत्ता मध्ये अहिलेसम्म 1385 जनाको शव भेटियो। बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। सिन्धुली खुर्कोट रामेछाप दोलखा सड़क खण्डमा ढुवानीका साधनहरू दिउँसोको समयमा समेत सञ्चालन गर्न दिन रामेछाप उद्योग वाणिज्य संघको माग। भक्तपुरमा ग्यास कालोबजारी गर्ने 2 जना पक्राउ। चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली खेल्दै। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। भदौ 10 गते रसुवाको भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 119, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुमा 38 जनाको शव फेला परेको छ। काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्क बाढ़ीमा परेर 323 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटको होल्डिङ सेन्टरमा 2615 जना र सुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेपछि बाढ़ीको आज 17 दिन खोज उद्धार रातको काम भइरहेको प्राधिकरणले जनाएको छ। भटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, दादिङ लगायतका जिल्लाहरूमा झण्डै डेढ़ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन छ। विनाशकारी बाढ़ीबाट डेढ़ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन गरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्रहरू मार्फत संकलित तथ्याङ्कको आधारमा प्रभावित नागरिकहरूको प्रारम्भिक संख्या आकलन गरेको जानकारी दिनुभएको छ। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडापखाला भएको भेटिएको पनि बताउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य सम्बन्धी अरू समस्या अहिलेसम्म देखा परेको छैन। सचिव देवकोटाले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको आधारमा अघि बढ़ाउनुपर्ने अवधारणा अघि बढ़ाउनुपर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको उल्लेख गर्नुभएको छ। पुनर्स्थापना र पुननिर्माणको लागि क्लाइमेट रेजिलेन्स स्ट्रक्चर सहितको योजना निर्माण गरिरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायी बीच अर्थतन्त्रको विद्यमान चुनौती लगानी विस्तार र नीतिगत सुधारको विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृतमा छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै दुई घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलको लागि व्यवसायी मीनबहादुर गुरूङलाई समेत निमन्त्रणा गरिए पनि स्वास्थ्य समस्याको कारण उहाँ उपस्थित हुन सक्नु भएन। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभएको छ। भेटमा निजी क्षेत्रको तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रको समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पुनः अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाजको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनेर निर्माण गरिएको भाष्य गलत भएको बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वको उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको छ। उहाँका अनुसार गोरखकाली रबर उद्योग, काठमाडौँ सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन भएको छ। तर ती उद्योग निजी क्षेत्रहरूलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रेडिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। सरकारले आफ्नो पक्षलाई बलियो ढंगले प्रस्तुत गर्न राष्ट्र ब्यांकको डेपुटी गवर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता सहित 5-6 जनाको टोली नै परिचालन गरिएको र टोली अहिले मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। उहाँले प्राकृतिक विपत्तिबाट भएको क्षति तथा पुननिर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत पत्रकार सरकार केन्द्रित रहेको बताउनु भएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रूपियाँले घटेको छ। नेपाल सुनसादी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भएको छ। हिजो सुनको भाव तोलाको 3,400 रूपियाँमा बढ़ेर 3,05,800 रूपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलाको 3,000 रूपियाँले घटेर 3,02,400 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुन तोलाको 3,500 रूपियाँले बढ़ेर 3,05,400 रूपियाँ पुगेको थियो। सोमबार सुनको भाव तोलाको 2,400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै पहिलो दिन आइतबार सुन तोलामा 3,100 रूपियाँले घटेर 3,04,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार चाँदीको भाव तोलामा 255 रूपियाँले घटेर 4,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रूपियाँ थियो। रामेछाप उद्योग वाणिज्य संघले बीपी राजमार्गको सिन्धुली खुर्कोट सड़क खण्डबाट रामेछाप तर्फ आउने मालवाहक साधनहरूलाई दिउँसोको समयमा पनि सञ्चालन गर्नका लागि माग गरेको छ। सिन्धुली प्रशासनले उक्त सड़क खण्डबाट रामेछाप तर्फ जाने ढुवानीका साधनहरूलाई साँझ छ बजेपछि रातको समयमा मात्रै सञ्चालन गर्न दिने गरी निर्णय गरेपछि संघले उक्त निर्णय सच्याएर दिउँसोको समयमा पनि ढुवानीका साधनहरू सञ्चालन गर्न दिने व्यवस्थाको माग गरेको छ। सोही मार्गबाट काठमाडौँतर्फ जाने ढुवानीका साधनहरूलाई भने रोकावट नभएको तर रामेसापतर्फ जाने साधनहरूलाई रोकेको निर्णयप्रति गुनासो गर्दै संघले समान व्यवहारको अपेक्षा गरेको छ। आज रामेसापका प्रमुख जिल्लाधिकारी विनु वज्राचार्य कुमारलाई संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले उक्त मागपत्र बुझाउनु भएको छ। रातको समयमा सो मार्ग भएर दोलखासम्म पुग्नुपर्ने भएकाले सवारी दुर्घटना र सुरक्षा विषय उठाउँदै पत्रमा दिउँसो ढुवानीको साधन बन्द गर्दा दूध ग्यास लगायत चाडबाड लक्षित दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी र भण्डारणमा समेत असर पर्ने उल्लेख गरिएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा हिजो रामेसापमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेसापको आयोजनामा मन्थली नगरपालिका 5 स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेसापका कार्यालय प्रमुख प्रहरी नुवाय उपरीक्षक सन्तुलाल प्रसाद जेष्ठवारको सामग्रीको ढुवानी र भण्डारणमा समेत असर पर्ने उल्लेख गरिएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा हिजो रामेसापमा आत्महत्या रोकथाम

0: दिएको हो। तपाईं तिबेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईं रेडियो सुन्दै रहनु होला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दै है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। भक्तपुरको मध्यपुर थिमे स्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका 60 ग्यास सिलिण्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरिएको छ। प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्काको नेतृत्वमा हिजो गरेको अनुगमनमा ती सिलिण्डर जफत गरी सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्क्वेट संचालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकोले आफूले चितवन पुगेर हिजो मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको बताउनु भएको छ। जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुईजनालाई पक्राउ पनि गरेको छ। भक्तपुर नगरपालिका दुईबाट 14 सागर ग्यास सिलिण्डर सहित 41 वर्षीय राजेश कर्मचारी र श्रीविनायक नगरपालिका 3 स्थित सरलाई जनरल स्टोरका संचालक 25 वर्षीय उमेश शाहलाई पक्राउ गरिएको छ। शाहले प्रति सिलिण्डर 2800 बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको छ। उनको पसलबाट 75 हिमाल ग्यासको सिलिण्डर पनि जफत गरिएको छ। दोलखाको गौरीशंकर गाउँपालिकाले रसुवा बाढ़ी सहित विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित पालिकाका 11 राहत उपलब्ध गराउने भएको छ। गौरीशंकर गाउँपालिकाले रसुवा बाढ़ी प्रभावित सहित विभिन्न प्राकृतिक प्रकोपमा परि मृत्यु तथा बेपत्ता भएका 11 परिवारलाई प्रति परिवार 1,50,000 राहत दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले रसुवा बाढ़ीमा परि बेपत्ता भएका 8, हिम पहिरोमा परि मृत्यु भएका 2 र पालिकाभित्रै पहिरोमा परेर मृत्यु भएका 11 परिवारलाई राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभएको छ।

चोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानीको निकास शुरू भएको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र करिब 15 मिटर अग्लो ड्याम बनेकोमा ड्याम भरिएर पानी बग्न थालेको छ। आज बिहान खोलामा पहिरोको कारण बनेको ड्यामको ताल भरिएपछि पानी निकासा हुन शुरू भएको प्रहरीले जानकारी दिएको छ। पहिरोले नदी थुनिएपछि प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको थियो। आज बिहान महाकुलुङ गाउँपालिका 2 र 4 नम्बर ओडाको हुङ्गा खोलामा गौरीशंकर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल ओडा नम्बर 2 तर्फ करिब 35 मिटर अग्लो पहिरो खसेको थियो। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। आज बिहान बाप्र 01-036-5579 नम्बरको कारमा अचानक आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेको कारण तत्काल पहिचान खुल्न सकेको छैन। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको न्यूयोर्क शहरले सन् 2001 सेप्टेम्बर 11 भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव आज मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुस, बराक ओबामा, बिल क्लिन्टन र जो बाइडेन तथा न्यूयोर्कका पहिलो मुस्लिम मेयर झोरान सहभागी हुने समाचार संस्था एफपीले जानकारी दिएको छ। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीको लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग बढ़ाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट संचालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरूद्ध गरेको जनाएको समाचार संस्था एएफपीले जानकारी दिएको छ। र अन्त्यमा खेल समाचार। पहिलो संस्करणको नेपाल भलिबल लीगको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा केही बेर अघि खेल शुरू भएको छ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्ने उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनल पुगिसकेको छ। नेपालमा पुरूष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना गरिएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि बेपत्ता मध्ये अहिलेसम्म 1385 जनाको शव भेटियो। बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। सिन्धुली खुर्कोट रामेसाप दोलाखा सड़क खण्डमा ढुवानीका साधनहरू दिउँसोको समयमा समेत सञ्चालन गर्न दिन रामेसाप उद्योग वाणिज्य संघको माग। भक्तपुरमा ग्यास कालोबजारी गर्ने 2 जना पक्राउ। चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली खेल्दै। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार
1: वर्ष संगे उपहार उपहार पंपर माल यामाहा रेजियार
0: वर्ष पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेंस
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699

0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु,
1: डेंगू रोगको रोकथामका उपायहरू,
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
0: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
0: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
0: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
0: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
0: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
0: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
0: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान:
0: मिति 2083 साल भदौ 27 गते, स्थान एजीएस होटल मन्थली, समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ।
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0484-43-304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484-40-0067।
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: क्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार। रेडियो झनकार 97.5 मेगाहर्ज को प्रस्तुति कार्यक्रम हाम्रो लिखु तामाकोशी को 8 अंकमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता ईश्वर विश्वकर्मा। रामेछापको लिखु तामाकोशी गाउँपालिकाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम हरेक साताको शुक्रबार साँझ ठिक 36 बजेदेखि प्रसारण हुने गर्दछ। हामीलाई रेडियो झनकार सँगै हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकै साथ सुनिरहनु भएको छ। आजको 8 अंकमा हामीले पालिका गतिविधि सँगै गत भदौ 6 गते तिलपुङमा सम्पन्न निशुल्क पशु स्वास्थ्य शिविरको उद्घाटन सत्रमा प्रस्तुत मन्तव्य समेटेका छौं। यसै गरी कार्यक्रमको अन्तिममा तिलपुङका आरन उद्योगी भीमबहादुर विश्वकर्मासँग उहाँको पेशा, अनुभव र स्थानीय सरकारसँगका अपेक्षा बारे गरिएको विशेष कुराकानी प्रस्तुत गर्नेछौं। शुरूमा प्रस्तुत छ पालिका गतिविधि। लिखु तामाकोशी गाउँपालिका र काठमाडौँ मेडिकल कलेज बीच भएको सम्झौता अनुसार पालिकावासीले असोज मसान्तसम्म दुवाकोट स्थित केएमसी अस्पतालमा 50% र सिनामंगल स्थित केएमसी अस्पतालमा 25% छूटमा स्वास्थ्य उपचार पाउने भएका छन्। सम्झौता अनुसार निशुल्क ओपीडी कार्डका साथै सामान्य बेड, आईसीयू, ल्याब, सीटी स्क्यान र एमआरआई लगायतका सेवामा विशेष छूट उपलब्ध हुनेछ। यो सुविधा लिन बिरामीले गाउँपालिकाको परिचय पत्र, नागरिकता वा बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपि पेश गर्नुपर्नेछ। पालिका गतिविधिपछि पुनः स्वागत छ कार्यक्रम हाम्रो लिखु तामाकोशीमा। श्रोता, कृषकहरूलाई प्रत्यक्ष राहत पुर्याउने उद्देश्यका साथ गत भदौ 6 गते तिलपुङमा नेपाल प्यारा भेटेरिनरी एण्ड लाइभ स्टक एसोसिएशन जिल्ला कार्य समिति रामेछापको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको थियो। पशुमा देखिने विभिन्न रोगको पहिचान, उपचार तथा औषधि वितरण गर्ने उद्देश्यले आयोजित उक्त शिविरको उद्घाटन समारोहमा पालिकाका पशुपन्छी विकास शाखा प्रमुख लोक प्रसाद भुइँले किसानलाई भगवानको संज्ञा दिँदै किसानहरूकै परिश्रमका कारण सबैले पेट भर्न पाएको र आफूहरूको जागिर पनि सुरक्षित रहेको उल्लेख गर्नुभयो।
1: लिखु तामाकोशी गाउँपालिका र वार्ड नम्बर 7ले यहाँलाई धेरै धेरै स्वागत सहित यहाँलाई आमन्त्रणा गरेको छ र जुन हामीले ल्याएको औषधिहरू धेरै किसिमको हुनुहुन्छ र धेरै कुराहरू सामाजिक सञ्जालमा पनि जान्छन्। हाम्रो पत्रकारज्यू पनि हुनुहुन्छ सँगसँगै। यहाँहरूले सक्छ अरू किसानहरूलाई पनि भनेर हाम्रो औषधि कम्पनी र हाम्रो साथ सहयोग, यहाँ चाहिँ वास्तवमा यो सहयोगी संस्था भनेर छ, लिखु तामाकोशी गाउँपालिका अनि त्यसपछि गएर पशुसेवा कार्यालयको हाम्रो आदरणीय भारती सर पनि हुनुहुन्छ र आज बिदाको दिन भए पनि हाम्रो यो कार्यक्रममा यहाँहरूलाई लिखु तामाकोशी गाउँपालिकामा आएर वास्तवमा पूर्ण रूपमा सहयोग गर्ने एउटा चाहिँ कि हाम्रो किसानलाई औषधि वितरण गर्ने एउटा बाचा राख्नु भएको छ। म हृदयदेखि नै लिखु तामाकोशी गाउँपालिका र वार्ड नम्बर 7 तिरपुङको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अरू किसानले नि यो ल्याएको औषधिहरू सही ढंगले सकेसम्म सबै लग्ने गरी किसानलाई आउनको लागि आग्रह पनि गर्छु र यहाँहरूले अरू जो जति छन् उहाँहरूलाई फोन गरेर भनिदिनको लागि मैले मनसाङलाई नोटिस निकाल्ने कुरा सचिवज्यू, त्यसपछि गएर हाम्रो चाहिँ कल्पना म्याम, हाम्रो जैनी प्राविधिक लगायत सबैलाई मैले अनुरोध त गरेकै हो। तैपनि नपुग्या भए अझै पनि फोन गरेर जुन हाम्रो टिमले ल्याएको औषधिहरू सही ढंगले लगेर सही प्रयोग गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। धेरै कुराहरू राख्न चाहेन मैले, यो सिङ्गो सम्पूर्ण टिम किसान सहितलाई, किसान भनेको हाम्रो भगवान हुन्, किसान छन् र पो हाम्रो जागिर जोगिएको छ। त्यसैले गर्दाखेरि यहाँहरूले यो ल्याएको औषधिहरू सही ढंगले, फेरि निशुल्क रहेछ यो, फेरि तपाईँको डेट गएको होला अथवा काम नलाग्ने रहेछ भन्ने खालका कुराहरू छन्, ती कुराहरूलाई पनि यहाँहरूले हृदयबाट झिकेर बाहिर राखिदिन मैले अनुरोध गरे। हाम्रो आजभोलि अलि निशुल्क छ अथवा अलिक कमजोरी छ भन्ने खालको कुराहरू चाहिँ निशुल्क भएपछि चाहिँ यो काम नलाग्ने भन्ने खालको कुराहरू छ, त्यो मानसिकता कति पनि होइन। हाम्रो मन्त्री नगरपालिकाको डासाब आउनु भएको छ, सँगसँगै भएका समस्याहरू डासाबसँग सोध्नु, सम्बन्धित विज्ञहरू, औषधि कम्पनीका विज्ञहरू हुनुहुन्छ सँगसँगै। त्यसपछि गएर हाम्रो चाहिँ 30-32 वर्ष काम गरेको टोलीहरू छ, त्यसपछि गएर हाम्रा चाहिँ यो टोलीहरूसँग प्राविधिक परामर्श लगायत हाम्रा पशुहरूलाई यी औषधिहरू लगेर सकिएसम्म सबै सिद्ध्याउने गरी जुन तपाईँहरूको किसानहरूलाई अरूलाई पनि भनिदिन मैले आग्रह गरे र यहाँहरूलाई यो शिविरमा उपस्थित हुनु भएकोमा धेरै धेरै धन्यवाद सहित मैले मेरो भनाइ अन्त्य गरे। हस् धन्यवाद छ यहाँ सबैलाई स्वागत।
0: त्यसै गरी कार्यक्रममा बोल्दै निभ्लाका निवर्तमान अध्यक्ष रोहिणी राज जोशीले निभ्लाको परिचय गराउनु भएको थियो। उहाँले संस्थाले निरन्तर रूपमा किसान तथा पशु सेवा प्राविधिकहरूको हकित र अधिकारका लागि काम गर्दै आएको स्पष्ट पार्नुभयो।
2: यहाँहरूले आफ्नो आज हामीले सूचना छोटो समयमा छोटो सूचनामा यहाँहरू यो औषधि यहाँहरूको समस्या लिएर यहाँ उपस्थित हुनु भएको छ। वास्तवमा हाम्रो उद्देश्य भनेको यो कार्यक्रम भन्दा पनि यहाँहरूलाई जति छिटो औषधि वितरण गरेर यहाँ समस्यालाई समाधान गरेर पठाउन पाए हुन्थ्यो, किनभने बर्खाको समय छ। यो समयमा हामीले यहाँहरूको चाहिँ कामलाई पनि मध्यनजर गर्दै हामीले यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउनु पर्ने भन्ने हुन्छ। अब राजकुमार सरले भने छोटो रूपमा यो हाम्रो नेपाल पारा भेटनेरी एन्ड लाइफ एसोसिएसन संस्था भनेको के हो भन्ने कुरा छ। त्यो चाहिँ हाम्रो 77 जिल्लामा छ, प्रत्येक गाउँपालिकामा पनि छ र हाम्रो चाहिँ यो प्राविधिकहरूको चाहिँ विभिन्न समस्याहरू हुन्छ। प्राविधिकहरूलाई चाहिँ अप्ठ्यारो हुन सक्छ, गाउँमा जाँदाखेरि विभिन्न प्राविधिकहरूकोलाई चाहिँ किसानको घर दैलोमा सेवा गर्न जाँदा विभिन्न समस्या हुन सक्छ। त्यसको लागि त्यो हकितको लागि प्राविधिकहरूको हकितको लागि पनि यो संस्था सञ्चालन भएको छ। त्यसै गरी यस्तै हामीले आज चाहिँ यहाँ शिविर सञ्चालन गरेका छौँ। यो शिविर सञ्चालन गर्दा यस्ता रचनात्मक कामहरू किसानका सेवा दिने कार्यक्रमहरू पनि हाम्रो यो नेपाल पारा भेट्ने राइन लाइफ एसोसिएसनले गर्छ। यस्तै कुरा यो गर्छ, अरू विभिन्न क्याटेसनका क्याम्पहरू गर्छ, अरू विभिन्न किसानलाई चाहिँ रचनात्मक कामहरू गर्छ। जस्तै त्यसै गरी किसानहरूको घर दैलो सेवा दिने जस्तै अब कृत्रिम गर्भधारण कार्यक्रम हो, त्यसरी अन्य उपचार सेवाका कार्यक्रमहरू भए, अब तपाईँहरूका पशुहरू चाहिँ सन्दी ठाउँमा चाहिँ जस्तै अलिपुर तामकोसीमा छ, धोबीमा छ, त्यहाँ चाहिँ पशु डोराएर लान सकिँदैन, मन्थलीमा छ, त्यहाँ पशुहरू ठुला पशुहरू लान सकिँदैन। र हाम्रो भनेको उद्देश्य भनेको किसानको घर दैलोमा गएर गुणस्तरीय सेवा दिने चाहिँ हाम्रो एउटा उद्देश्य पनि हुन्छ। त्यो उद्देश्य बोकेर हाम्रो नेपाल पारा भेट्नेरी हेल्पलाइन एन्ड लाइफ एसोसिएसन चाहिँ त्यो त्यसरी स्थापना भएको हो। यहाँ यो चाहिँ प्राविधिक जनशक्तिलाई चाहिँ जनशक्तिलाई हकितको लागि र किसानको हकितको लागि चाहिँ यो स्थापना भएको छ। र मैले यो लामो कुरा गरिनँ, अघि नै हाम्रो लिगु ताम्बुसी गाउँपालिकाका पश्चिमा शाखा प्रमुखजीले भनिसक्नुभयो। यहाँहरूले यहाँ हामीसँग भएको विभिन्न औषधि कम्पनीहरूले हामीलाई सहयोग गरेका छौँ। हामीले चाहिँ यो हामीले आफैले पनि होइन, यो विभिन्न औषधि कम्पनीले हाम्रो राजकुमार भारती सरको अलिकति बढी यसमा योगदान छ। उहाँले कम्पनीहरूसँग चाहिँ समन्वय गरेर अध्यक्षज्यूले चाहिँ यसलाई चाहिँ समन्वय गरेर यो 5-6 कम्पनीबाट चाहिँ औषधि या विभिन्न औषधिहरू आएको छ। यहाँ डाक्टर साहब हुनुहुन्छ, हामीसँग हाम्रो टिम छ, त्यो टिमले यहाँहरूको समस्या के छ त्यो समस्याको आधारमा यहाँहरूले लान सक्नुहुन्छ भन्दै आज यो कार्यक्रममा चाहिँ उपस्थित हुनुभएको हाम्रो कार्यवाहक अध्यक्षज्यू लगायत सम्पूर्ण प्राविधिक टिम किसान मान्यजन्य व्यक्तित्वहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिँदै र यो आएको आज यो त्रिपुङमा वार्ड नम्बर 7 का चाहिँ किसानहरूले सकभर आएको औषधि मध्ये धेरै औषधिहरू उपयोग गरेर आफ्ना चाहिँ समस्या समाधान गर्नुहुनेछ भन्ने गर्दै मेरो आफ्नो छोटो मन्तव्य व्यक्त गर्दछु।
0: समारोहमा नेब्ला रामेछापका अध्यक्ष सुमन गिरीले शिविर सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै सहयोगी संस्था एवं महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि किसानहरूको हितलाई ध्यानमा राख्दै यस्ता जनउपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: 2047 सालमा स्थापना भएको यस नेब्ला परिवारले 2083 सालसम्म आइपुग्दाखेरि किसानहरूको हकितको लागि र हाम्रो प्राविधिक जनशक्तिको लागि पनि लड्दै आएको छ र अहिले 12 महाधिवेशनसम्म हुँदासम्म विभिन्न तहबाट आएका कुराहरूलाई मनन गरेर जस्तै अनुदानका कुराहरू होइन सहुलियत ऋणका कुराहरू त्यसै गरी प्राविधिक जनशक्तिका कुराहरू र किसानको गोठ गोठमा चाहिँ एकवटा एक प्राविधिकको हिसाबले किसानको गोठमै सेवा दिनुपर्छ है भनेर उठाउने कसले छ भन्दाखेरि मध्यम स्तरीय भेटनरी प्राविधिकहरूको छात्र संगठन नेब्लाले चाहिँ अहिलेसम्म आइसक्दाखेरि हामीले चाहिँ यस वडासम्ममा शिविर गर्न पनि पाएका छौँ र कृषकहरूको गोठमै सेवा दिनुपर्छ भन्ने हाम्रो मूल धारणा हो। त्यो कारणले गर्दाखेरि किसानकै गाउँ बस्तीमा यहाँबाट लिकुतामाकोसी होइन, यहाँबाट मन्थली होइन, यही वडा कार्यालयबाट चाहिँ सेवा दिनुपर्छ है भनेर हामीले चाहिँ यस संगठन जुन नेब्लाले चाहिँ जिल्ला कार्य समितिले चाहिँ विभिन्न यो सहयोगी संस्थाहरूसँग हात फिजाएर र औषधि कम्पनीहरूसँग चाहिँ हात फिजाएर औषधिहरू ल्याएर यस वडाका किसानहरूलाई चाहिँ औषधिहरू वितरण गर्नुपर्छ र पशु स्वास्थ्यमा हुने रोगका कुराहरू होइन उत्पादनका कुराहरू व्यावसायिकका कुराहरूलाई चाहिँ जोड दिनुपर्छ भन्ने हिसाबले यो शिविर आज सञ्चालन गर्न लागेका हौ। त्यो त्यो मानेमा कि किसानहरूले चाहिँ टाढा मात्र होइन यही वडामै सेवा सुविधा नजिकै सेवा सुविधा पाउनुपर्छ भन्ने हिसाबले यो शिविर सञ्चालन गर्न लागेका छौँ। र त्यसै गरी यस शिविरमा पाल्नुहुने जति पनि कृषकहरू हुनुहुन्छ, हामीसँग विभिन्न 8 चाहिँ औषधि कम्पनीहरू हुन्छ, नेपालका टप 10 कम्पनीहरू, उहाँहरूले दिएको औषधिहरू जुन चाहिँ हामीले रिक्वेस्ट गरेर हात पसारेर चाहिँ माग्दाखेरि दिएका औषधिहरूलाई तपाईँको सामुन्ने बाँड्ने र लगेर ती औषधिहरूलाई लगेर आफ्नो घरमा चाहिँ कुना कन्दरामा होइन आफ्नो पशु स्वास्थ्यलाई चाहिँ विचार गरेर खुवाउने वातावरण सिर्जना गर्नुहुन म अनुरोध गर्दछु। र हामीले दिएको औषधिबाट तपाईँहरूले के लाभ पुर्याउनुहुन्छ भन्ने कुरा चाहिँ पछि फिडब्याक पनि दिनुहोला। हाम्रो आदरणीय यस वडाका प्राविधिक मनिषा सिस्टर पनि हुनुहुन्छ, उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। र उहाँले चाहिँ उहाँलाई पनि यो शिविरको के छ त रहस्य, के कारणले यो शिविर भन्ने कुरा चाहिँ उहाँलाई पनि थाहाको छ। र हामीले विगतको 2 भयो हामीले शिविर सञ्चालन गरेको नेपाल पारा भेटनरी एन्ड लाइफ स्टक जिल्ला कार्य समिति रामेसापले। र पहिला चाहिँ योभन्दा अगाडि गत वर्षमा चाहिँ हामीले मन्थली नगरपालिकाको 10 वडा र 7 वडामा यो शिविर सञ्चालन गरेको थियौँ भने यो आर्थिक वर्ष लगत्तै भनेको 1 अगाडि चाहिँ गएको शनिबार चाहिँ हामीले रामेछाप नगरपालिकाको वार्ड नम्बर 4 हेमगङ्गामा सञ्चालन गरेको थियौँ बुलुङ बुलुङमा। भनेको जहाँ चाहिँ अति सीमान्तकृत बस्तीहरू छ, जहाँ चाहिँ पशुको चाहिँ कार्यक्रमहरू पुगेको छैन, जहाँ चाहिँ शिविरहरू सञ्चालन भएका छैनन्, त्यहाँ चाहिँ हामीले लगेर पशुहरूको लागि हकितको लागि र किसानको चाहिँ मर्मालाई बुझेर हामीले यो शिविर सञ्चालन गर्दै आइरहेका छौँ। र हामीले भोलिका दिनमा पनि यसै गरी सहयोग साथ सहयोग भयो भने अन्य पालिकाहरूमा पनि यस्ता शिविरहरू कृषकको लागि र कृषकका गोठमा पालेका अवध पशुहरूको लागि औषधि वितरण गर्ने हामीले जमर्को गरिरहेका छौँ। र त्यसै गरी यस शिविरमा चाहिँ विशेष धन्यवाद दिन चाहन्छु जस्तै रिखु तामाकोशी गाउँपालिका विशेष गरी हाम्रो लोकप्रसाद फुयाल सरलाई, त्यसै गरी हाम्रो पशुवा कार्यालय सिन्धुलीको विशेष राजकुमार भाटी सरलाई, त्यसै गरी 7 कार्यालय तिलपुङको सम्पूर्ण परिवारलाई र हाम्रो निवर्तमान अध्यक्षज्यूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। अझै धन्यवाद चाहिँ मेन चाहिँ औषधि कम्पनीहरू जुन हाम्रो यो कान्तिपुर फर्मा, एमएचडी फर्मा, त्यसपछि क्युमेड फर्मा, भास्कर सिटिजन फार्मेसी, बिएमसी फार्मेसी, आयुर्वेद र भेट मन्किनलाई विशेष धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले आज यो औषधि हामी माझमा नदिनु भए भए हामीले यहाँ कृषकहरूलाई बाँध्न पाउँदैनथ्यौँ। र कोअर्डिनेसनको लागि हाम्रो मेन हाम्रो चाहिँ राजकुमार सर, त्यसै गरी मैले नाम लिनुपर्छ डाक्टर सूर्य चन्द्र थोकर सर र अन्य सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। यो शिविरमा आफ्नो कामहरू थाँती राखेर घरमा केही काम बितिया होला बर्खाको बेलामा छ, तपाईँहरू पनि यहाँसम्म औषधि लिएर आउनु भएको छ, तपाईँहरूलाई पनि विशेष धन्यवाद।
0: पशु स्वास्थ्य शिविर विशेष सामग्री पछि अब लागौं आजको कुराकानी तर्फ। परम्परागत पेशालाई जोगाउँदै तिलपुङमा आरण व्यवसाय सञ्चालन गर्दै आउनु भएका आरण उद्योगी भीम बहादुर विश्वकर्मासँग हामीले कुराकानी गरेका छौं। आधुनिक प्रविधिको अभाव, कच्चा पदार्थको समस्या र स्थानीय सरकारबाट खोजिएको सहयोगका विषयमा केन्द्रित रहेर गरिएको यो संवाद सुनौ।
4: अहिले 2-3 लागू गरेको चाहिँ अनि यहाँ अब लगानी कहाँले लगानी गर्दा अलिकति लगानी अनुसार अलि नहुने पनि पेसा सिप त अब फन्चर पनि गरिन्छ काम त त्यसबाट नै फाइदा नहुने, खेतीपाती गरेर खेतीपातीले पनि अलि नहुने बाँदरले खाइदिने अनि त्यसले गर्दाखेरि बनाउने ओर्ने व्यापारीहरू गर्ने गर्दैछौँ।
0: के बनाउनुहुन्छ यहाँनिर चाहिँ?
4: यहाँ चाहिँ भन्नु चाहिँ चाहिने चिजहरू चाहिँ कृषि औजारहरूदेखि लिएर खुकुरी मार्ने खुकुरी तरवार खोडाहरूदेखि लिएर कोदाला कोदाली हँसिया सालासिया दाउ यस्ताहरू अब
0: सबै
4: तयार हुन्छ त्यसको लागि।
0: कति वर्षदेखि चाहिँ यो आरण पेसा व्यवसायमा आबद्ध हुनु भएको? तपाईँले यो सिप चाहिँ कति वर्ष उमेर हुँदा चाहिँ सिक्नु भएको?
4: मैले चाहिँ यो काम चाहिँ 15-16 वर्षदेखि
0: निरन्तर यो पेसालाई अगाडि बढाउनु
4: भयो, अगाडि बढाएको 15-16 वर्षदेखि गरियो, भनिसार पनि काम गरियो, यस्ता अब कामहरू भन्दा पनि मिस्त्री कामहरू पनि गरिन्छ।
0: 40-45 वर्षको अवधिमा पहिलाको तुलनामा अहिले चाहिँ यो पेसा व्यवसायप्रति मानिसको सोच विचार दृष्टिकोण फरक भएको छ कि छैन, कि पहिलाको जस्तै तपाईँहरूलाई हेपाइती व्यवहार छ कि? किसानहरू सबैलाई आवश्यकता पर्छ औजार होइन, तर हेर्ने दृष्टिकोण नजर चाहिँ बेग्लै छ,
4: अलिक बेग्लै जस्तो
0: त्यो छुवाछुत विभेद चाहिँ अहिले के छ, कम हुँदै गएको,
4: अलिक कम हुँदै गएको छ, त्यसमा चाहिँ अलिक कम हुँदै गएको छ, तर अलि यो
0: सामान जुन पाउनु पर्छ नि
4: त्यो छैन, त्यसलाई चाहिँ अलिकति, किनभने यो माल यसरी बनाएको छ, यो माल चाहिन्छ, यसको भाउ अरू सबैको भाउ पनि यसको भाउ भएन, यो चिजको भाउ नहुने भयो, त्यसले गर्दाखेरि हामीले काम गर्न अलिक नसक्ने भयो, नभई नहुने चिज त सरकारले नि भएको थाहा चिज त अत्यन्त चाहिहाल्यो।
0: पहिला पहिला चाहिँ तपाईँहरू बाली हरे पर्खामा रहेर यो पेसा गर्नुहुन्थ्यो,
4: गरिन्थ्यो,
0: अहिले त्यो चेन्ज भएको, अहिले तपाईँ ज्यालामै गर्नुहुन्छ?
4: ज्यालामै नै गरिन्छ, अब कुनै कुनै कतै अब यसो त्यो पनि गरिदिनु परिहाल्यो, यसो एक दुईजना त अब गरिदियो भने त्यो पनि गरिदिनु, नदिने सक्नु ज्याला दिन नसक्नेहरूको त गरिदिनु नै पर्छ।
0: पहिला पहिला कतिको चुनौती थियो, जस्तो बाली पनि उठाउनु त गाह्रो पर्थ्यो,
4: गाह्रो पर्थ्यो,
0: अहिले सबैले दिन्थे त दिँदैन,
4: कोहीले दिने, अब त्यसको भनिन, अब भनौँ कि यसको चाहिँ अलिक भाव नहुने, यसको भाव नहुँदाखेरि जतिसुकै काम गरे पनि यसको भाव नहुने, हाम्रो यो दलितको केही भाव नहुने, दलित भने हेप्ने झिप्ने त्यसको फलाम यस्तो भने भन्ने, यो फलाम काम गरेको केही मान्यता भएन क्या, अनि यसले छोड्दै जानुपर्ने अवस्था देखिसक्यो।
0: त्यस कारणले गर्दाखेरि छोराहरू पढ्नुहरू पढेर पनि जस्तो यही पेसा व्यवसायलाई अलिकति आधुनिक तरिकाले व्यवस्थित ढङ्गले गराउन सकिन्थ्यो नि त, त्योतर्फ यही विभेदको कारणले गर्दा छोराछोरीले नि गर्नु भएन,
4: भएन छोराछोरीले नि गर्नु भएन, गर्न पनि दिएन, अब हामीलाई त भएन, छोराले किन दिनु थियो, यसको मान्यता भएन है, यसको पनि केही मान्यता अलिकति भाउ अब त यसमा सिपको, यो त अब्जर्भेसन त खासै गरी नभई नहुने चिज हो, जसरी भए पनि त यसको केही मान्यता नहुने क्या, भाउ पनि नहुने, फलाम पिटो दिनभरि पिटो, सबैको भाउ बढ्दा यसको भाउ बढ्दैन है, सबैको भाउ बढ्ने यसको भाउ बढ्दैन, फलामको भाउ बढ्दैन, हामीले बनाएको मान्यताको भाउ बढ्दैन, हँसिया कोदाला खेती खेती किन्छन्, कति लाख एक करोड भालेर खेतीपाती किन्छन्, 50-60 लाख हालेर खेतीपाती किन्छन्, तर आउनु त अब्जर्भ नभइकन कोदाला हँसिया नभइकन काम चलेन, त्यो चाहिँ देख्दैन, लाख रुपियाँ भैँसी किन्छन्, हँसिया नभइकन काम दिएन, त्यो बुझेन, त्यतिकै लाख रुपियाँको चाहिँ मान्यता भयो, 100-200 रुपियाँको चाहिँ मान्यता भएन, अलि हिकाइ पेलाइ, त्यसको पनि एउटा भाव नै हुनु पर्यो नि भन्न खोजेको हामीले यही हो, अनि हामीलाई अलिकति केही सरकारले पनि दलितहरू भनेर मात्रै अलिकति हेपेर मात्रै दलितलाई अलिकति सियाहरू त हुनु नै पर्यो, कृषि औजारको अब गर्ने मान्छेलाई त्यसलाई हिँड्ने त हिँड्ने, नगर्नेलाई गर्नेलाई केही सुविधा पनि चाहियो होइन, जुनै सरकार आए पनि यसको चाहिँ केही मान्यता नहुने त होइन होला नि, अनेक कृषिलाई दिएको छ
0: अनुदानहरू,
4: अनुदानहरू दिएका छन्, हामीलाई दिनु नहुने चाहिँ के हो, दियो ओडालाई दिन्छन्, ओडा खटाउनेलाई भइहाल्छ, यति देखाउँछन् अनेक अनेक लागु भइहाल्छ, हामीलाई थाहा छैन भने ओडाले खप्नु खानु गर्दैन, डिङ्ली मुङ्ली त्यसै पनि तेरो त्यो जान्ने सुन्ने भएर आइहाल्छ भनिहाल्छ ओडाले, ओडापट्टिबाट होइन, अनि हामीलाई त के मानिँदैन भने ओडामा आएको विकास ओडालाई त्योभन्दा अलिकति थपेर हालौँ न भने त्यो आउँदैन, पालिकाबाट पनि त्यो आउँदैन, कृषि औजार यो चिज कृषि औजारमा चाहिन्छ त्यो आउँदैन, यो के भएको होला चाहिँ, यसमा केही अब खोतला गरेर पनि यसको मान भाउ राख्नु पनि पर्यो होइन, जस्तो अब यो भेटनरीको दबाईहरू आएको छन् नि, त्यसै गरी अब कृषिमा चाहिने हतियारहरू पनि मानेर हुनु पर्यो नि त होइन,
0: कतिको बिक्री हुन्छ, जस्तो गाउँबाट यहाँ आउनु भएको छ त्यो उद्देश्य अनुरूप भएको छ कि छैन, सोचे अनुरूप
4: छैन, त्यति छैन, अब किनभने माथि
0: भनेपछि यो त भाडामा लिएर बस्नु भयो होला, गाउँमै फर्किने त्यस्तो सोच चाहिँ आयो कि आएन,
4: अब फर्किनु पर्ला जस्तो नि छ
0: है, सोच आइरहेको
4: सोच आइरहेको छ, अब किनभने अब नभए पनि त फर्किनु नै पर्यो है,
0: पैसा भाडा कति तिर्नुपर्छ के छ,
4: भाडा अलिअलि
0: अलिअलि तिर्नु पर्ला,
4: टहरा
0: त आफैले बनाउनु,
4: आफैले बनाएको यो टहरा त भाडा त तिर्नु पर्यो नि, त्यो दिँदैन थिएँ, अनि अब भाडा नि अब 1200-1500 रुपियाँ तिर्नु पर्यो नि, खर्चा त्यसरी भन्न दिँदैन,
0: भनेको त्यति निराशा त होइन, तथापि पनि सोचे अनुरूप नहुँदाखेरि चाहिँ तपाईँलाई त्यस्तो लाग्यो हो, जीविकोपार्जनमा चाहिँ सहजै भइरहेको होला,
4: भन्दा पनि सहजै त भइरहेको छ,
0: खानपानमा सामान्य जीवन चलाउन त गुजारा गर्न त यस्तो धान्या छैन र
4: अलिक धान्न अलिक गाह्रो, यसले धान्दैन,
0: खेतीपाती गर्नै पर्छ
4: बाध्यता, यसले केही धान्दै भनौँ कि यो कस्तो भन्नु होला भने यो काम गरेर बसेर अलिकति माथिल्लो तहमा नजाने,
0: यहाँ भएन भने विकल्प खोज्दै अलिकति सदरमुकाम अथवा बजारमा जाने त्यो क्षमता साहस त्यो लगानी छ कि छैन, के छ
4: त्यो छ, अब यहाँबाट लगानी अब हाम्रो कस्तो भन्नु होला भनेदेखि अब मधेस ल्याउने उनीहरूकै मात्रै भइहाल्ने, उनीहरू कहाँ कहाँबाट बाहिरबाट ल्याउँछन्, यहाँको माग गाउँको चिजलाई गाउँकै माग भइदिए त हुन्थ्यो नि, व्यापार
0: भइसक्यो, सहरमा तपाईँहरूको
4: सहरमा ल्याउने
0: हेला हुने भयो,
4: हेलाउने सहरमा, अनि सहरमा लगेर सहरको माल किनेर ल्याउँछन्, यहाँ 20-30 रुपियाँ दिन्छन्, बनाएर दिनु परिहाल्यो, त्यतिमा गयो पैसा खाने सहरमा, गाउँमा केही पनि नहुने, त्यसले गर्दाखेरि यहाँ अब रहन त अब ठेगान हुँदैन
5: ठेगान छैन है निश्चित छैन
4: निश्चित छैन निश्चित के निश्चित अब भएन भने छोडेर नि हिँड्नु परिहाल्यो भएन नि त त्यसले गर्दाखेरि अब भए भइहाल्छ नभए हिँडिन्छ आफ्नो घरतिर
5: तपाईँको माग चाहिँ के हो भने हेपायती व्यवहारको अन्त्य हुनु पर्यो होइन त्यसपछि वडा अथवा पालिका सरकारले तपाईँहरूको यो पेसालाई व्यावसायिक बनाउनु
4: पर्यो
5: अनुदान अथवा चाहिँ सहयोग दिनु पर्यो
4: पालिकाबाट आउँछ पालिकाले खटाइदिनु पर्यो वडामा होइन पालिका पनि सरकार पालिकाको सरकारले
5: अर्को भनेको बजार व्यवस्थापनमा सहयोग पुर्याइदिनु
4: पर्यो
5: है यति गरेको खण्डमा तपाईँ यहाँ टिकिरहनुहुन्छ गरिरहनु
4: यो काम हामी छोड्दैनौँ हामी किनभने यो कामलाई ध्यान दिन्छौँ है नत्र भने अब यो कामहरू अब बन्द गर्नु पर्ला जस्तो भइसक्यो
5: भनेपछि तपाईँ बन्द गरेर हिँड्ने त्यो सोचमा पुगिरहँदाखेरि त यहाँ गाउँलेलाई त अब कतिपय खेतीपाती गर्दै हुनुहुन्छ बाँदरको समस्या भए पनि उहाँहरूलाई त समस्या पर्ला नि त
4: पर्ला परिहाल्छ नि
5: के अन्तबाट ल्याउनु
4: होइन पर्छ त्यो पर्छ अनिवार्य पर्छ त्यो किनभनेदेखि पर्छ पर्दाखेरि अब उनीहरूले पनि भन्ने कुरो के चाहिँ आएन अब ल्याउला नि ल्याउन त दुःख गरेर बुढाबुढी अब अलिक ठिटा ठिटीले त ल्याउला नि बनाएर ल्याउला कपाको बुढाबुढी अहिले त धेरै जति बुढाबुढी घर छन् तिनलाई त गाउँमै चाहियो नि त तिनका चाहिँ सुरक्षा चाहियो नि होइन तिनलाई चाहिँ सुरक्षा चाहिँ अब यो पनि यो चिज हराउनु हुँदैन कृषिलाई मात्र अनुदान दिनु भएन यो अनुदान त आउने यो तलियो फेर्लाको लागि यो सरसामानको लागि नि अनुदान दिनै पर्छ
5: हवस् यो समय र संवादको लागि धेरै धन्यवाद बाँकी केही छन्
4: छैन
0: स्थानीय उद्यमीको आवाज सहितको आठौं अङ्कको निर्धारित समय सकिएको छ कार्यक्रम बारे आफ्ना प्रतिक्रिया वा सुझाव भए हामीलाई रेडियो झन्कार मार्फत पठाउन सक्नुहुनेछ गाउँपालिकाका नयाँ योजना र स्थानीय विकासका खबर बोकेर आगामी साता यही समयमा पुनः भेट हुने नै छ तबसम्मका लागि रेडियो सुन्दै गर्नुहोला म प्रस्तुता ईश्वर विश्वकर्मा बिदा हुन्छु नमस्कार शुभ साता

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
0: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य गर्ने विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
1: सम्पर्क नम्बर 0845410043 9863023422
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
0: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
0: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: अहिले साँझको 7 बजे

0: नमस्कार। कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौं। शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
1: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-5 सय घरहरू प्रभावित छन्। घर पुरिया छन्, त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 4-5 सय चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अठाउँ छ भने के गरेर बसेका छन्। त्यस्तो
2: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
1: धारिमो पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नु पर्ने हो कि भन्ने चाहिँ त्यही डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
2: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
1: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन। होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
2: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
1: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
2: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम
1: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन। यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो पनि। अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
2: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
1: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन। अब जिटिआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
2: बोलेको कुराहरू
1: बोल्न होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन्, नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
2: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घसघचाउने त तपाईँलाई हो नि त जनताले, होइन जनता सामु चाहिँ तपाईँले यी कुराहरू कसरी
1: होइन जनता सामु त भनिराखेका छौँ हामीले त्यहाँका चाहिँ मूल आवश्यकताहरूका बारेमा अहिले पनि आवश्यकता छ जस्तो अहिले चाहिँ यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनुपर्छ पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनुपर्छ त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ त्यस कारणले त्यो पहिलाको पुल लगेको छ त्यो पुल निर्माण गर्नु पर्यो त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ
3: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो
0: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ
4: हो सक्छ जनताको आवाज संसदसम्म पुग्छ कानून निर्माण प्रक्रियामा जोडिन्छ
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ
0: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
1: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ सक्नु पर्छ फेरि
6: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू
7: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला अखन पनि हाम्रो खेती
0: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी
0: हरेक बिहिबार बेलुका 7:30 बजे पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे कार्यक्रम हेलो सांसद
2: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ
1: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेर थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ त्यसले समस्या बनाएको छ अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन् विद्यार्थी उहारी छन् कतिपयको विद्यार्थी पारी छन् विद्यालय महाविद्यालयहरू उहारी छन् तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले
2: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो
1: अब नीति निर्माण र कानुन निर्माण तपाईँले भन्नुभयो होइन त्यसमा सक्रिय भएर लागिराखेको छु म अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो बजेट आयो त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू अन्य किसिमका ऐन कानुनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो अब त्यसलाई मान्ने नमान्ने त त्यही सरकार पक्षको भूमिका हुन्छ दुई तिहाईको सरकार छ अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन जायज कुरा भनेको कुरो कुनै न कुनै त लागू नगरी सुखै छैन हेर्नुहोस् तर चाहिँ अब तत्कालै लागू गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ फेरि
2: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन् किनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि
1: अब संसदको चाहिँ त्यहाँ आएको ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरूमा मिल्दैन होइन कतिपय मिल्छ कतिपय मिल्दैन अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो त्यो लिइ नै हालिन्छ विज्ञहरूसँग राय लिने अध्ययन गर्ने चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने पुराना ऐन कानुन अध्ययन गर्ने नयाँ विधेयक अध्ययन गर्ने त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
2: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने थलो बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
1: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद। संसद त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त। प्रतिपक्षीको ड्युटी त सरकारका कमजोरीहरू देखाइदिने नै हो। त्यस कारणले त्यो देखाएको हो त्यसलाई अब कसरी दुनियाँले कसरी बुझाएको छन् चाहिँ दाउपेज त्यो दाउपेज साउपेज केही छैन। दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू अब समितिका कामहरूमा सहभागी हुनु पर्यो। त्यसमा यो अहिले तपाईँसँग कुरा गर्दा गर्दै अब अर्को बैठक छ त्यही समितिको त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाग्ने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू

0: भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
1: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु। अनि जनताको आवश्यकता, हिजो म जुन बेला यहाँ काठमाडौँ एसआइसी दिने काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त, उस्ता कहाँ उस्ता उस्तै छ। अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो। त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान्, र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
2: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
3: यी समय हाम्रो सुरुमा उतारको कुराहरू ढिला भएको थियो, प्रहरी अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छँदै थिए। यो चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली तपाईँको रेस्क्यु कामहरू भइरहेको छन्, हरेक दिन प्रोग्रेस छ, त्यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू जरा अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। रातको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सड़क सञ्जाल टुटेको छ। पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मार्करमा 580 जना चाहिँ हुनुहुन्छ।
4: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
3: म 2 चोटि गइसकेँ।
4: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
3: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं होइन। मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँ जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट योबाट योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचघच अनुरोध गरेको छु। किनभने मैले बुझे अनुसार मैले कसो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्ष्मी मैलिङ साबुदेसीको सडक वास आउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डिब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा, मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफ्नो आफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
4: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
3: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो, कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
4: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
3: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो, यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। अब रिसोर्स म्यानपावरहरूको चाहिँ अलिक निगरानी कम

0: भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू गज गर्दै हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धी निकायको साथीहरूसँग मैले कुरा गरेका छौँ। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नुलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कार्यवाही अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु होइन। मैले केही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस् मैले संविधानकारी भूमिका गर्नुपर्ने पूरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहे पनि छु र भोलि पनि गर्छु।
1: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मार्फतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
0: होइन यस्तो छ हजुर, जे जे भए पनि मोरस जिल्लाको जनप्रतिनिधि हो, अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु हुन्न। मैले कसरी मेरो जनतालाई राहत पुग्ने उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो होइन। उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान उहाँहरूको आवश्यकता पनि राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुराहरू होइन, नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यसो सोच्नुहुन्न भन्ने भावना साथ जति जे जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई गचगचाउने कुरा र उहाँ हामीले समानकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेको छु।
1: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षेत्र विक्षेत अवस्थामा छ होइन, ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
0: त्यो रसगुलको भूजल जहाँ कनेक्सन गर्न सकिन्छ, अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्, हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले सङ्घको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
2: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ,
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिने छन् तपाईँका सवालहरू।
8: हाम्रा दुःख नै त सरकारी खेती गरिछौँ र पानी नै पिग्रला, अखन त यही हाम्रो खेत नै रोपाए।
3: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
0: अहिले विपदको बेलामा तपाईँले जुन कुरा बाटो उठाउनु भयो,
1: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही वडा अध्यक्षलाई पनि भेटेका थियौँ हजुर,
0: होइन लक्ष्याङदेखि त्यहाँ वडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
1: थियो, हामीले पनि देखिदियो।
0: यस यस होइन, अब लकिली फर्चुनेटली यस्तो भयो कि खास त्यो के भयो वास्तविक कुरा भने यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास इन्डतिर नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने धेरै समस्या आएको, रसुवाको एउटा पाटो छ सरमदरीको पाटो, बजेट विनियोजन पनि भएको छ, हामीले पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला, हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिला। ती सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्, त्यो कालेपत्री नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रीहरू हुन्। त्यसले गर्दा हामी बनाउने क्रममा नेपालको अब बजेटको साइज पूर्वाधार पुँजीगत खर्च गर्न सक्ने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पर्यो। त्यो भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे कन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा पाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा पाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्यो भने ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उनी लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ रातिकै टाइममै बजेट विनियोजन भएर बसिसकेको छ। अब कानुनी प्रक्रिया के अरे तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा भइहाल्यो। पोहोर साल पनि राखेको थियो, पोहोर साल तपाईँको सङ्घीय सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ। देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
1: हुन त अब अहिले बाढीको कारणले हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो, हामीले के सिक्यौं यो अहिलेको विपदबाट सड़कको सन्दर्भमा?
0: सड़क सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफ लाइनसँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने स्पेसली हाम्रो पहाडी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जसमा लाग्छ हाम्रो अब जगले जति गरे नि यो भर्खरै बिग्रिएको कुरा नै यो सुधार्ने धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन् मैले समय निकाला नि यो भनेको छु, जति पनि पूर्वाधार छन् अब यस्ता यस्ता किसिमका हिमतालकड पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यस्ताले नै अप्ठ्यारो पर्न नबिग्रिने खालको पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्झि निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्नुपर्छ। यो विषयमा म सचेत छु। त्यही अनुसारै सङ्घीय सरकार प्रदेश सरकारहरूलाई मेरो तहबाट घचघराउने दिशन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
9: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली कांग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: रंग बहार
11: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
10: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
10: वर्ज पेंसले।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: हजुरको रेडियो 102.1 मेगा
5: एग रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5,000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला।
6: केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले।
5: बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
7: किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
5: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
8: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
5: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना। Network CIM.
5: भोटेकोसीको विनाशकारी बाढ़ीले निम्ताएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्छ।

0: पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
1: भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
2: झाडा पखालाको केस 25 देखिएको इन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
1: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्यविदहरूको भनाई छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला, बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
3: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
1: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झूठा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाण्डुमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
4: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 वटाको तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन करिब 5000 नै हुनुहुन्छ। अझै पनि उद्धार गरिएको संख्या 13702 छ। अहिले हामीले विभिन्न 19 वटा अस्पतालहरूमा अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना उपचारमा आउनु भएको थियो अहिलेसम्म।
1: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। भएको उक्त रकम मध्ये 9 वटा वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिमा गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
5: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभेलिङ गरेर अब यो महिनाभित्र नाभी लोडहरू अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका कार्यहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यहाँ मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
1: सड़क छिटो सञ्चालनमा ल्याउने 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
6: हामी त्यतिखेरका अब अग्नि यहाँ भनिहाल्नुभयो 14 महाधिवेशनमा केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू दिनाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री हामी सबैको भनाइकन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका 8-5 छलफल भएको थियो त्यही बहुदिन नै अगाडि गयौं भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ, अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
1: 70 गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी, कासा रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
0: बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
7: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
0: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृंखला मिलीजुली नेपाली, फेरि विनाशकारी बाढ़ीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ।
9: तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
9: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
9: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईले यो खोप लगाउनु भएको छ कि छैन? छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरूद्धको खोप लगाउनु है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरोधोज घरती मगर:
13: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दिव्य रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बाल बालिकाहरूलाई दादुरा रुगुला वृद्धको खोप पनि प्रदान गर्नेछौ।
9: हैजा टिटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खोल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रञ्जितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरूरी छ भनेर सोधेका छौ।
14: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौं। एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौं। निलो कार्ड पनि लगभग लाखौं रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पहेँलो कार्ड बनायो। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँ उहाँहरूको हामीहरूसँग नाम छ अनि जसका पसल जसले नगर नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ। तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023।
9: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ। आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
7: 5 दिनको दिन हिजो 21 बजे सम्पन्न गरे हौ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाइ 190 फिट छ र चौडाइ 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ 3 वाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डायनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा फस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडवेको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
9: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
0: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला? त्यसको सावधानी
15: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
0: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढ़ीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढ़ीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
15: अहिले पछिल्लो 3 तर्फबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखिएको छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ। हिमतालहरू

एक दुई घण्टाको लागि ठूलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो दुई तिन दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ

0: क्षेत्रमा पहिरो र हिमताल विस्फोटको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो एक दुई हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट छिरिदिने बाढ़ीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौं हामी, आउँदो चैत वैशाख भन्दा अगाडि हामी सुरक्षित रहन सक्छौं भन्न सक्छौं तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसून शुरू हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायम नै छ।
1: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दूधकोशी आसपास क्षेत्रमा जोखिम बढ़ेको भन्ने खबर छ भन्नुभएको छ।
0: आज एक बिहानै हामीले त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गर्यौं र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गर्यौं। त्यो हेर्दाखेरि त्यति ठूलो पहिरो र त्यति ठूलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठूलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौं भनेर हामीले सूचना जारी गर्यौं। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
1: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
0: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाड़ी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढ़ी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौं ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, र पछिल्लो समय पहाड़ी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यत उच्च हिमाली पहाड़ी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढ़ी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्वपूर्ण राजमार्गहरू छन् मुख्यत मेची राजमार्ग कोशी राजमार्ग बीपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाड़ी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
1: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
0: अब यो चाहिँ सबैभन्दा महत्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ। सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवत जावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौं भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
2: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,000 रूपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढ़ीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढ़ी पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढ़ेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्ता अस्पतालमा बस्न कांग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि छ जना कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाड़ी सहभागी हुनुभएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार रंग बहार
3: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन्स।
4: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यसूचीको विषयहरू
5: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
5: संस्था एकीकरण सम्बन्धमा,
4: ऋण अपलेखन सम्बन्धमा,
5: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
4: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
5: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
4: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
5: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
5: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
4: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
5: धितो लिलामी सम्बन्धमा,
4: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
6: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
5: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
6: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
5: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0484-543-304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484-400-067।
6: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेङ्गु रोगको रोकथामका उपायहरू।
5: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सारे लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: युवराज कार्कीज्यू म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद भूपालजी।
1: एमालेमा के भइरहेछ, कति यहाँ भित्रका गतिविधिहरू सूक्ष्म रूपमा नियालिराख्नु भएको छ, आफ्नो पार्टी के भएको जस्तो लाग्छ?
2: म त चितवनको सौरा महाधिवेशनदेखि नै स्वैच्छिक अवकाश लिएर अब युवाहरूलाई अगाडि बढाउनु पर्छ, अलि नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने ठानेर म चाहिँ एउटा अभिभावकीय भूमिका सल्लाहकारको भूमिकामा रहेको त्यही बेलादेखि नै अब पछिल्लो अवस्था त झन्झन बिग्रँदै गयो र अब अहिलेको अब यो सबै अवस्थाहरू आयो होइन, यो अब देखिराखिएकै छ सबै हाम्रो पार्टी अब देशको चाहिँ जनमतको हिसाबले झनै पहिलो नम्बरमा रहेको पार्टी यो पछिल्लो आम निर्वाचनमा त हामी एकदम साँच्चै भन्ने हो भने अत्यन्तै लज्जास्पद हार बेहोरेर एक किसिमको एउटा जनताको मूल एउटा जनताको पंक्तिबाट चाहिँ पुरै अलग थलग परेको अवस्था छ।
1: हजुर,
2: अब पार्टी ठिक ढंगले अगाडि बढ़िरहेको छैन, अब विगतदेखि नै कमी कमजोरीहरू थुप्रिँदै आएर त्यो त्यसले चाहिँ एउटा उचाइमा पुगेपछि अब त्यसले छलाङ मारेर अब यो परिस्थिति सिर्जना भएको हो। त्यसो भएको हुनाले यसको चाहिँ समग्र र गम्भीर समीक्षा गरेर भएका कमी कमजोरीलाई एकदम निर्ममतापूर्वक तिनीहरूलाई चाहिँ स्वीकार गर्दै आफूलाई एकदम पुनर्जागृत गरेर आफूलाई नयाँ ढंगले अगाडि बढिएन भनेदेखि फेरि जनताको विश्वास प्राप्त गर्न सकिन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
1: हजुर,
2: त्यसो भएको हुनाले हामीले चाहिँ हाम्रा आफ्ना आफूले गरेका गल्ती कमजोरीहरू विगतदेखि नै भएका गल्ती कमजोरीहरूको एकदम गम्भीर समीक्षा गर्नुपर्छ।
1: हजुर,
2: र पार्टीलाई चाहिँ पुनर्गठित पुनर् एउटा जागृत र एक किसिमले भन्यो भने नयाँ ढंगले अगाडि बढ्ने एउटा स्थितिबाट लैजानुपर्छ र मात्रै हामी फेरि जनताको बीचमा चाहिँ विश्वास आर्जन गर्ने ठाउँमा पुग्न सक्छौं। त्यसो भएको हुनाले अहिले जुन ढंगले चलिरहेको छ त्यो प्रति त म त एकदमै धेरै असन्तुष्ट छु। यो ठिक ढंगले अगाडि हामी अगाडि बढेका छैनौं।
1: हजुर,
2: यो पार्टी निर्माण गर्दाखेरि आफ्नो जीवनको धेरै ठूलो ऊर्जाशील समय समर्पण गर्ने व्यक्ति म पनि हुँ। 10 वर्ष भूमिगत बसियो।
1: हजुर,
2: म चाहिँ एकदम धरानको हातीसार क्याम्पसको टपर मान्छे, बाहिर पढ्न जाने ठूल्ठूला अवसरहरू छोडेर 86% मैले चाहिँ स्कोर गरेर बाहिर जाने ठूलो अवसर पाएको मान्छेले पनि म छोडेर झोला बोकेर गाउँ गाउँ गएर जनतालाई चाहिँ संगठित गरेर यो एमालेलाई यहाँसम्म ल्याउनमा एउटा साह्रै महत्वपूर्ण भूमिका खेल्ने मध्येको एकजना व्यक्ति चाहिँ म पनि हुँ।
1: हजुर,
2: त्यस हिसाबले चाहिँ अहिले जुन ढंगले पार्टी अगाडि गइरहेको छ म चाहिँ हामीले गरेको त्याग बलिदान सङ्घर्षले चाहिँ त्यो सार्थकता पाइरहेको छैन जस्तो चाहिँ मलाई लागिरहेको छ।
1: तर अब के त यो खास यो एमाले भित्रको खास बाधक को त यसलाई ठिकठाक पार्नुपर्छ भन्ने चीजलाई ठिकठाक पार्न नदिने मान्छे को त बाधक को दोषी को
2: होइन, त्यो त नेतृत्वले लिनुपर्छ नि। के हुन्छ भने
1: नेतृत्व त लिनुपर्छ, तर नेतृत्व अथवा पार्टी ठिकठाक पार्नका लागि कार्यदल भन्नु, कार्यदलले प्रतिवेदन तयार पार्यो, त्यो प्रतिवेदन अनुकूल नभएपछि रामबहादुर थापालाई अर्को लेख्न लाग्यो, दुईटा प्रतिवेदन आयो त्यो दुईटालाई पनि फेरि एक गरौं भनेर कार्यदलमा छलफल भइरहेछ, यो त गन्दगोलमा फस्यो नि पार्टी। अहिले तपाईँ कार्यदलकै कुरा गर्ने भने नि पार्टी ठिक पार्ने कुरा गर्ने भने पनि
2: त्यही त के हुन्छ भनेदेखि त्यो जुन ढंगले तलबाट आम देशव्यापी रूपमा कार्यकर्ताहरूबाट उठेका आवाजहरूलाई दबाउने र फेरि पुरानै ढाँचाले चाहिँ त्यो लादेर नेतृत्व लादेर चाहिँ अगाडि बढ्ने ढंगले जुन खालको काम भइरहेछ त्यसले चाहिँ पार्टीलाई समाप्त गर्ने दिशामा पुर्याउँछ, त्यसरी जानु हुँदैन। अब हामीले त अहिले सुझाव दिने ठाउँमा मात्रै छौं, त्यहाँ बसे साथीहरूले जो कार्यकारी भूमिकामा रहनु भएको छ उहाँहरूले आठका साथमा गलत कुरालाई गलत भन्न सक्नुपर्छ र पार्टी जोगाउने काममा उहाँहरू लाग्नुपर्छ र पार्टीलाई टोटल पुनर्गठन गरेर जाने ढंगले उहाँहरू अगाडि बढ्नुपर्छ भन्ने मेरो सुझाव छ उहाँहरूलाई होइन।
1: हजुर,
2: त्यसरी नगर्ने हो भने त हाम्रो अगाडि चाहिँ अब एउटा भनाइ नै छ नि, कि त सचिने कि सकिने, दुईटा मात्रै बाटा छन्।
1: तर तपाईँहरूको पार्टीलाई चाहिँ नि युवराज कार्कीजी विगतमा कस्तो भनिन्थ्यो भने संगठनको हिसाबले व्यवस्थापनको हिसाबले यो दक्षिण एसियालकै अत्यन्तै व्यवस्थित पार्टी भन्ने एक खालको जस्तो खालको लोभ ईर्ष्या थियो। आजको दिन त हेर्नुहोस् त एउटा चुनावबाट अर्को प्रदेश स्थानीयको चुनावमा आउन आँटिसक्यो, तपाईँहरूको पार्टीले चुनावी समीक्षासम्म गर्न सकेका छैन, यो कस्तो पार्टी भयो?
2: होइन त्यही भनेको त के भयो त भन्दाखेरि यो सबैभन्दा संगठित र व्यवस्थित पार्टी थियो एमाले. भित्र अन्तर्विरोधहरू त थिए, त्यतिखेर पनि गुटबन्दीहरू नभएका होइनन्, गुटबन्दीहरू पनि थिए, तै पनि छलफल हुन्थ्यो, त्यसपछि विभिन्न ढङ्गले एउटा निष्कर्ष निस्किन्थ्यो, त्यो निष्कर्ष निकालिएर सामूहिक नेतृत्वबाट अगाडि बढ्ने अवस्था थियो त्यतिखेर. तर बिस्तारै के हुँदै गयो भनेदेखि एउटा व्यक्तिमाथि सबै शक्ति केन्द्रित गर्दै गइयो, क्या, व्यक्ति केन्द्रित हुँदै गइयो र व्यक्तिको केन्द्रीकरण यति भयो कि अध्यक्षले जे भन्नु त्यो निर्णय हुने भयो, उहाँले जे भन्नु त्यही अगाडि बढ्ने स्थिति भयो.
1: हजुर,
2: अन्तर्राष्ट्रिय अनुभवहरू पनि हामीसँग छन्, जसरी चीनमा पनि यत्रो ठूलो परिवर्तन भइसकेपछि पछिल्लो कालमा माओ सेतुङले जसरी गल्ती गरेर अब अलि स्वेच्छाचारी ढङ्गले अगाडि बढ्न थाल्दाखेरि चीन पनि झनै डुब्ने अवस्थामा पुगेको थियो. पछाडि कसो कसो गरेर साथीहरूले चाहिँ पुनर्गठन गरेर पार्टीलाई अगाडि लाने ठाउँमा पुर्याएर अहिलेको चीनको जुन अहिले संसारको एउटा महाशक्तिको रूपमा उदय भयो, त्यो पुनर्गठन गरेर नगएको भएदेखि त चीन पनि सोभियत सङ्घ जस्तै कोल्याप्स हुने अवस्थामा थियो.
1: हजुर,
2: त्यसको त्यसकारणले व्यक्तिमाथि सबै अधिकार केन्द्रित गर्दै जाने र व्यक्तिलाई स्थापित गर्ने, पार्टी होइन कि व्यक्ति स्थापित हुँदै जाने भइसकेपछि अब के हुन्छ भने अहिले कुरा उठेको छ नि त, उहाँले अध्यक्षले मात्रै गल्ती गरेको हो र भन्ने कुरा उठेको छ नि त. सबै शक्ति त्यही केन्द्रित भएपछि त अब परिणाम पनि त त्यही व्यक्तिमाथि जान्छ होला नि त, त्यसको जिम्मेवारी पनि.
1: हजुर,
2: प्लेन एक्सिडेन्ट भयो भनेदेखि के हुन्छ, त्यहाँका यात्रुहरूको अरू क्रू मेम्बरहरूको गल्ती हुन्छ कि पाइलटको चाहिँ गल्ती हुन्छ भन्दाखेरि त मुख्य जिम्मेवारी त पाइलटै हुन्छ नि त.
1: हजुर,
2: स्वाभाविक रूपले हामीले क्र्यास हुने स्थितिमा जाँदैछ प्लेन भने त्यसको मुख्य दोष भनेको पाइलटै हुन्छ. त्यसले गर्दाखेरि त्यो आन्दोलनमा पनि पार्टीमा पनि त्यसमा पनि सबै शक्ति एक ठाउँ केन्द्रित गर्ने अवस्थाबाट अरू कमिटीहरू भनेका चाहिँ नाम मात्रका सल्लाहकार जस्ता कमिटी मात्रै बन्ने अवस्था भइसकेपछि त्यो परिणाम त आउने कुरो त निश्चितै थियो नि त. व्यक्तिले राम्रो गर्दा राम्रो पनि हुन सक्थ्यो.
1: हजुर,
2: अब कहिले अलिअलि सुरु सुरुमा वर्तमान अध्यक्षले अलि राम्रै गरेर पनि जानुभएको थियो, राम्रो हुन्थ्यो, तर जब अब गल्तीहरू हुँदै गए अनि त्यसपछि के हुने भयो भने त्यो गल्ती सच्याउन सकिने अरू टिममा चाहिँ जुन सामूहिक नेतृत्व प्रणाली पनि थिएन, कमिटी सिस्टम पनि व्यवस्थित थिएन, नेतृत्वले जे भन्नु त्यही आँखा जिम्लेर ठाउँ केन्द्रित गर्ने अवस्थाबाट अरू कमिटीहरू भनेका चाहिँ नाम मात्रका सल्लाहकार जस्ता कमिटी मात्रै बन्ने अवस्था भइसकेपछि त्यो परिणाम त आउने कुरो त निश्चितै थियो नि त. व्यक्तिले राम्रो गर्दा राम्रो पनि

0: उहाँ छोड्न तयार हुनुहुन्न, बरु दुईटा कार्यदललाई एक बनाउनका लागि दुई दिन समय लिने निर्णय कार्यदलले गरेको छ। अब के हुन्छ, गर्ने के?
1: त्यो उहाँले छोड्नुपर्छ, उहाँले एकदम सम्मानजनक ढंगले उहाँले छोडिदिनुपर्छ। त्यसो नगर्दाखेरि त आन्दोलन र पार्टी नै खतम हुँदै जान्छ। अब गर्न त के सकिन्छ र अब त्यहाँ बस्ने साथीहरूले पुनर्गठन गर्नको लागि पर्याप्त प्रयत्न गर्नुपर्छ। उहाँलाई स्वैच्छिक रूपले हार्दिकतापूर्वक उहाँलाई त्यहाँबाट छोडेर जाने वातावरण, उहाँले चाहिँ ठाउँ छोडिदिने वातावरण बनाउनुपर्छ। त्यसको लागि प्रयास गर्नुपर्छ, संघर्ष गर्नुपर्छ।
0: त्यसको रोडम्याप के हो त? त्यसको रोडम्याप के हो तपाईँले भनेको? उहाँलाई हार्दिकतापूर्वक छाड्ने वातावरण बनाउने भनेको रोडम्याप के हो?
1: होइन, रोडम्याप भनेको के भने स्वैच्छिक हो, स्वैच्छिक रूपले उहाँले
0: त्यो त कुरै नगर्नुहोस्। उहाँ स्वैच्छिक त्यो शब्द सुन्नै तयार हुनुहुन्न, होइन? छाड्ने र स्वैच्छिक उहाँ दुइटै त्यो छोड्न तयार हुनुहुन्न। यो बाहेक अरू कुरा भन्नुहोस् त रोडम्याप।
1: त्यो भएन भने त म त अब मलाई त पहिले यसको समर्थन गर्दाखेरि मलाई पार्टीभित्रका कतिपय मान्छेले गाली पनि गरेका थिए। म त गगन थापाको रोडम्यापलाई मैले बाटो त्यो ठिक हो भन्ने पक्षमा छु म।
0: अनि तपाईँको पार्टीको विधान कस्तो छ? 51% चाहिन्छ त्यो गर्न पनि, विशेष महाधिवेशन डाक्न समेत 51% भनेको आफैमा डिसिजन हो।
1: होइन, त्यो त प्रतिनिधि परिषदमा सबै अहिलेको नेतृत्वमा जो पुनर्गठन पक्षमा रहेका साथीहरू लाग्यो भनेदेखि 51% पुर्याउनै सकिन्छ। त्यो प्रतिनिधि परिषद पनि हो,
0: होइन हो, तर 51% पुर्याउने कि पहिले विधान संशोधन गर्ने कि फेरि प्रतिनिधि परिषद बोलाउन पनि अध्यक्षले त डाक्नु पर्यो। फेरि उहाँले नडाक्नेसम्म त्यो पनि अघि बढ्न सक्दैन। फेरि आफैलाई हटाउने बैठक किन उहाँ डाक्नु हुन्छ? फेरि त अलग छ नि।
1: त्यो मैले विधानको त्यो मसिनो गरी यस्ता समस्या थिएन र हेरेको पनि छैन।
0: होइन, तपाईँलाई मैले हेरेर तपाईँलाई भन्दिनँ नि, जो छ नेतृत्वलाई अध्यक्ष ओलीले नचाहेसम्म बैठक बस्न सक्दैन, यो यथार्थ हो कम्युनिस्ट पार्टीको, तपाईँहरूको पार्टीको। एक दोस्रो, राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाएर विशेष महाधिवेशनै डाक्न पनि तपाईँको 51% चाहिन्छ प्रतिनिधिहरूको हस्ताक्षर। 51% भनेको आफैमा एउटा के हो भन्दाखेरि डिसिजन हो। 51% भनेको त मेजोरिटी भयो नि।
1: त्यही त अनि एउटा तपाईँले त हेर्नुभएकै होला अब, अनि अध्यक्षले त्यो विशेष महाधिवेशन बोलाउन पनि अध्यक्षको स्वीकृति लिनुपर्छ र गगन थापाहरूले त लिएन।
0: त्यो अर्को बाटो हो, तपाईँको कम्युनिस्ट पार्टीमा राखेको विधान त तपाईँहरूलाई थाहा हुनु पर्यो नि त। 51% नपुगिकन विशेष महाधिवेशन बोलाउनै मिल्दैन। 51% दर्ता गर्नु पर्यो पहिले त,
1: हो, त्यो 51% पुर्याउन प्रयास गर्नु पर्यो नि त्यहाँ बस्ने साथीहरू।
0: त्यो पुर्याइसके पछाडि पनि फेरि ओलीजीले त बोलाउनु पर्ला, उहाँ तयार नभइकन त्यो सम्भव छैन। दुई तिहाईबाट निर्वाचित उहाँ अध्यक्ष हो फेरि अस्ति भर्खर।
1: होइन, निर्वाचित भन्ने कुरा त दुई तिहाई थियो, हिजो सरकार पनि त दुई तिहाई थियो नि त, त्यो त्यसको त अर्थै हुँदो रहेछ नि त।
0: तर काङ्ग्रेसको बाटो खोज्नु भनेको चाहिँ फेरि मेरो तपाईँलाई प्रति प्रश्न छ, पाएको भएको हजुरबा हजुरआमा वा पिताश्री माताश्रीलाई चाहिँ बुढो भएपछि डोकामा बोकेर लगेर खोलामा त फ्यालिँदैन नि त, त्यो कथामा मात्रै हुन्छ नि त्यस्तो। हामीले कथा पढ्दा चाहिँ त्यो पाएको थियौँ, यथार्थमा त हुन्न, कसैले डोकामा बोकेर लगेर फ्याल्दैन। हेर्नुहोस्,
1: होइन, त्यस्तो कुरा होइन नि त। त्यो त के हुन्छ भने अब हिजो जस उदाहरण त के भने हाम्रै पार्टी कम्युनिस्ट पार्टीभित्र पनि माधव नेपालले देखेकै थियो नि त। हामी म त त्यतिखेर केन्द्रीय कमिटीमै थिएँ, तपाईँले राजीनामा नदिनुहोस्, छलफल गरौँ अझै कमिटीमा बसेर अनि त्यसपछि मात्रै दिनुहोस् जे पनि भनेको।
0: रामबहादुर थापाले के पनि राख्नु भएको छ, त्यो राजीनामा राष्ट्रपतिका पदका लागि थियो, राष्ट्रपति पाउँछु भन्ने विश्वासका साथ त्यो गर्नुभएको थियो भनेर भनिदिनु भयो हिजो भर्खर।
1: भन्ने कुरा एउटा हो, तर पनि त
0: तर रामबहादुर थापा, घनश्याम भूषाल वा तपाईँ बिन्दा पाण्डे र उषा किरणहरूलाई गरिएका कार्यवाहीका प्रति पनि अहिले पश्चाताप जनाइएको छ शंकर पोखरेलको प्रतिवेदनमा। फेरि पार्टी त यो पनि छ अहिले
1: त्यो हो। हिजो एउटा मेरो पनि के हो मूल्याङ्कन भन्दाखेरि, अब केपी ओलीलाई त्यो ठाउँसम्म पुर्याउनका लागि चाहिँ विष्णु पौडेल शंकर पोखरेलहरूको पनि हात चाहिँ छ, तर पनि उहाँहरूले ढिलै भए पनि उहाँहरूले सही कुरा महसुस गरेको हुनाले हिजो किन समर्थन गरिस्नुहोस् त भन्ने अड्को थापेर उहाँहरूले लिएको सही अडानलाई पनि विरोध गर्न चाहिँ मिल्दैन। जुन दिनदेखि मान्छेले बुझ्यो, महसुस गर्यो, त्यही दिनदेखि सही बाटोमा अघि हिँड्न थाल्यो भनेदेखि त्यसलाई चाहिँ हामीले सकारात्मक रूपले हेर्नुपर्छ। मानिसहरूको मूल्याङ्कन वर्तमानबाटै सुरु गर्नुपर्छ। हिजो के थियो, अस्ति के थियो भन्ने कुराबाट हुँदैन, अहिले उनीहरूले लिइराखेको अडान र उनीहरूले अगाडि सारेका प्रस्तावहरू ठिक छन् कि छैनन् भनेर मान्छेको मूल्याङ्कन गर्नुपर्छ। अहिले उहाँहरूले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ, नभए जनताको विश्वास आर्जन गर्न सकिँदैन भनेर उहाँहरूले जुन अभियान सुरु गर्नुभएको छ, जुन प्रयास गर्नुभएको छ, त्यो सकारात्मक छ र त्यसलाई आम रूपले भन्ने हो भने त्यो कार्यकर्ता पंक्तिको पनि ठूलो समर्थन छ। अब त्यो गर्न सकिएन भनेदेखि त मैले देखेको त के भने अरू आगामी दिनहरूमा एमालेको अरू दर्जना हालत हामीले आफ्नै आँखाले देख्नुपर्छ। अब हामी त अभिभावक भएर बसेकाले अहिले तत्कालै अब निर्णय नै गर्ने ठाउँमा त हामी त छैनौँ नि त। मैले त केही गर्न सक्दिनँ, मैले त सुझाव दिने मात्रै हो।
0: तर तपाईँले भन्नुभयो नि शंकर पोखरेलहरूलाई ओलीको ब्रेन भनिएको छ, आज शंकर पोखरेलहरूसँग आफ्नै छाया

0: छैन, अध्ययारोमा त आफ्नो छाया पनि सँगै हुँदैन कि, छायाका लागि पनि प्रकाश चाहिन्छ, त्यो गतिमा उहाँहरू पुग्नु भएको छ। यो टिप्पणी मेरो होइन, टिप्पणीकारहरू यो भन्दैछन्। हेर्नुहोस्, उहाँ त केपी ओलीको खास भन्यो भने अनुयायी नै भनिदिनु भयो भन्नेसम्मको थियो, अनुयायी अनुयायी के उत्तराधिकारी पनि होइन, अनुयायी के अनुयायीसम्म भनेको भन्ने छ, यसको अर्थ काफी थाहा छ। अनि जो महासचिवसँग आज बेला यस्तो बितेको छ, उहाँको आफ्नो छाया छैन, उहाँलाई कति विश्वास गरेर सर्लक केपी ओलीका मान्छेहरू थपक्क शंकर पोखरेलका पछाडि लाग्न सक्ने ठाउँ छ। बरु शंकर पोखरेल भन्दा त रामबहादुर थापा भले माओवादीको लिगेसी होला, कैयौं गुणा इथिकल रहेछन् भन्नेहरू पनि छन् कि, एमाले भित्रकै एउटा एउटा जोडकोड त्यो भन्नेहरू पनि छन्।
1: त्यो त कस्तो हो भने
0: हजुर,
1: त्यो त कस्तो तर्क हो भने, हिजो केपी ओलीलाई मकैको भात खान नपाएर पहाड़बाट अर्काको घरमा चाहिँ हली बस्न आएको मान्छे त्यो नेता हुन्छ भन्ने रामकुमारी झाँक्रीलाई अहिले राष्ट्रिय सभाको अध्यक्ष बनाउने केपी ओली देखिहाल्नु भएको छ नि कार्य। अनि त्यस्तो कुरा देख्ने भएपछि रामबहादुर थापाको हालत पनि त त्यही हो नि त। रामबहादुर आफै भुटानी शरणार्थी काण्डमा चाहिँ त्यत्रो विवादमा उनी गृहमन्त्री हुँदाखेरि नै उनका सल्लाहकारहरू जेलभित्र छन्, अनि त्यस्तो विवादास्पद मान्छे उसको पृष्ठभूमि के हो, अनि उसले आएर चाहिँ अब एकछिन केपी ओलीको भक्ति गान गाएर चाहिँ अब पाउने बित्तिकै हुन्छ, त्यो त भोलि गएर जनताले पनि स्वीकार्नु पर्छ होला नि त।
0: भनेपछि त्यो चाहिँ तपाईँ भन्दै हुन्छ रामबहादुर थापाको तपाईँले इङ्गित गर्न खोजेको परिबन्ध हो।
1: रामबहादुर थापा त त्यो चाहिँ अहिले उसको श्रीमतीलाई उसलाई चाहिँ हिजो समानुपातिकमा हालिदिएर सांसद बनाइदिएको र अहिले उसलाई चाहिँ अहिले समानुपातिकको चाहिँ जुन त्यही गुण तिर्नको निम्ति त्यो नुनको सोझो गरेको मात्रै हो। यसको पृष्ठभूमि त हामीलाई थाहा छैन र हिजोदेखि कस्तो थियो भन्ने कुरो माओवादी,
0: तर सबै ओलीका कारण पद पाका प्रतिष्ठा पाका आफ्नो जीवन चलेकाहरू त आज ओलीलाई छाड्ने अवस्थामा पुग्यो नि त, ती त कति इथिकल हुन् फेरि, त्यो पनि त संशय प्रश्न छ।
1: त्यो त्यस्तो हुँदैन, त्यो इथिकल होइन कि, अझै धेरै लागेको भए पनि त पाउँथ्यो होला नि त पाउने तिरे, तर
0: अब किन पाउनु पर्यो, समय छैन, युग छैन, परिस्थिति छैन, अनि ओलीका पछि लाग्ने त फेरि भन्ने पनि त आउँछ नि त, निश्चित टाइमसम्म होला नि त।
1: त्यो मात्रै होइन नि त, जनताले उनको निर्वाचन क्षेत्रमा अकण्डक उनले चाहिँ शासन गरेको भनेको देशको आधी बजेट खन्याएको झापा पाँचमा, जबकि उनलाई चाहिँ कहीँबाट चिन्दै नचिनेको कहाँबाट आएको मान्छेले 50,000 भन्दा बढी मतले चाहिँ हराइदिएर जनताले आफ्नो क्षेत्रमा, देशका अन्य क्षेत्रमा त कुरो छाडिदिनुहोस्, त्यस्तो भइसकेपछि अनि अब पार्टीलाई बचाउने कि ओलीलाई बचाउने भन्ने प्रश्न त शंकर पोखरेलहरू विष्णु पौडेलहरूको अगाडि पनि उठ्यो नि त। यस्तो बेलामा चाहिँ एउटा विवेकशील मान्छेले विगतमा गल्ती नै गरेको भए पनि पार्टीलाई चाहिँ बचाउनु पर्छ। अब पार्टीलाई बचाउनको निम्ति चाहिँ अरूहरूले पनि पुनर्गठनमा कपालले जिम्मा लिनुपर्ने हुन्छ, युवराज कार्कीले पनि केही जिम्मा लिनु पर्यो भने म पनि लिन तयार छु, शंकर पोखरेलले पनि आफ्नो पार्टको जिम्मा लिनुपर्छ, विष्णु पौडेलहरूले पनि आफ्नो बराबरको भूमिकाको बराबरको चाहिँ जिम्मा विष्णु पौडेलहरूले पनि लिनुपर्छ। तर के हुन्छ भने सुरुवात चाहिँ कहाँबाट गर्ने त भन्दाखेरि जुन मुख्य नेतृत्व छ जसको अनुहारले गर्दाखेरि अनुहारलाई लिएर जाँदाखेरि यो सबै हालत चाहिँ हाम्रो निर्वाचनमा हामीले जनताको तिरस्कार भोग्नु पर्यो, सुरुवात त त्यहाँबाट हुनु पर्यो नि त।
0: यसको अर्थ अब शंकर पोखरेल विष्णु पौडेलहरूको अडानको यो परीक्षा पनि हो।
1: त्यो त हो, त्यो अब उहाँहरूले अडान लिन सक्नु भएन भने इतिहासमा उहाँहरू पनि नालायक ठहरिएर किनारकृत हुन्छन्। एक दिन त पुनर्गठन होला नि त, सधैँभरि केपी ओली जीवितै त रहँदैनन् होला। आन्दोलन त फेरि धुलो पिठो भएर खरानी भएर पनि त्यहाँबाट दुबो जस्तो पलाउलाई नि त पलाउन त।
0: तर त्यो बेला
1: शंकर पोखरेलहरू विष्णु पौडेलहरूले यदि भूमिका खेल्दैनन्, अडान लिँदैनन् भने उनीहरू पनि इतिहासको रचनामा एकातिर फालिने ठाउँमा पुग्छन् उनीहरू पनि, किनभने त्यो त अब त्यही महसुस गरेरै उनीहरूले चाहिँ अब पार्टीलाई चाहिँ बचाउनु पर्छ, अब केपी ओलीलाई बोकेर अब पार्टी बच्दैन, एमाले बच्दैन, एमाले जनताको विश्वास आर्जन गर्न सकिँदैन भनेरै उनीहरू चाहिँ पुनर्गठनको पक्षमा लागेका हुन् नि त, नत्र त्यसै त लागेका हुने थिएन। अब यसो गर्दाखेरि उनीहरूले चाहिँ तिमीहरू नैतिक भएनौ, हिजो केपी ओलीबाट चाहिँ तिमीहरूले सुविधा ल्याऊ, अब अहिले चाहिँ तिमीहरूले यसो गर्न पाउँदैनौ भन्ने कुरा चाहिँ ठिक हुँदैन। त्यो के हुँदैन भनेदेखि, मैले अघि पनि भने, वर्तमानमा उनीहरूले उठाएका मुद्दाहरू ठिक छन् भनेदेखि त्यसलाई चाहिँ समर्थन गर्नुपर्छ, यसको लागि उहाँहरूलाई धन्यवाद दिनुपर्छ र साथ सहयोग पनि गर्नुपर्छ।
0: सल्लाहकार परिषदमा तपाईँहरू हुनुहुन्छ, त्यो सल्लाहकार परिषदको सदस्यले दिएको एउटा सुझाव के हो भन्दाखेरि, यदि सोझाअमलाले काम गर्दैन भने बाङ्गो बनाऊ, गगन थापाहरूको 50 समाऊ, तपाईँको कुरा सिधा सुझाव।
1: मेरो कुरा त त्यही हो, गगनहरू मेरो विचारमा हामी भिन्न छौँ
0: हजुर,
1: हाम्रो दृष्टिकोणमा हाम्रो चाहिँ मान्यतामा हामी फरक छौँ, तर काम गर्ने शैलीमा चाहिँ उनीहरूले के गरे भन्दाखेरि एउटा आँट गरे, त्यसरी आँट नगरिकन त हुँदैन नि त, किनभने अलिकति कि त अब गगन थापाहरू हारेको भएदेखि त किनारमा लागेर फालिने अवस्था पनि त हुन्थ्यो नि त. आँट नगरिकन त हुँदो रहेछ भन्ने कुरा त गगन थापाबाट सिक्नु पर्यो नि त.
0: त्यसकारण तपाईँको सुझाव त रह्यो नि त.
1: हजुर
0: हस्, यो महत्वपूर्ण समय सम्वादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
1: तपाईँलाई पनि धन्यवाद.
2: रेडियो पावर, घटना विषयको सशक्त सम्वाद. हजुरको रेडियो 102.1 मेगाहर्ज.
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना.
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ.
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली.
4: सहयोगका लागि हार्दिक अपील. रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ. 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ. उहाँलाई अहिले समस्या परिरहेको छ. उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ. बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ. आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ. सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ. आफूले सकेको सहयोग गरिदिनुहोला. थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699.
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो. साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 9851-4041-98 र 9841-2557.
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
6: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
6: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
6: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
4: मौरी पालन व्यवसाय र मह प्रशोधन।
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
6: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
4: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
6: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
6: फलफूल प्रशोधन र बजारीकरण।
4: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
6: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
4: प्राङ्गारिक कृषि वस्तु निर्यात।
6: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
4: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
6: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
8: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
8: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
8: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
8: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको रेडियो 102.1 मेगा
9: जंक फूड ओल्ड भिजन इंटरनेशनल नेपाल र अकोराज टीआईएन

एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डीएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमूना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लड़ाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्यूयर्कको ग्राउण्ड जीरोमा पीड़ित परिवारहरू जमा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरूद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढ़ाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 पटक टेलिफोन सम्वाद गरेको बताइएको छ। रूस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आग लागि भएको छ। पेर्न र भोल्गोग्राड क्षेत्रमा रहेका रूसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रूसले किएव स्थित पेट्रोल स्टेशनहरूमा हमला गर्दा 2 जनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रूसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रूसले युक्रेनमाथि पूर्ण स्तरको अधिकरमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रूस सम्बद्ध तत्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढ़ी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डीएनए नमूना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डीएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डीएनएको नमूना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डीएनए नमूना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डीएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डीएनए
0: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमूना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमूनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत
2: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौं।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तै चितमेरमा जानको लागि चाहिँ बीचमा चाहिँ जाने कहाँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ हामीलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्नु चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट आँसुचे निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होप चाहिँ छोडेको अवस्था छैन। त्यो कारणले अब एउटा सर्वोच्च रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ दोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम डेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र साथको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 को हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, टनेलभन्दा बाहिरको काम यो दलदल आदि इत्यादिको चाहिँ सर्तक रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडिया छैनौँ भन्ने एउटा, अनि सर्कुलर रेस्क्यूलाई चाहिँ रोकिया पनि छैन। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्यो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरैसका गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइसकेको थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुन सक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुन सक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारहरूले भनेको भए हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, होइन? जस्तो रसुवाको लिएर नुवाकोट बस्नु भएको छ, नुवाकोट अलि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भयो जस्तो भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभाव बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढ़ीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 जना प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 घण्टा काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथिको लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
1: त्यो काम सकिन कति दिन लाग्छ अझै?
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ। पर्सिसम्म पनि लाग्न सक्छ कटिङ, र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस
1: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
6: अब 4-5 दिन भित्रमा चाहिँ सकिन्छ।
1: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायात सवारी साधनहरूलाई फ्लो गर्न दिन्छौँ।
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ एकिम गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हेरिसकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आई भी रात को 9 बजे
1: हजूरपुर रेडियो 102.1 मेगा
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंसे घर रंग होस्ट्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनी घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
2: वर्ज पेंसे
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
4: अचानक उच्च ज्वरो आउनु
5: टाउको दुख्नु
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
5: हाड जोड्ने तथा मांसपेशी दुख्नु
4: वाकवाकी लाग्नु बान्ता हुनु
5: शरीरमा बिमिरा आउनु
4: डेंगू रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
4: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावाहुरी चलेको बेला के गर्ने
6: घरको झ्याल र ढोका बन्द गर्ने
5: आगोका स्रोतहरू बन्द गर्ने
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
5: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
6: हावाहुरी चलेको बेला के नगर्ने
5: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
6: बिजुलीको तार लत्रिएको छ भने नछुने
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
5: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
5: उपाय नम्बर चार 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर पाँच मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली
5: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97426969 97426969

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पार्किङको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर

0: गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
6: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाउ त लिएर आऊ
7: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
6: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड पोल स्टोर छँदै छ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
3: हजुर रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
7: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेसाप मिटसप एण्ड कोल स्टोर रामेसाप अस्पताल जाने रोड रामेसाप बजार रामेसाप

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय देउराली, रामेछाप।
3: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
2: सम्पर्क नम्बर 0475904662, 9869962।
11: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
11: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाई पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
0: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
13: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
13: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
13: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 9817475746, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845 143 98 63 023 422
1: संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 84 वा 98444410 40 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछापको मन्थली नगरपालिका एक बिटार पार्क स्थित भित्री सड़क खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार साँझ करिब 7:45 समयमा रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको बाप्र 01026/49 नम्बरको टाटा युद्ध गाड़ी सड़कबाट करिब 250 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाड़ीमा सवार दोलाखाको भीमेश्वर नगरपालिका 3 निवासी 28 वर्षीय सञ्जीत तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइए पनि चिकित्सकले राति 9 बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक सो स्थानका 30 वर्षीय प्रदीप लामा ढाडमा सामान्य चोट लागेर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले संयुक्त राष्ट्रसंघको एकासी महासभालाई असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6 देखि 12 गतेसम्म अमेरिकाको न्यूयर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टा स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेको छ। महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरिएको पार्टीको भदौ 5 गते बसेको केन्द्रीय कमिटिको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। विभिन्न कारणबाट जैविक वा कानूनी अभिभावकसँग बस्न नसक्ने अवस्था सिर्जना भई बाल बालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूपता तुलनायोग्य र विश्वसनीय बनाउने उद्देश्यले बाल बालिकाको वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरणलाई 3 तहमा छुट्याइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बाल बालिकाको वैकल्पिक हेरचाहलाई मुख्यतः परिवारमा आधारित वैकल्पिक हेरचाह, आवासीय वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गीकरण गरिएको छ। उक्त वर्गीकरणले प्रशासनिक अभिलेख, सर्वेक्षण तथा गणनाबाट प्राप्त विभिन्न तथ्याङ्कलाई एउटै परिभाषा, विधि र अवधारणाका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्तरीय एवं तुलनायोग्य बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रमसम्म 2084 को पात्र प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज 20 गतेभित्र पात्र गणनाको गणित पेश गर्न आह्वान गरेको छ। समितिले पञ्चाङ्ग खण्ड सौरोक्त पद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। असोज 20 गतेभित्र सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग पेश गर्न अनुरोध गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। पछिल्लो समय ग्रीन आर्मी विवादमा परेको छ। भोटेकोशी विवादपछि विवादमा आएको ग्रीन आर्मीलाई नाम परिवर्तनका लागि 35 दिनको समय दिएको छ भने आजै सर्वोच्चमा रिट समेत दायर भएको छ। सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम र स्वरूप प्रयोग गरेको विषयमा विवादमा आएको ग्रीन आर्मी संस्थालाई शुक्रबार कम्पनी रजिस्ट्रारको कार्यालयले पत्रचार गर्दै तोकिएको अवधिभित्र संस्थाको नाम परिवर्तन गर्न निर्देशन दिएको। यदि संस्थाले सरकारको उक्त निर्देशनलाई व्यवस्था गरी वा नाम परिवर्तन गर्न नमाने कम्पनी N2063 बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइनेछ। रसुवाका भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा विपदका बेला नेपाली सेनाको जस्तो देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको हो।

भटेकोशी र त्रिशूली नदीमा गएको भदौ दशमा आएको बाढ़ीबाट रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा झनै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका सरकारको प्रारम्भिक आकलन छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झनै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलका लागि व्यवसायी मीन बहादुर गुरूङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ उपस्थित हुन सक्नु भएन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 औं साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रूपियाँले घटेको छ। नेपाल सुन चाँद व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार चाँदीको भाव तोलामा 255 रूपियाँले घटेर 4,600 रूपियाँमा कारोबार भइरहेको छ। रामेछाप उद्योग वाणिज्य संघले बीपी राजमार्गको सिन्धुली खुर्कोट सभा खण्डमा रामेछापतर्फ आउने मालवाहक साधनलाई दिउँसोको समयमा पनि सञ्चालन गर्नका लागि माग गरेको छ। सिन्धुली प्रशासनले उक्त सभा खण्डबाट रामेछापतर्फ जाने ढुवानीका साधनलाई साँझ 6 बजेपछि रातको समयमा मात्र सञ्चालन गर्न दिने गरी निर्णय गरेपछि संघले उक्त निर्णय सच्याएर दिउँसोको समयमा पनि ढुवानीका साधन सञ्चालन गर्न दिने व्यवस्थाको माग गरेको हो। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रामेछापमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका 5 स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक सन्तुलाल प्रसाद जयस्वारको कमाण्डमा खटिएको प्रहरी टोलीले विद्यालयमा आत्महत्या रोकथाम, मानसिक तनाव व्यवस्थापन तथा जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको थियो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनीय समाचारबाट विदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazır ko avaz, hazır ko saathi ho, hazır ko radio 102.1 megahertz. Namaskar. Hazır ko radio 102.1 megahertz ko ratrikalin prastuti karyakram SMS dohori ko parkhai ma rahanu bhayeka, basnu bhayeka. Tapai tamam tamam adaraniya srota manorama ratrikalin lok sangeetika vivadan sahit hardik swagat garna chahanchu. Ma tapai kai dukha sukha ko sahayatri. तपाईंकै मिठोको डुकडुकी भर्खर 14 15मा लागेको ह्यान्डसम ठिटो श्रीराज महत तपाईँको माझमा उपस्थित भइसकेको छु यो पलाई अझ विशेष बनाउन तपाईँको बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज सुनिरहनु भएको छ साथै तामाको एफएम 95 मेगाहर्जबाट पनि सुन्नुहुन्छ अनलाइन का माध्यम हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्यूज .com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ सुनेर साथ दिनुहोला कार्यक्रमलाई शेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हामी हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू तपाईँको माझमा राख्छौ भने तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ सुनेर साथ दिनुहोला कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु रातको समय छ यो रातको समयमा हामी बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पीर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस गर्छौ होइन थकाइ लागेको छ होला अनि बिहानदेखि काम गर्दा गर्दै कति थकाइ लागेको छ होला मनमा कुराहरू खेलिरहेका छन् होला त्यो लागेको थकाइ पीर चिन्ताहरूलाई चाहिँ नौ डाँडा कटाउनु पर्छ होला सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु अनि भन्न चाहन्छु यति बेला तपाईँले कोही कसैलाई मिस गरिराख्नु भएको छ भने सम्झिराख्नु भएको छ भने हामीलाई भन्नुहोस् ल हामी तपाईँको त्यो मान्छे सामान्य होइन उहाँ माज पुर्याउने कोसिस हामी गर्छौँ त्यो रातको समयमा यदि कसैलाई मिस गरिराख्नु भएको छ सम्झिन चाह भनौँ न सम्झिराख्नु भएको छ तर अब इन्डाइरेक्ट रूपमा पनि हुनसक्छ नि त होइन भन्नुपर्ने हामी छौँ सो हुनसक्छ मेरी प्यारी मुरी यति बेला के गर्दै होलिन् भनेर बुन्टी नेप्री चेप्टीलाई तपाईँले यति बेला सम्झिन सम्झिराख्नु भएको छ होला होइन तर भन्न सक्नु भएको छैन भने हामी छौँ हामीलाई पठाउनुहोस् न म्यासेजहरू लेख रचनाहरू पठाउनुहोस् जस्तै नलुकाउ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ नलुकाउ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ तिमीलाई सम्झि उदाउने यो घाम एक्कासी डुब्न सक्छ भनेर मैले लेखेको थिएँ कसैको लागि मरिनु वास्ता नगरेपछि यस्तै होला ठिक छ यी कुराहरू हुन्छन् यस्तो यस्तो विविध कुराहरू यति बेला चाहिँ कार्यक्रमको शुरूआत गरिहाल्छु तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि तपाईँले पठाउनु भएको म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुने नै छु फेसबुक लाइभ मार्फत पनि सर्टकटमा उपस्थित भएको छु म होइन

केही छिन केही पल रहनेछु म तपाईँको माझमा। यति बेला तपाईँको माझमा एउटा गीत राख्छु, अब तिज आउन लागिसकेको छ, तिजका गीतहरू राख्नुपर्छ। अब हेर्नुहोस्, थोपडाले धोका दियो बरीलाई, होइन यस्तै भागीरथ चलाउने अनि सुनिता गुडा छेत्रीको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु। कार्यक्रमको शुरूआत गर्छु, त्यसपछि आउँछु म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि, तपाईँसँगै कुराकानी गर्नको लागि। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, कार्यक्रमलाई सेयर गर्दै गर्नुहोला, मेसेजहरू पनि पठाउँदै गर्नुहोला है त।

थपडाले धोका दियो बढीलाई, मुहारले धोका दियो बढीलाई भन्दैनन्थ्यो। के गर्ने यस्तो अब गाह्रो हुन्छ, मान्छेले पत्याउँदैनन् के गर्नु, छैन भन्न पनि गाह्रो लाज लाग्ने होइन, अब छ भन्दा पनि तेरो छ साँच्ची हो, ढाँटेको त होइन नि भन्ने होइन, छैन भनौँ कसरी भनौँ, छ भन्दा पनि नपत्याउने खालको स्थिति छ। यस्तै छ कार्यक्रममा एसएमएस दोहोरी अनिहरू भइराखेको छ आवाजमा, म श्रीराज महाज साथमा तपाईँ हुनुहुन्छ यति बेला, देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट होइन सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भन्ने आशा छ, हेर्दै हुनुहुन्छ नि होइन, हेरेर साथ दिनलाई पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनलाई पनि भन्न चाहन्छु। रातको समय छ, यो रातको समयमा नि मिठा मिठा रमाइला कुराकानी गर्नको लागि उपस्थित हुन्छौँ कि, के छ खाना खानुभयो तपाईँले, मलाई नै सम्झिराख्नु भएको छ कि, मेरै कार्यक्रम कुरेर बसिराख्नु भएको त थिएन नि। यमर एउटा श्रीराज महत आउँछ रातको समयमा मिठा मिठा कुराकानी गर्नको लागि, म र केही रमाइलो कुराकानी गर्छ, कहिलेकाहीँ वायात कुराकानी गर्छ, तर कार्यक्रम लिएर आउँछ सुन्नुपर्छ भनेर बसिराख्नु भएको छैन नि। होइन म त घुर्छु बरु सुत्छु भनेर गरेर सुतिसक्नु भयो कि, निदाइसक्नु भयो कि, निन्द्रा देवीको होइन काखमा भनिन्छ नि होइन, लुटुपुटु गर्न पुगिसक्नु भयो कि। ठिक छ, रेडियो कर्मी छ लिम्बू हुनुहुन्छ, छन् एकजना भन्नुहुन्छ, को छन् को हुनुहुन्छ, लुकेर डान्स गर्नुभएको भनेको होइन, म सिक्दैछु, थोपडाले धोका दियो बरीलाई भनेर यो भइहाल्यो होइन, हाय मेरो फरिया भनेर अर्को छ होइन, के गर्नु, म अब कस्तो नाच्न मन लाग्छ, कसरी गाउन मन लाग्छ, स्वरले साथ दिँदैन, नाच्न मन लाग्छ आउँदैन, यस्तो छ स्थिति, हेर्नुहोस् न, सिक्दैछु म, एउटा सिकिसकेपछि म आउँछु डान्स खतरा आउँछु म। हर्क कार्की सर हुनुहुन्छ, श्रीराज सर म रामेछाप आउने बेलामा चाहिँ भेटेर मिठो चिया खानुपर्छ है भन्नुहुन्छ, ओके सर ओके, आउनुहोस् न कहिले आउनुहुन्छ, यस्तो आउनुहोस्, गफ गफ चिया चाहिँ खानुपर्छ, पिउनुपर्छ, गफ चाहिँ कमै हुन्छ होला, मलाई खासै गफ गर्न चाहिँ अलि अफ अन इयरमा कार्यक्रममा त म हानिहाल्छु, हेर्नुहोस् त होइन, मेरो खोइ कहाँबाट के कुरा आउँछ थाहा हुन्न, अफ इयरमा भइसकेपछि कस्तो के बोल्ने के भन्ने होला भनेर अकमक पर्न सक्छु, हजुरहरू कुरा निकाल्नुपर्छ, त्यसपछि हल्का कुरा निकालिसकेपछि त म ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ हानिदिइहाल्छु नि, गफ होइन, ठिक छ आउनु होला भन्न चाहे, टिप्सको सपिङ गर्नुपर्ने छ भन्नुहुन्छ इच्छाजीले, त्यस्तै गरेर गाह्रो छ है, सुमित्रा थापामा गर्नुहुन्छ, सिन्धुलीबाट हेर्दैछु सञ्जना सबैमा भन्नुहुन्छ, सञ्जनाजी हुनुहुन्छ सञ्जना, त्यस्तै शर्मिलाजी हुनुहुन्छ उहाँले पनि सिन्धुलीधुराबाट होइन, शर्मिला रम्तेलो हेर्दैछु सञ्जना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, अनि त्यस्तै गरेर हेर्दै हुनुहुन्छ, साथ दिनुहोस् ल पनि भन्न चाहे, यति बेला सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु, घुरेर होइन सर सुनेर बसेका छौँ के भन्नुहुन्छ होइन, यस्तो भन्न खोज्यो कि राबहादुर लकाईजी, के भन्दाखेरिमा कहिलेकाहीँ त अब होइन यसको आवाज कति सुन्नु भन्ने पनि हुन्छ, झिन्झाट लाग्न पनि सक्छ, कोही कोही चाहिँ यो मराको आवाज सुन्दा पनि कस्तो मिठास छ सुनु सुनु लाग्छ होइन, निन्द्राको एउटा औषधि जसलाई निन्द्रा लाग्दैन नि उसले औषधि पनि बनेको हुन सक्छ, म जब जब मेरो आवाज सुनिसकेपछि निन्द्रा लाग्न पनि सक्छ क्या, त्यही भएर यसो रेडियो खोल्दै र यसो हाम्रो हजुरको रेडियो बज्दा बज्दै होइन यस्तो गरिदिनुहुन्छ है भनेको नि मैले, होइन माया गर्नुहुन्छ नि, म बुझ्दिनँ भनेको मलाई कति धेरै माया गर्नुहुन्छ गाँठे, त्यही भएर त म पुल पुलिएको छु, यसरी माया गर्नुभएको छ है के र होइन, राई सफल आयुष हुनुहुन्छ पूर्वली अन्जान राई सफल आयुष हो, नेपाल घरतिर थुमाल्छ युएबाट भन्नुहुन्छ, सञ्जना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, त्यस्तै गरेर यति बेला हिराबहादुर लकाई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, बुटवलबाट अहिले 10 बजेको मौसम सामान्य छ भन्नुहुन्छ, साथीहरू सम्झनु भएको छ, जिन्दगी पनि ब्याङ्क जस्तै रहेछ, खातामा पैसा कति छ भनेर ब्याङ्कमा पैसा राख्ने मान्छेलाई मात्र थाहा हुन्छ, तर मनभित्र दुःख कति छ पीडा कति छ भनेर भोग्ने मान्छेलाई मात्र थाहा हुन्छ, बाहिरबाट हेर्दा मुस्कुराएको देखिन्छ तर भित्रभित्रै कति चोट लुकाएर बसेको हुन्छ, त्यो अरू कसैले देख्दैन, त्यसैले कसैको हाँसो देखेर उसको जिन्दगी सजिलो छ भनेर सोच्नु हरेक मुस्कान पछाडि
एउटा नदेखिएको कथा हुन्छ। जिन्दगी हो, सबैको आफ्नो संघर्ष छ भन्नुहुन्छ, पक्कै पनि हो। हामीले भनिराखेको छ तर कस्तो मोज होला, रमाइलो गरेर होला होइन, तर हामीले पो देख्दा रमाइलो मोज होइन, रमाइलो भनिराखेको हुन्छौँ त होइन। नत्र त प्रायः जस्तो त जिन्दगी भनेको त सङ्घर्ष छ नि, कति सङ्घर्ष गर्नुभएको छ उहाँहरूले आफ्नो तरिकाबाट, उहाँको घरमा के छ कतिले भन्नुहुन्न, कतिले देखाउनुहुन्न होइन। सङ्घर्ष सबैको हुन्छ कि होइन र हो, त्यो व्यक्तिलाई मात्र थाहा हुन्छ सङ्घर्ष कति गरेको छ, सङ्घर्ष कस्तो छ भन्ने कुरा, उसको पीडा कति छ, ऊ कतिको खुसी छ होइन, राति निदाउन सकेको छ कि छैन, उसलाई मात्र थाहा हुन्छ कि बाहिरबाट देख्नेले त जे पनि भन्दैछन्, म र हाँसेर हिँडिराखेर आज त ऊ निकै खुसी छ जस्तो छ होइन, यस्तै हाँसेर हिँड्छन् नि मान्छेहरू, कति खुसी देखिन्छ है, त्यो त सधैँ हाँसेको मुखमा, अनुहारमा होइन मुखारमा कस्तो हाँसो मात्र भइरहेको छ, क्या खुसी छ ऊ, उसलाई दुःखै छैन होला जस्तो लाग्छ। तर कहिलेकाहीँ दुःख हुँदाहुँदै पनि हाँस्नुपर्ने स्थिति परिस्थिति आउँछ है भन्छ है। त्यस्तै गरेर यति बेला मिनु लम्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सन्चय हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ आरामै छु होइन, तपाईँलाई कस्तो छ कार्यक्रम हेर्दै र सुन्दैछ है, पाल्पा पालुङ्गर भई आलबने साउदी अरेबियाबाट भन्नुहुन्छ उहाँले पनि, अनि सम्झना छ भन्नुहुन्छ उहाँले पनि होइन, साउदी अरेबिया सरी वर्ड फम्बल भइदियो, साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। आज मलाई मिल्छ भने शान्ति श्री परियार र पशुपति शर्माको आवाज मैको बाबा आमाको माया भन्ने गीत राख्नुहोस् ल भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, म्यासेजहरू प्राप्त भइरहेका छन् पनि भन्न चाहन्छु, पठाउनुहोस् म्यासेज, फटाफट वाचन गरिरहेको छु, लेख रचना छन् कि होइन, केही भन्नु थियो उसलाई तर भन्न सकिन, केही भन्नु थियो उसलाई तर भन्न सकिन भन्ने तरिकाको हुन्छ नि। अब म आँसु कवि होइन, अहिले एकैछिनमा त लेख्थ्यो होला, एकछिन विश्राम भएको भए त अहिले विश्राममा लेखेर आउन ल है, किन हो किन यस्तै यस्तै तिम्रो मात्र याद आउँछ काली, खै किन हो किन यसै यसै मात्र तिम्रो याद आउँछ काली, मनमा नाना थरीका कुरा खेल्छ भनेर यो मैले भन्न खोजेको मरीलाई मरीले बुझ्या छैन, नबुझेपछि मैले भन्न खोजेँ हो, अब बुझ्नेले बुझ्नुभयो भने राम्रै हो भनेर त्यो पारेको भैरीले भन्थ्यो, मलाई भनिदेऊ न भाइ, राज तिमी कार्यक्रम चलाउँछौ मेरो मनको कुरा भन्नुपर्छ नि है, उहाँको सामुन्ने पुर्याइदेऊ न भन्दै हुनुहुन्थ्यो त्यो पारेको भैरीले। अनि मैले भन्न खोजेको के भन्दाखेरिमा, एउटा राज छ रे, उसको पनि राजै रहेछ, मराको पनि नाम राज छ, उसलाई असाध्य माया गर्छ, खै किन हो किन पहिलो नजरमै उप्रति फिदा छ तर भन्न सकिराखेको छैन, अवस्था जब ऊ नजिक हुन्छ नि मन ढुकढुक ढुकढुक ढुकढुक यसरी निको हुन्छ कि चल्छ अरे कि, खै गाह्रो छ अरे भन्नलाई, अनि मलाई भन्नु पर्यो राज तिमीले उहाँ महासम्म पुर्याइदिनु पर्यो भन्दै हुनुहुन्थ्यो त्यो पारेको भाइले, मैले भन्दै है सुन्दै हुनुहुन्छ भने बुझ्नु भइसकेको होला कसले कसलाई भन्न खोजेको, मरको भन्ने हिम्मत छैन र तपाईँको माझमा आउने बित्तिकै मरको त्यो मुटु फुट्ला निक्ल बाहिर निक्ला निक्ला जस्तो भएर ढुक ढुक ढुक ढुक ढुक ढुक गरेर कस्तो गाह्रो हुन्छ अरे, मैले भनिदिएँ बुझिदिनु होला उहाँको पीडा बर्का ओके। यति बेला मेसेज वाचन गर्न चाहन्छु, म शर्मिला आयो हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सुन्दलीबाट भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, हुन त अब गफ दियो जस्तो लाग्ला, म त्यस्तो गफ हान्ने मान्छे त परिन, त्यही पनि अब होइन मेरो अलिकति गफ हानेको भन्ने त लागेको छैन नि आमा, के लाग्यो तपाईँको यो छोरोले गफ हान्न जानेको छैन आजसम्म, चिन्ता नलिनुहोस् कि कसो, हजुर आमाले पनि हो मेरो नाति कस्तो सोझो छ भन्नुहुन्छ यो बेला है, ठिक छ हजुर, आमाहरूले आमाहरूले बाबाहरूले बुझ्नु भएको छ कि। रमन मोक्तान तामाङ हुनुहुन्छ, शुभरात्रि सबै भन्नुहुन्छ, प्रकाश के सुन्नुहुन्छ दाई नमस्ते, खाना खानुभयो, कार्यक्रम राम्रो चलाउनु भएको छ, हिरोमा बसेर सुन्दैछु कार्यक्रम कति बेला आउँछ भनेर भन्नुहुन्छ,
दाई दिउँसोको कार्यक्रम त आएन भन्नुहुन्छ. ओके, विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरलाई. आएन, तपाईँले कार्यक्रम नसुनिकन फोन म्यासेज पठाउनुहुन्छ प्रकाशजी. यो मलाई अब भन्न त नमिल्ने, दुःख लाग्छ. कति बजेको कार्यक्रम आएन त्यो भन्नुहोस्. कुन चाहिँ कार्यक्रम आएन त्यो भन्नुहोस् बरु. तपाईँको दिउँसोको कार्यक्रम आएन भन्नुहुन्छ. मैले मेरो कार्यक्रमहरू प्रायः जस्तो आइराखेको हुन्छ. होइन, विशेष रूपमा धन्यवाद. त्यस्तै गरेर तिज कतिको रमाइलो छ भन्नुहुन्छ. रमाइलो छ तिज नेपालतिर. अब बिस्तारै बिस्तारै आउँदैछ. पहिला चाहिँ एक महिना अगाडि देखियो हुन्थ्यो तिज, अहिले त ठिक छ. अहिले हल्का हल्का रौनक छ, रौनक छ बजारतिर. होइन, रमाइलो छ. चेलीबेटीहरू टक्क लगाएर साडी होइन चोलोमा सजिएर हिँड्नु भएको छ. यहाँ सामान होइन, अब साडी चोलो. त्यसपछि मलाई खासै यो फेरि होइन कहाँ सामानहरू पनि किन्दै हुनुहुन्छ होला. ठिक छ, त्यस्तै गरेर राजकालीकोटी हुनुहुन्छ, झापाली हिरो राजकालीकोटी वीरतामण झापा गर्वै अहिले युएबाट सुन्दैछ. सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर टेको छेत्री हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद. यति बेला गीततर्फ लागौँ कि क्या हो, धेरै बोले कि क्या हो. रातको समय पाक पाक पाक पाक कति किचकिच गरेको भाइ, यो कति बोल्दो रहेछ भन्ने त लागेको छैन नि. कालीलाई त लागेको छैन होला, मस्तसँग सुन्दै हुनुहुन्छ होला. भन्नुहोस् न हजुर, अझै म सुनिहाल्छु नि भनेर तपाईँकी नातिनीले भन्दै हुनुहुन्छ होलाई हजुरआमा. हेर्नुहोस् न त्यहाँ अगाडि बसेर सुन्नुहोस् है, मुसुक्क मुस्कुराउँदै हुनुहुन्छ होला तपाईँकी नातिनी. यति बेला म गीततर्फ लाग्छु. बाबा आमाको माया तपाईँको माझमा राख्न चाहन्छु. यति बेलाको समयमा एउटा गीतहरू चाहिँ पार्नु भएको थियो, मलाई राखिदिनुहोस् है भन्दैनन्थ्यो. अहिले कसले राखिदिनुहोस् भन्दैनन्थ्यो भन्ने कुरै बिर्सेँ मैले है. पशुपति शर्मा र शान्ति श्री परिवारको आवाज मलाईको भन्दैनन्छ, बाबा आमाको माया. यो गीत राख्ने कोसिस गर्छु. तपाईँ भने म्यासेज पठाउँदै गर्नुहोस्. के थाहा तपाईँले पनि कसैलाई सम्झिराख्नु भएको छ कि होइन, के पनि हुनसक्छ नि होइन र

यो गीतमा लिरिक्समा मै रह्यो कि नाच्दै हुनुहुन्थ्यो होला बियर्डमा होइन यस्तो ढल्किराखेको मुन्सी पनि टक्क लगाएर उठेर ओ नाच्नु पर्छ र माल गीत बज्यो भनेर नाच्न खोज्दै हुनुहुन्थ्यो होला। अब मैले बिचमा रोकेँ, माफी माग्न चाहन्छु। अनि गीत पनि मैले लिएँ, हजुरले रोजाइमा पार्नुभएको गीत मैले भेटिनँ, त्यसको लागि माफी माग्न चाहन्छु। होइन उहाँहरूको हिजोको प्रकाशजीको जस्तै भयो जस्तो छ, प्रकाशजीले पनि बल्ल बल्ल बल्ल लिङ्क पठाइसकेपछि मात्र मैले राख्न सकेको, मैले त्यो गीतको बोलै भेटिनँ। सो यो गीत राखेँ, नरिसाउनुहोस् पनि भन्न चाहे, कहिलेकाहीँ यस्तै हुन्छ तलमाथि पनि भन्न चाहन्छु। यस्तै यति बेला हुनुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा म्यासेज पठाउनु भएको छ मलाई, यति बेला यो रातको समयमा मलाई म्यासेज पठाउनु भएको छ। एउटा कहानी भन्छु ल, रातको समयमा जब मलाई मजा आउँछ कहानी भन्नुलाई, कस्तो भन्दाखेरिमा हरर टाइपको हुन्छ नि, अब मेरो त खासै मिल्दैन तर मलाई भन्न मजा आउँछ नि, होइन खासै नमिले पनि भन्न चाहिँ मजा आउँछ। यो रातको समयमा कतै यात्रा गर्दै हुनुहुन्छ भने, मलाई यति बेला सुन्दै हुनुहुन्छ भने नि, यस्तो कि म कहानी के एकादशको कहानी, यो कुरा 2062 सालतिरको, जब म काठमाडौँबाट गाउँ गएको थिएँ। गाउँमा जाँदाखेरि होइन त्यति बेला बर्खाको समय थियो, झमझम पानी परिरहेको थियो, रातको समय थियो। रातको समयमा म बाहिर गएको थिएँ साथीसँग, बाहिर यसो होइन साथीहरूसँग गएको बेलामा साथीहरूसँग गफ गर्दा गर्दै रात कति बेला बित्यो, रात कति बेला पर्यो पत्तै पाएन। रातिको 11 बजिसकेको रहेछ, रात चमक्क परिसकेको रहेछ, घर आउनुपर्ने थियो। घरबाट कसैले फोन गर्नुभयो, मैले अनि पो फोन उठाएर हेर्दा पो 11 बजिसकेको रहेछ, म छ होइन झस्याङ्ग भए होइन यस्तो किसिमको होइन के हाँस्दै हुनुहुन्छ होला है, डराउने पाराले म म्यासेज गरेँ। रियल घटनामा आधारित रहेछ यो भने के भन्दाखेरिमा, टक्क घर फर्किन लाग्दै थिएँ, यसो सोचे एक्लै जानुपर्ने, साथी कोही थिएनन् म जानुपर्ने ठाउँमा, एक्लै परे। यसो हेरेको मोबाइलमा चार्ज पनि खास्दैन भए जस्तो भयो, त्यही पनि सोचे जानु त जसरी पनि पर्छ भनेर आँट गरे। सुरु सुरुमा डर लागेको थिएन, अँध्यारो रात थियो, औँसीको रात थियो, अँध्यारो थियो, सुरु सुरुमा बत्ती बल्दै थियो, लाइट होइन मोबाइलमा चार्ज थियो। जङ्गलको बिचोबिच भागमा पुगिसकेपछि च्याप बत्ती निभ्यो मोबाइलको, म जसङ्ग तर्सिएँ, मलाई केही आयो जस्तो लाग्यो। अनि यसमा भन्नुपर्ने के, तपाईँको मुटु होइन डर भएको मान्छेले मात्र सुन्नु होला अरे के भएको है, म पनि खै रातको कार्यक्रममा कार्यक्रम लगिदो रहेछ भन्ने कार्यक्रम चलाइरहेको छु, म कहाँ बतासिएर कहाँ पुगेको त है, कार्यक्रमभन्दा आउट ट्र्याकमा गइसकेपछि मान्छे के हुन्छ भन्नुहोस् न। म्यासेज वाचन गर्ने कोसिस गरिरहेको छु, के हो यस्तो भनेर हाँस्दै हुनुहुन्छ विनिताजी, यो भनेको यस्तै हो डराउने पाराको होइन, तपाईँलाई हाँस उठ्यो, अब त्यो भनेको मेरो वाचन गरिने शैली नमिलेर हो, अब मेरो स्वर मिलेन के गर्नु त, अलिक स्याड पाराको भन न काली, तिमीले त गर्दा भने मलाई यसरी धोका दियौ कि तिमीले, न भाँच्न सक्छु न रुन सक्छु, के गर्ने बनायो भने मेरो आवाज फेरि ठ्याक्क ठ्याक्क मिल्छ। अनि होइन म अब एकदम रोमान्टिक पाराले, अँ काली भन त भन न, अर्कै पाराको आवाज आउँछ, नमिले नमिले जस्तो लाग्यो, होइन म एकदम हरर पाराको स्टोरी भन्छन् भने पनि हँसाउने पाराको स्टोरीमा जान्छ, त्यही भएर स्वर मिल्दैन हो मेरो, हरर टाइपमा पनि नमिल्ने भयो, रोमान्टिक त हुनै जानिनँ मैले ठ्याक्कीको होइन। हजुरआमा चिन्ता नलिनुहोस्, तपाईँको नातिनीले सिकाउनु पर्छ मलाई। कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ, रोमान्टिक कुराहरू गर्न भनेको अब जस्तै अब खासै बोल्न जानिँदैन नि त, धेरै स्याड हुनुभयो फेरि भन्नुहुन्छ, यस्तै मिल्छ त अनि स्याडमा चाहिँ भाइस मिले तपाईँ स्याड होइन मिल्यो भन्नुहुन्छ। ओके म यति बेला म्यासेजतर्फ लाग्न चाहन्छु, धेरै गफ हाने जस्तो लाग्यो,
सुरेन्द्र बानी आउनुहुन्छ, मलाई मार्नुहुन्छ, गाँठे बोलिरहनुहुन्छ बजारमा आएर। के अरे त्यो मान्छेको त्यो एउटा राति कार्यक्रम चलाउन आउँथ्यो, यस्तो गफ हाल्यो म सुन्दै थिएँ भनेर टक्क यत्रो लामो बाटो लिएर आउनुभयो भने मलाई डर लाग्छ गाँठे। 10:50 भइसकेछ, मलाई मेसेज वाचन गर्न दिएन, त्यो भएर ह्याङ खाइदियो। के गर्नु, कहिले काहीँ डिभाइसहरू पनि चल्दैन, डिभाइस नचलिसकेपछि। दादा नमस्ते, लाली पक्कै सारी झपक्कै भन्नुहुन्छ, भन्नेकि त राखिदिनुहोस् ल भन्नुहुन्छ अनिसाजीले। हो र, ओके, हुन त लाली पाउडर धसिसकेपछि त के र भाइ, होइन सारीहरू अब हुन्छन् चेलीबेटीहरू राम्रो सुहाउँछ पनि है। लाली पाउडरहरू चाहिँ धेरै नघस्नुहोस्, त्यसले असर गर्छ हेर्नुहोस्। अर्को भनेको त सारी होइन, फरिया गुनिउ चोली भनेको त राम्रो देख्छ पनि नारीलाई होइन, पुरुषलाई दौरा सुरुवाल रे, अनि नारीलाई गुनिउ चलो सारी होइन राम्रो देख्छ भन्छन्। विनोद बरुवालजीले पनि काठमाडौँबाट सुन्दैछ, कर्स सालु हो भन्नुहुन्छ, सम्झना समय भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, म्यासेजहरू वाचन गर्न चाहन्छु, म्यासेजहरू वाचन गर्ने कोसिसमा गरिरहेको छु। म चाहिँ युएदेखि है भन्नुहुन्छ सन्तोष मित्र हुनुहुन्थ्यो। यति बेला हिराबहादुर लगाइ हुनुहुन्छ, कुनै बेला घुर्न बेर पनि लाउँदैनन् भन्नुहुन्छ, पके पनि विष्णु परिहाल्नुहुन्छ सुन्दैछु भन्नुहुन्छ। भाइ नमस्ते, लाली पक्कै सारी छ पके भने राखिदिनुहोस् ल भन्नुहुन्छ, प्रयास गर्छु अनिसाजीलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नेपालतिर जाडो कतिको छ भन्नुहुन्छ प्रकाशजी, कामेराछु क्या जाडोले, जाडो त्यस्तो जाडो छैन हजुर, नेपालतिर गर्मी छ होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मलाई म्यासेज पठाउनु भएको छ मिनु लम्तरी मगर हुनुहुन्छ, दाई मेरो रोजाई गीत बजाइदिनु भएको मामनैदेखि धन्यवाद भन्दै हजुरको रोजाई गीत बजेन नि, अर्कै गीत बज्यो त्यसमा चाहिँ माथि लाग्न चाहन्छु। पिएम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, रामेछाप जिल्लाको सुन्दर बस्ती माकुण्ड 2 बान्ती भण्डार देउराले घर भई हाल चाहिँ काठमाडौँबाट भन्नुहुन्छ, ठिक छ। यो टेक्निकल चिजहरू हुन्छ नि, जस्तै अब होइन हामी टेक्नोलोजीको युगमा छौँ, टेक्नोलोजी भनेको मान्छेको शरीर जस्तै त अनि 24 घन्टा काम गरिरह्यो भने चल्दैन मान्छेको जिउ पनि होइन, त्यस्तै अब यो अनि कहिलेकाहीँ नचल्न सक्छ, हाङ खाएर बस्न सक्छ। मेसेजहरू वाचन गर्ने कोसिसमा गरिरहेको छु यति बेला। अनि सखी साई हाँस्दै हुनुहुन्छ कि यसो आँखा गरेर हेर्दै हुनुहुन्छ, हजुरकै छेउछाउतिरबाट सुन्दैछ है भन्नुहुन्छ मोक्ताङ कान्छा। मोक्ताङ कान्छा यतै आउनु भइसकेको र मिल्छ भने भोलि कफी खान निक्लिनु भन्नुहुन्छ, म त निक्लिराखेको हुन्छु, यतै त्यतै हलिराखेको हुन्छ मोक्ताङ कान्छाजी, आउनुहोस् न मोक्तानी कान्छीलाई लिएर होइन होइन खाउँला कफी होइन, कफी चिया कफीहरू त कमै खाइन्छ, त्यही पनि साथ दिइन्छ नि त होइन, ठिक छ आउनुहोस् भेटघाट गरौँ। आज बाबालाई ह्याप्पी फादर्स डे भन्न चाहन्छु भन्नुहुन्छ प्रेम निङमा शेर्पाजी, उहाँलाई विशेष रूपमा धन्यवाद। कोपिला भुजेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ, मुक्तान कान्छाजी ख्यालछुट्टा गरेको है नरिसाउनुहोस् पनि भन्न चाहन्छु। हुन्छ नि हामी यतै छौँ, तपाईँ आउँदा पनि हुन्छ, स्टुडियोतिरै आउँदा पनि हुन्छ, रेडियोतिरै होइन, यसो बेला बेलामा आउनुहोस् न, फुर्सद भएको बेलामा आउनुहोस् होइन, तपाईँकै त हो, तपाईँहरूकै त हो, तपाईँकै त हो नि यो होइन र, बिहान 8-9 बजीदेखि बेलुका 4-5 बजीसम्म होइन आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। हजुरहरूकै लागि त हौ हामी, हजुरहरूको साथ रह्यो भने त हामी रहन्छौँ नि होइन र, आउनुहोस् यसो। सुरेन्द्र बानी आउनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, नेपालगञ्ज बाँकी घर भइहाल्छ भरतपुर चितवनको मिलनचोकदेखि हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कुमार श्रेष्ठ हुनुहुन्छ, आज बाको मुख हेर्ने दिन, यो मिठाई र एक जोर नयाँ लुगा उपहार दिएर बालाई केवल एक दिनको खुसी दिनु मेरो सोच नै होइन, मलाई त वर्षभरि बाको असल सन्तान बन्न मन छ, बाले सधैँ सुरु चालेर गर्वले यो मेरो सन्तान हो भन्ने सम्मान बन्न मन छ, एक दिनको नयाँ एक ज्वरो लुगा 2-4 थरी मिठाईको परिकारले कहाँको बाको मायालाई तिर्साउन सक्छ र होइन, कहाँ बाको मायालाई तिर्साउन सक्छ र, मैले सकेको छैन
अझै त्यो सफलताहरू पाउन। मेरो कोसिसहरू अझै कोसिसमै अल्झिएर रहेका छन्, तर मैले हार मानेको छैन। म धेरै केही भन्दिनँ, होइन म धेरै केही भन्दै भन्दिनँ बा, तिमीलाई बस यति भन्छु, वर्ष एक दिन होइन हरेक दिन यो सन्तानलाई चौतारी सम्झन। जब तिमीलाई थकाइ लागोस्, कहीँ कतै गल्ती भएको भए मबाट मलाई कुनै पाप नलागोस्, आज सब थोक दिन सक्ने हैसियत मैले अलि बनाउन सकेको छैन होला, तर सुन्छन् भने दैवाले मेरो आयु पनि बा अब तिमीलाई नै लागोस् भन्नुहुन्छ। 10-55 भयो, म वाचन गर्ने कोसिस गर्छु ल। आज बाबाको मुख हेर्ने दिन, यो मिठाई र एक जोर नयाँ लुगा उपहार दिएर बालाई केवल एक दिनको खुसी दिनु मेरो सोच नै होइन। मलाई त वर्षभरि बाको असल सन्तान बन्न मन छ। बाले सधैँ शिर उचालेर गर्वले यो मेरो सन्तान हो भन्ने समान भन्न मन छ। एक दिनको नयाँ एक जोर लुगा, दुई चार थरी मिठाईको परिकारले कहाँको बाको मायालाई तिर्साउन सक्छ र? मैले सकेको छैन अझै त्यो सफलताहरू पाउन। मेरो कोसिसहरू अझै कोसिसमै अल्झिएर रहेका छन्, तर मैले हार मानेको छैन बा। म धेरै केही भन्दिनँ बा, तिमीलाई बस यति भन्छु, वर्ष एक दिन होइन हरेक दिन यो सन्तानलाई चौतारी सम्झन। जब तिमीलाई थकाइ लागोस्, कहीँ कतै गल्ती भएको भए मबाट मलाई कुनै पाप नलागोस्, आज सब थोक दिन सक्ने हैसियत मैले अलि बनाउन सकेको छैन होला, तर सुन्छन् भने दैवाले मेरो आयु पनि बा अब तिमीलाई लागोस् भन्नुहुन्छ कुमारजी। धके पनि हो बा आमालाई, हामीले चाहेको यही होइन र, तर कहाँ कहाँ तपाईँले भनेको जस्तै लाग्छ मलाई पनि। ठिक छ, राम्रो सोच हो पनि हो होइन। आज एक दिन बाको अनि आमाको मुख हेर्ने दिनमा आमाको एक दिन मुख हेरेर बाको एक दिनमा होइन यस्तो टेलिफोनमा कुराकानी गरेर कहाँ त्यो आमा बाको मायालाई होइन त्यो माया कसरी दर्शाउन सकिन्छ र? वर्षभरि हेलचेक्राई गरेर छाडेको त्यो होइन उहाँहरूलाई, अनि एक दिन चाहिँ मिठो माया दिएर मिठो परिकार दिएर लोलोपत गरेर कहाँ सकिन्छ र? सकिन्छ र, सकिँदैन नि त होइन र। कुमार श्रेष्ठजी हुनुहुन्छ काठमाडौँबाट, कुमार श्रेष्ठ हो भन्नुहुन्छ, दोलखा मार्बु घर आज काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, दादा कार्यक्रम सुन्दैछु, लाली पक्कै सारी चपक्कै भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, राई सफला यस्तै पनि सुन्दैछु भन्नुहुन्छ, त्यस्तै विष्णु परियारजीले पनि सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। पेमलिङमा शेर्पा हुनुहुन्छ, रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुन्द दुवान्ती भण्डार देउराली आल्छे काठमाडौँ ठमेलको एलओडीबाट है भन्नुहुन्छ, हिजो अस्ति त अर्कै हुनुहुन्थ्यो त पेमलिङमाझी, होइन फेरि छ कि क्या हो तेरिका, एकताल काठमाडौँ जानै पर्ने भयो पेमलिङमाझीसँग है। सम्झना सबैमा भन्नुहुन्छ, कृपिला भुजेले पनि सुन्दैछु भन्नुहुन्छ, त्यस्तै गरेर ओके सबै म्यासेजहरू मैले वाचन गरिसकेँ जस्तो लाग्छ। सुलभ सारथी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुलभजी। अन्तिममा देखेँ म्यासेज, भर्खर सुन्दै हुनुहुन्छ होला, अनि पहिलोचोटि पनि देखेँ हजुरको म्यासेज होइन, रेडियो पहिलोचोटि सुन्दै हो कि कार्यक्रम पहिलोचोटि सुन्दै हो कि, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ड्युटी कडा छ दाई, समयले साथ दिएसम्म भेटौँला न, हजुरको कार्यक्रम एकदमै राम्रो लाग्छ भन्नुहुन्छ मक्तान कान्छाजी। पक्कै पनि मलाई थाहा छ ड्युटी स्ट्रिक्ट हुन्छ, कडा हुन्छ, नियममा बस्नुपर्छ, चल्नुपर्छ भनेर, तर यसो फ्री भएको बेलामा, फ्री पनि हुन्छ नि त होइन र, फ्री भएको बेलामा मक्तानी कान्छीलाई नसम्झेर मलाई सम्झिनुहोस् है एकताल, एकपटक भन्न चाहे हुनुहुन्छ कि हुनुहुन्न, तर म जिस्काइराखेको हुन्छु मुक्तान कान्छाजीलाई। वास्तविक नाम चाहिँ के छ कुनै बाबुराम मगरले पनि कार्यक्रम सुन्दैछ, यो खलडुङ्गा पक्कली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अब छुट्टिनुपर्छ। मैले सबै म्यासेजहरू वाचन गरेँ जस्तो लाग्छ, छुट्याएन होला जस्तो लाग्छ, छुट्यो कि भनेर पनि मलाई चिन्ता लाग्छ, क्या माया गरेर म्यासेज पठाउनुहुन्छ, कतै मैले त्यो माया गरेर पठाउनु भएको, तपाईँले माया गरेर पठाउनु भएको म्यासेज होइन वाचन गरिनँ भने, छुटाएँ भने न तपाईँ रिसाउनुहुन्छ कि भन्ने
पनि हो, मलाई त्यस्तो पनि लाग्छ। किनभने चाहे सुमित्रा थापा मगरले पनि सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अब छुट्यौँ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो, सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। के छ खबर, तिज आयो त, केटी जिस्काउन जाने होइन चोकतिर भन्नुहुन्छ विश्वास थापा मगर जुनियर ब्रो भन्नुहुन्छ। म त मर्छु कि क्या हो काली तरिका, अब के भन्नु जुनियर ब्रो भन्नुहुन्छ। अनि केटी जिस्काउन जाने कानुन लाग्छ हो होइन विश्वास थापा मगरजी, हजुर त तपाईँ पनि ड्युटीमै हो क्यारे, हुन तपाईँ पनि कानुन लाग्छ, तपाईँलाई त याद हुनुपर्ने त थाहा हुनुपर्ने त हो कडा कानुन छ भन्ने। जिस्क्याउने होइन हो, जिस्क्याउने होइन भनेको यसो हेर्ने हो भन्ने चाहिँ हो, जिस्काउन पाउँदैन नि, स्ट्रिक्ट कानुन छ होइन, फेरि गाह्रो पर्छ भन्न चाहे। त्यस्तै गरेर भोलि भोलि छुट्टी छ भेटौँ न दाई हजुर भन्नुहुन्छ मगदान कान्छीजी। ओके हुन्छ, आउनुहोस् न यतातिर आउनुहोस्, नभए भने बाहिरतिर पनि भेटौँला, के छ र होइन भन्न चाहे मुक्तानजी। त्यस्तै गरेर 11:01 गइसक्यो, आज त म कार्यक्रम समयावधि भएर होइन कार्यक्रमको समयावधि भनौँ छ टक्क कार्यक्रमलाई म समयावधिमै इन गर्छु भन्ने सोचेको थिएँ। हामी त भोट जान्थ्यौँ त भन्दै हुनुहुन्छ विश्वासजी, ल भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु अन्तिममा आउनुभयो, विशेष रूपमा धन्यवाद मायाको लागि। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनु, उनीदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मिनु लम्तरी मगर हुनुहुन्छ, आजलाई बिदा हुन्छु, भोलि उपस्थित हुन्छ है भन्नुहुन्छ, हुन्छ शुभरात्रि शुभ पनि। झालटोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर छोड्नु होला, पानी पिउने बानी छ भने छेउमै लाएर राखेर पिउनु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर भोलि यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा मैले के भन्न खोज्दै थिएँ भने लामखुट्टेको टोकाइबाट बस्नु होला पनि भन्न चाहे भन्दै अब चाहिँ छुट्टिनुपर्छ। यति जलसम्म सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, म सँगसँगै होइन यात्रा गरेर यी मिठा अनि रमाइला कुराकानी सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै तपाईँको माझमा लाली लपक्कै सारी सपक्कै यही भन्नुभएको होइन, त्यस्तो लाग्छ मलाई फेरि लाली लपक्कै सारी सपक्कै भन्ने गीत राखिदिनुहोस् भन्दैनन्थ्यो हाम्रो अनिसाजीले। यो गीत छोटो मिठोमा राख्दै आजको बसैबाट छुट्यौँ जस्तो लाग्यो, म राति सपनीमा आउँछु ल तपाईँलाई भेट्न। भुवन राउतजीले पनि कार्यक्रम सुनेछु भन्नुहुन्छ, डाङ्गो राई 19 जग्गाको मान्छे हाल भारतबाट सञ्जना सबैमा हुनुहुन्छ। आज विशेष त बुबाको मुख्य दिन, सम्पूर्ण बुबा आमाहरूप्रति नमन छ, जन्मदिनी आमा बाबा भनेको जिउँ त भगवान् जस्तै हुन्, सदैव माया र सम्मान गरौँ भन्नुहुन्छ विश्वासजी, हँसाउँदै हुनुहुन्छ ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म यता हाम्रो अनिसाजीले एउटा गीत रचाइ पार्नुभएको थियो, खोज्दैछु म लाली ओके यही हो लपक्कै सारी सपक्कै यो गीत होइन, म राख्दै राख्दै आजको बसैबाट छुट्यो, विशेष रूपमा फेरि पनि धन्यवाद दिन चाहन्छु सँगसँगै यात्रा गरिदिनु भएकोमा। यसमा आवाज दिनुभएको छ, भर्खर मात्र बजारमा उपलब्ध भएको गीत रहेछ, निशा सुनार अनि प्रकाश सपतको आवाजमा गीत तपाईँको माझमा राख्न चाहन्छु, लाली लपक्कै सारी सपक्कै यो राख्दै राख्दै आजको बसैबाट छुट्यो, हस्त नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।

0: विषाद युक्त खाना त्यागौं रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: आज विक्रम सम्बत 2083 साल भदौ 27 गते शनिबार भाद्र शुक्ल प्रतिपदा 12 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय हुने, एमालेमा दुई प्रतिवेदनले जुहारी, कांग्रेसको दुवै पक्ष महाधिवेशनको तयारीमा, बालेन सरकारद्वारा 5 महिनामा 63 पदमा उच्च स्तरीय नियुक्ति, 6 लाख बच्चा बाबुआमासँग बस्दैनन् लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको आरोहीले खचाखच मनास्लु आधार शिविर शीर्षकको शुभ समाचार।
0: शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यति बेला आरोहीले खचाखच भरिएको छ। यो ऋतुमा आरोहण गर्ने अनुमति लिएका 29 टोलीका 348 जना आरोही तथा उनीहरूका सहयोगीहरूले बेस क्याम्प खचाखच भरिएको बेस क्याम्प नजिकै रहेको सामा गाउँका मिंगर सेलिङ लामाले जानकारी दिएका छन्। चुम्बुनुब्री गाउँपालिका वडा नम्बर 1 स्थित 8163 मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका 348 जना मध्ये धेरै जसो आरोहीहरू नजिकको बस्ती सामा गाउँमा आइसकेका छन्। अधिकांश आरोहीहरू काठमाडौँ तथा आर्खेत सेउती आरूघाटबाट हेलिकप्टर चार्टर गरी सामा गाउँ आउने गर्दछन्। उनी भन्छन् कोही मनाङतिरबाट हिँडेर पनि आउने गर्छन्। आरोहीका लागि प्रयोग हुने सामानहरू पनि हेलिकप्टरभित्र राख्न मिल्ने सामान हेलिकप्टरमै र लामा तथा ठूलो साइजका सामान खच्चरलाई बोकाएर सामा गाउँसम्म पुर्याउने गरिन्छ। आरोहीका सामान सामा गाउँबाट भने स्थानीय बासिन्दाले बोकेर बेस क्याम्पसम्म पुर्याउने गरेका छन्। अहिले धमाधम आरोहीहरू आउने तथा सर सामान ढुवानी गर्ने काम चलिरहेको अर्का स्थानीय नाङसेल छोदेन लामाले जानकारी दिएकी छन्। आरोहीका लागि रोप फिक्सिङ गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ। पर्यटन विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा विभिन्न हिमाल चढ्न अनुमति दिएका मध्ये मनास्लुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित मुलुकहरूको जिम्मेवारीबारे विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन्। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 अर्थात असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्ने छ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न राष्ट्रका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनैतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गत वर्ष भएको जेएनजी आन्दोलन त्यसपछि सम्पूर्ण निर्वाचन र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। भदौ 10 भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनको प्रमुख विषय जलवायु न्याय हुने भएको छ। महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय प्रधानमन्त्रीको सम्बोधन असोज 8 शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसकी स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। सुत्केरी व्यथा लागेपछि राजविराज 14 वर्षाकी बबिता मंगलबार राति श्रीमान हरेराम र छिमेकी महिलासँग राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले हरेरामलाई रगत परीक्षणका लागि 3200 रूपियाँ लाग्ने बताएका थिए। आफूसँग 2000 मात्र रकम भएपछि श्रीमान हरेराम अपुग 1200 रकम खोज्न राति 2 अस्पतालबाट बाहिरिएका थिए। सँगसँगै अस्पतालबाट बाहिर निस्किएकी बबिताले 2 बिहिबार बिहान 4:30 अस्पताल छेउको सड़क पेटीमा शिशु जन्माइन्। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाई छ। दक्ष स्वास्थ्यकर्मी र उपकरण बीच प्रस्तुति गराउनुपर्ने महिलाले सड़कमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतम बताउँछिन्। यो क्रूर अमानवीय र आपराधिक काम हो। उनले भनिन् निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उनलाई उपचार गरिएन। गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़कका पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा आजको कान्तिपुर दैनिकमा मुख्य समाचार छापिएको छ।
2: सन्नाटामा रसुवा शीर्षकमा खबर छ। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो एकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रो बेसी लिङलिङ टिमुरे खट्टे खोला रसुवागढ़ीमा सड़क र बस्तीको कुनै अस्तित्व छैन। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बिहिबार दिउँसो 2:30 5-6 जना व्यक्ति अनुयाय गरिरहेका थिए। माथिल्लो त्रिशुली 1 आफ्नो भाई हराइरहेकाले खोजिदिन प्रमुख जिल्ला अधिकारी प्रजीय कमल प्रसाद पाण्डेलाई अनुयाय गरिरहेका थिए उत्तम थापा। 4 अघि मात्रै रसुवा हाजिर भएका पाण्डेले खोजीमा कुनै कसुर बाँकी नराख्ने भन्दै थापालाई सान्त्वना दिए। त्यस्तै प्रभु बैंक टिमुरेमा कार्यरत भाई किशोर गौली हराइरहेकाले त्यहाँको अवस्था आफैले हेर्न पाए हुन्थ्यो भन्दै उनका दाई र साथीहरू प्रजय पाण्डेलाई भेट्न पुगेका थिए। किशोर पैसा राख्ने भल्टको जिम्मेवारीमा रहेको र कार्यालय समय अगाडि नै बाढ़ी आएकाले भागेर कतै गए कि भन्ने झिनु आशा दाई र साथीमा थियो। त्यसैले खोजी तीव्र पार्न उनीहरूले आग्रह गरिरहेका थिए। बाढ़ीमा आफ्नो अस्तित्व समेत गुमाएको टिमुरेमा उद्धारकर्मी पठाउन सकिने अवस्था नै छैन भन्दै प्रजीयसँग पनि सम्झाउनुको विकल्प थिएन। अन्तिममा किशोरका दाई र साथीहरूले सोधे परिवार प्रतीक्षा गरेर बसिरहेका छन्, हामी के सन्देश लिएर जाउँ त। तिमुरे क्षेत्रको सबै परिस्थिति बताएर प्रजियाले आफू हरेक समय फोन उठाउन तयार रहेकाले निजी नम्बर पनि लिएर जान आग्रह गरेपछि उनीहरू फर्किए। कार्यालयमा तारन्तार फोनको घण्टी बजिरहेको थियो। करिब 3:30 बजे प्रजिय पाण्डेलाई एउटा फोन आयो। त्यो फोन पनि बाढ़ीमा हराइरहेका व्यक्तिको खोजीका लागि थियो। फोन गर्नेले रसुवा नाकाबाट आफ्नो मान्छे हराइरहेको तर खोजी नभएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। प्रजिय पाण्डेले भनिरहेका थिए, तिमुरे र रसुवागढ़ी क्षेत्रमा 20 वर्ष बसेको मान्छेले पनि कहाँ के भयो भन्न नसक्ने गरी बाढ़ीले सोरेको छ। हजुरको मान्छे सकेसम्म खोजिरहेका छौं। आफ्नो मान्छे गुमाउनु भएको छ। तपाईँको आक्रोशप्रति कुनै गुनासो छैन। त्यस्तै पर्यटन क्षेत्रमा 52 अर्बको क्षति, होटलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा यसैसँग खबर छ। तिब्बती क्षेत्रबाट भोटेपछि उदय त्रिशुली नदीमा आएको हिमबाड़ीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्रै 52 अर्ब 13 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित भोटेकोशी हिमबाड़ी क्षति मूल्यांकन समितिले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हिम चट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र कुल 52 अर्ब 13 करोड़ 65,76,500 रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। अध्ययन समितिमा नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य सहदेव धमलाको समेतमा निजी क्षेत्रका प्रतिनिधिहरू समेत आबद्ध रहेर काम गरिरहेका छन्। सन्नटामा रसुवा, बाढ़ीको सन्नटा सिंगो जिल्लामा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: धादिङको कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएको 13 दिन बितिसकेको छ। राजमार्ग कहिले खुल्छ भन्ने अझै टुङ्गो छैन। कृष्णभीरमा कुनै पनि बेला यस्तो अवस्था आउन सक्छ भनेर विकल्पका रूपमा 1 दशक अघि नै त्रिशुली पारिस समानान्तर सड़क निर्माण योजना अगाडि सारिएको थियो, तर त्यो सड़क निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन। विश्व बैंकको ऋण सहयोगमा 1 दशक अघि 900 मुगलिङ सड़कसँगै पारीबाट समानान्तर सड़क निर्माण गर्न विस्तृत अध्ययन गरिएको थियो। त्यस अन्तर्गत नागढुङ्गा मुगलिङको 94.66 किलोमिटर, सिस्ने धार्के 12.4 किलोमिटर र विशालटार फिसलिङ खण्डको 15.3 किलोमिटरको विस्तृत अध्ययन गरिएको थियो। अध्ययन अनुसार सिस्ने धार्के सड़क निर्माण गर्न 4.3 अर्ब रूपियाँ लाग्छ। यसमा अधिकरण गर्नुपर्ने जग्गा करिब 500 रोपनी पर्दछ। काठमाडौँको लाइफ लाइन सड़क अवरूद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
2: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 वटा ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सृजना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 वटा हिमताल कुनै पनि बेला विस्फोट हुने खतरायुक्त छन्। भट्टराईले भनेका छन् त्यसमध्येका 25 वटा हिमताल नेपालमा छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरबार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार संखुवा सभाको तल्लो बरोड, सोलुखुम्बुको लुमडिङ चोछो र होङगुटु तथा मनाङको ठुलागी सहित 4 वटा हिमतालको पानीको सतह घटाउने तयारी भएको छ। यीमध्ये सबैभन्दा ठूलो र गहिरो हिमताल तल्लो बरूड हो। यसको क्षेत्रफल 2 वर्ग किलोमिटर भन्दा बढ़ी रहेको छ। यो हिमताल 0.76 वर्ग किलोमिटरबाट बढ़ेर अहिलेको अवस्थामा पुगेको हो। यसको करिब 3-4 मिटर पानीको सतह घटाइने केन्द्रका उपनिर्देशक डाक्टर भट्टराईले बताएका छन्। होङगुटु 1 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल हो भने लुङदिङ छो 0.70 वर्ग किलोमिटरबाट 1.53 वर्ग किलोमिटरमा फैलिएको ठूलो ताल रहेको छ। होङगुटु विगतमा 0.46 बढ़ेर अहिलेको अवस्थामा पुगेको जनाइएको छ। त्यस्तै मनाङको ठूलागी हिमताल पनि 0.75 बढ़ेर 1 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 4 हिमतालको पानी घटाइने शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश भएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्किने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याएका छन्। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको थियो। जस अनुसार पोखरेलले प्रतिवेदन तयार पारेपछि संयोजक थापाले आवश्यक परिमार्जन गरी अन्तिम रूप दिएर प्रतिवेदन बैठकमा पेश गर्न भनिएको थियो। तर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप नदिई थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन्। दुवै प्रतिवेदन थापाले नै शुक्रबार बैठकमा पेश गरेका छन्। पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधर नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन आएपछि अलिकति कन्फ्यूजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै दुई फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
2: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशन तिथिमिथि एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि एक घण्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन। 4 गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं। संस्था पनि इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने कांग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्।